0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ। नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36 सम्म, र 6 बजेर 30 मिनटको समय अन्तर सम्वादको रहनेछ। अहिले भने संस्कृतमा समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। अविरल वर्षाका कारण सडकमा बाढी पहिरो ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपदको जोखिम बढेकाले काठमाडौँबाट नागढुङ्गा हुँदै बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडक खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको हो। उहाँका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्फिङ दक्षिणकाली मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ। त्यस्तै नारायणगढ मुगलिन सडक खण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोबानमा लेदो खस्न थालेकाले सडक दुईतर्फी नै आवागमन बन्द भएको छ। देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षाका कारण आएको बाढी पहिरो र खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट सञ्चालन हुने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिएको सहायक प्रमुख जिल्लाधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो। निरन्तर वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगली नारायणगढ सडक खण्डमा सवारी साधन चलाउन रोक लगाइएको चितवन प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखी मुगली नारायणगढ सडक खण्डमा हालका लागि सवारी साधन चलाउन रोक लगाइएको हो। सडक डिभिजन भरतपुरका अनुसार मुगली नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा सडक माथिबाट निरन्तर ढुङ्गा झरिरहेका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ। त्यस्तै मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जोखिमको कारण देखाउँदै सवारी आवागमनमा रोक लगाएको छ। अविरल वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी पहिरो र खोलानालामा पानीको बहाव बढेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। हेटौँडा भैँसे भीमफेदी देउराली सिस्नेरी काठमाडौँ सडकमा पनि 12 घण्टाका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। मनसुन सक्रिय भई आइतबारदेखि जारी भारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएको छ। चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम कर्णाली लुम्बिनी र मध्य प्रदेशमा न्यून वर्षा भएको छ। गण्डकी बागमती र कोशी प्रदेशमा भारी वर्षाका कारण नराम्ररी प्रभावित हुन पुगेको छ। काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ। कास्कीमा खोलाले सडक तथा घर नै कटान गरेको छ। चितवनको नारायणगढ मुलिन सडक खण्डमा पहिरो र लेदोका कारण सडक अवरुद्ध भएको छ। सबैभन्दा बढी वर्षा हिजो चितवनमा भएको छ। 24 घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा 269 मिलिमिटर वर्षा भएको रेकर्ड रहेको छ। पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ। कोशी ब्यारेजमा पानीको बहाव 1,72,432 क्युसेक प्रति सेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका 52 मूल र 2 नहरको गरी 56 ढोकामध्ये 20 ढोका खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 मृत्यु भएको हो। पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 मन्दिर साउद र 76 लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 7 प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक समन्वय प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो। नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुकलाई केन्द्रमा राखी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालयमा हिजो पत्रकारहरूसँगको छलफलमा उहाँले मुलुकलाई केन्द्रमा राखी सत्तापक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कङ्ग्रेस अघि बढ्ने नेता आङदम्मेको भनाइ थियो। कङ्ग्रेस प्रमुख सचेतक बासना थापाले संसदको प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै कङ्ग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अघि बढेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनुभयो। राजधानी विभागले नयाँ राजधानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको छ। डाटा माइग्रेसन स्थानान्तरणको क्रममा करिब 1 करोड नेपाली नागरिकको राजधानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। यही असार 24 गतेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। संचार मन्त्री तिमिल सिन्हाले वर्तमान समयमा गलत सूचना र दुष्प्रचार संचार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले काम बढाउनु पर्ने खाँचो आउने अनुभयो। उहाँले पुराना कानूनलाई समय अनुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्नुहुँदै मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयकको मसौदामाथि छलफल अघि बढिसकेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय भएको छ। मन्त्री श्रेष्ठ 2 साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठले बताउनुभयो। सार्वजनिक सेवाका व्यावहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो। र थाइल्यान्डको राजधानी बैङ्ककमा एउटा रेस्टुराँमा सल्किएको आगोमा परि 27 जनाको मृत्यु हुनका साथै 8 जना गम्भीर घाइते भएका छन्। चाचोक जिल्ला स्थित रेस्टुराँमा गैराती भएको आग लागि रेस्टुराँको मञ्चबाट सुरु भई कोठाहरूमा फैलिएको थियो। भिडियो फुटेजहरूमा रेस्टुराँ तथा बारका ग्राहकहरू पुरै शरीर आगोले छोपेकै अवस्थामा भागाभाग गरिरहेको देखिएको छ। विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 30 गते मंगलबार, आषाढ कृष्ण पक्ष औंसी तिथि, तदनुसार 14 जुलाई सन् 2026, नेपाल सम्वत 1146, आज तसलागा 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गोर्खापत्र दैनिकमा सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन शीर्षकको समाचार प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सातवटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीले अस्पतालको सेवा सुधारको चासो व्यक्त गर्दै अस्पतालमा सरसफाई राम्रो हुनुपर्ने, बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने र अस्पतालमा देखिने गरेको अनावश्यक भिड कम गर्ने उपाय खोज्न पनि निर्देशन दिनुभएको थियो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै उच्च विशेषतायुक्त राहदानी वितरण सुरु शीर्षकको समाचार लिँदैछौ। नयाँ प्रविधि मार्फत उच्च विशेषतासहितको विद्युतीय राहदानी वितरण सुरु भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलियामुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटिको राहदानी सेवा हिजोदेखि प्रदान गर्न सुरु गरेको हो। सरकारले शासकीय सुधारको बुदा नम्बर 21 र 26 नागरिकलाई छिटो सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता राहदानी राष्ट्रिय परिचय पत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवालाई डिजिटल तथा एकीकृत प्रणाली मार्फत सञ्चालन गर्ने, नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था गर्ने बाचा गरेको थियो। सबै नागरिक सेवा प्रक्रियालाई फेसलेस, समयबद्ध र डिजिटल प्रणाली मार्फत उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढिरहेकोमा राहदानी वितरण पनि प्रमुख पाटो भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताउनुभयो। यसअघि नै बुदा नम्बर 27 अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा प्रयोग गरेर राहदानी घर दैलोमा पुर्याउने काम सुरु भइसकेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा रेमिटेन्स पाउने 6 खर्ब बढ्यो शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। मुलुकको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई धानेको छ। पोहोरको तुलनामा रेमिटेन्स पाउने 6 खर्ब रुपियाँले बढेको छ। चालु आर्थिक वर्ष 2082-83 11 महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान कायम गर्दै 21 खर्ब 20 अर्ब 80 करोड रुपियाँ पुगेको छ। रेमिटेन्स आप्रवाह पोहोरको सोही अवधिको तुलनामा 5 खर्ब 86 अर्ब रुपियाँले बढेको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको 11 महिनाको
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह 38.2% बढेको हो। गत आर्थिक वर्ष 2081-82 को सोही अवधिमा विप्रेषण आप्रवाह 15.6% मात्रै वृद्धि भएको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै किन बारम्बार जलमग्न हुन्छ काठमाडौँ शीर्षकको समाचार लिँदैछौ। सानो वर्षा हुँदा पनि काठमाडौँका सडक जलमग्न हुने गर्छन्। यो हरेक वर्षायाममा दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाडौँका तीन कुनै माइतीघर, जमल, मित्र पार्क, पुतली सडक, त्रिपुरेश्वर, भोटे बहाल, अनामनगर लगायतका सडक जलमग्न हुन्छन्। सडक विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौँका सडक जलमग्न हुने गरेका छन्। पहिलो कारण हो सडक विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोडिने मंगाल। स्थानीय बासिन्दा, वडा कार्यालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागले त्यस्ता नाला र मंगालमा जथाभावी ढल जोड्दा यस्तो समस्या आएको ती कर्मचारीको दावी छ। आकाशे पानी सफा हुने भएकाले सजिलै बग्छ, तर ढलको पानी फोहोर र केमिकल युक्त हुने भएकाले बगाईमा ढिलाइ हुन्छ। बर्खामा आएको आकाशे पानीको सहज निकास हुने गरी अध्ययन गरेरै नाला बनाए पनि नाला र मंगालमा जथाभावी ढल जोड्ने गर्दा नालाले पानीको बहाव थ्याग्न सक्दैन र पानी सडकमा बग्न थाल्छ, विभागका ती कर्मचारीले भन्नुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट अध्ययन विधा दुरुपयोगमा 13 करोड मात्र असुल शीर्षकको समाचार लिँदैछौ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विधा दुरुपयोग गरेर नफर्केका प्राध्यापकहरूले रकम फिर्ता गर्न चासो देखाएका छैनन्। त्रिवीले दुई पटकसम्म अध्ययन विधा उपभोग गरे पश्चात नियमअनुसार सेवामा नफर्केका प्राध्यापक कर्मचारीलाई सम्पर्कमा आउन सूचित गरेको थियो। एक वर्षको अवधिमा 62 जना मात्रै सम्पर्कमा आएर काम फिर्ता गरेका छन्। अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिका प्रमुख सह प्राध्यापक जीवन काफ्रेले उनीहरूबाट 13.48 करोड रुपियाँ असुल उपहार गरिएको बताउनुभयो। काफ्रे संयोजकत्वको अध्ययन समितिले गत वर्ष 191 जना भन्दा बढी शिक्षक कर्मचारी अध्ययन विधा लिएर विश्वविद्यालयमा नफर्केको फेला पारेको थियो। 200 भन्दा बढीले अध्ययन विधा लिए पनि पढाइ पूरा नगरेको पाइएको थियो। त्रिवीले अध्ययन विधा दुरुपयोग गरी सेवामा नफर्केका र प्रमाणपत्र पेश नगरेका प्राध्यापक कर्मचारीबाट रकम असुल गर्ने घोषणा गरेको थियो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै बढ्न थाल्यो बजार भाउ, जेठमा मूल्य वृद्धि 5.22% शीर्षकको समाचार लिँदैछौ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्ला महिनामा उकालो लाग्न थालेको छ। सोही क्रममा गत जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको जेठको तुलनामा यस वर्षको सोही अवधिमा मूल्य वृद्धि दर 2.5% बढी हो। गत वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मङ्सिरसम्म मूल्य वृद्धि दर 1-2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ्न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ्दै गएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन्। आपूर्तिजन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैङ्क अनुसन्धान विभाग प्रमुख सतेन्द्र थिमिन्सिनाले स्वीकार गर्नुभयो। एकसाथ अघि मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भए झैं पछिल्ला महिनामा आपूर्ति जन्ने कारणले मूल्यमा केही दबाव देखिएको छ। उहाँले भन्नुभयो, बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेकाले बजारमा निक्षेप बढेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिन्छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। बदलिदो मौसमले सङ्कटमा मधे शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। जलवायु परिवर्तन र तापमान वृद्धिका कारण निम्तिएको चरम मौसमी अनिश्चितताले यस वर्ष मध्य प्रदेशको कृषि प्रणाली गम्भीर सङ्कटमा परेको छ। वैशाखको असमय वर्षा, हावाहुरी र जेठ असारको चर्को खडेरीका कारण धानको ब्याड राख्न र रोपाई गर्न ढिलाइ हुँदा असार मसान्तसम्म मधेसमा जम्मा 33% मात्र रोपाई हुन सकेको छ। मनसुनको फेरबदल र भूमिगत जलस्तर निरन्तर खस्कदा धान र प्रमुख नगदे बाली आँपको उत्पादनमा भारी गिरावट आएको छ, जसले चालु आर्थिक वर्षमा मध्य प्रदेशको आर्थिक वृद्धि दर सातै प्रदेशमध्ये सबैभन्दा कम अर्थात् 1.31% खुम्चिने प्रक्षेपण गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मन्त्री चौधरीलाई किसानको प्रश्न, रोपाईपछि आएको 3 किलो मलले के गर्ने शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। हामीलाई रासायनिक मल ढिलो पठाउनु भएको छ, त्यहाँ पनि जम्मा 3 केजी कठ्ठाको हिसाब लगाएर बाँड्दा 100 ग्राम पनि पुगेन। घरधुरीको हिसाबले बाँडफाँड गर्दा प्रत्येक घरधुरी 3 किलो भागमा पर्यो। यस्तो अवस्थामा खेती गरेर किसान कसरी माथि बढ्न सक्छन्? खैरहनी नगरपालिका 13 का वडाध्यक्ष कुलप्रसाद भूषालले किसानका समस्या बुझ्न चितवन पुग्नुभएकी कृषि पशुपन्छी तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रश्न राख्दै भन्नुभयो। उहाँका अनुसार सो मल पनि किसानले रोपाई गरिसकेपछि पाएका छन्। खैरहनी नगरपालिका 13 कृषि सामग्री लिमिटेडले असार 17 गते 96 बोरा डिएपी मल पठाएको थियो। धान जोन समेत रहेको यस क्षेत्रमा सो मल ज्यादै न्यून रहेको अध्यक्ष भूषालले मन्त्रीलाई सुनाउनुभयो। यो प्रसङ्ग नागरिक दैनिकमा प्रकाशित छ। यसकारण कसैलाई लामखुट्टेले बढी टोक्छ शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। गर्मी मौसम सुरु भएसँगै धेरैको एउटा साझा गुनासो हुन्छ, मलाई मात्र किन लामखुट्टेले बढी टोक्छ। एउटै कोठामा बसेका मानिसमध्ये कसैलाई लामखुट्टेले धेरै सताउँछ भने कसैलाई खासै वास्ता गर्दैन। यस्तो हुनुको कारण के रगतको स्वाद फरक भएर हो? के कसैको रगत लामखुट्टेलाई बढी मनपर्छ? होइन, कारण रगत नभएर शरीरबाट निस्कने जैविक गन्ध हो। वैज्ञानिक अनुसन्धान अनुसार मानिसको सास, शरीरको तापक्रम, पसिना र छालाबाट निस्कने विशेष गन्धले लामखुट्टेलाई आफ्नो शिकार पहिचान गर्न मद्दत गर्छ। केही मानिसको शरीरबाट निस्कने विशेष गन्धले लामखुट्टे अत्यन्तै आकर्षित हुन्छन्। मानिसलाई टोक्न भालेभन्दा पोथी लामखुट्टे बढी सक्रिय हुन्छ, किनकि पोथी लामखुट्टेलाई अन्डा उत्पादनका लागि आवश्यक प्रोटिन प्राप्त गर्न रगत चाहिन्छ। लामखुट्टेले करिब 10 मिटर टाढाबाटै मानिसलाई पहिचान गर्न सक्छ। उसले दृष्टि र गन्धको सहायताले लक्ष्य खोज्छ। मानिसको सास र छालाबाट निस्कने कार्बन डाइअक्साइडका आधारमा लामखुट्टेले आहारा पहिचान गर्छ। मानिसले सास फेर्दा बाहिर निस्कने कार्बन डाइअक्साइडका कारण लामखुट्टेले मानिस नजिक छ भन्ने चाल पाउँछ। वयस्क मानिसले बालबालिकाले भन्दा बढी कार्बन डाइअक्साइड फाल्ने भएकाले लामखुट्टे उप्रति बढी आकर्षित हुने वैज्ञानिक अध्ययनको निष्कर्ष छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सम्पत्ति छानबिन आयोगले भन्यो छानबिन रोकिँदैन शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सम्पत्ति छानबिन आयोगले राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन नरोकिएको स्पष्ट पारेको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लिएर विभिन्न भ्रम फैलिएको भन्दै आयोगले बहालवाला न्यायाधीश, नेपाली सेना तथा संविधानले छुट्टै व्यवस्था गरेका केही पदाधिकारी बाहेक अन्यको हकमा लागू नहुने बताएको हो। आयोगका अनुसार नेपाल सरकारको 2083 वैशाख 2 गतेको निर्णयबाट सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, छानबिन तथा प्रतिवेदन पेश गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको थियो। आयोगको गठन संविधान तथा कानून विपरीत रहेको दावी गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल समेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले असार 26 गते अन्तरिम आदेश जारी गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भूकम्पले टहरोमा पुर्यायो, पहिरोले ज्यानै लियो शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर 17 कार्तिक 2080 6.4 म्याग्निच्युडको भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा पुर्यायो। 3 वर्षदेखि अस्थायी टहरामा बसिरहेका तीनै भूकम्प पीडित अहिले पहिरोको चपेटामा परेका छन्। भेरी नगरपालिका 2 राङ्सीमा आइतबार राति खसेको पहिरोले भूकम्प पीडितको टहरासहित स्थानीय 60 वर्षीय जयशीला शाहको ज्यान गएको छ। पहिरोमा उहाँकी 40 वर्षीय छोरी मेनुका शाह थापा र 7 वर्षीय नातिनी टिका थापा घाइते भएका छन्। स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूको ज्यान बचाएका थिए। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। राङ्सीमा मात्र 60 परिवार घर परिवार अस्थायी टहरामा छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। बर्ड फ्लूको त्रासले कुखुरा उद्योग धराशायी, खसी राँगा माछाको मूल्यमा भारी वृद्धि शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। देशभर फैलिएको बर्ड फ्लूको संक्रमणले नेपालको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। एकातिर लाखौं कुखुरा नष्ट हुँदा किसान र उद्योगीहरू बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ बजारमा खसी राँगा र माछाको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै उपभोक्ताहरू आक्रोशित बनेका छन्। बजार अनुगमन प्रभावकारी हुन नसक्दा व्यवसायीहरूले मनपरी मूल्य लिएको आरोप उपभोक्ताको छ। पछिल्लो 1 महिनामा काठमाडौँ उपत्यकासहित विभिन्न सहरमा खसीको मासु प्रति किलो 1300 बाट बढेर 1800 देखि 1900 सम्म पुगेको उपभोक्ताहरू बताउँछन्। राँगाको मासु 500 देखि 600 बाट बढेर 700 देखि 850 सम्म पुगेको छ भने माछाको मूल्य पनि 400 देखि 500 बाट बढेर 600 देखि 700 सम्म प्रति किलो पुगेको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। फ्रान्स र स्पेनबीच हेभी वेट भिडन्त शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। स्पेन आफ्नो धारिलो रक्षा पंक्तिको मद्दतमा बुधबार फ्रान्सको बलियो आक्रमण शक्तिलाई रोक्ने प्रयासमा रहनेछ। यो रहनेछ विश्वकप 2026 पहिलो सेमी फाइनल खेल। यो दुई ठूला टिम बीचको हेभी वेट भिडन्त रहनेछ। युरोपको च्याम्पियन र डिडियर डेस्च्याम्पको फ्रान्सेली टिमबीच टेक्सासमा खेल हुनेछ। यसलाई केहीले फाइनल अगाडिको फाइनलको संज्ञा दिएका छन्। निलो कुनामा हुनेछ फ्रान्स र यसको अन्तिम चारको यात्रा आफैमा आक्रामक रहेको छ। टोलीसँग आक्रमणका लागि एकभन्दा बढी विकल्प छन्। त्यसको नेतृत्व कप्तान केलियन एम्बाप्पे स्वयंले गरिरहेका छन्। यी खेलाडीले 6 खेलमा 8 गोल गरिसकेका छन्। एम्बापेलाई आक्रमणमा साथ दिने अन्य खेलाडी छन् बायर्न म्युनिकका माइकल ओलिस, पेरिस सेन्ट जर्मेन पीएसजीका बालोन डियर विजेता ओस्मन डेम्बेले र डेसायर डो। रातो कुनामा स्पेन रहेको छ। टोलीको सेमी फाइनल यात्रा समयमित छ। टिमको बढी जोड बलमाथि अत्यधिक नियन्त्रण हो। प्रशिक्षक लुइस डे ला फुन्टेको नेतृत्वमा स्पेनले आफ्नो पारम्परिक र वास्तविक ट्रेडमार्क खेल खेलिरहेको छ। जहाँ फ्रान्सको खेल व्यक्तिगत उत्कृष्ट प्रदर्शनमा टिकेको छ, त्यहीँ स्पेन भने टिम प्रदर्शनका आधारमा रहेको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रममा आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडी नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211921 तथा मोबाइल नम्बर 97-6-85-40-744 र 97-6-85-40-745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। सरकारले 2062-63 सालदेखि 2082-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 5-सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ र यो आयोगले आफ्नो काम अगाडि बढाउँदै अगाडि बढाएको छ र आयोगका विरुद्धमा अदालतमा केही मुद्दाहरू पनि परेका थिए र पछिल्लो मुद्दाको सर्वोच्च अदालतले अन्तरिम आदेश पनि दिएको छ, जसमा न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै हकमा चाहिँ सम्पत्तिको छानबिन प्रक्रिया चाहिँ अगाडि नबढाउनु भन्ने आशय थियो र यो सन्दर्भमा आयोगले हिजो मात्र अदालतको आदेशपछि न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा बाहेक अन्यको सम्पत्ति छानबिन प्रक्रियालाई चाहिँ निरन्तर अगाडि बढाउने, छानबिन प्रक्रिया नरोक्ने सन्देश दिएको छ, जानकारी दिएको छ। आज हामी गठित आयोगले सम्पत्ति जुन खालको 62-63 सालदेखि यता 82-83 सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण लिएर अब यसमा चाहिँ छानबिन प्रक्रिया अगाडि बढाउँदै गरेको जनाएको छ र यो प्रक्रिया कसरी अगाडि बढ्छ र पछिल्ला आएका जुन खालका खालको आदेश छ, यो आदेशपछि चाहिँ आयोगलाई पर्ने जुन छानबिन प्रक्रियामा पर्ने असर के हुनसक्छ लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ सम्पत्ति जाँचबुझ छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी। अध्यक्षज्यू,
6: हजुर,
5: स्वागत छ यहाँलाई।
6: नमस्कार।
5: अब सुरुमा यहाँहरूले अहिले सम्पत्ति यो जुन खालको जाँचबुझ छानबिनको यहाँहरूलाई कार्यादेश छ 62-63 यताको सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको, अब यो प्रक्रिया चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
6: यसमा यसो छ, हामीलाई नेपाल सरकारको 83-1-2 निर्णयअनुसार हामीलाई जुन राजपत्रमा प्रकाशित भएर जुन हामीले कार्यादेश दिएको छ, त्यो कार्यादेशमा पूर्व न्यायाधीश, अनि सरकार सेनाबाट निवृत्त पूर्व पदाधिकारीहरू समेतको छानबिन गर्नु भन्ने कार्यादेश थियो। त्यो कार्यादेश विरुद्ध सर्वोच्च अदालतमा केही रिट निवेदनहरू पेश भयो, दर्ता भयो र त्यसको सुनवाईको क्रममा सर्वोच्च अदालतको डिभिजन बेन्चबाट संयुक्त इजलासबाट केही आदेशहरू भएको छ, जसमा एउटा अन्तरिम आदेश पनि छ। त्यसमा नेपालको संविधानको धारा 239 उपदबा 1 र 2 बमोजिम महाभियोगबाट पदमुक्त हुने पदमुक्त भएका अनि पूर्व न्याय परिषदबाट पदमुक्त भएका र सैनिक ऐन बमोजिम कारवाही परेका पदाधिकारीको हकमा चाहिँ यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान बमोजिम छानबिन गर्न पाउँछ। सोदेखि बाहेकका संवैधानिक निकायका पदाधिकारीहरू, पूर्व न्यायाधीशहरू र सेनाका पूर्व पदाधिकारीहरूबाट चाहिँ अख्तियार अनुसन्धान आयोगले पनि छानबिन र अनुसन्धान गरी दायमुद्दा दायर गर्ने अधिकार दिएको छैन। अब ती उपर चाहिँ छानबिन नगर्नु, यथास्थितिमा राख्नु भन्ने किसिमको आदेश सर्वोच्च अदालतबाट भएको छ। त्यही आदेश अनुसार हामीले हिजो सूचना प्रकाशित गऱ्यौँ, ती पदाधिकारीको हकमा चाहिँ छानबिन हुँदैन, छानबिनको दायरामा तिनीहरू अहिले सर्वोच्चको आदेशलाई सम्मान गर्दै छानबिन नगर्ने, सोदेखि बाहेकका पदाधिकारीको हकमा चाहिँ सरकारको बाट प्रकाशित निर्णयअनुसार जो राजपत्र प्रकाशित भएको छ त्यो राजपत्रको कार्यादेश बमोजिम छानबिनको दायरा अगाडि बढ्छ भन्ने किसिमको सूचना हामीले हिजो जारी गरेका छौँ। त्यस अनुसार फर्महरू हिजो पनि निकै दर्ता भएका छन्, यो क्रम जारी छ।
5: त्यसो भए अब यहाँहरू बहालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्यको सार्वजनिक जुन खालको सम्पत्ति जाँचबुझ यो प्रक्रिया छ यसलाई चाहिँ यहाँहरूले निरन्तर अगाडि बढाउँदै हुनुहुन्छ,
6: यसलाई रोकेको छैन, अदालतले रोकेको बाजेकी हामी बढाउँदै नै थिएनौँ। अदालतले अन्तरिम आदेशमा ती पदाधिकारीलाई माथि संविधानको धारा 239 उल्लेख गरेर उसले आदेश भएको हुनाले उनीहरूको हकमा चाहिँ यथास्थितिमा राख्छौँ, सो बाहेक अरूको हकमा नै छानबिनको दायरा यथावत चल्छ।
5: अब यो अदालतको सर्वोच्च अदालतको आदेशले चाहिँ केही अन्यल र दुविधा उत्पन्न गराएको थियो, यसको चाहिँ यहाँहरूले हिजो मात्र एउटा विज्ञप्ति निकालेर त्यसको समाधान भनौँ न जानकारी गराइसक्नु भएको छ। अब यो अन्य पदाधिकारीको हकमा अब कसरी छानबिन प्रक्रिया चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ, कति जति विवरणहरू यहाँले सङ्कलन गर्नुभयो र त्यो त्यसलाई चाहिँ निचोडमा पुर्याउने कार्य कहिलेसम्म सम्पन्न गर्नुहुन्छ?
6: हामीलाई टिओआरमा हाम्रो कार्यादेशमा दुई किसिमको चरणमा छानबिन गर्नु भन्ने छ, एउटा 62-63 मसान्तसम्मको एउटा भयो, अहिले हामी त्यसैमा छानबिन गरिरहेछौँ, अर्को छ 48-62 सालसम्मको, त्यो सूचना अहिले हामी जारी गरेका छैनौँ। अब पहिलो चरणमा अहिले करिब करिब 15-16 हजार जति सम्पत्ति विवरण आइसकेको छ र कति इमेलमा आएको छ, कति हुलाकबाट आएको छ, सबै 33-16 हजार जति अन्दाजी हामीले गरेका छौँ। अब यो अहिले आउन अझै पनि हाम्रो 32 हामीले सूचना जारी गरेका छौँ, अझै म्याद बाँकी छ, 2 दिन अझै बाँकी छ। अब उजुरी पनि 1,000+ उजुरी आइसकेका छन्। अब ती उजुरी र फाइलहरूको हामीले छानबिन गर्दैछौँ, सुरु गरिसकेका छौँ। अब त्यो छानबिन गर्दाखेरि हामीले कुन सम्पत्ति वैध हो, कुन सम्पत्ति अवैध हो, या कुन कानुन हो, कुन गैर कानुन हो, त्यो कुराको हामीले उनीहरूको विवरण, त्यसपछि हामीले कागजात प्रमाण, सम्बन्ध कागजात प्रमाण र सर्वोच्च अदालतबाट समय समयमा भ्रष्टाचार मुद्दामा भएका आदेश या भनौँ न एक प्रकारको नजिरै भनौँ त्यसलाई, त्यो नजिरहरूको आधारमा हामी छानबिन गर्दछौँ र कुन कानुनी हो, कुन गैर कानुनी हो भन्ने कुराको हामीले निष्कर्षमा पुगेर हामी रिपोर्ट पेस गर्छौँ। रिपोर्ट हामी चरणबद्ध रूपमा केही छानबिन गरिसकेपछि पेस गर्छौँ, केही प्रमाणसह पेस गर्दै जान्छौँ, छानबिन गर्दै पेस गर्दै जान्छौँ र हाम्रो कार्यदेश बहुजन हामी अगाडि बढ्छौँ।
5: तर अब यो अलिकति जटिल कार्य पनि हो, यो जटिल कार्यको नेतृत्व यहाँले गर्नु भएको छ, अब के सजिलै यो जुन खालको यहाँहरूलाई कार्यादेश छ त्यो कार्यादेश अनुसार यहाँहरूले सजिलै यो कामलाई चाहिँ पार लगाउनु होला त?
6: अब हेर्नुहोस्, काम भनेको र सधैँभरि सजिलो हुँदैन, अप्ठ्यारै हुन्छ। एक त यो सम्पत्ति छानबिन गर्नुपर्ने कुराहरू छ, यो न्यायिक छानबिन हो क्या, यो न्यायिक छानबिन हो, यो सजिलो अडिट गरे जस्तो होइन। एक त हेर्नुहोस्, कति कुराहरू व्यवहारिक कठिनाइहरू पनि छन्। अहिले सिंहदरबार आग लागि भयो, संसद सचिवालयमा आग लागि भयो, मालपोत कार्यालयहरूमा आग लागि भयो, अदालतहरूमा आग लागि भयो। ती आग लागेको कारणले कतिपय मान्छेहरूको सम्पत्ति विवरणमा प्रमाण कागजातहरू पेस गर्न अप्ठ्यारो पर्यो भन्ने जनगुनासोहरू छ, कतिहरू वास्तवमा भएका पनि छन्। अब ती सबै कुराहरू उहाँहरूले खुलाउनु भएको छ, कति कुराहरू आफ्नो प्रमाणहरू सङ्कलन गरेर पेस पनि गर्नुभएको छ। अब सम्पत्ति भनेको कुराको विवरण चाहिँ अब या गोप्य पनि हुन्छ, त्यो गोप्य राख्दा राख्दै पनि छानबिन गर्न एउटा सीमित क्षेत्रमा सीमित व्यक्तिहरूबाट छानबिन हुन्छ। र छानबिन गर्दाखेरि हामीले भने नि कानुनले कुन कुराहरूलाई कानुनी मानेछ, कानुनी भन्नाले आर्जन गरेको सम्पत्ति लिगल हो कि होइन, कर तिरेको छ कि छैन, जस्तो घर बहाल लगायो घर कर तिरेको छ कि छैन, अनि अब सञ्चय कोष दाखिल भएको छ भने उनीहरूले भुक्तानी लिएको त्यो रिकर्ड छ, कट्टा कोष कर कट्टा भएर आएको हुन्छ, या नारी लगाउने कोष या बिमा यावत कुराहरूको चाहिँ जो प्राप्त हुन्छ त्यो आय कर तिरेकै हुन्छ। अब ब्याङ्कमा दाखिल भएको छ, ब्याङ्कमा आयकर कट्टा भएकै हुन्छ, प्यानमा राखेकै हुन्छ। अब जग्गा खरिद बिक्रीका कुराहरू लिखतहरू हुन्छन्, त्यसमा तिर रास दाखिल भएकै हुन्छ। त्योदेखि बाहेक अरू कति आयहरू होला नि, कृषि आय होला, अब अरू अन्य व्यापारिक आयहरू होला, या विप्रेषण होला, या अन्य यान्त्रिक उपकरणबाट आय गरिएको होला, ती सबै कुराहरूको कर दाखिल गरेको हुनुपर्छ। कर दाखिल भएको छैन असङ्काल भने सर्वोच्च आदका समय समयका आदेशहरू छन्, फैसलाहरू छन्, ती फैसलाहरूको आधारमा हामीले सम्पूर्ण उनीहरूका विवरणहरूको कानुन र न्यायसङ्गत तरिकाले छानबिन गर्छौँ। न्यायसङ्गत तरिकाले भन्नाले न्यायाधीशले एउटा विवेक तरिकाले फैसला गर्नुपर्छ। त्यस्तै हामी पनि यहाँ बढी न्यायकर्मीहरू छौँ र अरू चार्टर एकाउन्टेन्ट पनि हुनुहुन्छ, प्रहरीको अनुसन्धान गर्ने अधिकारी पनि हुनुहुन्छ। ती सबै आधारमा हामीले कानुन, न्याय र व्यवहारसम्मत तरिकाले छानबिन गरेर हामी रिपोर्टहरू पेस गर्छौँ। हाम्रो काम रिपोर्ट पेस गर्ने मात्रै हो। हामीले न कसैलाई मुद्दा लाउँछौँ, मुद्दा अभियोग लाउँछौँ, न हामी मुद्दै निरूपण गर्छौँ। हाम्रो त छानबिन गरेर यो यस्तो ठिक हो, यो बेठिक छ, यसले अकुत सम्पत्ति कमाएको छ, यसले अगाबनामा सम्पत्ति राखेको छ, लुकाएको छ, या यसले बाहिर विदेश पठाएको छ, यावत कुराहरू त हामी अध्ययन गरेर रिपोर्ट पेस गर्छौँ। अब यो छानबिन गर्ने कुराहरू जुन अघि यहाँले प्रश्न गर्नुभयो, यो बहुत कठिन कुरा हो, यो जटिल छ। त्यही जटिलको गाँठे फुकाउनलाई नि हामी न्यायाधीशहरू एउटा न्यायकर्मीहरूलाई राखिएको छ, चार्टर एकाउन्टेन्टलाई राखिएको छ, हिसाब पनि ठिक होस् भनेर प्रहरी अनुसन्धान गर्ने अधिकारीलाई पनि राखिएको छ। यो हाम्रो कम्बिनेसनै त्यस्तो छ, र त्यो कम्बिनेसनले यो हाम्रो न्यायिक छानबिन हो, यो यो साधारण यो अरू जस्तो छानबिन होइन, यो न्यायिक तरिकाले विवेकसम्मत तरिकाले छानबिन गरेर हामीले रिपोर्ट पेस गर्नुपर्छ। जटिल छ, तर जटिल छ भनेर भाग्ने कुरो भएन, जटिल हुन्छ, त्यसलाई कानुनी हिसाबमा न्यायसङ्गत तरिकाले समाधान गर्दै जानुपर्दछ। त्यसलाई हामीले अध्ययन गर्नुपर्छ, सूक्ष्म अध्ययन गर्नुपर्दछ, अन्वेषण गर्नुपर्दछ र त्यसरी रिपोर्ट गर्नुपर्दछ।
5: तर अब यहाँहरूलाई अदालतले रोक लगायो यहाँहरूको कार्यादेशमा भएको विषय, अब बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारीहरूको पनि सम्पत्ति चाहिँ छानबिनमा यहाँहरूको कार्यादेश थियो त्यो गर्न, तर रोक लगायो। अब अन्य पदाधिकारीको हकमा पनि
6: एउटा कुरा राख्नु है, बालवाला न्यायाधीशलाई थिएन, बालवाला होइन,
5: पूर्व न्यायाधीश
6: बालवाला यो आयुक्तहरूलाई माने आयोगका पदाधिकारी, संवैधानिक निकाय पदाधिकारीलाई पनि थिएन, बालबाला सैनिकहरूलाई पनि थिएन, पूर्वलाई मात्रै थियो पूर्वकै मात्रै छानबिन गर्नुपर्ने थियो। अब नेपालको संविधान सबैले पालना गर्नुपर्छ, संविधानको धारा 239 केही अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही एउटा नियन्त्रण गरेको छ। त्यो कसलाई भनेदेखि अघि मैले निवेदन गरेँ, संवैधानिक पदाधिकारीहरू सेवानिवृत्त भएका सेवानिवृत्त पदाधिकारीहरू जसलाई महाभियोगबाट मुक्त पदमुक्त भएको छ भने उसलाई मुद्दा लाउन पाउँछ, या न्याय परिषदबाट अब सिफारिस गरेर पदमुक्त गरेको न्यायाधीशहरू छ भनेदेखि अख्तियारले अनुसार मुद्दा लाउन पाउँछ, या सेनाको हकमा कोर्ट मार्सल गरेर सेवानिवृत्त भएको छ कारवाही गरेको छ भने त्यसलाई भेटतरमा मुद्दा लगाउन पाउने भयो। सो बाहेकका पदाधिकारी हकमा मुद्दा लाउने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दिएको छैन। त्यसैको हकमा सर्वोच्च अदालतले हामीलाई अन्तरिम आदेश जारी गरेको हो, त्यो अन्तरिम आदेशलाई हामी सम्मान गर्छौँ, पालना गर्छौँ।
5: अब सँगै अनियमित गर्ने व्यक्तिहरू चाहिँ कारवाहीको दायरामा आउनुपर्छ, यो सबैको मान्यता पनि हो। तर नेपालको सन्दर्भमा अघि यहाँले उठाउनु भयो कर दाखिलाको सन्दर्भमा पनि, अब थोरै थोरै रकम विभिन्न हिसाबले त्यहाँ छुटपुट भएको हुनसक्छ, अब त्यो हिसाबमा पनि कर दाखिला नगरेको देखिने भयो, त्यो एक ठाउँमा छँदैछ। अब कतिपयले चाहिँ सामान्य अवस्थामा काम गरिरहेका अनियमित नगरिकन काम गरिरहेका व्यक्तिहरू पनि छन्, उनीहरूले चाहिँ हामीले अनाग दुःख पायौँ, अब यो सोर्स चाहिँ कहाँ खोज्ने कसरी खोज्ने भनेर दौडादौड गरेको पनि हामीले देखेकै छौँ। अब यो सन्दर्भमा भनौँ न, अब अनियमित गर्ने काम व्यक्तिहरूले चाहिँ सजाय भोग्नुपर्छ, उनीहरू चाहिँ दोषी देखिन्छन् नै, तर अब सामान्य अवस्थामा काम गरिरहेका भनौँ यी व्यक्तिहरूले पनि अनागमा दुःख पाए, अब यो सन्दर्भलाई चाहिँ आयोगले कसरी लिएको छ? बेकार यो अन्य निकायहरूमा हामीले विवरण पेश गरेकै थियौँ यसअघि भनेर उहाँहरूको धारणा पनि हामीले सुन्ने गरेका छौँ कि।
6: अब यसोमा के छ भने, पहिले बालवाला पदाधिकारीहरूले अथवा राजनीतिक पदाधिकारीहरूले एकपल्ट बहाली गरिसकेपछि संवैधानिक

0: पितृको भनेर कागज देखाइदिए भइहाल्यो, त्यो पिताजीको नामबाट पुत्रको नाममा या उयो फारम भर्नेको नाममा आएको छ भनेदेखि उसले बुवाको नामको पुर्जा देखाइदिए त भइहाल्यो हो कि, जग्गा किनेको छ जग्गा किनेको राजीनामा देखा प्रतिलिपि देखाइदिए भइहाल्यो, बिक्री गर्यो बिक्रीको लिखत देखाइदिए भइहाल्यो, या तलबी आय या अन्य आय छ त्यो देखाइदिए भइहाल्यो। अब यहाँले भन्नुभयो नि कागजातहरू सङ्कलन गर्न गाह्रो भयो, यो गुनासो आयो भन्ने हकमा मैले अघि नै निवेदन गरेँ, यो आग लागेको कारणले केही कागजातहरू कठिनाइहरू भएको छ। अब सबै कुराहरूलाई हामीले कानुन मैले अघि पनि निवेदन गरेँ, हामी न्यायकर्मी पनि भएको हुनाले कानुन पनि हेर्छौँ, न्याय पनि हेर्छौँ, न्याय गर्दाखेरि विवेक पनि एप्लाई गर्छौँ, विवेकसम्म ठुलो कुराहरू हो र त्यो कतिसम्म यो यसको नियत ठिकसँग दाखिल भएको छ, कसको बदनियत छ, बदनियत छ भने त्यो पक्कै पर्छ, होइन नियत छ सानोतिनो त्रुटि छ भनेदेखि त्यो एक्सक्युज मैले एउटा क्षमायोग्य पनि हुन्छ, त्यो बिग्री विचारणीय छ, ती कुराहरूको साङ्गो पाङ्गो रूपमा हेरेर दाखिल गर्नुपर्ने हुन्छ, रिपोर्ट दिनुपर्ने हुन्छ।
1: अब यो विवरण बुझाउने समय त सकिसकेको छ, अब यो सकिँदासम्म कतिपय व्यक्तिले नबुझाएको पनि हुनसक्छ होइन, अब यो यो यो सन्दर्भमा चाहिँ के गर्नुहुन्छ यहाँहरू?
0: अब विवरण अब दुई दिन बाँकी छ विवरण बुझाउनलाई, आज
1: दुई दिन बाँकी छ, हजुर
0: दुई दिन बाँकी छ है, अब जति विवरण आउँछ त्यो आउँछ, विवरण आउने हकमा चाहिँ अब अरू अन्य उजुरीहरू के छ तिनीहरूको हकमा त्यसको हकमा हामी सम्बन्धित डकुमेन्टहरू पनि सङ्कलन गरेर अनि सरकारलाई रिपोर्ट पेस गर्छौँ, प्रतिवेदन पेस गर्छौँ।
1: भनेपछि यहाँहरूले जुन समय पाउनु भएको छ त्यो समयभित्रै यहाँहरूले चाहिँ आफ्नो काम चाहिँ सम्पन्न गर्नुहुन्छ भन्ने आशा गर्न सकिन्छ कि यो समय अझै सरकारलाई?
0: हामी प्रयास गर्छौँ, हामी प्रयास गर्छौँ, हामीलाई एक वर्षको म्यान्डेट दिएको छ, कार्यादेश दिएको छ, तर अब यो के छ भने हाम्रो जनशक्ति जो हामीलाई एकदम लिमिटेड छ, एकदम कम छ र हामीले जनशक्तिहरू मागेका छौँ सरकारबाट उपलब्ध होला भन्ने हामीले आशा पनि गरेका छौँ। अब कति कुराहरू हिसाब पनि गर्नुपर्ने हुन्छ, लेखाको सम्बन्धी कामहरू पनि कुद्नु हुन्छ, अब कानुन सम्बन्धी कुराहरू, न्याय भूमि सम्बन्धी कुराहरू र कर सम्बन्धी कुराहरू हेर्ने हामीसँग जनशक्तिहरू केही साथीहरू छौँ, हामीहरू हामीले हेरिहाल्छौँ, तर लेखा सम्बन्धी कुराहरू हेर्ने सबै काम अडिट गरेर जस्तो गरेर सबैले हेर्न त हामी न्यायाधीशले मात्रै, हामीले पाँचजना मात्रै जाँदैनौँ, हामीलाई जनशक्ति त चाहिन्छ, जनशक्ति चाहिन्छ भनेर हामीले नेपाल सरकार छ हामीले अनुरोध गरिसकेका छौँ, प्रधानमन्त्रीको संसदीय सचिवालयमा कार्यालयमा हामीले पेस गरिसकेका छौँ, मुख्य सचिवसँग हामीले निवेदन रिक्वेस्ट गरिसकेका छौँ, त्यो उहाँले प्राप्त होला र समयमा हामी प्रयास गर्छौँ। अब प्रसङ्गले सकिएनछ, टेक्निकल कुराहरू हो, हतार गरेर हुँदैन, हतारको काम लतारो हुन्छ, फेरि हतार गरेर त हुँदैन, अब फेरि जथाभावी हामीले रिपोर्ट पेस गर्ने पनि हुँदैन, हामीले त कानुन र न्यायलाई ठान्ने पनि हुँदैन, त्यो आधारमा हामीले रिपोर्ट पेस गर्नलाई समयले पुगेनछ भनेदेखि हामी समय नाग्दछौँ।
1: अब यहाँहरूलाई अन्य निकायहरूको पनि सहयोग चाहिन्छ यो छानबिनको सन्दर्भमा, अब ती निकायहरूबाट सहयोग कतिको पाउने अपेक्षा गर्नुभएको छ यहाँहरूले कति सम्भव?
0: अहिले अहिलेसम्म हामीलाई सहयोग सबैतिर सहयोग प्राप्त भएको छ, म तपाईँलाई एउटा निवेदन गरौँ, अब हामीलाई के अरे माने सबै पदाधिकारीहरूको नावावली सङ्कलन गर्न पनि गाह्रो परेको थियो, संसद सचिवालयबाट किनभने आग लागि भएको छ, त्यहाँ सिंहदरबारमा पनि आग लागि भएको छ, सर्वोच्च अदालतमा आग लागि भएको छ, हेर्नुहोस् मार्फत कार्यालयमा आग लागि भएको छ, सबैको नावावली प्राप्त गर्न पनि हामीलाई धेरै गाह्रो भएको थियो, तर मैले एकबारको एउटा आयोगले आयोग अध्यक्षको नाताले मैले धेरै ठाउँबाट चाहे राजसभा होस्, चाहे यहाँ के रेडियो नेपालबाटै होस्, चाहे यो निर्वाचन आयोगबाट होस् या विभिन्न निकायहरूबाट सरकारी अब प्रधानमन्त्रीको कार्यालयबाट सरकारी मन्त्रालयहरूबाट निकायहरूबाट संसद सचिवालयहरूबाट हामीले बराबर भेटघाट गरेर रिक्वेस्ट गरेर हामीले विवरण सङ्कलन गऱ्यौँ, नावली सङ्कलन गऱ्यौँ र त्यस अनुसार हामीले राजनीतिक पदाधिकारीहरूलाई त एसएमएस पनि पठायौँ, नम्बर खोजेर कतै मोबाइल नम्बर खोजेर एसएमएस पनि गरेर पठायौँ हामीले र त्यो पठाए अनुसारको सूचना उहाँहरूले दाखिल पाइसक्नु भएको छ, अब सार्वजनिक सूचना पनि जारी गरेको छ, अब उहाँहरूले दाखिल गर्नुहुन्छ भने हाम्रो अपेक्षा छ, अब दाखिल गर्नु भएन भने त्यही अनुसारको रिपोर्ट पेस हुन्छ, हाम्रो काम त त्यही थाहा रिपोर्ट दिने नै हो।
1: हुन्छ त अध्यक्षज्यू, आजका लागि हामीसँग समय

यति नै रह्यो यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीसँग। यो विशेष गरी आयोगले अहिले गरिरहेका कामहरू, विवरण सङ्कलनको सङ्कलनदेखि लिएर अब सङ्कलन पछिको जाँचबुझ चाहिँ कसरी अगाडि बढाउँछ आयोगले भन्ने सन्दर्भमा विवरण बुझाउने दिन अब 2 दिन मात्र रहेको छ। विशेष गरी 2062-63 सालदेखि 82-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्न यो आयोगलाई कार्यादेश दिएको छ र आजको अन्तर्संवादमा हामी यही आयोगको गतिविधिमा केन्द्रित रहेर कुराकानी गर्यौँ। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। निरन्तरको वर्षाका कारण प्रमुख राजमार्गहरूमा सवारी आवत जावतमा समस्या। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अघि बढाउने। विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको सरकारलाई निर्देशन। र अमेरिकाद्वारा इरानमा थप आक्रमण, हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपदको जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडक खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा रोक लगाइएको हो। उहाँका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ, दक्षिणकाली, मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ। नारायणगढ मुगलिन सडक खण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले सडक दुईतर्फी नै आवागमन बन्द भएको छ। अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र खोला नालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट सञ्चालन हुने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिएको सहायक प्रमुख जिल्ला अधिकारी सुपरवा ढुङ्गेल खनालले जानकारी दिनुभयो। मनसुन सक्रिय भई आइतबारदेखि जारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएका छन्। चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मध्य प्रदेशमा न्यून वर्षा भएको छ। गण्डकी, बागमती र कोशी प्रदेशमा अधिक वर्षा भएको छ। काठमाडौँ उपत्यकामा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। सिक्कीमा खोलाले सडक तथा घर नै कटान गरेको छ। चितवनको नारायणगढ मुगलिन सडक खण्डमा पहिरो र लेदोका कारण सडक अवरुद्ध भएका छन्। सबैभन्दा बढी वर्षा हिजो चितवनमा भएको छ। 24 घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा 269 मिलिमिटर वर्षा भएको रेकर्ड रहेको छ। पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ। कोशी ब्यारेजमा पानीको बहाव 172,432 क्युसेक प्रति सेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका 52 मूल र 2 नहरको गरी 56 ढोका मध्ये 20 ढोका खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। जिल्लाको सानी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 मृत्यु भएको हो। हिजो दिउँसो 1:30 समयमा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सानी त्रिवेणी 6 धामी गाउँका 46 मन्दिर साउत र 76 लालबहादुर साउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुनथर स्थित बागमती नदीमा अवस्थित पधेरा दोभान जलमापन केन्द्रमा हिजो मध्याहसम्म जल सतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिटर मापन भएको छ। वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गरी सम्पूर्ण तयारी गरिएको सडक विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन:
4: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा, मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु।
3: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सडक विभागले जनाएको छ। सडक विभागले आफूसँग भएका 277 वटा हेभी इक्विपमेन्टहरू मध्ये 155 वटालाई विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 वटा हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सडक विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
5: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 वटा स्थानमा 155 वटा हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरुन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरुन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
3: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सडकको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली, मेची, बिपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सडक विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का:
5: विगतदेखि नै क्रोनिक रूपमा गइरहेका, स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सडक अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ यता सुचारू गराउने किसिमले मेन रिसोर्स हो, इक्विपमेन्ट हो, कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
3: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश, सैनिक अधिकारी र संवैधानिक निकायका पदाधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। अन्य सार्वजनिक पदाधिकारी, राजनीतिक नियुक्तिमा रहेका व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन, परीक्षण र अध्ययनको काम भने नियमित रूपमा अगाडि बढाइने आयोगले प्रष्ट पारेको छ। आयोगका सदस्य तथा प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश केसीले सर्वोच्च अदालतको पूर्ण फैसला नाउन्जेल पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सम्बन्धी प्रक्रिया यथास्थितिमा राखिने जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पताल अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सातवटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। सरकारले सेवा प्रभारलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरूले बताएका छन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
6: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवाग्राहीले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रवाहमा सक्रिय भएको देखिन्छ। विगतमा सेवाग्राहीहरूको अव्यवस्थित भिडभाडसँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम, सुविधा सम्पन्न सेवाग्राही कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवाग्राहीहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
7: अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
8: पहिला उभिराख्नु पर्थ्यो, लाइन टु लाइन एकदमै लाइन लागेर चाहिँ गरिन्थ्यो, एकदमै गाह्रो हुन्थ्यो, भने अहिले पनि मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो।
9: नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेछ।
6: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवाग्राहीले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटन पटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी।
10: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि सुरुवात गरेका छौँ। कार्यालयले प्रदान गर्ने
6: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाह बारे स्थानीय प्रशासनबाट बेला बखत छट्के अनुगमन भइरहेको सरकारी अधिकारीको भनाइ छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो जगत साउद। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता शङ्कास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर रासोपाको रहेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो गर्नुभएको विज्ञप्तिमा राज्यको 4 अङ्गका रूपमा स्थापित सञ्चार माध्यममाथि कुनै पनि प्रकारको दबाव र त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैँ दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएको छ। महामन्त्री आचार्यले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामा हस्तक्षेप गर्न, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्न वा 4 अङ्गलाई संकुचित पार्ने उद्देश्यले गरिने गतिविधिलाई स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै काङ्ग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अगाडि बढेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनुभयो। आफ्नो घर अगाडि गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनु हुँदै उहाँले यो कार्य सरकारले गरेको भए त्यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनुभयो। यस्ता कुराहरूले नागरिकको हक खोज्न नसक्ने भन्दै सभापति थापाले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा काङ्ग्रेसले गर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी तथा बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 जना विद्यार्थीहरूलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि झोला, कलम, कापी लगायतका शैक्षिक सामग्री सहित क्यारम बोर्ड, ब्याडमिन्टन, चेस, भलिबल लगायतका खेलकुदका सामग्री पनि वितरण गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीसँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले हिजो सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा प्रतिनिधि राखेर प्रतिनिधि सभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउँदै सत्ता पक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मध्य प्रदेशको खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मसौदामाथि हिजो छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवाधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा भइ रहेको काम कारवाहीको विस्तृत लिखित विवरण उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण सुरु भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलिया मुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटिको राहदानी सेवा सुरु भएको हो। त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गरिरहेको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको हो। मनसुन सक्रिय भएपछि गोर्खामा धान रोपाईँले गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म 58% रोपाईँ सम्पन्न भएको छ। यस वर्ष जिल्लाभर 10,500 हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य राखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप आक्रमण जारी राखेको छ। इरानी सञ्चार माध्यमका अनुसार किस जाम, केस्म टापु, बुसेहर र बन्दर अब्बास क्षेत्रमा विस्फोटहरू भएका छन्। इरानले कुवेत स्थित अमेरिकी सैन्य अड्डाहरू तथा अमेरिकी पक्षको जहाजमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही घण्टाभित्र इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरिने र हर्मुज जलमार्गमा आवत जावत गर्ने जहाजको सुरक्षा अमेरिकाले 20% शुल्क लिने घोषणा गर्नुभएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सले आफ्ना 2 राष्ट्रिय तेल ट्याङ्कर इरानी क्रुज मिसाइलको निशानामा परेको जनाएको छ। अब आर्थिक समाचार बालिका माध्यमबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ दुई साता अघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णय सँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका दुई बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैँसी पालनबाट मासिक 1,00,000 भन्दा बढी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नु भएको छ। स्थानीय जातका दुई तीनवटा भैँसीबाट सुरु भएको उहाँको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी 10 भैँसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80 100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजार सँगै हुवास गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनु भयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुकसँगको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसायी समितिका सदस्य कृष्ण गुरुङले 3 बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
2: अब खेल समाचार अजय बमबाट।
13: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 आम्ने सामने हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए।
2: अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निरन्तरको वर्षाका कारण प्रमुख राजमार्गहरूमा सवारी आवत जावतमा समस्या। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढाउने। विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको सरकारलाई निर्देशन र अमेरिकाद्वारा इरानमा थप आक्रमण हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
14: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल स्वागत गर्दछौ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार बिहान 7 बजेको समाचार पछि करिब 15 मिनट हामी यहाँहरूसँगै रहनेछौ। कार्यक्रममा इतिहासविद, पुरातत्वविद, संस्कृतिविद लगायत व्यक्तित्वहरू हाम्रो प्रस्तुतिका मूल स्रोतका रूपमा रहनुहुनेछ।
0: हामी मूलत एकजना विज्ञसँग हाम्रो सभ्यतामा केन्द्रित रहेर केही श्रृङ्खलाहरू प्रस्तुत गर्ने गर्छौ। संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्तसँग कुराकानी गर्दैछौ। आजदेखि केही हप्तासम्म यहाँहरूले नेपालको सभ्यताका विषयमा उहाँका विचारहरू सुन्न सक्नुहुनेछ। प्रस्तुत छ उहाँसँगको कुराकानी।
2: अब हाम्रो अथर्व परिशिष्ट भयो, कौटल्य अर्थशास्त्र भयो, मूल सर्वास्तिवाद विनय वस्तु इत्यादि ठाउँहरूमा नेपालको प्राचीन कालदेखि नै उल्लेख पाइन्छ। अब नेपालको इतिहासमा प्रामाणिक ढङ्गले वंशावलीहरूको आधारमा कुरा गर्दा गोपाल वंशहरूदेखि उल्लेख पाइन्छ। त्यसलाई पनि हाम्रो पशुपतिको आविर्भावसँग त्यो जोडिएको छ। गोपाल वंशीहरू भए, त्यसपछि महिषपाल वंशीहरू भए, त्यसपछि किरात वंशीहरू भए। यो चाहिँ तात्कालिक अवस्थाभन्दा धेरै पछिको, अहिलेभन्दा करिब 600 वर्ष अगाडिको थिति राजमल्लको पालामा लेखिएको गोपाल राजवंशावलीबाट हामी बुझ्छौँ। किराँतकालपछि लिच्छवीकाल आयो। लिच्छवीकालको चाहिँ अहिलेसम्म हामीले करिब 250 जति अभिलेखहरू पाएका छौँ। लिच्छवीकालका वैशिष्ट्य, लिच्छवीकालमा भनेका ग्रन्थहरू त स्पष्ट रूपमा हामीले पाएका छैनौँ, तर ती अभिलेखहरूका भाषा सौष्ठवहरू यति छन् कि महाकवि कालिदास, भवभूति, भारवी, माग आदिसँग दाजिन्छन्। त्यसमा पनि सबै कुरा संस्कृत भाषामा वर्णन गरिएको छ, चाहे गद्य होस् चाहे पद्य होस्। तर त्यसमा केही अड्डाका नाम, केही ठाउँका नाउँ, केही नदीनालाका नाम, केही चाहिँ करका नामहरू संस्कृतेतर भाषामा छन्। त्यसलाई किराँत परिवारको भाषा भनेर विद्वानहरूले निर्णय गरेका छन्। जस्तो शैलस्तम्भ क्रियारम्भे केदुम बाटो नियोजित, हामीलाई थाहा छ शैलस्तम्भ क्रियारम्भे पनि संस्कृत हो, नियोजित पनि संस्कृत हो, तर केदुमबाट त संस्कृत होइन। यो चाहिँ किराँत परिवारको भाषामा केदुमबाटले माइलो अथवा बलियोलाई जनाउँछ। त्यसैले लिच्छवीकालभन्दा अगाडिको किराँतकालमा पनि हाम्रो यताको सभ्यता माथिल्लो ढङ्गको थियो। त्यहाँ महत्त्वपूर्ण अड्डाहरू थिए, जस्तो कुथेर भन्ने अड्डाको नाम पाइन्छ लिच्छवीकालका अभिलेखमा आएका। कुथेर त संस्कृत शब्द होइन, हामीलाई थाहा छ कुथेरले मुख्य राजस्व आदिको काम गर्थ्यो। मापचोक भन्ने अड्डाको नाम पाइन्छ, त्यो पनि संस्कृत होइन, हामीलाई थाहा छ मामचोकले न्याय सम्बन्धी कामहरू गर्थ्यो। इत्यादि कुराबाट लिच्छवीकाल भन्दा अगाडि किराँतकालदेखि नै यस क्षेत्रको समुन्नत सभ्यता थियो भन्ने हामी भन्न सक्छौ। हामी मध्ये धेरैलाई अहिले त अलिअलि हट्न थालेको छ। के छ भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि, म चाहिँ त्यसलाई बढी पुनः एकीकरण गरेको भनेर भन्न मन पराउँछु, र कतिले विद्वान विदुषीहरूले त्यो शब्द अहिले प्रयोग गर्न थाल्नु भएको पनि छ। नेपाल टुक्रेको अवस्थामा थियो। नेपाल भनेको चाहिँ नेपाल खाल्डो वरिपरिको मात्रै हो भन्ने पनि छ। तर ती अहिले मैले कौटल्य अर्थशास्त्रको चर्चा गरेँ। कौटल्य अर्थशास्त्रमा राजकोषमा राख्नुपर्ने महत्त्वपूर्ण सामग्रीहरूमा नेपालमा बनेका दुईटा कम्बलको काम्लोको बयान छ। काम्लो त हिमाली भेकमा नभइकन बन्दैन, र पछिल्लो कालमा लिच्छवीकालका इतिहासबाट चिनिया यात्रीहरूको वर्णनबाट नेपाल प्राचीन कालदेखि नै झन्डै झन्डै अहिलेकै जत्रो थियो, र नेपालले हिमवत खण्डका क्षेत्रमध्ये धेरै क्षेत्र यसले लिएको छ। प्राचीन कालदेखि नै पूर्ण सभ्यतासहित स्वतन्त्र र अविभाज्य रूपमा रहेको राष्ट्रको रूपमा यसलाई मान्न सकिन्छ।
1: नेपालको जुन लिच्छविकाल, मल्लकाल, शाहकालको अगाडि चर्चा गर्नुभयो, यी कालमा चाहिँ सभ्यता कुन कुन चरणमा बाँडिएको छ, कस्तो कस्तो कालखण्डमा बाँडिएको छ?
2: के देखिन्छ भनेदेखि अब अहिले सामान्यतया हामीले राख्दाखेरि लिच्छविकाल पूर्वको एउटा काल, लिच्छविकाल अत्यन्त माथिल्लो काल, र लिच्छविकाल पछि राज्य टुक्रिन सुरु भयो। त्यो सुक्रिन सुरु हुँदाखेरि एउटा त हाम्रो भाषामा पनि अत्यन्त क्षीणता आयो। कस्ता भाषा प्रयोग हुन थाल्यो भने धर्म ज्योतिष कीर्तिश्च ज्येष्ठ मध्य कनिष्ठ के, यस्तो शब्द चाहिँ किसिमबाट भाषामा क्षीण हुँदै गयो। र समस्त नेपाल नुवाकोट भङ्क्ति पर्यन्त राधे कृतम भनेर पश्चिम एक नम्बर नुवाकोटसम्म आफ्नो राज्य पुग्दा पनि ज्यादै ठुलो ठान्ने नेपाल खाल्डोमा भएको राज्य, एउटा नेपालको दक्षिण पूर्व भेकमा विक्रम सम्बत 1154 नान्यदेवले खडा गरेको सिमरौनगढ राज्य, र अर्को नेपालको दक्षिण पूर्व भेकमा नागराजले अथ खाडी प्रदेश जस्तो यो जावेश्वरताम अगात तेन श्री नागराजेन सेन्जापुरियाम थितिकृता, यिनको त पूर्वपट्टि गोर्खासम्म सम्पूर्ण अधिकार भयो। त्रिशुली तरेर नुवाकोट भएर नेपाल खाल्डोलाई पनि दबाउने, यहाँ कर उठाउने। दक्षिणमा अहिले हामी बुद्धवाद वन इन नेपाल भनेर गौरव गर्छौँ लुम्बिनीसम्म पनि, र पश्चिममा अहिलेको भारतको उत्तराखण्ड राज्यको कुमाऊँ गढवालसम्म, र उत्तरमा चाहिँ चिनको स्वशासित क्षेत्र तिब्बतको चाहिँ मानसरोवर प्रदेश कैलाश प्रदेशसम्म पनि उसको अधिकार भयो। त्यसैले मेरो विचारले मोटामोटी के लिनु राम्रो हुन्छ भने लिच्छविकाल अगाडिको एक ढङ्गको सभ्यता, लिच्छविकालको महत्वपूर्ण सभ्यता, त्यसभन्दा पछि क्रमशः राज्य टुक्रिँदै गएर जस्तो पृथ्वीनारायण शाहको बारेमा मानिसले भने पृथ्वीनारायण शाहले हुँदाखेरि त यो भूभागमा 52 भन्दा बढी राज्य खडा भएका थिए, त्यसपछि फेरि नेपालको त्यो गौरव गइरहेको गौरव पृथ्वीनारायण शाहको नेपालको पुनः एकीकरण, त्यसको शिलान्यास विक्रम सम्बत 1861 नुवाकोटमा भयो, त्यहाँदेखि लिएर नेपालले फेरि चाहिँ विश्व मानचित्रमा आफ्नो चाहिँ नयाँ छटा जो प्राचीन कालमा पनि थियो। प्राचीन कालमा हामीहरू के पाउँछौँ भनेदेखि नेपालका भएका जडीबुटीहरू, नेपालका चाहिँ कस्तुरी, त्यसमा पनि विशेष गरेर कस्तुरी चाहिँ अहिलेको मध्य पूर्व अरब मुलुकसम्म पनि निकास हुन्थ्यो, होइन? अब हामी चाहिँ के भने कुबलानन्दको अप्य दीक्षितको कुबलानन्दमा पनि कर्णाहरुन्तु मन्तरे रणितम गहास्व काक स्वयं नेपाल छिदिपाल भाल तिलके पङ्केन सङ्केतक, हिरो लागेकोलाई पनि यो चाहिँ कस्तुरी भनेर शङ्का गर्ने, यसरी सभ्यताको चाहिँ चरण हामी गर्न सक्छौँ।
1: अत्यन्त समृद्ध सभ्यता रहेको लिच्छविकाल, र त्यसपछि बिचमा केही क्षयीकरण भयो सभ्यताको, र त्यो समय जुन लिच्छविकाल पछाडिको समय कस्तो थियो?
2: लिच्छविकाल पछिको स्थिति मल्ल आउनु भन्दा अगाडिको काल चाहिँ अब नेपालको दृष्टिकोणले भनौँ न विशेष गरेर केन्द्र त कमसे कम हामी किराँतकालदेखि लिएर जोसुकै आए पनि जुन वंश आए पनि नेपाल खाल्डो नै थियो भनेर मान्न सक्छौँ हामी। त्यो बेलामा विद्याको पनि अत्यन्त क्षय भयो, विद्याको अत्यन्त क्षय भयो, अब त्यो खोजीको विषय छ। किनभने त्यो बेलामा यति महापण्डित भनेर लेखेका मानिसहरूको पनि लेखै अहिले सामान्य विद्यार्थीले लेखेको पनि नसाउने किसिमले त्यस किसिमको आयो। तर त्यो बेलामा पनि के भने धेरै पुस्तकहरू सारिएको, त्योमा पनि विशेष गरेर के देखिन्छ भने नारीहरूको त्यसमा ठुलो योगदान देखिन्छ। उनीहरूले आफ्ना पतिहरूको मोक्ष प्राप्तिको लागि अथवा आफ्नो परिवारका कसैको लागि कुनै विद्वानहरूलाई लगाउने, र नेपालको के भने त्यो कालमा र मल्लकालमा, मल्लकालमा कुनै पनि मल्ल राजाहरूले चाहिँ नाटक अथवा काव्य नलेखेको छैन, र त्यसले त एउटा समन्वयवादी दर्शनको पनि के छ भनेदेखि त्यहाँ के हुन्छ मूल संस्कृतमा नाटक अथवा केही लेख्या हुन्छ, त्यसमा अब निर्देशकले दिने डाइरेक्सनका वाक्यहरू नेवारी भाषामा गरेको हुन्छ। भक्तपुरका धेरै शिलालेखहरूमा त्यो मूल छ संस्कृतमा, संस्कृत भाषामा, अत परम देश भाषा भनेर नेवारी भाषा पनि हुन्छ, र कति दोहा जस्ता कुराहरू चाहिँ मैथिली भाषामा। र जस्तो पृथ्वीनारायण शाहका बाबु नरूपाल शाह, नरूपाल शाहले भक्तपुरको राजालाई चिठी लेख्दा भोजपुरी भाषामा लेखेको चिठी पाइया छ है। अहिले त समावेशी यसो गर्न पर्यो भनेर भन्छन्। अब जबकि भक्तपुरको राजा भूपतिन्द्र मल्लको भाषा मातृभाषा नेवारी हो, गोर्खाका राजा नरुपाल शाहको मातृभाषा नेपाली हो, तर त्यहाँ लेखिन्छ भोजपुरी भाषामा।
1: त्यो समयमा पनि नेपाल भाषिक सभ्यताले निकै समृद्ध
2: एकदम। र फेरि के थिएन भनेदेखि अहिले मान्छेले समावेशी भन्न खोजेर पनि अलिकति द्वेषले रिसले को पनि त्यहाँ मिश्रित छ। विक्रम सम्वत 1727 प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्रको त्यो भइसकेपछि पुण्य होस् भनेर धेरै ठाउँको पानी ल्याएर यो चाहिँ रानी पोखरी बनाए। त्यसलाई सुरुमा रानी पोखरी पनि भनिन्थेन, अहिले पनि धेरै बुढा बुढा नेवारहरूले त्यसलाई नु पोखरी भन्छन्। नु भनेको नयाँ। जब प्रताप मल्लकी नातिनी बुहारीले त्यसको जीर्णोद्धार गरिन्, त्यसपछि रानी पुखु भन्न थालियो। रानीको भनेर रानीले गरे हुनाले त्यो भयो। त्यहाँ चाहिँ धेरै अंश 179 चाहिँ नेपाली भाषामा छ। तीन ठाउँमा उनले सायद चारवटा ठाउँमा राखेका थियो होला। अहिलेसम्म हामीले पाएको तिनवटा मात्रै छ, चार दिशामा राखेका थियो होला है। अलिकति संस्कृत छ, एक दुई वाक्य नेवारीमा छ। भनेको मतलब व्यवहारको दृष्टिकोणले र समन्वयको दृष्टिकोणले चल्ने चाहिँ पद्धति चाहिँ हाम्रो चाहिँ यो नेपालको चाहिँ सुरुदेखिको समन्वयवादी दर्शन किसिमको दर्शनको चाहिँ मल्लकालमा होस् शाहकालमा होस् लिच्छवी कालमा होस् हामी चाहिँ स्पष्टसँग देख्न सक्छौँ। मानदेव सबैले चिनेकै कुरा हो होइन। मानदेवले विक्रम सम्वत 522 चाउनाडमा उनले चाहिँ विष्णुको पूजा गरे र विक्रम सम्वत 525 उनले आफ्नै आमा मातुश्री राज्यवत्या हितकृत मनस भनेर बामनावतार विष्णुको मूर्ति बनाए। धेरै विद्वानहरूले यिनी चाहिँ वैष्णव हो भन्ने सिद्धान्त गरेका थिए। तर मानदेवका ले आफैले उनकी दुईटा रानी क्षेमसुन्दरी र गुणवती र उनकी छोरी विजयवती त्यसबाट ना त्यस बेलादेखि नै स्त्रीहरूलाई पनि राम्रो शिक्षा दिइन्थ्यो भन्ने थाहा हुन्छ। प्रख्याता विविध कला विचक्षण तल यिनले शिवलिङ्गको स्वयं मानदेवको नाममा बनेको मान विहार र शाक्त सम्प्रदायका देवीहरूलाई पनि हुनाले एउटै घरमा पनि सबै किसिमको समन्वयवादी दर्शन त्यो चाहिँ लिच्छवी कालदेखि नै देखिन्छ र मल्लकाल भन्दाखेरि काठमाडौँ उपत्यका मात्रै जाने भयो। मध्यकाल भनेपछि पूर्व पश्चिमका अरू राज्य पनि जाने भए र पछि शाहकालमासम्म पनि जस्तो पृथ्वीनारायण शाहले यहाँ विक्रम सम्वत 1825 आश्विन 13 जिते, त्यहाँ जयप्रकाश मल्लले चलाइरहेको थिए, उनी चाहिँ भाएर गए कुमारीलाई ठोगेर, त्यो समन्वयवादी दर्शन चाहिँ एकदम महत्वपूर्ण ढङ्गले आइरहेको छ।
0: नेपालको प्राचीन इतिहास र सभ्यता कुनै एउटा कालखण्डको कथा मात्र होइन, यो निरन्तर विकसित हुँदै आएको हजारौं वर्षको यात्रा हो, जहाँ हरेक पाइलामा विविधताको रङ, आस्थाको गहिराई र परिचयको गौरव मिसिएको छ।
1: यही हाम्रो साझा सम्पदा, जसलाई जोगाउने र आगामी पुस्तासम्म पुर्याउने हामी सबैको जिम्मेवारी हो।
0: आगामी केही श्रृङ्खलासम्म हामी संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्तसँग रहनेछौँ।
1: आगामी मङ्गलबार बिहान 7 समाचार पछि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा यही विषय र सन्दर्भको चर्चा गर्न हामी आउनेछौँ।
0: र यहाँहरूलाई पनि त्यस बेला कार्यक्रम सुन्नका लागि सम्झना गरिरहनु होला भन्ने अनुरोध गर्छौँ। हस्त, रत्नावली शर्मा र नवीन दाहाल बिदा माग्छौँ। नमस्कार।

0: 채널 빠켓 보너 스파운
1: It's a pop and a dish home 개콤마차 비트와 플레이홈
0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ लोकबहादुर छेत्री, भारती उपाध्याय र बुलु मुकारुङको स्वरमा रहेको यो स्वदेश गान भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो कोइली देवीको।

भर्खरै सुन्दै हुनुहुन्छ द्वारिकालाल जोशीको स्वरमा रहेको स्वदेश गान। दामोदर घिमिरेको रचना अनि सङ्गीत हो, गायक स्वयंकै। स्वदेश गानहरू सुनाउने क्रम अहिलेलाई यति नै। अबको केही बेरमा ठिक 8 बजे यहाँहरूले अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी नेपालमा प्राविधिक शिक्षाको अवस्था कस्तो छ, प्राविधिक शिक्षा सहज र सर्वसुलभ रूपमा पाउने वातावरण हुन सकेको छ कि छैन, यसमा के कस्ता समस्याहरू छन् भन्ने विषयमा कुराकानी गर्दैछौँ। यसको लागि आजको हाम्रो पाहुना हुनुहुन्छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विज्ञ टेक बहादुर मल्ल। उहाँ सिटिभिटीका पूर्व निर्देशक समेत हुनुहुन्छ। मल्ल सर, स्वागत छ कार्यक्रममा।
4: हजुर नमस्कार सर, धन्यवाद।
3: हामी अहिले रेडियो नेपालको शैक्षिक बहस कार्यक्रममा यहाँसँग कुराकानी गर्दैछौँ। कुराकानी गर्दै गर्दाखेरि नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको अवस्था कस्तो छ, यसैबाट कुराकानीको सुरुवात गरौँ न।
4: नेपालमा अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम जुन छ, अब यो सुरुवात भएको करिब करिब 4 दशक नागिसकेको छ, फर्मल्ली रूपमा भनौँ न।
3: हजुर,
4: त्योभन्दा अगाडि पनि थियो, 1987 नै भन्ने पनि छ, तर पनि के छ भने सानो स्केलमा थियो। पछि यसको माग बढ्दै गयो, गएपछि 45 सालमा सिटिभिटी जुन प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद जुन यसको एपेक्स बढी छ नेपालमा, यसको स्थापना भयो। तत्कालीन सरकारले त्यो गर्यो ऐन ल्याएरै होइन।
3: हजुर,
4: अब त्यसपछि यो व्यापक विस्तार देशभरि अब सबैतिर गएको अवस्था हो। अब विस्तारको हिसाबले हेर्दाखेरि अहिले खास भन्यो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नपुगेको नेपालको सायद कुनै पनि ठाउँ छ जस्तो मलाई लाग्दैन, जहाँ यसको आवश्यकता छ, जहाँ यो लाई लिन चाहने जनशक्तिको उपलब्धता छ, त्यो ठाउँहरूमा यो सबै ठाउँ पुगेको छ उपलब्धताको हिसाबले हेर्दाखेरि। तर अब कुन हिसाबमा पुगेको छ, कस्तो गुणस्तरको छ भन्नेमा विभिन्न प्रश्नहरू छन्। त्यसमा सायद यहाँ पछिको प्रश्नमा पनि क्लियर होला। अहिले सबैतिर छ भन्नु पर्यो प्राविधिक शिक्षाको पहुँच पुगेको।
3: यहाँले भन्नुभयो नि देशका विभिन्न ठाउँमा कुना कन्दरमा प्राविधिक शिक्षा व्यवसाय तालिमका कुराहरू आइरहेका छन्, पुगिसकेको छ होइन, विद्यार्थीले सहज रूपमा त्यो सिप पनि लिन सक्छन् भन्दै गर्दाखेरि, तर पनि विद्यार्थीहरू प्राविधिक शिक्षाभन्दा पनि सामान्य शिक्षातर्फै आकर्षित भइरहेको देखिन्छ। जसरी चाहिँ प्राविधिक शिक्षातर्फ आकर्षित हुनुपर्ने त्यो हुन सकिरहेको छैन, कारण के होला प्रमुख?
4: अब यसमा यस्तो छ, यो कस्तो छ भने जुन स्केलमा यसको यो दृश्य के भन्छ यसलाई बढाइयो नि, सबैतिर पुर्याउने काम जुन भयो नि, त्यो कस्तो छ भने त्यसको न्यूनतम मापदण्डहरूको कुराहरू हुन्छ, पुरो ल्याबहरू चाहिन्छ, त्यही अनुसारको प्रशिक्षकहरूको उपलब्धताको कुराहरू हुन्छ, विद्यार्थीहरूको सङ्ख्याको कुरा हुन्छ, होइन, त्यो सबै कुराहरू हेरेर यदि यसको एक्सपान्सन अथवा यसको त्यो गरे भए यो अवस्था आउने थिएन जस्तो मलाई लाग्छ। जुन एक्सपान्सन भयो त्यो एकदम व्यापक रूपमा भयो, तर अनप्लान्ड रूपमा भयो कि, फिजिबिलिटी पनि राम्रोसँग भएन, हेरिएन, प्लस त्यसको माग निड के छ त्यो पनि राम्रोसँग हेर्न सकिएन, र पछिल्लो अवस्थामा गएर के भयो भने टिचरको उपलब्धतामा पनि समस्या भयो।
3: हजुर,
4: र विभिन्न स्कुलहरूले अब एक किसिमको प्राविधिक शिक्षाको जुन मर्म छ, विशेष गरी गरेर सिक्ने भन्ने छ नि त, यो गर्न लगाएर सिकाउने हो, यो हामीले करिकुलम पाठ्यक्रम हेऱ्यौँ भने 80% प्र्याक्टिकल गराउने र 20% मात्रै थ्योरीमा जाने भन्ने छ।
3: हजुर,
4: तर रियलमा लागु हुँदाखेरि धेरै कुराहरू थ्योरिटिकल रूपमा जब गए, अनि त्यसपछि यो जनरल एजुकेसन जुन हाम्रो छ त्योसँग खासै भिन्न हुन सकेन धेरै जसो केसहरूमा। त्यो भइसकेपछि अब मान्छेको आकर्षण ऊ पढे पनि त्यही हो, त्यो पढे पनि त्यही हो भन्ने हिसाबमा पनि गयो, र रोजगारी सुनिश्चित पनि गर्न सकेन यसले। ती समस्याहरू विभिन्न कारणले अब भएका छन् ती।
3: तर हाम्रो सिटिभिटीबाट जुन दिइने तालिमहरू छन् नि, ती उत्कृष्ट छन् अथवा करिकुलमको हिसाबले पनि राम्रो छन् भन्ने कुरा भनिन्छ, तर आकर्षित हुन सकेको छैन। यहाँले अलिकति निराशाका कुरा गर्नुभयो, अलिकति प्र्याक्टिकल कमी भएको र थ्योरिटिकल बढी भएको कुरा गर्नुभयो।
4: हजुर, सिटिभिटीले अब सिटिभिटीको रोल कस्तो भयो भने एउटा आफ्नै स्कुलहरू छ, आङ्गिक स्कुलहरू छ सिटिभिटीको,
3: आफै
4: चलाछ, आफै व्यवस्थापन गर्छ, आफ्नै प्रशिक्षक पठाउँछ, सबै तालिम दिन्छ, त्यो सबै गर्छ, तर कस्तो छ भने सिटिभिटीको ठुलो हिस्सा भनेको निजी क्षेत्रतिर पनि छ। अब निजी क्षेत्रतिर धेरैलाई सम्बन्धन दिएर चलेका संस्थाहरू छन्, ती सबै त्यहाँ जोडिन्छन्। अब त्यसमा पनि केही विषयहरू हेल्थतिरका स्वास्थ्यतिरका विषयहरू पनि राम्रो छ, पढाइ प्राइभेट सेक्टरमा पनि राम्रो छ, सिटिभिटीको पनि राम्रो छ। तर व्यापक मान्छेहरू त्यो 3 वर्षे अथवा त्यो 18 महिने कोर्स भन्दा पनि यो तालिमहरू जुन छ, तालिम लिएर विदेश वैदेशिक रोजगारमा जाने अथवा आफै स्वरोजगार गर्ने, देशमै पनि रोजगारी खोज्ने जुन ठुलो समूह छ नि, त्यो तालिमको जुन गुणस्तर छ त्यसमा खासै त्यति राम्रो प्रगति हुन सकेन अथवा त्यो गुणस्तरीय त्यो लिस्टसम्म दिन सकिएको अवस्था भएन।
3: हजुर,
4: र पछिल्लो उसमा आउँदाखेरि केही प्रोग्रामहरू पनि बन्द भयो, विभिन्न कारणहरू छन् यहाँहरूलाई पनि थाहा छ होइन, त्यो कारणले पनि मान्छेहरूको अब अलिकति पलायन भयो भन्नु पऱ्यो नि, पढ्ने हिसाबले पनि प्लस अब रोजगारको हिसाबले पनि धेरै मान्छेहरू गए जुन अनस्किल जस्ता भए होइन।
3: हजुर,
4: त्यसले गर्दाखेरि सिटिभिटीले दिएका केही स्कुलको राम्रो भए तापनि ओभरअलमा गर्न सकिएन भन्ने कुरो हो मेरो।
3: तर जुन सामान्य तालिमहरू छन् नि ती तालिमहरू त सिटिभिटीले पनि राम्रै दिइरहेको छ, यो हुँदा हुँदै पनि विद्यार्थीहरू आकर्षित हुन सकिरहेका छैनन्। हाम्रा चाहिँ मानौँ प्लम्बिङका कुराहरू अथवा वायरिङका कुराहरू, त्यस्तै घर निर्माणका कुराहरू, योसँग जोडिएका निर्माणसँग जोडिएका कुराहरू जो छन् होइन, कामदारहरू छन्, हामीले नेपालबाट नभए बाहिरबाट पनि मगाउनु पर्ने स्थिति छ। भारतका धेरै ठाउँका व्यक्तिहरू यहाँ आएर काम गरिरहेको अवस्था छ। यतातर्फ हामीले किन आकर्षित गर्न सकेनौँ? यी त सामान्य तालिमहरू त सिटिभिटीले अथवा त्यो सम्बन्ध प्राप्त निकायले राम्रैसँग दिइरहेको छ।
4: अब यस्तो छ, त्यसमा पनि केही वर्ष अगाडिको हामीले यसो हेऱ्यौँ भने एकदमै राम्रो छ, रोजगारको दर पनि राम्रो छ, सबै कुरा राम्रो थियो। पछि एक्सपान्सन एकदमै धेरै भइसकेपछि अब त्यो नियमनको कुराहरू पनि कमी कमजोरीहरू रह्यो होला, त्यो विभिन्न कारणले गर्दाखेरि यो रोजगारीसँग जोड्न सकिएन कि यो चिजलाई। सबभन्दा समस्या भनेको तालिम मात्रै धेरै राम्रो दिएर पनि भोलि यदि रोजगारी अथवा स्वरोजगारी त्यो मान्छेले गर्न सकेन भने फेरि मान्छे ब्याक आफ्नै ठाउँमा आएर अब यसले पनि केही भएन भन्ने किसिमले जाँदो रहेछ। अब त्यो अवस्था व्यापक रूपमा देखियो। अब त्यो सायद मेरो विचारमा जुन इन्डस्ट्रीसँग हामीले लिङ्केजेस गरेर जानु पर्थ्यो, अथवा यो के भन्छ भने यो प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा यो रोजगारदाता र यो प्रदायकहरू मिलेर मात्रै सुरुदेखि नै मिलेर पार्टनरसिपमा गर्नुपर्छ भन्ने जुन यसको सिद्धान्त छ, प्रिन्सिपल छ, त्यो चिजमा हामीले खासै प्रभावकारी रूपमा काम गर्न सके जस्तो देखिँदैन।
3: अब यो व्यावसायिक तालिमका कुरा, प्राविधिक शिक्षाका कुराहरू सरकारी स्तरबाट अथवा सामुदायिक स्तरबाट पनि सञ्चालित छन् र निजी क्षेत्रबाट पनि छन्, यहाँले भन्नुभयो कि तालिमहरू सिटिभिटीले आफै सञ्चालन गर्छ भने केही सम्बन्ध प्राप्त अथवा सम्बन्ध दिएर पनि काम गर्दै गर्दछ, तिनीहरूमा गुणस्तरको अन्तर हुन्छ के पाइया छ? यहाँ त लामो समयसम्म चाहिँ सिटिभिटीमा रहेर पनि काम गर्नुभयो, माथिल्लो पोस्टमा रहेर काम गर्नुभयो।
4: अब यस्तो छ, गुणस्तरको अन्तर भने कस्तो रहेछ भने नेपालको अब सबैतिर हेर्दाखेरि उही कुरो हो, समस्या होइन, उही खाले छ। एउटा के छ भने अब निजी क्षेत्र भनेपछि अवश्य पनि निजी क्षेत्रमा नाफामूलक हो, निजी क्षेत्र भनेको उसले पुरै सेवाको भन्ने हिसाब हुँदैन, उसले नाफा पनि त्यहाँ हुनुपर्छ, त्यो संस्था चलाएपछि उसलाई पनि केही हुनुपर्छ, त्यत्रो लगानी गरे हुन्छ होइन, त्यही भएर निजी क्षेत्र अलिकति महँगो पनि हुनसक्छ। अब सरकारी भनेको नेपाल सरकारले सब्सिडी दिएको क्षेत्र भावनाले र टुल्स इक्विपमेन्टदेखि सबै चिजहरू सरकारले किनिदिने भावनाले पनि यता अलिकति त्यो चिजमा अलि अलि अलि भनौँ न अलि माथिल्लो लेभलमा जान सक्छ, सरकारी निकायहरू, सरकारी यो संस्थाहरू, ट्रेनिङ दिने संस्थाहरू। र अर्को कुरा के छ भने जुन न्यूनतम पूर्वाधार भन्ने चिज जुन छ सुरु खोल्दाखेरि नै,
3: हजुर,
4: त्यो चिज जुन हेर्ने अथवा त्यसलाई चेक गर्ने क्रममा पनि केही कमी कमजोरीहरू देखिए कि पछिल्लो स्तरमा, त्यही भएर धेरै तालिम प्रदायकहरू बन्द पनि भए, किनभने चलेन, कोही पनि आएन, त्यो हिसाबले बन्द भएको अवस्थाहरू छ, धेरै घटिसकेका छ सङ्ख्या पनि, त्यो विशेष गरी तालिम प्रदायकहरूको त्यसमा। अब ती चिजहरूमा कमी कमजोरी भएकै छ कि, अब त्यो भएको कुरालाई भनिएन भने अब सुधार्न त पऱ्यो फेरि कहीँबाट त होइन,
3: हजुर,
4: किनभने अब यो सब विगतमा भएका सबै कमी कमजोरीलाई सुधारेर लगिएन भने त फेरि हामी त्यहीँ हुन्छौँ जहिलेको तहिले। त्यो भावनाले पनि त्यस्ता कमी कमजोरी अनुगमनमा, नियमनमा अथवा सुरुमै सम्बन्धन दिने कुरामा पनि जुन न्यूनतम कुराहरू पुगेर मात्रै दिने कुराहरू थियो, त्यहाँ कमी कमजोरीहरू देखिए पछिल्लो उसमा।
3: नेपाल सरकारले पनि यस्ता संरचनाहरू बनाएको छ, प्राविधिक शिक्षा सम्बन्धी सिटिभिटी अथवा अन्य कुराहरू पनि, अहिले त सामुदायिक विद्यालयमा पनि यो सिपसँग जोडेर त्यही किसिमको पाठ्यक्रम पनि बनाएको अवस्था छ। यहाँले भनेका कुराहरूलाई मध्यनजर गर्दै केही कमी कमजोरीहरू छन्, त्यसलाई सुधार गर्नुपर्ने कुराहरू हुन्छ, तर आवश्यकता के हो भने अहिलेको आवश्यकता नै प्राविधिक जनशक्ति र व्यावसायिक तालिमको महत्त्वपूर्ण भूमिका हुन्छ, किनभने हाम्रो बजारले पनि त्यही मागिरहेको छ। नेपालमा सिप उत्पादन र श्रम बजार बिचको दूरीलाई हामीले घटाउनु पर्ने हुन्छ, यसलाई चाहिँ घटाउनुको लागि अब कसरी अगाडि बढ्नु पर्ला? किनभने मैले अगाडि पनि जोडेँ, यहाँ त लामो समयसम्म एसीमा बसेर काम गर्नुभयो, केही कुराहरू चाहेर पनि गर्न नसकेका होलान्, केही गरेर पनि नभएका होलान्, त्यस्ता केही अनुभवहरू बताइदिनु।
4: अब यस्तो छ, अब प्रयास नभए पनि त मिल्दैन, सिडिबीले पनि धेरै गर्यो, अब हामीहरूले आफ्नो ठाउँमा बसेर गर्ने कामहरू गरेकै हो, तर के रहेछ भने नीतिगत कुराहरू पनि एकदमै महत्त्वपूर्ण रहेछन् होइन। जस्तो हामीसँग ऐन पुरानो ऐन भयो, नयाँ ऐन आएन, प्रदेशमा पनि संरचना बने तर त्यसलाई अधिकार दिने कुरामा ऐनले त्यहाँ बाटोहरू खोलिदिने कुराहरू जुन चाहिँ ऐन कानुनले त्यो कुराहरू आउन सकेनन्, एउटा समस्या त्यहाँ पनि भएको छ। अनुगमन गर्ने कुराहरू पनि सबै प्रदेशले गर्नुपर्छ भन्ने हिसाबमा गयो तर अधिकार दिने कुरामा कानुनले काहीँ काहीँ रोक्ने कुराहरू पनि थिए। यी कुराहरू जबसम्म नीतिगत रूपमा क्लियर हुँदैन थिए तबसम्म एउटा समस्या त्यहाँ पनि क्रिएट भयो। अर्को कस्तो भयो भने यो जुन सम्बन्धन दिने पाटोमा पनि पछिल्लो अवस्थामा सबै कुराहरू केन्द्रले गर्ने भन्ने भएन,
3: हजुर,
4: सबै फाइनल प्रदेशले गर्ने, केन्द्रले बोर्डमा लगेर त्यसलाई उ गर्ने अनुमोदन गर्ने जस्ता कुराहरू पनि आए। अब त्यहाँ पनि केही हदसम्म कमी कमजोरीहरू भए कानुनी रूपमा विशेष गरी होइन। अर्को प्रायोरिटीको कुरो छ, अरू देश हामीले छिमेकी देशहरूमा हेऱ्यौँ, हाम्रै एकदमै नजिकका छिमेकी देशमा हेऱ्यौँ भने के छ भने यो प्राविधिक शिक्षा र व्यावसायिक तालिम भनेको एकदम हाई प्रायोरिटीको चिज छ। उहाँहरूले मन्त्रालय नै यो हेर्ने अलग मन्त्रालय छ होइन,
3: हजुर,
4: अनि त्यसको जुन मेन बोर्ड हुन्छ त्यसलाई प्राइम मिनिस्टरले चेयर गर्नुहुन्छ, अनि त्यसपछि एउटै पाठ्यक्रम लागू हुन्छ, एउटै किसिमको टिचरहरू तयार गर्ने कुराहरू हुन्छ, सबै कुरा एकरूपता भएर जान्छ। अब हामी कहाँ के भइदियो भने अहिले यहाँले पनि हेर्नुभयो भने सिटिबिटी एपेक्स बढी भएर स्थापना भयो, तर अहिले अन्यले पनि विभिन्न तालिमहरू चलाइरहेको अन्य निकायले पनि छ, नेपाल सरकारका विभिन्न मन्त्रालयहरूले विभिन्न निकायहरूले चलाइरहेको अवस्था छ, उहाँले आफ्नै किसिमको प्रमाणपत्र दिनुहुन्छ, आफ्नै पाठ्यक्रम बनाइरहनु भएको छ। अब देशको लागि त यो चिज राम्रो हुन सकेन किनभने डुप्लिकेसन पनि व्यापक भयो, सर्टिफिकेसन पनि दुई तिन थरी गए, जबकि नेसनल सर्टिफिकेट एउटै हुनु पर्थ्यो, अरू देश जस्तो हामीले प्रायोरिटी दिन सकेनौँ एउटा कुरा नीतिगत रूपमा। अर्को के भने बजेटको कुरो पनि रहेछ, प्राविधिक शिक्षा महँगो छ, विभिन्न टुल्स इक्विपमेन्टहरू टाइम टाइममा त्यसलाई रिप्लेस गर्नुपर्ने हुन्छ, नयाँ ल्याउनुपर्ने हुन्छ, आधुनिक ल्याउनुपर्ने हुन्छ, प्लस टिचरलाई तालिमदेखि विभिन्न कुराहरू हुन्छन्, एक्सपोजरका कुराहरू हुन्छन् होइन, त्यो गर्नुलाई पनि खासै बजेटको एकदमै न्यूनता नै रह्यो जहिले पनि। यी चिजहरूमा गभर्मेन्टले जबसम्म एकदमै प्रायोरिटी दिएर एकरूपता गरेर लान सक्दैन तबसम्म यो समस्या मलाई जहाँसम्म लाग्छ रहिरहन्छ जस्तो मलाई लाग्छ कि प्रयास गरेका प्रयास पनि अब नीतिगत कुराले गर्दाखेरि धेरै हदसम्म त्यो रिजल्ट दिन सक्ने अवस्थामा पुगेनन्।
3: यो कुरा कहीँ कतै समाज र अभिभावकले नबुझ्दाखेरि पनि यो प्रतिको आकर्षण कम भयो कि, जस्तै व्यावसायिक तालिम अथवा प्राविधिक शिक्षा हासिल गर्यो भने तत्काल रोजगारीका सम्भावनाहरू हुन्छन्, जीविकोपार्जनका कुराहरू हुन्छन्, स्वरोजगारका कुराहरू पनि यसँग जोडिएका छन् नि, यी कुराहरू समाज र अभिभावकलाई हामीले नबुझाउन सक्दाखेरि पनि यो समस्या देखिएको हो कि, विद्यार्थीको आकर्षण कम भएको हो कि?
4: हो हो, त्यो त एकदमै आकर्षण घट्या छ, त्यो अब डाटाले देखाउने चिजलाई हामीले होइन भन्न मिलेन होइन, यो त विगत केही वर्षदेखि त धेरै घटिरहेछ। अब यस्तो रहेछ, एउटा हामीले यसो हाम्रो परिफेरीमा समाजमा हेऱ्यौँ भने अहिले सिटिभिटीका प्रोग्राम नभएका कुनै पनि पालिका कुनै पनि वडा छैनन् हेर्नु होइन,
3: हजुर,
4: कस्तोसम्म देखियो भने एउटै वडामा दुईवटा तिनवटा स्कुलले एउटै प्रोग्राम चलाइरहेछ, एउटै लेभलको एउटै खाले प्रोग्राम चलाएको छ। त्यसले कस्तो देखाइदियो भने एउटा स्कुल चलिरहेको थियो केही वर्ष अगाडि, पछि अर्को स्कुलले पनि ए त चल्दो रहेछ प्रोग्राम, उसले पनि त्यही प्रोग्राम लग्यो, अर्कोले पनि लग्यो, अर्कोले पनि लग्दाखेरि अहिले सबै बन्द हुने अवस्थामा पुगेछन्, यो उदाहरण धेरै ठाउँ छ। अब यसले के रहेछ समाजमा पनि, अब जाको लागि के पर्दो रहेछ भने यो पढेर पनि खासै केही नहुँदो रहेछ, अथवा उसले पढ्यो, उसको छोराले पढ्यो होइन, अर्को घरको उसले पढ्यो, खै अहिलेसम्म केही पाएन त भन्ने एक खालको त्यो त्यो चिजले पनि कता कता मेसेज राम्रो दिन सकेन। अर्को मैले अघि भने जस्तो हामीले इन्डस्ट्रीसँग जुन जोडिएर जाने कुरामा, पार्टनरसिप गर्ने कुरामा प्रभावकारी रूपमा त्यो गर्न सकेन, यसलाई नीतिगत रूपमै गर्नुपर्ने देख्छु मैले, किनभने निजी क्षेत्र भनेको नाफामूलक पनि हो र उसले के खोज्छ भने जस्तो हामीसँग पार्टनरसिप गरेर चलाउँदाखेरि हामी त गभर्मेन्टबाट सब्सिडाइज हुन्छौँ, अब उसले चलाउँदाखेरि उसलाई के त भने सरकारले बाहिरतिर विदेशतिर के छ भने एउटा इक्जाम्पल मात्रै दियो भने निजी क्षेत्रले यदि यो प्राविधिक तथा व्यवसायिक तालिममा सहभागी सुरुदेखि जनायो, सबै कुरामा सहयोग गर्यो, बरु इन्टर्नसिप एप्रेन्टिसिप भन्छौँ हामी, ओजेटी भन्छौँ हामी, यी चिजमा सहयोग गरेको खण्डमा गभर्मेन्टले ट्याक्समा छुट दिने, उसले ल्याएको ठुल्ठुला टुल्स इक्विपमेन्टहरूमा ट्याक्समा छुट दिने, अथवा उसले तिर्नुपर्ने आयकरमा छुट दिने, विभिन्न ऊ छन्। अझै इन्डियाको हामीले हेऱ्यौँ भने कस्तोसम्म छ भने त्यो चिजमा सहभागी नभएको निजी क्षेत्रलाई सरकारी कुनै बिडमा भनौँ न त्यो टेन्डरहरूमा सहभागी हुन नदिने पनि प्रावधान बनाएको छ उनीहरूले.
3: हजुर,
4: जसले गर्छ उसलाई मात्रै त्यसमा सहभागी बनाउने इलिजिबिलिटी क्राइटेरियामा त्यो चिजहरू राखेको छ. त्यस कारण यो चिजहरू नीतिगत रूपमा अलिकति प्राइभेट सेक्टरलाई पनि जिम्मेवार बनाएर लानुपर्ने जरुरी देखिन्छ. त्यो नभएर पनि अब यो खासै प्रभावकारी नहुन नभए जस्तो देखिएको हो. यो
3: देशबाट धेरै युवाहरू विदेश गइरहेका छन् कामको सिलसिलामा. अझै पनि भन्यो भने सरकारले पनि सिप सिकेर मात्र विदेश जाउँ अथवा स्वदेशमै पनि सिप सिकौँ भन्ने यो जनचेतना जगाउनको लागि धेरै खर्च गरिसकेको अवस्था छ. तर पनि यहाँले भने जस्तै यो प्राविधिक शिक्षा र व्यवसायिक तालिमतर्फ आकर्षण घटिरहेको भन्नुभयो. यसले गर्दाखेरि कहीँ कतै हाम्रा युवाहरू जुन विदेश गइरहेका छन् उहाँले लिएको तालिमको चाहिँ दक्षतामाथि पनि प्रश्न उठ्ने हो कि भन्ने कुरा त आयो नि त.
4: यस्तो छ, अहिले हामीले हेऱ्यौँ भने जस्तो जति विदेश जान्छन् नि अथवा जति छन् त्यसमा धेरै जसोले तालिम लिएका छन् नेपालमा. मैले सबै नलिया भन्न मान्न मैले लाग्दैन, किनभने त्यो उमेर समूहकाले प्रायले तालिम लिएका छन्, तालिम लिएर सर्टिफिकेट पनि छ. तर जुन किसिमको सिट त्यो ठाउँमा चाहिने हो नि त्यो हामीले दिन सकेनौँ. अहिले हाम्रो समस्या भने के हो भने जस्तो पाठ्यक्रममा हामीले लेखे पनि त्यसलाई भोलि लागू गर्ने त्यसलाई इम्प्लिमेन्ट गर्ने ठाउँ छ, त्यही प्राविधिक शिक्षालय हो अथवा त्यो तालिम केन्द्र हो होइन. त्यो तालिम केन्द्रमा उत्पादन भएको मान्छे कसको लागि उत्पादन गर्दैछौँ भन्ने कुरामा हामीले लिङ्क गराउन सकिरहेको
3: छ. अझ यसलाई यसरी जोडौँ, हामी चाहिँ हिजो एउटा चाहिँ धरातलबाट उभियौँ र त्यही अनुसारको तालिम सञ्चालन गऱ्यौँ, पाठ्यक्रम बनायौँ, प्रविधिको विकाससँगै प्रविधिले चाहिँ फड्को मारिसक्यो, हामीले मार्न सकेनौँ.
4: हो, एकदम एकदम. किनभने त्यही भएर यहाँ के रहेछ भने अर्को अरू देशमा अलि हामीभन्दा यसमा अगाडि बढेका देशमा हामीले हेऱ्यौँ भने त्यो जति सिक्छ तालिम केन्द्रमा सिक्छ, बाँकी भाग उसले इन्डस्ट्रीमा गएर सिक्छ. इन्डस्ट्रीमा एकदम लेटेस्ट त्यो टुल्स इक्विपमेन्टदेखि लिएर मेसिनहरू सबै राखेको हुन्छ कि.
3: हजुर,
4: अनि उसले आधुनिक किसिमको भएर निस्किन्छ त्यो मान्छे र जस्तो जबमा पनि ऊ फिट हुन्छ. अब हाम्रो कस्तो भयो भने सबै कुरा संस्थामै सिद्धिने भयो. संस्थाभित्र सिद्धिँदा त उसले एक्सपोजर केही पाउँदै पाएन कि. इन्डस्ट्रीमा त कस्ता चिज आइसक्यो उसलाई थाहै छैन, त्यहाँ गएर उसले न त्यो चलाउन जान्छ न त्यो देखिहाल्छ. त्यस्तो स्थिति छ हाम्रो कन्डिसनमा. अझै विदेशमा जानेको त झन् समस्या छ त्यो.
3: हामीले नेपालमा प्राविधिक शिक्षाको अवस्था कस्तो छ, व्यावसायिक तालिमको अवस्था कस्तो छ भनेसँग कुराकानी गऱ्यौँ. केही सुधार गर्नुपर्ने कुछ पक्षहरू यहाँले भन्नुभयो होइन, तर रेडियो सुन्दै गरेका श्रोताहरूलाई लाग्न सक्छ कि साँच्चै नेपालमा प्राविधिक शिक्षाको क्षेत्रमा केही नभएकै हो त, अथवा तालिम प्रदायक संस्थाहरूले तालिम राम्रो दिन नसकेकै हुन् त, कि हामी धराशायी नै छौँ त भन्ने अवस्था पनि हुनसक्छ, कि साँच्चै एकदम कमजोरै हो त, केही नभएकै हो त.
4: होइन, यस्तो छ, अहिलेसम्म हामी व्यवस्थापनको रूपले संस्थागत रूपमा चाहिँ स्ट्रङ छौँ नि. हामीसँग संस्थाहरू छन्, तालिम प्रदायक टिचरहरू छन्, एकलसम्म त सबै चिज छ. तर के भने यसलाई मैले भने इन्डस्ट्रीसँग लिङ्गलाई कानुनी रूपमा नीतिगत रूपमा जोड्ने एउटा व्यवस्था हुनु पऱ्यो.
3: हजुर,
4: अर्को यसलाई आवश्यक जुन बजेटको कुरा छ त्यो दिएर नियमन राम्रोसँग गरिदिनु पऱ्यो कि. नियमन गऱ्यो भने कम्तीमा यसले राम्रो गरेको छ कि छैन, जुन रोजगारदाताले खोजेको किसिमको स्किल यसले दिन सकेको छ कि छैन, त्यो म्याच गरेको छ कि छैन भन्ने कुरो हो. अहिले डिमान्ड सप्लाईमा ग्याप छ कि, त्यो ग्यापलाई पुरा गर्नलाई नीतिगत पहल एकदमै आवश्यक छ. त्यसमा आर्थिक कुरो पनि आउँछ, बजेटको कुरो पनि आउँछ, कानुनको ऐनको कुरो पनि आउँछ. त्यो चिज ल्याइयो भने हामीसँग भएकै संस्थाबाट हामी अगाडि बढाउन सक्छौँ. नयाँ संस्था खोल्नुपर्ने आवश्यक छैन, किनभने अब अहिले त्यो पनि प्रयास यहाँ नभए होइन, डुप्लिकेसन गर्ने नयाँ संस्था खोल्ने उसले गर्छ भन्ने त्यो प्रयास पनि भयो विगत वर्षहरूमा, तर त्यसले काम गरेन, तेल खाए.
3: निराशा गर्नुपर्ने मान्नुपर्ने अवस्था छैन,
4: छैन छैन. भएकै संस्थालाई स्ट्रेन्थन गर्ने हो, कानुनी रूपमा यसलाई बलियो बनाउनु पऱ्यो र यसलाई काम गर्नलाई अगाडि लगाएर यसलाई नियमन गर्नु पऱ्यो दरसँग. त्यो गरेर बजेट त्यो अनुसार आयो भने हामी राम्रो तालिम विदेशकै लागि चाहिने दिन सक्ने अवस्था छ मैले देख्दा. त्यो मात्रै हेर्न भएको
3: सर. अब यो त सिटिभिटी अथवा तालिम प्रदायक संस्थाले गरिरहेका कामहरू, प्राविधिक शिक्षाका कुराहरू हामीले कुराकानी गऱ्यौँ. नेपालमा यो शिक्षा पाउनको लागि, व्यावसायिक तालिम पाउनको लागि, प्राविधिक शिक्षा अध्ययन गर्नको लागि कतिको सहज छ, कतिको महँगो छ, सबैले यो तालिम लिन अथवा यो पढ्न सक्छ नि सक्छन् सक्दैन नि बताइदिनु न.
4: अब यस्तो छ, प्रायः तालिमहरू जुन भन्छौँ हामी 3 महिने तालिमहरू हुन्छन् प्रायः जसो, तालिमको कुरा गर्दा अब भोकेसनल ट्रेनिङ भन्छौँ होइन, अब त्यो सबै फ्री नै हो. त्यसमा कि त कुनै वैदेशिक भनौँ न अब यो डेभलपमेन्ट पार्टनरको सहयोग हुन्छ, कि नेपाल सरकारको आफ्नै पैसा छ, पालिकाहरूको सबैको होइन. त्यसमा फ्री नै पढ्न पाइन्छ, अब त्यसमा पैसा तिर्नु पर्दैन. अब जुन यो डिप्लोमा लेभलका कोर्सहरू छन्, 3 वर्षे कोर्सहरू छन्, यसमा केही रकम लाग्छ, किनभने यो प्राइभेट सेक्टरले बढी चलाएका संस्थाहरू छन् यसमा. सरकारीमा त कम्पेरिटिभली धेरै सस्तो छ. प्राय सरकारी प्राइभेट महँगा छन्। महँगा पनि मलाई के लाग्छ भने 10 वर्ष अगाडि जे फी थियो अहिलेसम्म त्यही फी चलिरहेको छ, होइन फी बढाउन पनि सकेको छैन, बढाएको पनि छैन। अब त्यो हेर्दाखेरि कति महँगो भन्ने त्यो पनि अप्ठ्यारो छ, यो चिजै महँगो छ। भोलि यसले पढेर गइसकेपछि पाउने जब रोजगारीहरू पनि अब अलि राम्रै हुन्छन् होइन, त्यो उनीहरूले एफोर्ड गर्न नसकिने भन्ने छैन। तर एउटा के छ भने गभर्मेन्टले पहल गरेर गभर्मेन्ट स्कुलहरूमा पनि यी प्रोग्रामहरू चलाइदियो भने त्यो त्यो ग्रुपलाई यतापट्टि पढ्न लाउने, जो के गर्न सक्छौँ प्राइभेट सेक्टरमा जाने बनाउन सकिन्छ, त्यो अलिकति गर्नुपर्ने पहल देखिन्छ। किनभने विशेष गरी यो हेल्थका प्रोग्रामहरू एकदमै कम चलेका छन्, बन्द भएका छन्, त्यो खोल्नेतिर सरकारले पहल गरिदिनुपर्छ।
3: यो सहज पनि छ, सजिलो पनि छ, र पैसा पनि लाग्दैन भन्नुभयो के तालिम 3 महिने तालिमका सन्दर्भमा, तालिमको सन्दर्भमा लाग्दैन। धेरैले यो कुरा थाहा छैन, कसरी लिन सकिन्छ, कहाँ सम्पर्क गर्नुपर्छ यसको लागि?
4: अब यस्तो छ, यी तालिमहरू अहिले प्राय प्रदेश मार्फत स्थानीय लेभलमै उपलब्ध हुन्छन् होइन, सबै त्यतै हुन्छ, केन्द्रले त्यति हेर्दैन, तालिमको बजेट पनि त्यतै हुन्छ
3: होइन। हजुर,
4: त्यो भएरले आफ्नो नजिकको तालिम प्रदायक संस्था अथवा सिटिभिटीका प्रदेश कार्यालयहरू छन्, सातै प्रदेशमा प्रदेश कार्यालयहरू छन्, त्यहाँ सम्पर्क गर्दा पनि थाहा हुन्छ कहिले खुल्छ, कहाँ कहाँ छ भन्ने कुरा। उहाँहरूसँग आएको तालिमहरू पनि जाने तालिम प्रदायक संस्थामा स्थानीय लेभलमै जाने हुन् होइन, त्यहाँ सम्पर्क राख्दा बुझ्छ। र अर्को यो प्रदेशको वेबसाइटहरू प्राय मोबाइलहरू सबै चलाइरहनुहुन्छ, वेबसाइटहरू सिटिभिटीको वेबसाइटमा गयो भने प्रदेश त्यहाँ लिङ्क हुन्छ, वेबसाइटमा हेऱ्यो भने नोटिसहरू त्यहाँ पनि देखिन्छन्।
3: यहाँले सिटिभिटीको कुरा गर्नुभयो, सिटिभिटी बाहेक प्राइभेट अथवा निजी क्षेत्रका संस्थाहरूले पनि चलाए होलान्?
4: प्राय नेपालमा अहिले सिटिभिटीको सम्बन्ध नलिकन प्राइभेट संस्थाले चलाउनु पाइँदैन होइन।
3: हजुर,
4: त्यो भावनाले जति छन् सबै सिटिभिटीको सम्बन्धन प्राप्त हुन्छन्, त्यो सिटिभिटीसँग लिङ्क नै हुन्छ तिनीहरूको जताबाट भए पनि।
3: यो त तालिमको कुराहरू भए, त्योभन्दा माथिल्लो कुराहरू जुन लामो समयका तालिमहरू छन् नि,
4: डिप्लोमा
3: डिप्लोमा कोर्सहरू छन्, त्यसको लागि सहज छ अथवा तुलनात्मक रूपमा कम पैसा लाग्छ भन्दै गर्दाखेरि त्यो पनि तिर्न नसक्ने त्यस्ता किसिमको समुदाय वर्ग पनि छ नि त हामीसँग, उहाँहरूलाई पनि केही विशेष व्यवस्था छ कि?
4: उहाँहरूलाई छ, जस्तो यस्तो छ, अब 10% स्कलरसिप पूर्ण छात्रवृत्ति नै छ त्यसमा होइन, त्यसैको इन्ट्रान्स दिनुपर्छ, त्यो इन्ट्रान्स नहुनेमा सिधै छात्रवृत्तिको एप्लाई गर्न पाइयो होइन। अर्को मेरिटको पनि हुन्छ त्यहाँ,
3: हजुर,
4: जो सबभन्दा टप गर्छ उसलाई पनि छात्रवृत्ति दिने प्रावधान छ। त्यस कारण जस्तो एउटा 40 जनाको कोटामा 4 जनाले छात्रवृत्ति पाउँछ, र छात्रवृत्तिमा पनि त्यो दुर्गमको अनि आफ्नो समुदायको त्यो नम्बरहरू पनि हुन्छ इन्ट्रान्समा, त्यस कारण प्रायोरिटीमा छ त्यो पनि छ। अहिले करिब करिब 5-7 हजार जनालाई वार्षिक रूपमा छात्रवृत्ति पूर्ण छात्रवृत्ति पनि पढाएको छ सिटिभिटीले होइन। र अर्को एउटा नयाँ प्रोग्राम, अहिले म त्यति अपडेट भइनँ, त्यो सिटिभिटीको वेबसाइटमा हेऱ्यो भने सूचना देखिन्छ अथवा त्यहाँ सम्पर्क राख्न सकिन्छ। एउटा के छ, विशेष छात्रवृत्ति प्रोग्राम भएर वर्षमा 200-300 जनासम्मलाई करिब करिबलाई नेपाल सरकारले बजेट दिएर पढाउने गरेका थिए डिप्लोमा प्रोग्रामहरू, त्यो पूर्ण बाससहितको भनौँ न एकोमोडेसन सहितको छात्रवृत्ति हुन्छ, त्यो त्यो विशेष समुदायलाई दिने प्रोग्राम छ, त्यो उहाँहरूले त्यसमा पनि एप्लाई गर्न सकिन्छ यदि उहाँहरू इलिजिबल हुनुहुन्छ।
3: अनि यति हुँदै गर्दाखेरि सिटिभिटीबाट उत्पादित जनशक्ति अथवा त्योबाट सम्बन्ध प्राप्त गरेको तालिम केन्द्रबाट आएको जनशक्तिले स्वरोजगारको कुरा गर्दाखेरि अथवा रोजगारीको कुरासँग त्यसलाई जोड्दाखेरि कतिको सफलता प्राप्त गरेको देखिन्छ?
4: अब अहिले यसो सक्सेस स्टोरी धेरै छन् हाम्रो छिमेकीतिर आसपास पनि धेरै छन्। अब त्यो पनि एक खालको यस्तो रहेछ, हामीले त्यो चिजमा पनि एक लेभलमा जस्तो नेपालमै गर्न पनि सकिन्छ है भन्ने किसिमले हेराउन सक्ने अवस्था भयो भने गरेका छन्, राम्रै गरेका छन्। अब त्यस्ता पनि हामीले धेरै भेट्छौँ, तर के छ भने अहिले त तालिम लिएर पनि विदेशै जाने अनि त्यो डिप्लोमा पछि पनि विदेशै जाने भन्ने जुन मनस्थिति छ त्यसले पनि अलिकति यहाँकोतिर ध्यान त्यति नदिने कुराहरू देखिहाल्छ। त्यही भएर हामीले एउटा प्रस्ताव के गरेका थियौँ, हामीले सरकारले पनि गरे हुन्थ्यो भएर के गरेका थियौँ भने, जस्तो डिप्लोमामा इन्टर्नसिप अथवा अन द जब ट्रेनिङको पार्ट हुन्छ होइन एउटा सेमेस्टर, त्यसलाई जस्तो नेपाली कुनै राम्रो इन्डस्ट्रीहरूमा गर्ने किसिमले गरियो, सबैमा अनिवार्य गरियो भने त्यसले बुझ्छ कि त्यहाँभित्रको कुराहरू बुझ्छ, नेपालमा पनि रोजगारी पाउने सम्भावना हुन्छ। त्यो सबै चिज जोडेर लानुपर्छ, इन्डस्ट्रीसँग नजोडिकन सिधै क्लासरुममै मात्रै सिद्धाउँदाखेरि त्यो मान्छे भोलि बाहिर जाने मात्रै मनस्थिति बनाउँछ, नेपाल उसले बुझ्नै सक्दैन। त्यस कारण तालिममा पनि हामीले 3 महिने तालिमलाई 6 महिने गरौँ, 3 महिना अन द जब ट्रेनिङमा पठाउँ, त्यो इन्डस्ट्रीमा गइसकेपछि मान्छे त्यहीँ या जब हुन्छ, उसले बुझ्छ अनि त्यही जब गर्छ, भोलि स्वरोजगार गर्नलाई एक खालको उसलाई आत्मविश्वास बढ्छ त्यहाँ एक्सपोजरले भन्ने हो त्यो नीतिगत रूपमा ती चिजहरू भइसकेका छैनन्। ती गऱ्यो भने धेरै मान्छे नेपालमा रोकिन्छन् जस्तो लाग्छ मलाई।
3: सधैँ उठिराख्ने एउटा प्रश्न, सिटिभिटीलाई राजनीतिकरणले गर्दाखेरि धराशायी बनायो, माथि उठ्न सकेन भन्ने आरोप लाग्दै आएको छ, यथार्थ के?
4: अब यस्तो हो, म त अब त्यहाँ 30 वर्ष काम गरेँ होइन
3: हजुर।
4: अब मैले देख्दा मलाई के लाग्थ्यो सधैँ भने, अब म त्यहाँ हामी त्यहाँ भए हुनाले हामी त्यहाँभित्रको कुरा सबै थाहा पायौँ, तर पछि बिस्तारै बुझ्दै जाँदा सबैतिर समस्या त्यही रहेछ होइन, अरू संस्थाहरू पनि त्यस्तै धराशायी नै भए रहेछन् जस्तो मलाई लाग्यो कि। त्यो त एकदमै सही, किन हो भने तपाईँ संस्थाको प्रमुख छान्दाखेरि कुन प्रक्रियाबाट छान्नुहुन्छ, त्यो मान्छे कतिको निष्पक्ष रूपमा त्यसलाई ल्याउनुहुन्छ, त्यसले अनि कति निष्पक्ष रूपमा निडर भएर अथवा निष्पक्ष रूपमा त्यहाँ कानुन रूपमा चाहिँ कार्यान्वयन गर्न सक्छ भन्ने कुरो जोडिँदो रहेछ। अब त्यो चिजमा हामीले धेरै नै अब त्यति फियर भए मलाई लागेन, त्यस कारण पनि त्यो अवश्य पनि थियो व्यापक भयो त्यही भएर बिग्रियो। यो सम्बन्धन पनि त्यही हो, अब सिम्पल भन्दाखेरि केही पनि पूर्वाधार नभएको ठाउँ पनि स्कुल खुले भनेपछि त अब त्यो पोलिटिकल इन्फ्लुएन्स त थियो व्यापक।
3: हजुर, हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यदि यहाँलाई सिटी विधि कसरी सुधार गर्न सकिन्छ, नेपालका तालिम प्रादायिक संस्थाहरू कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ सुझाव माग्यो भने प्रमुख 3 सुझाव के दिनुहुन्थ्यो?
4: होइन, मैले एउटा त कानुन छिटो ल्याउनु पऱ्यो, हामीसँग कानुन छैन, अरू कुरा बिना कानुन जस्तो चलेको छौँ कि। त्यो 45 सालको कानुन धेरै एब्सोल्युट भइसक्यो, त्यसमा न प्रदेशको कुरा लेखिएको छ न केही छ, हामी प्रदेशमा छौँ, हाम्रो स्कुललाई त्यहाँको सरकारले चिन्दैन, त्यस्तो स्थितिमा हामी छौँ, त्यो एकदमै व्यापक त्यो अप्ठ्यारो परिस्थिति छ। एउटा कानुन टिबेट एक्ट जुन भन्छ नि, प्रादेशिक शिक्षा तथा तालिम ऐन आउनु पऱ्यो, नयाँ ऐन एउटा, त्यो नभई भएन होइन। अर्को कुरा, यो संस्थाहरू चाहिने भन्दा बढी खुले, बिना पूर्वाधार खुले, तिनलाई मर्जिङमा जानुपर्छ भन्ने हो, हामीले व्यापक उठाएको कुरो पनि हो, मर्ज गर्नुपर्छ। नचलेका स्कुललाई त्यहाँ त्यतिकै राखेर चलाएर जबरजस्ती 2-5 चलाएर काम छैन, त्यसलाई मर्ज गरौँ दोस्रो कुरो छ होइन गर्नुपर्ने। अनि तेस्रो कुरो, सिटिभिटीको रोललाई क्लियर गर्नुपर्छ भन्ने हो मेरो, किनभने सिटिभिटी जुन छ यो गभर्निङ बडी जस्तो पनि हो कि, एफएक्स बडी भइसकेको छ। अब यसले 2 काम गर्छ, यसले के अरे कार्यान्वयन तालिम पनि चलाउँछ भनौँ एउटा एक्जाम सिम्पल भाषामा होइन, र अनुगमन पनि यसले गर्छ कि। त्यस्तो दुइटै चिज एउटै संस्थाले सधैँ गरिरहनु हुँदैन। यहाँले सुरुमा भन्नुभएको थियो कुनै कालमा त्यो चिज ठिकै थियो होला, एउटै संस्थाले गर्ने पनि ठिकै थियो होला सुरुवाती चरणमा होइन, तर व्यापक भइसक्यो। अब सिटिभिटी के नियमन निकायको रूपमा बस्न पऱ्यो कि तालिम चलाउनेमा बस्नु पऱ्यो, दुइटै गर्न मिल्दैन, एउटैले तालिम चलाउने एउटैले फेरि त्यसैको नियमन गर्ने भन्दा साथै त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट व्यापक भयो। यो 3 कुरामा सुधार गरियो नीतिगत रूपमा भने धेरै कुराहरू ट्र्याकमा आउँछ जस्तो मलाई लाग्छ।
3: हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद।
4: हस्, धेरै धेरै धन्यवाद, हस् यहाँलाई।
3: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विज्ञ टेक बहादुर मल्लसँग, उहाँ सिटिभिटीका पूर्व निर्देशक समेत हुनुहुन्छ। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र र म अघिल्लालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधान।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ गिटार वादनमा केशव राय, राग अहिर भैरव, तबलामा हुनुहुन्छ अनुपम राय र तानपुरामा हुनुहुन्छ कुमारलाल श्रेष्ठ।

0: भर्खरै सुन्नुभयो शास्त्रीय सङ्गीत कलाकारहरू हुनुहुन्थ्यो गिटार वादनमा केशव राय राग अहिर भैरव तबलामा हुनुहुन्थ्यो अनुपम राय र तानपुरामा हुनुहुन्थ्यो कुमारलाल श्रेष्ठ यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अघि बढाउने। विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण। र अमेरिका द्वारा इरानमा थप आक्रमण, हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा। अब समाचार विस्तारमा। मनसुन सक्रिय भई आइतबारदेखि जारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएका छन्। चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ। सबैभन्दा बढी वर्षा चितवनमा 24 घण्टामा 269 मिलिमिटर भएको रेकर्ड गरिएको छ। पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ। कोशी ब्यारेजमा पानीको बहाव 1,72,432 क्युसेक प्रति सेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। निरन्तरको वर्षापछि विभिन्न राजमार्गहरू समेत प्रभावित भएका छन्। राजमार्गको अवस्था हेरेर प्रहरीले सवारी आवत जावतमा अहिले समन्वय गरिरहेको छ। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 मृत्यु भएको हो। हिजो दिउँसो 1:30 समयमा पानी घटमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामे गाउँका 46 मन्दिर साउद र 76 लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुन्थर स्थित बागमती नदीमा अवस्थित पँधेरा दोबान जल मापन केन्द्रमा हिजो मध्याहसम्म जल सतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिलिमिटर मापन भएको छ। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। अन्य सार्वजनिक पदाधिकारी, राजनीतिक नियुक्तिमा रहेका व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन, परीक्षण र अध्ययनको काम भने नियमित रूपमा अगाडि बढाइने आयोगले प्रश्न पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता शङ्कास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर रासोपाको रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यले हिजो जारी गर्नुभएको विज्ञप्ति राज्यको 4 अङ्गका रूपमा स्थापित सञ्चार माध्यममाथि कुनै प्रकारको दबाव वा त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैँ दृढतापूर्वक उभिएको उल्लेख छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै काङ्ग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अघि बढेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनुभयो। आफ्नो घर अघि गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनु हुँदै उहाँले यो कार्य सरकारले गरेको भए यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनुभयो। यस्ता कुराहरूले नागरिकको हक खोस्न नसक्ने भन्दै सभापति थापाले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा काङ्ग्रेसले गर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी र बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल ले हिजो खरीपाटीमा रहेका 21 र बुढेका 18 जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीसँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा राखेर प्रतिनिधि सभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गरेर अघि बढ्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउँदै सत्ता पक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मध्य प्रदेशको खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन समिति अध्ययन प्रतिवेदनमाथि हिजो छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवाधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा भइरहेको काम कारवाहीको विस्तृत लिखित विवरण उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण सुरु भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलिया मुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटीको राहदानी सेवा सोमबारदेखि प्रदान सुरु गरिएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मनसुन सक्रिय भएपछि गोर्खामा धान रोपाईँले गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा 58% रोपाईँ सम्पन्न भएको छ। यस वर्ष जिल्लाभर 10,500 हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप आक्रमण जारी राखेको छ। इरानी सञ्चार माध्यमका अनुसार किस जाम, केस्म टापु, बुसेहर र बन्दर अब्बास क्षेत्रमा विस्फोट भएका छन्। इरानले कुवेत स्थित अमेरिकी सैन्य अड्डाहरू तथा अमेरिकी पक्षको जहाजमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही घण्टाभित्र इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरिने र हर्मुज जलमार्गमा आवत जावत गर्ने जहाजको सुरक्षा अमेरिकाले लिँदै 20% शुल्क लिने पनि घोषणा गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अघि बढाउने। विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यान आकर्षण। र अमेरिकाद्वारा इरानमा थप आक्रमण, हर्मुज क्षेत्रको तनाव उत्कर्षमा। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।

kes būna spāv. Visa papēdā dīšu, kēko pacā pītē lāpē, ho. भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू, उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टी रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टी अभिवादन, जय मसीह। आजको बाइबल सन्देशको शीर्षक छ सबै थोकको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। हो, साँच्चै मित्र, सबै थोकको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। हामी सबै सृष्टि हौँ, खालि परमेश्वर मात्र सृष्टिकर्ता हुनुहुन्छ। सबै बनाउने परमप्रभु परमेश्वर हुनुहुन्छ। मित्र, जब मानिसले आफ्नो सृष्टिकर्तालाई चिन्छ र त्यसपछि मात्र आफूलाई बनाउने सृष्टिकर्ताको महिमा गर्छ। हामी बाइबलमा एकजना व्यक्तिलाई देख्दछौँ जसको नाम अय्युब हो। अय्युबले आफ्नो सृष्टिकर्तालाई राम्रोसँग चिनेका थिए, त्यसैले उनले परमेश्वरलाई सधैँ महिमा दिन्थे। भजन सङ्ग्रह 27:1 भन्छ, परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भए मान्नु। परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु। हामी अय्युबको पुस्तकमा देख्दछौँ अय्युब भन्ने एकजना व्यक्ति छन्, जुन व्यक्ति असल र इमानदारी जीवन बिताउँथे। तिनी सबै कुरामा सफा थिए। उनी सानोभन्दा सानो पाप गरेकी भनेर परमेश्वरसँग डराउँथे। तिनी आफ्नो परिवारको सदस्यहरूले परमेश्वरको विरुद्धमा पाप गरेकी भनेर डर मान्थे। उनी सधैँ गरिबहरूलाई सहायता गर्थे। उनीसँग प्रशस्त मात्रामा धन सम्पत्ति, गाई वस्तु, अन्न बाली सबै कुराले भरिपूर्ण थिए। उनका प्रशस्त मात्रामा धन सम्पत्ति थियो, तर परमेश्वरको शत्रु भनेर चिनिने शैतान परमेश्वरको जनलाई सताउन, दुःख दिनको लागि उत्सुकता साथ रहन्थ्यो। उसको विचार सधैँ मानिसले आफ्नो जीवनकालमा दुःख पीर मर्काको समस्याले गर्दा परमेश्वरलाई सरापोस् भन्ने चाहना सधैँ राख्दथ्यो। अय्युब धनी तथा परमेश्वरको डर मान्ने भएको कारणले शैतानले अय्युबलाई पनि बिगार्न अनेक उपाय गर्थ्यो, तर अय्युब सधैँ परमेश्वरको डर राखेको कारण अय्युबलाई फसाउन शैतान सधैँ असफल थियो। एक दिन परमेश्वरले शैतानलाई सोध्नुभयो, त्यो धर्मी अय्युबलाई तैँले के गर्न सकिस्? तर शैतानले उत्तर दियो, तपाईँले नै उसको दाहिने हात हुनुहुन्छ र उसका सबै कुरामा सहायता गर्नुहुन्छ, त्यसैले त्यसले तपाईँलाई आदर गर्छ। यदि तपाईँले आफ्नो हात त्यसबाट हटाइदिनुभयो भने उसले तपाईँलाई शराब्दछ। तर परमेश्वरले अय्युबको हृदय जान्नुहुन्थ्यो, परमेश्वरले उसको बाहिरी भित्री सबै जान्नुहुन्थ्यो, र यसै गरी अय्युबले पनि आफ्नो सृष्टिकर्ता परमेश्वरलाई र उहाँको शक्तिलाई राम्ररी चिनेको थियो। शैतानको शक्ति, दुःख, पीर, मर्का यी सबै थोकले हामीलाई केही पनि गर्न सक्दैन भन्ने कुरा अय्युबलाई राम्ररी थाहा थियो। परमेश्वरलाई शैतानले भन्यो, तपाईँले अय्युबलाई साथ दिन छोडिदिनुहोस्, त्यसपछि त्यसले तपाईँलाई शराब्दछ। तब परमेश्वरले भन्नुभयो, जा, त्यसको आत्मा र प्राणलाई केही नगर, अरू जे गर्छस् गर। त्यसपछि शैतानले अय्युबको परिवारमा मृत्यु गरायो, छोरा छोरी सबै मरे, त्यसै गरी गाई वस्तु सबै मरे, धन सम्पत्ति सबै नष्ट भयो, खाली ऊ र उसको श्रीमती मात्र रह्यो। त्यसपछि अय्युबले परमेश्वरलाई कुनै पनि दोष लगाएन, बरु यसो भने बाइबलमा अय्युब 1:21 यसो भनेर उनले भने, र भुइँमा घोप्टो परेर दण्डवत गर्दै भने, म आमाको गर्भबाट नाङ्गै आएँ अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले नै लानुभयो। परमप्रभुको नाउँ धन्यको होस्। अर्को दिन शैतानले परमप्रभुलाई भन्यो, त्यसको ज्यानमा प्रहार गर्नुहोस्, त्यसपछि त्यसले शराब्दछ। परमप्रभु परमेश्वरले भन्नुभयो, जा, त्यसको प्राणलाई चाहिँ केही नगर, अरू सबै उसको शरीरलाई प्रहार गर। तर पनि अय्युबले परमेश्वरलाई आदर गरे। उसको शरीर सबै घाउ नै घाउले गर्दा पुरा चिलाउँदै कनाउँदै ऊ एकदम दुःखमा पर्यो, तर पनि उसले परमेश्वरलाई सरापेन। बरु उल्टै उसले आफ्नै श्रीमतीलाई भन्यो, तिमी एक मूर्ख कुरा गर्दैछौ, परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने, यी सबै कुरामा अय्युबले कुनै पनि पाप गरेनन्, बरु परमेश्वरलाई महिमा दिए। किनकि मित्र, अयुबले परमेश्वरको शक्तिलाई, सामर्थ्यलाई, परमेश्वरको प्रेमलाई सबै कुरामा उनी निश्चिन्त थिए। त्यस बेला परमेश्वरबाट अयुबले यो थाहा पाएर उनले महसुस गरे कि यस संसारको, पृथ्वी र आकाश सबै थोक परमेश्वरले रचना गर्नुभएको कुरामा उनी निश्चिन्त थिए। समुद्र, जलचर, प्राणी, घाम, जुन, डाँडा, पर्वत, हृदय, विचारहरूको रचना परमप्रभु परमेश्वरले गर्नुभएको कुरा अयुबले जानेका थिए। यसैले जस्तो परिस्थितिमा पनि उनी आनन्दित थिए, कहिले पनि परमेश्वरलाई दोष लगाएनन्, बरु उल्टो परमेश्वरलाई धन्यवाद दिए, परमेश्वरमा रमाए, परमेश्वरमा आनन्दित भए। साँच्चै श्रोता मित्र, एउटा मानिसले जब परमेश्वरको बारेमा पत्ता लगाउँछ, उसले जस्तो अवस्थामा पनि आनन्दित हुन्छ। खान पाओस् नपाओस्, सुख दुःख डर चिन्ता फिक्री यी सबै कुराबाट ऊ डराउँदैन, किनकि परमेश्वरमा गुप्त धन वा गाढ धन पाएको छ। बाइबलमा येशूले भन्नुभएको एउटा उखान मत्ती 13:44 यसरी भन्नुभएको छ, स्वर्गको राज्य जहाँ परमेश्वर हुनुहुन्छ कुनै एउटा खेतमा गाडी राखेको गाढ धन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइराख्छ र आनन्दित भएर ऊ जान्छ र आफूसँग भएको सबै थोक बेच्छ र त्यो खेत किन्छ। साँच्चै मित्र, परमेश्वरको बारेमा एउटा मानिसले थाहा पाइसकेपछि उसको परिवारमा, समाजमा जे सुकै भए तापनि त्यसले फिक्री गर्दैन, किनकि उसलाई परमेश्वरको प्रेम, अनुग्रह र उहाँको शक्ति सामर्थ्यलाई थाहा पाएको हुन्छ। जसरी अयुबले परमेश्वरको सबै शक्ति सामर्थ्यलाई थाहा पायो, त्यसपछि आफूसँग भएको समस्याबाट डराएन, तर पनि परमेश्वरलाई महिमा दियो। यसै गरी बाइबलमा एकजना व्यक्ति पत्रुसलाई हामी देख्दछौँ, Luka 5:1-11 जालहारीहरू आफ्नो जाल धोइरहेका थिए, ती दुई डुङ्गा मध्ये एउटा चाहिँ सिमोन पत्रुसको थियो। सिमोनको डुङ्गामा बसेर येशूले वचन प्रचार गर्नुभयो। वचन सुनिसकेपछि पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। तर पत्रुसले उत्तर दिए, रातभरि जाल हानिसक्यौँ, केही पनि भेट्टाएनौँ, तर प्रभु तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। जब तपाईँको वचनमा शक्ति भएको कुरा थाहा पाएपछि पत्रुसले भन्दछन्, तपाईँको वचन अनुसार म जाल हान्नेछु। अनि जब पत्रुसले जाल हाने, प्रशस्त मात्रामा माछा पक्रे। जब पत्रुसले यो देखे, त्यसपछि आफूसँग भएको डुङ्गा, जाल र सबै कुरा छोडेर येशूको पछि लागे। साँच्चै मित्र, जब पत्रुसले परमप्रभु परमेश्वरको पुत्र प्रभु येशूको वचन सुने, तब उनको हृदयमा परिवर्तन भयो र सबै कुरा छोडेर येशूको पछि हिँडे। जब मानिसले सर्वशक्तिमान परमेश्वरको बारेमा सुन्छ, उहाँलाई महिमा दिन्छ, जसरी पत्रुसले येशूसँग भेट्यो, अब उसले आफूसँग भएको सबै थोक छोडेर येशूमा अनन्त जीवन छ भन्ने कुरामा विश्वास गर्यो र येशूको पछि लाग्यो। साँच्चै श्रोता मित्र, तपाईँ र म, हामी सबैले परमप्रभु परमेश्वरको शक्तिको बारेमा जान्यौँ भने, उहाँको शक्तिलाई एकपटक चाख्यौँ भने, हामी पनि परमेश्वरको पछि लाग्नेछौँ। हो मित्र, तपाईँले येशूको बारेमा सुन्नुभएको छैन भने आजै तपाईँ सुन्नुहोस् र विश्वास गर्नुहोस्। यसै गरी जब पत्रुसले येशूको बारेमा सुन्यो, विश्वास गर्यो र सबै थोक छोडेर येशूको पछि लाग्यो। जब येशू सबैको पापको लागि पाप बलि भएर सबैको लागि क्रुसमा मर्नुभयो, तेस्रो दिनमा बौरी उठी अहिले स्वर्गमा जानुभएको छ। यसै गरी पत्रुस पटक पटक झ्यालखानामा परे पनि डराएन, ऊ सबै थोक छोडेर येशूको पछि लाग्यो। येशू नै परमेश्वर हुनुहुन्छ भनेर प्रचार गर्न ऊ डराउँदैन थियो। साँच्चै श्रोता मित्र, तपाईँ र मैले पनि परमेश्वरको शक्तिलाई र स्वभावलाई जान्यौँ भने, परमेश्वरमा रहन र उहाँमा आदर गर्न हामी डराउँदैनौँ। यसै गरी बाइबलमा प्रेरित पावल भन्दछन्, उनी जब आफ्नै दृष्टिमा धर्मी थिए, त्यस बखत ख्रिस्टियनहरूलाई सताउन हिँडे, कति ख्रिस्टियनहरूलाई मार्न सहमत भएर भए, तर प्रेरित 9 दमस्कसको बाटोमा येशूलाई भेटेपछि परिवर्तित भएर येशू नै परमेश्वर भनेर जाने। हो मित्र, परमेश्वरका चेलाहरूले येशूको स्वभाव र शक्तिलाई चिने र उनी मर्न पनि डराएनन्। त्यसपछि येशू नै परमेश्वर हुनुहुन्छ भनेर स्वीकार्दै उनी परमेश्वरमा समर्पित भए। हो मित्र, यसैले उनले रोमीहरूको पत्र भन्ने बाइबलको खण्डमा 8 पावल लेख्दैछन्, सबै जसले प्रभु येशूलाई चिन्छ र आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर स्वीकार छ, त्यो मानिसले परमेश्वरलाई महिमा दिन्छ। साँच्चै मित्र, परमेश्वरका दासहरूले परमेश्वरको महिमा दिँदै परमेश्वरको चरणमा आउँछ, र मृत्युले वा जीवनले, स्वर्गदूतले वा प्रधानताले, वर्तमानका कुराले वा पछि हुने कुराले ख्रिस्टको प्रेमबाट अलग गर्न सक्दैन। जसले परमप्रभु परमेश्वरलाई स्वीकार गर्छ, विश्वास गर्छ, त्यसपछि उसको सम्पूर्ण जीवन नै बदलिन्छ। ऊ जस्तो सुकै अप्ठ्यारोमा परे पनि रमाउँछ। साँच्चै मित्र, सृष्टि गरिएका सबै थोकले परमेश्वरको महिमा दिदछन्। उहाँको स्वभावको बारेमा हामीले सिकेका छौँ। परमेश्वर शक्तिशाली हुनुहुन्छ। उहाँ विविधतामा आनन्द मान्नुहुन्छ, सुन्दरतालाई प्रेम गर्नुहुन्छ, व्यवस्थित हुनुहुन्छ, बुद्धिमान र सृजनशील हुनुहुन्छ। साँच्चै मित्र, परमेश्वरको महिमा सबभन्दा राम्रोसँग येशु ख्रिस्टमा देखिन्छ। संसारको ज्योति येशूले परमेश्वरको स्वभाव उज्यालो पार्नुहुन्छ। येशूकै कारण परमेश्वरको वास्तविक स्वरूपको बारेमा हामी अन्धकारमा छैनौँ। बाइबल भन्छ हिब्रू 1:3 उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्बित हुनुहुन्छ। परमेश्वरको महिमा हामीले पूर्ण रूपमा बुझ्न सकौँ भने येशू पृथ्वीमा आउनुभयो। सारा संसारमा परमेश्वरको सृष्टिहरूमध्ये 2 मात्र उहाँको महिमा गर्न असफल छन्। पहिलो नम्बरमा स्वर्गबाट झरेको पतित स्वर्गदूत सैतान र हामी मानिसहरू हुन्। मानिस पनि पापको कारणले परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। तर परमेश्वर बाइबलको यसैया भन्ने पुस्तकको 47:7 भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचे र बनाए। यसैले मित्र, हामीले परमेश्वरको महिमा गर्नको लागि आफूले आफैलाई परमेश्वरमा पूर्ण रूपमा समर्पण गर्नको लागि हामीले आफ्नो पापको बदलामा मानिसलाई प्रेम गर्दै येशू सबै थोकको पापको लागि क्रुसमा मर्नुभएको कुरा स्वीकार गर्नुभयो भने साँच्चै मित्र, तपाईँको पाप क्षमा हुन्छ र तपाईँ परमेश्वरलाई महिमा दिने पहिलो खुड्किलो चढ्नुहुनेछ। यसैले संसारका मानिसहरूको मुक्तिदाता ख्रिस्ट येशूमा विश्वास गर्नु नै पहिलो खुड्किलो हो। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँले परमेश्वरलाई महिमा गरेको चाहनुहुन्छ। यसैले सबै पापी मानिसहरूलाई आफ्नो पापबाट बचाउन ख्रिस्ट येशू संसारमा आउनुभयो र सबैको पापको लागि क्रुसमा बलिदान भई सबै पापी मानिसको पाप क्षमा गर्न सक्षम हुनुभयो। मित्र, पहिलो मानिसको कर्तव्य परमेश्वरमा पाप क्षमा पाएर उहाँको महिमा गर्नु हो। मित्र, यसैले अगाडि हामीले देख्यौँ, अयुबले परमेश्वरको स्वभावलाई चिने र उनी धर्मी भए। यसै गरी पत्रुसले चिने, पाउलले चिने, यसै गरी तपाईँ र मैले पनि परमेश्वरलाई चिनेर महिमा गरेको उहाँ चाहनुहुन्छ। पहिलो तपाईँले विश्वास गर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। विश्वास गर्नुहोस्, तपाईँ एउटा संयोग होइन। विश्वास गर्नुहोस्, तपाईँ अनन्तको लागि बनाउनु भएको हो। विश्वास गर्नुहोस्, तपाईँको खातिर येशू क्रुसमा मर्नुभयो। विश्वास गर्नुहोस्, तपाईँले जे जस्तो पाप गरे पनि परमेश्वरले क्षमा गर्नुहुन्छ। दोस्रो, ग्रहण गर्नुहोस्, आफ्नो प्रभु र मुक्तिदाता भनेर येशूलाई आफ्नो जीवनमा ग्रहण गर्नुहोस् र आफ्नो पापको लागि येशूसँग क्षमा माग्नुहोस्। यहाँ बाइबलले यूहन्ना 3:36 यसरी भन्छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससँग अनन्त जीवन छ। हो श्रोता मित्र, यदि तपाईँले परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने पहिला तपाईँको पाप क्षमा हुनुपर्छ, अनि मात्र तपाईँ परमेश्वरको महिमा गर्ने अयुब जस्तै दुःखमा रमाउने परमेश्वरलाई महिमा दिने हुनुहुन्छ। पत्रुसले जस्तै झ्याल खानामा रमाउने मानिस हुनुहुनेछ। यसैले यदि तपाईँ परमेश्वरलाई महिमा गर्न चाहनुहुन्छ भने तपाईँ चिन्तामा, फिक्रीमा, दुःखमा, रोगमा, बिमारमा, डरमा, त्रासमा, नरमाइलोमा आदि कुराले गर्दा सताइरहेको हुनुहुन्छ भने तपाईँ अहिले नै प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्नुभयो भने अहिले तुरुन्तै तपाईँ यी सब समस्याबाट छुटकारा पाएर परमेश्वरको महिमा गर्ने परमेश्वरको सन्तान हुनुहुनेछ। श्रोता मित्र, मसँग यसरी प्रार्थना गर्नुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ। आफूले आफैलाई बचाउन सक्दिनँ, तर तपाईँ मेरो पापको लागि क्रुसमा मर्नुभयो र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने म विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाममा माग्दछु। आमेन। साँच्चै मित्र, तपाईँले यसरी प्रार्थना गर्नुभयो भने तपाईँलाई बधाई छ। तपाईँ परमेश्वरको परिवारमा स्वागत साथ प्रवेश गर्नुहुनेछ। अब तपाईँले आफ्नो निम्ति परमेश्वरको अभिप्राय पत्ता लगाएर एक सफल व्यक्ति हुनुहुनेछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अब हामी तपाईँलाई सुनाउँछौ नेपाली चलचित्र कर्जाबाट सुरेश वाडकर र पूर्णिमाको सुर, प्रेम विनोद नन्दनको रचना अनि संगीत हो प्रसाद श्रेष्ठ र उजिन लामाको।

सदा झैँ मङ्गलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज श्रोतासँगको संवाद रहनेछ। फोन गर्न नभुल्नुहोला 42 11 7 21 र 42 11 7 36 भन्दै। यति बेला भने हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौँ नेपाली चलचित्र गोपीकृष्णबाट साधना सरगमको स्वर, धनेन्द्र विमलको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। मनसुन सक्रिय भई आइतबारदेखि जारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएका छन्। खास गरी राजमार्गमा सवारी आवतजावत प्रभावित भएको छ। अहिले केही राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने केही राजमार्गमा पहिरो तथा खसेका ढुङ्गाहरू पन्चाएर सवारी आवतजावत सुचारू गर्ने पहल समेत भइरहेको छ। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश, संवैधानिक निकायका अधिकारी र पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने सञ्चार माध्यम र सञ्चार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका त्यस्ता शङ्कास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर रासोपाको रहेको छ। रासोपा महामन्त्री विपिन कुमार आचार्यले हिजो जारी गर्नुभएको विज्ञप्तिमा राज्यको चौथो अङ्गका रूपमा स्थापित सञ्चार माध्यममाथि कुनै प्रकारको दबाव वा त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिएको उल्लेख छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै काङ्ग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अघि बढेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनु भयो। आफ्नो घर अघि गाडी राख्ने मानिस प्रशासनको गाडी चढेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनु हुँदै उहाँले यो कार्य सरकारले गरेको भए त्यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनु भयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी र बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीसँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। पत्रकारिता क्षेत्रलाई अझ बलियो र संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको प्रश्न गर्नुहुँदै सञ्चार मन्त्रीले मिडिया क्षेत्रसँग सम्बन्धित सबै सरकारवाला पक्षबाट यसमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरी र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा राखेर रा, प्रतिनिधि सभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गरेर अघि बढ्ने हिजो बताउनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप आक्रमण जारी राखेको छ। इरानी संचार माध्यमका अनुसार किस जाम केसम टापु बुसेहर बन्दर अभा क्षेत्रमा विस्फोट भएका छन्। इरानले कुवेत स्थित अमेरिकी सैन्य अड्डाहरू तथा अमेरिकी पक्षको जहाजमाथि आक्रमण गरेको जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: कुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार नमस्कार नमस्कार. म्युजिक मन्त्र कार्यक्रम हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ. प्राविधिक मित्र मोहम्मद असलम अनि दिवाकर शर्माको तर्फबाट प्रिय मित्र, आज फेरि पनि मङ्गलबारको समय हामी गीत सङ्गीतको माध्यमबाट यहाँहरू माझमा आएका छौँ. आज हामी कोही स्रष्टा बिना हामी कार्यक्रम सञ्चालन गर्दैछौँ. अर्थात् भनौँ, आज भन्नुपर्दाखेरि यति बेला बर्सातको समय हो. यही बर्सातले गर्दा हाम्रा जनजीवनकै कष्टकर पनि बन्दै गइरहेका छन्. कृषिप्रधान देश अनि असार महिना भनौँ, यो पानीको आवश्यकता पनि पर्छ. तर पनि पानी यति बेला सोचेभन्दा बढी पर्दिनाले पनि हामीलाई केही कठिनाइहरू परिरहेको पनि छ. हाम्रा राजमार्गहरूमा बाढी पहिरो गई हाम्रा भनौँ आवत जावतमा ठुलो समस्या पर्न गएको छ. यसले हामीलाई समस्या पारिरहेको छ. वर्षन यस्ता समस्याबाट हामी गुज्र्दै गइरहेका छौँ. तसर्थ तपाईँ हामीले सुरक्षित स्थान रोज्नु, सचेत रहनु, यसबाट बस्न सक्ने उपायको खोजी गर्नु नि हामीलाई त्यो सबभन्दा ठुलो कुरा हुन्छ. आज यही बाढी पहिरोबाट झन्झनको ठुलो क्षति भइरहेको छ. यसको समाधानबाट हामी कसरी बच्ने त, र यसका उपायहरू के गर्न सक्छौँ, यसका उपायहरू खोजी गर्न हामी लाग्नुपर्छ. यसै विषयसँग सम्बन्धित रहेर हामी कुराकानी गर्न चाहन्छौँ आज श्रोता मित्रहरूसँग. आज हामीले 42 11 7 21 42 11 7 36 हामीले यहाँले फोन सम्पर्क गर्न सक्नुहुन्छ. हामी कुराकानी गर्न सक्छौँ यहाँहरूले प्रत्येक समयमा, प्रत्येक म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँसँग संवाद गर्दैछौँ र त्यो बेला यहाँहरूले साथ दिनुहुनेछ. आज पनि पक्कै पनि हामीले 42 11 7 21 अनि 42 11 7 36 फोन सम्पर्क गर्न सक्नुहुनेछ. हामी कुराकानी गर्न सक्नेछौँ. अहिले पनि एउटा मिठो गीत राख्न चाहन्छौँ. त्यो गीतपछि फेरि पनि यहाँहरू माझमा आउनेछौँ कार्यक्रम म्युजिक मन्त्र लिएर. कहीँ कतै नजानुहोला.

0: असारै महिनामा पानी परेर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने हो, एकदम सदाबहार प्रत्येक असार महिना भनौँ यो झरीमा बज्ने गीत हो। छुदाङ डुक्पाले गाउनुभएको सदाबहार कर्णप्रिय गीत थियो, रचना सङ्गीत तुलसी गजमेरको रहेको थियो र आज हामी देखेर म्युजिक मन्त्र कार्यक्रममा छौँ। पक्कै पनि यो झरी छ असारको अन्तिम अन्तिममा हामी छौँ आज 30 गते असारको, र करिब अब भनौँ यो असारको झरीमा धेरै कुराहरू आइरहेका छन्। बाढी पहिरोको प्रकोप हामीभित्र गुज्रिरहेको छ, यसलाई हामीले सामना गर्नु परेको छ, यसको समाधानतर्फ पनि हामी लाग्नु परेको छ। सकेसम्म हामीसँग भएका उपकरणलाई प्रयोग गरेर यसबाट बच्ने उपाय पनि हामी अप्नाउँदैछौँ। र यो जुन किसिमको भन्ने गर्छौँ झरीमा, प्राय गरी पानीको झरीमा बढी झरी हुँदाखेरि मान्छेको मन रुन्छ अरे, मान्छे बढी मात्रामा अलिकता कोही मान्छे खुसी होला तर प्रायः अधिकांश मान्छेको मन दुःखी हुन्छ अरे। यो कारण के हो थाहा छैन प्रकृतिसँग, पक्कै पनि हामी घुलमेल गर्न सक्नुपर्छ, यही नै हामी मानव बिचको हाम्रो जीवनको यो चक्र हो। कोही मित्र हाम्रो टेलिफोन लाइनमा आइसकेको सङ्केत मैले पाएको छु, को हुनुहुन्छ एकैछिन कुराकानी गरौँ। हेलो हेलो, कोही मित्र हुनुहुँदो रहेछ, हामी कुराकानी गर्ने प्रयत्नमा लागिरहेका छौँ। पक्कै पनि आज हामी भनौँ यतिखेर बर्सातको समय छ, पक्कै पनि चटारो भएको छ, किसानलाई पनि धान रोप्नको लागि धान चटारो छैन छ। पक्कै पनि यो मुलुकमा हामी यति कृषि प्रधान देश त भन्छौँ, कृषि प्रधान देशका हाम्रा भनौँ कहिलेकाहीँ मलका पनि कुराहरू आउँछन्, मल बिउका पनि पाएन भने प्राप्त भएन भन्ने पनि कुराकानी गर्छौँ। यस सम्बन्ध पनि हामी कहिलेकाहीँ कुराकानी गर्छौँ, कृषकहरू हुनुहुन्छ हामी टेलिफोनमा कहिलेकाहीँ कुराकानी गर्दाखेरि उहाँले बताउनुहुन्छ यस्ता समस्याबाट हामी गुज्रिरहेका छौँ भन्नुहुन्छ। तर पनि ती समस्याको समाधान पनि पक्कै पनि हामी खोज्नुपर्छ, हामी मानिसले नै खोज्ने अरूले खोज्ने होइन, यी उपाय र यी समस्याबाट हामी बढ्दै आइरहेका छौँ। र विशेष गरी आज भनौँ यो हामी विशेष रूपमा सङ्गीतका विषयमा कुराकानी गर्छौँ, म्युजिक मन्त्र कार्यक्रममा स्रष्टाहरू ल्याउँछौँ, कुराकानी गर्छौँ र उहाँहरूको कुराकानी बिचमा हामीले नेपाली गीत सङ्गीतका विविध विषयलाई हामीले छान्दै आइरहेका छौँ, कुराकानी गर्दै आइरहेका छौँ। कहिलेकाहीँ श्रोता मित्रसम्म कुराकानी गर्न मन लाग्छ, आज यही सन्दर्भ जोडेर म आज यहाँ माझमा आएको छु। 42 11 7 36 अनि 42 11 7 21 यहाँहरूलाई हामी टेलिफोन गर्न आग्रह गरिरहेका छौँ। कोही मित्रहरू आइरहनु भएको नि होला, कसैलाई कामको चटारो पनि होला, कोही रेडियो सुन्दै पनि हुनुहुन्छ होला, कोही मित्र आइसक्नु भएको छ, म कुराकानी गर्न चाहन्छु। हेलो
1: हेलो,
0: हजुर नमस्कार नमस्कार
1: नमस्कार, म धरानबाट जीवा भट्टराई।
0: जीवा भट्टराईजी, के छ खबर, हाल खबर तपाईँको?
1: हाल खबर रिमझिम पानी परिरहेछ।
0: हजुर हजुर हजुर, अनि धरानतिरको अवस्था ठिकै होला अहिले तपाईँको पानी छ? तपाईँको
1: धरानतिरको अवस्था त अब वरपर त जान पाइएको छैन, सर्दु खोला सेउदी खोला पारी त आएको होला, छेउछेउमा त किनारामा मान्छेहरू बसेका छन् घर बनाएर,
0: यति छेउछाउमा घर बनाएर बस्नु भएको छ है, त्यो समस्या त वर्षै नै आइरहेको छ। पोहोर परार सालतिरको अवस्था के थियो, त्यो क्षेत्रतिरको हेर्दाखेरिको अवस्था?
1: हेर्दाखेरि त सधैँ नोक्सानी त नोक्सानी भइरहेको छ।
0: यसमा चाहिँ अलिकता भनौँ न, त्यो यो समस्या देखिन्छ अलिक छेउछाउ बस्दाखेरि भन्ने कुरामा स्थानीय तहको सरकार छ, प्रदेश सरकार छ, अहिले त अघि सङ्घीय सरकार छ, यो कुराहरूमा भन्दाखेरि समन्वय कतिको भएको जस्तो लाग्छ तपाईँलाई अहिले?
1: अब यसमा त हेर्नुहोस्, यो प्रकृतिसँग अब जुझ्न सक्दैन, बढे शक्तिशाली राष्ट्रहरूको पनि
0: हजुर
1: प्रकृतिसँग जुझ्ने क्षमता छैन।
0: हेर्नुहोस्, होइन हामी क्षमता हुनुपर्छ भनेको होइन, त्यसबाट बच्नको लागि हजुर
1: वरपरको जुन गाउँलेहरू बिचराहरू अब जुन बाढी पहिरोहरू आउँछ बगाउँछ, घरहरू बगाउँछ, त्यो बगाइसकेपछि मात्रै हो नि त्यहाँबाट सतर्क भएर अनि चहलपहल सुरु हुन्छ। त्योभन्दा पहिला कुन मस्त निन्द्रामा बसेका हुन्छन् त्यसको कुनै केही पनि छैन।
0: होइन वर्षिनी, यो कुरा हामीले भोग्दै आइरहेका छौँ, देख्दै आइरहेका पनि छौँ, यो कुराहरूलाई हामीले सकेसम्म अलिक बेलैमा अलिकता सचेतना जगाएर यस विषयमा अलिकता हामीले कुनै कुराहरू गर्न सक्छौँ नि त, कुनै अभ्यासहरू गर्न सक्छौँ, कुनै कुराहरू त्यहाँ बसेर हामीले
1: पूर्व अभ्यास त अब गर्नुपर्ने हो, पूर्व अभ्यास त गरेकै होला
0: हजुर,
1: अब तयारी अवस्थामा त बसेकै होला, सरकारले बेला बेलामा सूचना त जारी गरेकै छ
0: हजुर।
1: र पनि हेर्नुहोस्, न छिटाएको ठाउँमा पहिरो जान्छ, न छिटाएको ठाउँमा बाढी आउँछ, त्यो परिस्थिति यस्तो छ प्रकृतिको नियम। यस कारणले अब प्रकृतिसँग चाहिँ मिलेर बस्न, हिलमेल गरेर बस्न सुरक्षित ठाउँ मात्रै हो
0: हजुर हजुर,
1: जस्तो कि धरान बजार चाहिँ सुरक्षित ठाउँमा छ
0: हजुर हजुर,
1: बजारभित्र पनि एउटा खरे खोला भन्ने छ, त्यो कुनै कुनै बेला खतरनाक रूप लिन्छ त्यसले पनि, त्यस्तो परिस्थिति छ। अब यसलाई चाहिँ नि समाधान गर्नु भाइ, अब पूर्व तयारी त होला नि जस्तो लाग्छ मलाई त
0: हजुर हजुर, पक्कै पनि यो तयारी नगरिकन त हुँदै हुँदैन, हामीले वर्षमा यो कुराहरू भोग्दै आइरहेको छौँ। तर अहिले हेर्दाखेरि बेलाकता हेर्दाखेरि यो केही वर्षदेखि निरन्तर रूपमा चाहिँ अलिकता यसको प्रकोप बढ्दै गएको हो कि जस्तो पनि लागिरहेछ। पहिला पहिला केही वर्षमा हुन्थ्यो, कुनै कुनै वर्ष चाहिँ अलिक बढी मात्रामा क्षति गर्थ्यो होइन, कुनै कुनै वर्ष अलिक कम हुन्थ्यो, तर अहिले हेर्दाखेरि विगत केही वर्षदेखि चाहिँ बढी मात्रामा क्षतिहरू हुँदै गइरहेको छ। तपाईँले के अनुमान गर्नुभएको छ?
1: यो चाहिँ हेर्नुहोस् प्रकृतिलाई दोहन गरेको, प्रकृतिमाथि दोहन गर्छौँ हामी मान्छेहरूले,
0: हजुर,
1: त्यसको परिणाम हो
0: हेर्नुहोस्।
1: प्रकृति त जिम्दो छ नि त, प्रकृति लिभिङ थिङ्स हो, प्रकृति अब जिम्दो छ। प्रकृतिलाई चाहिँ नि अब दुःख दिएपछि उसले त अब सर्वनाश त गर्छ गर्छ, वर्षे पछि बढेकै छ। जस्तो कि युरोपमा अहिले हेर्नुहोस् तातो आवार तातो वेभहरूले गर्दाखेरि मान्छेहरू नै मरे,
0: इङ्ल्यान्ड
1: जस्तो ठाउँमा 40 degrees पुगो, जर्मनीमा मान्छे मरेका छन्, फ्रान्समा मरेका छन्, स्विडेनमा मरेका छन्, कारमा हिँड्दा हिँड्दा आगो लागेछ। प्रकृतिको दोहन नै हो
0: हेर्नु,
1: कारणले अब मान्छेको जनसङ्ख्या पनि पृथ्वीमा 8 अरब नागिसक्यो, ठाउँ छैन, जहाँ सजिलो ठाउँ बनाए मान्छे बसिहाल्छ, त्यही भएको हुनाले अब यसलाई चाहिँ समाधान गर्ने चाहिँ उयो घटना घटिसकेपछि सचेत हुने मात्रै हो,
0: हजुर,
1: अरू उपाय त केही पनि छैन जस्तो लाग्छ मलाई।
0: सचेत चाहिँ बेलैमा हुनु पर्यो, त्यो जहाँ बसेको छ खुला किनारमा बसेको ठाउँबाट चाहिँ कमसेकम अलिकति पर गएर बस्नु पर्यो होइन,
1: बढेको बढेकै छ,
0: हजुर हजुर,
1: मैले अनुभव
0: होइन। हाम्रो यो भौगोलिक बनावटले गर्दा पनि, हामीसँग भएका यी संरचनाले गर्दा पनि, सबै कुराले गर्दा पनि हामी बिचमा अलिकति समस्याहरू आइरहेका छन्। हामी भन्छौँ बढी मात्रामा बाढी पहिरोले गर्दाखेरि हाम्रा बाटाघाटा नै बढी मात्रामा बनाउनुको लागि बजेटहरू जान्छ अरे, के देशको धेरै बजेट नै त्यहाँ छुट्याउनुपर्छ, त्यहाँ बनाइरहनुपर्छ, गर्नुपर्छ, त्यसले गर्दाखेरि यो समस्या आइरहन्छ भन्ने कुरा हामी सुनिरहेका छौँ। र त्यो बनोटले गर्दाखेरि, भौगोलिक बनोटले गर्दा पनि हामीले समस्याहरूसँग जुझ्नु परिरहेको छ।
1: अब यसलाई चाहिँ हामी नेपाल जस्तो राष्ट्रले अब खर्च यसमा धेरै ठुलो छ, अब सतर्क भएर अब जङ्गलहरू भनेको बेलामा चाहिँ जङ्गलहरूलाई दुःख नदिने, बाटो बनाउँदा भित्ता नखोतार्ने, यस्ताहरू भयो भने अलिअलि बाँच्ने उपाय छ हेर्नु।
0: हजुर,
1: यस्ताहरू भएन र भोलि जेसुकै देखा जाएगा भनेर चाहिँ नि गरौँ भनेदेखि चाहिँ अब यस्तै
0: होइन। यो कुरा तपाईँले अघि कुराउनु एकदम राम्रो, यो प्रकृतिको दोहन भन्ने कुरा जुन किसिमको छ, संरक्षण गर्न सकिएन बढी मात्रामा, यसलाई अलिकति चासो विषय धेरैमा आएन पनि, अलिकति हामी बढी मात्रामा करका कुरामा लाग्यौँ, सरकारले कर उठाउने कुरामा, स्थानीयले कर उठाउने कुरामा, ती हामी भएका गिटी बालुवा जति पनि हामीसँग प्रकृतिमा भएका कुराहरूलाई चाहिँ ती दोहन गर्दाखेरि चाहिँ कमसेकम स्थानीय रूपमा अलिकति हामी बलियो हुने र कर उठाएर चाहिँ अलिकति कमसेकम मजबुत हुने कुरामा हामी बढी लाग्यौँ। यो प्रकृतिसँग तपाईँले भने जस्तो खेलबाड बढी मात्रामा हामीसँग भएको पनि छ, भइरहेको पनि छ। यी रोकथामका उपायहरू कमसेकम अलिकता हामीले गर्न सक्ने उपायहरू पनि धेरै थियो होला, यो विषयमा चाहिँ अलिकति गम्भीर नभएको जस्तो लाग्छ। स्थानीय सरकार, स्थानीय सरकारकै हातमा सबै कुराहरू, तन्त्र सम्पदाका सबै कुराहरू उसकै हातमा पनि रहन्छ, यसले गर्दाखेरि तपाईँले के पाउनु भएको छ त्यहाँ स्थानीय रूपमा भन्दाखेरि, त्यहाँको सरकारले यो विषयमा अलिकति पहल गर्ने कुरामा, यो यसरी जानुपर्छ भन्ने कुरामा कुनै कुरा आएको, सूचना कुनै आएको थाहा पाउनु भएको छ नि यहाँले?
1: अब स्थानीय सरकारको विषयमा चाहिँ कुरा के हो भने, अब जस्तो कि वडा अध्यक्षका पछाडि 4 सदस्य, अब सहर ठुलो भयो, गाउँ ठुलो भयो,
0: हजुर,
1: जनसङ्ख्या धेरै भयो, अब झन् सरकारले त घटाउने कुरा गरिरहेछ, त्यो 4 सरकार सदस्य नराख्ने, जनताको बल पनि त चाहियो स्थानीय सरकारलाई, के अरे एक्टिभ बनाउनलाई अलिकति चाहिँ ट्रेनिङहरू बेला बेलामा दिइराख्नु पर्यो, ट्रेनिङ मात्रै दिएन भएन, टुक्का भाषण मात्रै दिएर भएन, त्यहाँनिर खर्च वर्च पनि चाहियो, अब खर्च वर्च दिएन र खर्च बिनाको बिना खर्चको स्थानीय सरकारका सदस्यहरूलाई जोत्ने हिसाब मिलायो भने त कोही पनि अगाडि बढ्दैन
0: बढ्दैन। अब एकदमै
1: पाइला पाइलामा पैसाको कुरा आउँछ हेर्नुहोस्, अब केही किन्नु पर्यो, कपडा किन्नु पर्यो, गाडी किन्नु पर्यो, स्कार्पेटहरू लाउनु पर्यो, एसिबीहरू चाहियो, पैसा चाहियो, खाजा खानु पर्यो, पैसा चाहियो, अब यसमा खर्च कटाउने भन्दै अब यो हल्ला भइरहेछ जुन अहिले 4 सदस्य नरहने,
0: वडा अध्यक्ष मात्रै रहने, होइन त्यो त अब छुट्याएकै हुन्छ। बजेट तपाईँको स्थानीय तहले पनि तपाईँ डिजास्टरको जुन किसिमको यो क्विक तपाईँको यो रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अलिकता त्यसलाई पनि अलिकता अध्ययन गरेर चाहिँ कमसेकम गर्नुपर्छ भन्ने कुरा ठाउँ ठाउँमा ठाउँ हेरेर चाहिँ गरे जस्तो पनि लाग्छ नि त मलाई त, होइन र
1: होइन? कोही कोही ठाउँमा त राम्रै गरेको छ, कोही कोही ठाउँमा चाहिँ नै राम्रो छैन हेर्नु, जस्तो कि अब शारीरिक ऊर्जा भनौँ न हाम्रो, हामी मान्छेको शारीरिक ऊर्जा पनि त चाहियो
0: हजुर।
1: अब हाम्रो उमेर, काम गर्ने उमेर, एक्टिभ हुने उमेर, हामीहरू चल बलाउने उमेरहरू, तागत भएको उमेर त हाम्रो 50 वर्षभित्र हो नि त, 50 वर्षभित्र हो नि त। अब 50 वर्ष नआएर अब त्यो वडा सदस्यहरू, वडा अध्यक्षहरू, अब मेयरहरू, उपमेयरहरू, अब तलदेखि माथिसम्म राज्यमै भनौँ न, अब त्यो रिटायर भएका बुढाखाडाहरू, रोगीहरू, यस्ताहरू भएपछि राजनीति पनि रोगी हुन्छ, देश पनि रोगी हुन्छ, कर्मचारीहरू त्यस्ता भएपछि तपाईँको सिंहदरबार रोगी हुन्छ, मन्त्रालय रोगी हुन्छ, स्वच्छ रोग नभएको जस्तो सेनामा राखिन्छ, प्रहरीमा राखिन्छ, त्यस्तै हुनु पर्यो नि त सम्पूर्ण।
0: ठिक छ, तपाईँले भनेको कुरा एकदम पक्कै पनि, हामी ती भएका जति उमेर पुगिसकेका व्यक्तिहरूको अनुभव लिएर चाहिँ हामी अगाडि बढ्नुपर्छ। जीवा भट्टराई सर, यहाँले जुन किसिमले हामीले कुराकानी गऱ्यौँ, फोनमा कुराकानी भयो यहाँसँग, जुन किसिमको तपाईँलाई धेरै धन्यवाद, आज फोन गरिदिनु भयो, धेरै कुरा हामीलाई जानकारी दिनुभयो, त्यसको लागि धेरै धन्यवाद है त। हस् धन्यवाद छ यहाँलाई। भर्खर हामीले धारणबाट जीवा भट्टराईले फोन गर्नुभएको थियो, यो उहाँले सान्दर्भिक कुरा राख्नु भएको छ, प्रकृति दोहनका कारणले पनि र प्रकृतिसँग हामीले प्रेम नगर्नाले पनि यस्ता समस्याहरू आउँदै गएको छ भन्ने कुरा उहाँले व्यक्त गर्नुभएको छ। पूर्वाभ्यासका पनि क्रम हामीले चलाउनुपर्छ, बेला बेलामा यी कुरा ल्याउनुपर्छ भन्ने कुरा उहाँबाट व्यक्त भयो। र कोही मित्र फेरि पनि टेलिफोनमा को हुनुहुन्छ, हामी एकछिन कुराकानी गर्न चाहन्छु। हेलो,
2: हेलो,
0: हजुर नमस्कार, नमस्कार, को बोल्नु कहाँबाट?
2: नमस्कार,
0: नमस्कार हजुर, यहाँको नाम के पर्यो, कहाँबाट कहाँ बोल्नु, को बोल्नु
2: हजुर? म धमकुटाबाट,
0: गरिमा बान्तवराई। हजुर हजुर, ए धरानबाट है?
2: होइन,
0: धनकुटाबाट, धनकुटाबाट, धरानभन्दा अलि माथि धनकुटा। ठिक छ, अनि अरू के छ हाल खबर धनकुटातिरको?
2: अरू ठिकै छ हजुर, अब 4-5 दिनदेखि पानी अविरल वर्षा भइरहेछ
0: हजुर,
2: अनि त्यो वर्षाले गर्दाखेरि यसो खेतीपातीमा पनि अलिकति असर परिरहेछ, अरू चाहिँ ठिकै छ भनौँ।
0: भनेपछि ठुलो क्षति भएको कुनै घटनाहरू आएको छ कि छैन त्यहाँ, के कस्तो छ? होइन,
2: हाम्रो यो धनकुटा जिल्लाभरि चाहिँ तपाईँको अहिलेसम्म खेतीको विवरण चाहिँ आएको छैन
0: हजुर,
2: तपाईँको त्यो राति पर्छ, कहिले दिउँसो पर्छ पानी, तर अब त्यो अविरल वर्षा भन्नाले त ठुलो वर्षा, तपाईँको भारी वर्षा चाहिँ होइन, तर अब काम गर्न नदिने खालको वर्षा भनौँ न
0: हजुर हजुर,
2: वर्षा
0: 5-7 दिनदेखि आज पनि तपाईँको भारी वर्षा पूर्वको तपाईँ कोशी भनौँ, कोशी बागमतीमा प्रक्षेपण पनि गरेको छ, भारी वर्षा हुने सम्भावना पनि भनेको छ है, यसबाट बच्नु पनि आवश्यकता छ। भनेपछि बाटोघाटो चलेकै छ धनकुटातिरको है?
2: हजुर, बाटोघाटो चाहिँ अहिलेसम्म चलिरहेको छ, किनभने अब हाम्रो अब यो अहिलेको अस्तिको अब त्यो अब चुनावमा हाम्रो अब गाउँमा अब भनौँ न धेरै पार्टीका मान्छेहरू अब चुनाव लडेर आए, त्यस पछाडि पनि अब त्यो हाम्रो यो श्रम स्वीकृति पार्टीको मान्छेहरू भनौँ न उहाँको अब भनौँ जनताहरूले चाहिँ हाम्रो अब बाटोघाटोहरू चाहिँ सुचारु गाडी चल्ने बाटोहरू यसो आफैले श्रम गरेर बाटोघाटो चलाइराख्नु भएको छ, उहाँहरूले आई दिदीहरूले, दिदी बहिनीहरूले चलाइराख्नु भएको छ, त बाटोघाटो गाडीको चाहिँ सुचारु भइरहेछ गाउँमा आउने बाटोहरू चाहिँ, त्यो अब मूल बाटो त ठुलो बाटो हाइवे बाटोहरू चाहिँ खासै त्यस्तो अवरुद्ध चाहिँ
0: छैन, त्यही त अब पहाडी क्षेत्र भयो, पहाडी क्षेत्रमा कमसे कम बाढी पहिरो आउने स्वाभाविक रूपमा आइरहन्छ, तर धेरै आउँदा क्षति गर्ने कुराहरू छँदैछ होइन। अहिले जुन किसिमको कुराहरू आइरहेको छ, भर्खर हामीले त्यहाँ धरानका मित्रले पनि फोन गर्नुभएको थियो, जीवन जीवा भट्टराईले पनि फोन गर्नुभएको थियो, अब हेर्दाखेरि हाम्रो पहाडी मुलुक हो, त्यो पहाडी मुलुक तपाईँ भनौँ धरानदेखि सुरु हुन्छ, हेर्दाखेरि जुन किसिमको प्रकृतिको दोहनका कुराहरू आइरहेका छन्, अलिकता स्थानीय तहले गर्नुपर्ने कामका कुराहरू आइरहेका छन् यो विपदका बेलामा, त्योभन्दा अगाडि गर्नुपर्ने पूर्व अभ्यासका कुराहरूमा तपाईँले यी कुराहरूलाई विशेष ध्यान दिनुभएको छ कि छैन, के लाग्छ स्थानीय तहले यस विषयमा अलिकता यो जुन प्रकृतिको दोहन जुन हुँदाखेरिको समस्या हामीले भोग्नु परिरहेछ भन्ने कुरो, यता कता यो केही वर्षदेखि अलिकति समस्या यो बढ्दै गएको पनि हामीलाई महसुस भएको छ होइन? तपाईँको तपाईँले हेर्दाखेरि त्यो क्षेत्रमा कस्तो छ अहिले प्रकृतिलाई बचाउने उपायका कुराहरू भनौँ, त्यसलाई भनौँ हामीले त्यसलाई दोहन गर्नुहुन्न भन्ने कुरामा जनचेतना कतिको गएको जस्तो लाग्छ?
2: होइन, जनचेतना त अब हामी चाहिँ अब गाउँमा बस्छौँ किनभने होइन, अब तपाईँको यो अब सहर इलाका भयो, अब अलिकति बजार इलाकातिर अलिकति अब यो रोड छेउछाउ बसे खोलाको किनार किनारमा बस्ने मान्छेहरूको त अब अलिकति अब आफै नै अब सचेत हुनु पर्यो जनता पनि होइन. तर अब हामी गाउँ इलाकामा बस्छौँ, गाउँमा अब त्यो त्यस्तो त्यति धेरै बाढी पहिरो आउला जस्तो छैन. तर पोहोरको साल चाहिँ अलिकति तपाईँको पानीसँगै भूकम्पले अलिकति क्षति चाहिँ पुऱ्याएको थियो पोहोर साल चाहिँ. यसपालि चाहिँ त्यति साह्रो उयो चाहिँ भएको छैन. तर अब स्थानीय अब गाउँका सदस्यहरू अध्यक्षज्यूहरूले पनि यसो अब अलिअलि अब उहाँले सचेतनाहरू दिइराख्नु भएको छ. पानी बाढी पहिरोहरू आउँदाखेरि पानी पर्दाखेरि अलिकति तपाईँहरू पनि सचेत हुनु पऱ्यो. हामीले मात्रै अब कति बेला के हुन्छ कति बेला जोखिम आउँछ भने त थाहा हुँदैन. अब परिस्थितिको कुरा हो, तपाईँहरू पनि सचेत हुनु पऱ्यो. अब यसो बाढी पहिरो आउने छ भने तपाईँहरूले पनि अलिकति गर्नु पऱ्यो. अब हामीले त ऊ हजुर सूचना त दिइरहेको हुन्छ यसरी हुन्छ भन्ने कुराहरू भनिरहेको छौँ. तर तपाईँहरू पनि रातिको समय र दिनको समय कति बेला के हुन्छ भनेको थाहा हुन तपाईँहरू पनि अलिकति सचेत हुनु पऱ्यो भन्ने त्यस्तो कुरा चाहिँ उहाँहरूले पनि अब प्रतिनिधिहरूले पनि दिइराख्नु भएको छ भनौँ न.
0: हजुर हजुर हजुर, एकदम राम्रो कुरा. यो चाहिन्छ भने कमसेकम सबैलाई त्यो कुराहरू बुझाउन सक्यो भनेदेखि अलिकति यो विषयमा खेलाँची नगरिकन कमसेकम हामीले सबैलाई सचेतना गराउने यो कुरा यस्तो भएको छ, यो बेला चाहिँ अलिकति बस्नुपर्छ, यो हामीले यस्ता कुराहरूमा भन्ने कुरा गर्नु पनि पर्छ. र बढी मात्रामा प्रकृतिलाई हेप्ने र प्रकृतिप्रतिको दया हामीले देखाएनौँ भनेदेखि त्यो हामीसँग भएको हामीलाई समस्या पनि आउन सक्छ. यहाँ देखिएको छ गरिमाजी, तपाईँ बस्ने ठाउँ सुरक्षित छ नि?
2: हजुर, हामी बस्ने ठाउँ चाहिँ तपाईँको सुरक्षित नै छ अहिले. तर कोसी नदीले पनि त्यति साह्रो कटान गर्न सक्दैन, माथिबाट पनि त्यस्तो झर्ने अवस्था चाहिँ छैन. तर अलिकति त्यो तपाईँको त्यो भूकम्पहरू आयो भने मात्रै अलिकति अब यसो ढाँचा फाट्ने अवस्था हुन्छ कि भन्ने डर हो. त्यति मात्रै हो, तर खासै अब त्यो खोला किनारमा नदी किनारमा बस्नेहरूले चाहिँ अलिकति अप्ठ्यारो होला, जोखिम हुन सक्छ. माथिबाट पहिरो झरेर चाहिँ तपाईँको अब जाने अब पुर्ने चाहिँ सम्भावना हुन्छ. तर हाम्रोमा चाहिँ त्यति त्यस्तो दुःख चाहिँ छैन भनौँ न.
0: ए ठिक छ, राम्रोसँग बस्नु भएको छ. पक्कै पनि अरूलाई यो कुरा सबै जानकारी हामी दिन सकेदेखि हामी कसरी बच्ने यस्ता प्रकोपबाट भन्ने कुरा हामीले सुनाउनु पर्छ, बताउनु पर्छ र आफूले थाहा भएको कुरा पनि दिन सक्नुपर्छ. यही नै ठुलो कुरो, किनकि बढी मात्रामा हामीसँग प्रकृतिले गरेका कुराहरूमा हामी केही भन्न पनि सक्दैनौँ. प्रत्येक भूकम्प गइदिन्छ, त्यही ठुल्ठुला भूकम्पले गर्दाखेरि हाम्रा जमिनहरू थर्किएका हुन्छन्, जमिन हल्लिरहेका हुन्छन्. त्यो बेला
2: रातिको समयमा पानी ठुलो वर्षा हुने, भारी वर्षा हुने त्यति बेला फेरि, अनि त्यो भूकम्प आइदियो भने चाहिँ अब हामी रातिको समय फेरि लाइन पनि हुँदैन, बत्ती हुँदैन. त्यति बेला कहाँ जाने, के गर्ने, कसरी भाग्ने भन्ने चाहिँ अलिकति अब डर हुन्छ रातिको समय. तर दिनमा हो भने चाहिँ अब हामी अब भाग्ने ज्यान जोगाउने ठाउँ चाहिँ अब अलिकति हामी स्वास्थ्य ठाउँमा जहाँ गएर बस्नुपर्छ भन्ने चाहिँ अब हामीले पनि सोच्नु पर्ने छ. हामी अब मान्छेले पनि होइन घरमा बसेर पनि यहाँ पहिरो जान्छ, यहाँ बाढी आउँछ भन्ने अलिकति हामीले अब सोच्नै पर्ने हुन्छ. अब तलबाट नलाग्यो भने माथिबाट झर्छ कि भन्ने, पुर्छ कि भन्ने डर चाहिँ हामीले पनि राख्नुपर्ने
0: राख्नुपर्छ. धन्यवाद छ, तपाईँले फोन गर्नुभयो आज हाम्रो कार्यक्रममा, धेरै धेरै धन्यवाद छ. यसरी कुराकानी गर्दै जाउँ बेला बेलामा. गर्मजी धन्यवाद छ है त यहाँलाई.
2: हस्
0: धन्यवाद. धनकोबाट हामीलाई भर्खर गरिमा बान्थवा राईले फोन गर्नुभएको थियो र हामीसँग कुराकानी भइरहेको थियो र उहाँसँग कुराकानी हुँदाखेरि पक्कै पनि हामीले जुन किसिमको भोगिरहेका छौँ समस्या, यो समस्याको समाधान त निक्लिँदैन, तर पनि थोरै बहुत हामी यसबाट चाहिँ कमसेकम सचेत हुन सक्छौँ भन्ने कुरा उहाँले जानकारी दिनुभयो. प्रकृतिसँग हामीले गर्ने प्रेम नै सबभन्दा ठुलो कुरा हो. अहिले देखेको जुन किसिमको हाम्रो भनौँ क्लाइमेट चेन्जका कुरा पनि गर्छौँ, त्यो यी सबै कुराहरूले गर्दा पनि कहिलेकाहीँ समस्याहरू आइरहेको पनि हामी देख्छौँ. यति मात्रै होइन, नेपालमा मात्र नि, युरोपमा पनि यो समस्या छ. तर हामी कहाँ भएको, नेपालमा भएको भूबनोटले पनि यी कुरालाई बढी असर गरेको पनि छ. यी कुरालाई हामीले स्वीकार गर्नुपर्छ. कोही मित्र टेलिफोन लाइनमा हुन्छ, म कुराकानी गर्न चाहन्छु. हेलो
3: हेलो, नमस्कार.
0: नमस्कार हजुर, को बोल्नु कहाँबाट? हजुर त्यति क्लियर आएन तपाईँको स्वर, त्यति बुझ्न सकिनँ
3: मैले.
0: कमान सिंह
3: जमान
0: सिंह जी कहाँबाट जमान जी?
3: हेटौँडाबाट
0: है. अनि अहिले ठिकठाक छ, सबै राम्रै छ जमान जी? हजुर हजुर, हेटौँडा कुन ठाउँमा हुनुहुन्छ तपाईँ? हजुर
3: म अहिले सिकरवासमा
0: छु. ए अनि अनि अहिले त्यता त्यो वरिपरिको अवस्था सबै ठिक छ? पानी परेको बर्सातको समयमा बाटोघाटो हजुर बस्तीहरूमा गाउँ बस्तीहरूमा सबै ठिक छ?
3: ठिक छ, ठिक छ.
0: हजुर हजुर, यी सबै विनाशहरू हामी देखिरहेका छौँ.
3: विनाश भने कस्तो हो नि
0: हेर्नुहोस्,
3: यो हाम्रो प्रकृतिलाई दोष लाउनु पनि होइन, कुनै राजनीति गर्नेलाई दोष लाउनु पनि होइन. यो आफै बुद्धिवान हुनुपर्छ.
0: हो हो हो,
3: बुद्धि छ भने हेर्नुहोस् आफ्नो बुद्धिले काम गर्छ भनेदेखि सबै कुरो ठिक छ. अब बुद्धि छैन भने त्यो हेर्नु न, त्यो राजनीति गरेर बुद्धि छैन भने त्यो काम छैन हेर्नु. यो हामीले दोष गरेर हुँदैन सबै कुरो हामीले हिँड्नुपर्छ, समयलाई हिँड्नुपर्छ, कुरो बुझेर हिँड्नुपर्छ, कुरै नबुझेर हिँड्ने, कुरै नबुझेर बोल्ने, कुरै नबुझेर चल्ने भएपछि के हुन्छ, सबै दुःख पाउँछ,
0: दुःख पाउँछ। एकदम राम्रो कुरा जमानजी, तपाईँले एकदम कुरा एकदमै
3: सत्य सत्य कुरो त के हो भनेदेखि हामीले सबै कुरो आफूले सोचेर बुझेर जानेर बोल्नुपर्छ, जानेर मात्रै हिँड्नुपर्छ, कतै हिँड्नु पर्यो भने सबै कुरो बुझेर हिँड्नुपर्छ। समय चाहिँ ठिक छैन, यसो के भएन पानी परिरहेछ, मिलो बस्छ मान्छेहरू कता कसो गए जुस गरेर जान्थे काठमाडौँतिर, यस्तो पनि भनेको छुइनँ मैले, यस्तो कुरा हुँदैन, समयले नचिन्ने मान्छे हिँड्नु हुँदैन, के को जुस गरिरहने बेकार मैले समय भयो, आधार साउन पानी पर्छ, हिँड्यो भने दुःख दुःख पर्छ अब यो भन्छ, आसी पर्छ आसी पर्छ मान्छेहरू त्यो काठमाडौँतिर जानु भाग्ला अरे, त्यो सबै चाहिने कुरो गर्दैन, सबै मान्छे के भने दिमागमा चाहिँ गोबर भरेको थियो के हो, यसो सोध्छु म पनि बित्तो उमेरकै हो।
0: तपाईँले भनेको कुरा एकदम ठिक हो, यो कसैलाई पनि दिने दुःख भनौँ दोष दिने कुरा छैन, विनाश प्रकृतिसँग जुन किसिमको प्रकृतिले गरेको कुराहरूलाई कसैलाई पनि दोष दिने कुरा आउँदैन, आफै भित्रका कुराहरू आफै भित्र सोच्नुपर्ने कुरा आउँछ, न कुनै राजनीतिक दललाई र कसैलाई दोष दिने कुरा आउँछ, यी विपदका कुराहरूमा होइन। तर विपद पर्दाखेरि गर्ने कार्यहरू जुन किसिमको गर्छौँ हामीले, जुन किसिमको रेस्क्युहरू गर्छौँ, जुन किसिमको प्रयासहरू गर्छौँ, त्यसबाट चाहिँ सकेसम्म अलिक छिटो होस्, मान्छेको ज्यान जोगियोस् भन्ने कुरा गर्छौँ हामी विशेष गरी है। सबभन्दा ठुलो कुरो मान्छेको मानवको जीवन हो, जीवन नै जोगिनुपर्छ भन्ने कुरा बढी हामी सोच्नुपर्छ है, त्यो जोगिनुपर्छ मान्छे अरू भन्ने कुरा मान्छे रहेपछि अरू कुरा सबै आउँछ भन्ने हाम्रो सोचाइ पनि त्यो हो पनि सत्यता त्यो पनि हो, त्यसले गर्दा मान्छेको मूल्य नै बहुमूल्य हो, त्यसलाई जोगाउने प्रयास हामी गर्नुपर्छ। र सकेसम्म अहिले बढी मात्रा हामी के मित्रहरूसँग कुराकानी गर्दा पनि अलिक खोला किनारमा जो बढी मात्रामा बस्नु भएको छ त्यहाँ रूप चाहिँ खतरा छ, बाढी पहिरो जहाँसम्म अलिकति भिरालोमा घर भएका व्यक्तिहरूलाई घर परिवार जो बस्नु भएको छ उहाँलाई पनि डर हुन्छ, यस्तोबाट अलिकति सकेसम्म अलिक त्यो बच्नको लागि टाढा अथवा कतैबाट बस्नुपर्छ भन्ने कुरा छ, यसलाई पनि हामीले सोच्नुपर्छ। तपाईँले फोन गर्नु जवानजी, धेरै धेरै धन्यवाद छ, हस् धन्यवाद छ। जवान सिंहजीले हामीलाई हेटोनहरू फोन गर्नुभएको थियो र अहिले उहाँले भनेअनुसार चाहिँ विनाश प्रकृतिसँग दोष दिने कुरा होइन, प्रकृतिले जसरी माया गर्नुपर्ने कुराहरू आउँछन्, हामी जति माया गर्यौँ प्रकृतिलाई त्यति नै मान्छेको जीवन सुरक्षित हुन्छ भन्ने कुरा छ, यो कुरालाई हामीले बुझ्नु पनि पर्छ र बुझाउनु पनि पर्छ। अलि यता कता यो प्रकृतिसँग हामी नजिक हुन नसकेको यी समस्याहरू आइरहेका हुन् कि भन्ने कुरा पनि छ। अहिले पनि एउटा गीत राख्न चाहन्छौँ, त्यो गीतपछि हामी फेरि पनि यहाँसँग आउनेछौँ। आज हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ र आज हामी बाढी परिवेशसँग सम्बन्धित केही कुराकानी गरिरहेका छौँ, केही मित्रहरूले हामीलाई फोन गर्नुभएको छ, फेरि पनि फोन गर्ने फोन आउने अपेक्षा गर्दै अहिले पनि यो गीत

0: अष्टारी मासमा धान रोपे झैँ आऊ हामी विरति ग्रुप हुन। भर्खरै हामीले सुन्यो मिठो गीत इन्द्रजित मिजार र कविता कृष्णमूर्तिको स्वर रहेको थियो, स्त्री पुस्तकालको रचनाडी सम्भुजित बासुडाको सङ्गीत रहेको थियो। यत्रै हामी म्युजिक मन्त्र कार्यक्रममा केही मित्रहरूसँग हामी कुराकानी गरेका छौँ, आज समय सन्दर्भ भनौँ धेरैले जोडेर रहेका छौँ। फेरि पनि कोही मित्र टेलिफोन लाइनमा हुन्छ, कुराकानी गर्न चाहन्छु। हेलो हेलो
1: जी नमस्कार।
0: नमस्कार जी, नमस्कार राम पुकार जी।
1: जी राम पुकार जी,
0: के छ हाल खबर?
1: एकदम राम्रो हाल खबर छ। पानी बिहानै बिहानै परिरहेको थियो, अस्ति पनि परिरहेको थियो, आज पनि परिरहेको छ बिस्तारै बिस्तारै।
0: भनेपछि वरिपरि वातावरण ठिकै छ अहिले?
1: ठिक छ
0: है। प्रायः गरी मधेसमा पानी परेन भनेर अलिक गर्मी बढ्यो भन्ने कुरा पनि सुनिन्थ्यो केही दिन अगाडि, होइन? कहीँ कहीँमा परेको थिएन भन्ने सुनिन्थ्यो, अहिले धेरै मात्रा मधेस क्षेत्रमा पनि पानी परेकै छ अहिले। अहिले कस्तो छ, अहिले वरिपरि समस्या केही देखेको छैन? पानी पर्दा पनि बाटोघाटो चसन चाल्नु भइरहेको छ, मान्छेको जनजीवन कुनै प्रभावित भएको छैन नि?
1: छैन, मेरो घरदेखि अलि बगमती पूर्व तिन पुस्ताको छ, बिचमा झाँ सिँचाइ छ धेरै राम्रो। 2011 साल महिना बनेको छ, हामीहरूको खेती केही झाँ सिँचाइबाट हुन्छ। पानी परेको बेलामा पानी आइरहेको छ नहरमा, खेती पनि बिस्तारै बिस्तारै भइरहेको छ। पछि बसिया नदी छ, बसिया
0: तिनको भनेपछि अहिले त्यस्तो आत्तिनु पर्ने समस्या केही पनि छैन, ठिक छ, राम्रै छ, होइन? धानको लागि कमसे कम खेतको लागि चाहिने पानी मात्रामा परेकै छ, होइन? रोपाइँ त्यहाँ भएको छ कि छैन वरिपरि?
1: बिस्तारै बिस्तारै 10% 15% भइरहेको छ।
0: भइरहेको छ,
1: छैन तर अब भनौँ न यही हप्तामा होला, आइतबारदेखि।
0: भनेपछि भनेपछि यही यही समयमा त्यहाँ पनि रोपाइँ हुन्छ नि, होइन? रोपाइँ हुन्छ नि। अहिले जुन किसिमका कुराहरू आइरहेका छन्, तपाईँ एकदमै अब अनुभव अनुभवको मान्छे हुनुहुन्छ, होइन? अहिले देखिँदाखेरि जुन किसिमको यो प्रकृति दोहनका कुरा आइरहेका छन्, बढी मात्रामा बाढी पहिरोको प्रकोप देखिएको भन्ने कुरा छ, धनजनको क्षति बढ्दै गएको छ भन्ने हामी पाउँछौँ पनि, हाम्रो भौगोलिक बनावट पनि यही नै छ। तर यसलाई अलिकता हामीले गर्ने समाधानका कुराहरू, मानव क्षेत्रबाट गर्ने कुराहरू, स्थानीय स्रोत साधनबाट गर्ने कुरा धेरै आउँछन्। यसमा तपाईँले के देख्नु भएको छ अलिकता यसको यो पोजिटिभ कुरा हेर्दाखेरि?
1: प्रकृति दोहनबाट त हामीले यो समाचार सुन्छु, यो कन्ट्रीमा पनि गर्मीको कारणले हजारौँ मानिसको मृत्यु भयो। हाम्रो नेपालमा पनि धेरै गर्मी भएको मृत्यु त भएन, राम्रै कुरा हो। धेरै 42-47 डिग्री नेपालमा पनि गर्मी छ, अहिले पनि छ, अहिले आज पानी परिरहेको छ पनि छैन, हामीले प्रकृति दोहन गरिरहेको छ। हामीलाई अनुभव भए अनुसार बिस्तारै बिस्तारै हामी सचेत भएर यो नेपालबाट जुन चेतना फैलाइरहेको बिस्तारै बिस्तारै मान्छेको पनि थाहा छ कि हाम्रै गल्तीले यस्तो भएको छ। हाम्रो गल्तीबाट हाम्रो संस्कृतिलाई आउने संस्कृति झन् खराब हुन्छ भनेर हामी समझदारी गरेर मस्तिष्कमा समझदारी, कानमा जिम्मेवारी, हृदयमा इमान्दारी लिएर प्रकृतिसँग मेलमिलाप गरेर जङ्गलमा वनमा नदी खोला इत्यादि जहाँ छन् हामी समय जेठकाल परिस्थिति अनुसार भावना राखौँ, अवश्य कमी आउँछ समय पाएर।
0: निश्चित रूपमा तपाईँले भनेका कुराहरू हुन् र हामीले यो कुरा हाम्रा सन्ततिलाई पनि बुझाउनुपर्छ र यो विषयमा सबैसम्म प्रकृति दोहनलाई नगरौँ, है, प्रकृति दोहन नगरौँ, यसबाट हामी सचेत रहनुपर्छ र यसलाई माया गर्नुपर्छ प्रकृतिलाई भन्ने हाम्रो चाहना हुनुपर्छ। सकेसम्म रुख रोपौँ, रुखलाई माया गरौँ, प्रकृतिसँग माया गरौँ, होइन? यी विषयमा हामी केन्द्रित हुनुपर्छ र स्थानीय तहमा पनि कमसेकम यी कुराहरू आओस् त सकेसम्म यस्ता विषयहरूलाई चाहिँ हाम्रा पाठ्यक्रममा पनि छन् गर्ने कुराहरू, धेरै कुरा राखिएका पनि छन् बालबालिकालाई पढाउने कुरादेखि लिएर स्थानीय तहले पनि यी कुराहरू सबैले सचेत गर्ने कुराहरू आइरहेका पनि छन्, हुनु पनि पर्छ। त्यसले गर्दाखेरि यस्ता समस्याहरू कमसेकम हामीसँग भएका 100% देखेका समस्यालाई हामीले घटाउन सक्यौँ भनेदेखि केही हदसम्म पनि धेरै कुराहरू लागू हुन सक्छन् भन्ने हामी लाग्नु पनि पर्छ, होइन? बढी मात्रामा अलिकति हामीसँग बढी अब जस्तो हाम्रै चुरीका कुरा गर्छौँ, चुरी पहाडका कुराकानी गर्छौँ, होइन? तपाईँ तराईको मान्छे, चुरी दोहनुभव धेरै भनेर धेरै कुरा पनि आएको थियो, होइन? पूर्व राष्ट्रपतिले पनि कमसेकम विषयमा अलिक गम्भीर भएर सोच्नु भएको थियो, भन्नुभएको थियो कि चुरी दोहनलाई रोक्नुपर्छ त यसबाट कमसेकम धेरै क्षति हुन्छ, यसले कमसेकम प्रकृतिको प्रकोप ल्याउँछ भन्ने कुरालाई हामीले सुनेनौँ र हामीले बसी बढी मात्रामा कर उठाउने र अलिकति राजस्व बढाउने कुरामा बढी चासो राख्यो स्थानीय तहले पनि, यस्ता समस्याहरू बढी मात्रामा भोग्दै पनि आइरहेका छौँ, यसलाई अलिकति घटाउनुपर्छ भन्ने हाम्रो पनि चाहना हो। ठिक छ, तपाईँ अब सुरक्षित रहनुभएको रहेछ, रहनुहोस्, त्यही कामना गर्छौँ हामी है पुकारजी। त्यसले गर्दाखेरि रौतहट घाटखाउ सबै राम्रै छ, राम्रो छ, र ठिक छ, आज फोन गर्नु, कुराकानी गर्नु पायौँ, सुरक्षित साथ रहनुहोस् होइन, सकेसम्म यसबाट बच्ने उपायका बाटो पनि हामीले खोज्नुपर्छ र सकेसम्म अरूलाई पनि बताउनुपर्छ, त्यही नै हाम्रो धर्म हो है।
1: मङ्गलबार जतिजना बस्नु भएछ, सुन्नु भएछ, हाम्रो नेपालमा, हाम्रो संसारमा, हाम्रो देश विदेश जति छ मानिसहरू बस्नुभएछ, त्यो प्रकृतिको सँग प्रेम गरेर हामी राम्रोसँग बसौँ, हाम्रो देश सब होस्, त्यही म कामना गरेको
0: छु। एकदम राम्रो, धन्यवाद, धेरै धन्यवाद छ तपाईँ कामनाको लागि, धेरै धन्यवाद छ। अहिले भर्खर हामी कुराकानी गर्थ्यौँ, रामफुकाजीले फोन गर्नुभएको थियो उत्तरबाट, उहाँले हामीसँग बेला बेला हामी उहाँसँग कुराकानी गरिरहन्छौँ र विशेष गरेर उत्तरको कुराकानी गतिविधिको बुझ्दाखेरि उहाँको समस्या त्यस्तो छैन, पहिले बढी मात्रामा पानी परिदिएको छ, परिरहेको छ, गर्मी भएको थियो, त्यो अहिले पानी परेर केही शीतलता छाएको छ भन्ने कुरा गर्नुभएको छ। कोही मित्र हुन्छ टेलिफोनमा कुराकानी गरौँ। हेलो,
2: हेलो, नलपुरदेखि साजन महत, हजुर,
0: साजन महत हो,
2: हजुर,
0: महतरीबाट,
2: नवलपुरदेखि,
0: कुन ठाउँ भन्नुभयो,
2: नवलपुर,
0: नवलपुर, नवलपुर, नवलपुर, अच्छा अच्छा अच्छा, साजन महतो, साँझ के छ, ल भन्नुहोस् नवलपुरतिरको हालखबर के छ, पानी कति उपरेको छ, के छ वरिपरिको खोला नालाहरू कस्तो छ?
2: पानी त निकै परेछ है, धान डुबा भएर है, धान हो कि पानी सम्मै छ,
0: ए भनेपछि अलिक डुबान भएको छ अलिकति, केही होइन, धान डुबेको ठाउँ डुबान भएको छ, निकास दिने ठाउँ छ कि छैन त?
2: त्यो तपाईँको 12-1 बजे भन्ने 3-4 बजेतिर पानी घट्छ,
0: पानी घट्छ, त्यस्तो त्यस्तो क्षति त पुग्दैन त्यसो भएदेखि, होइन,
2: हजुर, पानी यदि घटेन भने धानलाई असर पारिहाल्छ नि त,
0: पार्छ पार्छ, पानी डुबाएपछि पानीलाई असर पार्छ,
2: काम गरेपछि पानी तातो भने त मरिहाल्छ नि त, होइन,
0: अनि वरिपरिको स्थिति के छ त?
2: वरिपरि राम्रै छ है, प्रकृतिसँग हामी त दाँजेर काम छैन नि त, होइन, प्रकृतिले जे गर्छ आफैले गरिहाल्छ नि त,
0: गरिहाल्छ, तर किन गर्यो भन्ने कुरा, यो विनाश किन भयो भन्ने कुरा हामीले पनि त सोच्न सक्छौँ, हामीले पनि त केही प्रश्न गर्न सक्छौँ आफूभित्र, होइन,
2: त्यही भएर खोलाको छेउछेउमा बस्ने साथीहरूलाई मैले यही भन्न चाहन्छु कि धेरै पानी आयो भने त्यो खोलाबाट अलिक राम्रो ठाउँमा जानु भन्ने मेरो सिद्धान्त हो।
0: निश्चित रूपमा हाम्रो एक अलिकता के भनेदेखि यो बढी मात्रामा केही वर्षदेखि केही समयदेखि अलिकति जनसङ्ख्या पनि वृद्धि भइरहेको छ नेपालमा, जनसङ्ख्याको प्रभावले भनौँ, विभिन्न कारणले गर्दाखेरि मान्छेले बसोबासको लागि धेरै ठाउँहरू खोज्दै आए, गरिरहँदै आए, र बसोबास सँगसँगै खानु पनि पऱ्यो, कृषि उत्पाद पनि गर्नु पऱ्यो, होइन, त्यसको लागि मान्छे अलिकति हाम्रो हेर्दाखेरि हाम्रो पुस्ताहरू सन्तति पहिलेदेखिका कुराहरू हेर्दाखेरि हामी त्यही पुस्तासँग त्यही जोडिँदै हाम्रा गाउँघर सहज हुँदै हामी आएका पनि हौँ, र हामीले सकेसम्म अलिकता पानीको स्रोत पनि होस्, अलिकता खेती गर्न लागि जमिन पनि होस्, बस्नलाई अलिकति आरामदायी पनि होस् भन्ने कुराले रोज्दै आयौँ, तर विशेष गरी अलिकता त्योभन्दा अलिकता माथि खोला नालाभन्दा अलिकति माथि बस्न पनि सक्ने अवस्था आउँछ, र भगि तपाईँले भने जस्तो खोला नालामा बस्ने मान्छेहरू सचेत पनि हुनुपर्छ, त्यसलाई हामीले रोज्नु पनि हुँदैन, र अलिकता कमसेकम प्रकृतिसँग कतिखेर के हुन्छ थाहा हुँदैन, भन्नै सकिँदैन, त्यसले गर्दाखेरि यी कुराहरूलाई हामीले बेलैमा सोच्नु पनि पर्छ, र भोलि क्षति भइदियो भने, भोलि सारा कुरा गइदियो भने हामीले गर्न सक्ने केही पनि होइन, तर सकेसम्म यस्ता कुराहरूलाई रोक गर्ने अलिक प्रशासन पनि हुनु पर्यो, प्रशासनिक रूपमा काम गर्ने मान्छेहरू भयो, स्थानीय तह भयो, जिल्ला प्रशासन भयो, अलिकति यस्ता कुराहरूलाई चाहिँ बेलैमा हामीले यहाँ बस्नु हुँदैन, यो बस्ने यदि यतिसम्मको क्षेत्रमा बस्न सकिन्छ, यतिसम्म क्षेत्रमा बस्न सकिँदैन भन्ने कुरालाई पनि टुङ्ग्याउनुपर्छ, त्यसलाई पनि एउटा मापदण्ड राख्नुपर्छ, त्यो मापदण्ड अनुसार हामी अगाडि बढ्नुपर्छ, होइन त? तपाईँले के लाग्छ?
2: त्यो खोलाबाट अलिक टाढा बस्ने मेरो भनाइ छ हजुर है, खानु पऱ्यो भने है, त्यो खोलाले बगाउने पनि डर हुन्छ, कटाउने पनि डर हुन्छ, त्यही भएर पहिले नै सचेत हुनु नै राम्रो हो जस्तो लाग्छ।
0: ल ठिकै छ, यहाँले जुन किसिमले हामीलाई फोन गर्नुभयो साजनजी, कुरा राखिदिनु भयो, त्यसको लागि धन्यवाद छ। नवलपुरमा सुरक्षित भएर बस्नुहोस्, त्यहाँको वरिपरि सबै स्थानीय व्यक्तिहरूलाई पनि सुरक्षित रहनुहोस् भन्ने हाम्रो कामना गर्छौँ। किन सबैजना सुरक्षित रहनुपर्छ, ज्यानभन्दा ठुलो कुरो केही पनि होइन। यी कुरालाई हामीले महत्त्व दिनुपर्छ, त्यही महत्त्वको साथ हामी अगाडि बढ्नुपर्छ भन्ने म भन्न चाहन्छु। र तपाईँले फोन गर्नुभयो, धन्यवाद छ। धन्यवाद छ साजन महतोले हामीलाई फोन गर्नुभएको थियो नवलपुरबाट, हामी के रोथ नवलपुर। त्यसै गरी धरान धनकुट्टाका मित्रले हामीले फोन गर्नुभएको थियो, एटोनाबाट फोन गर्नुभएको थियो मित्रहरूले हामीलाई। हामी के कुराकानी गरिरहेका थियौँ, हामी कार्यक्रम करिब करिब हामी अन्त्यमा आइसकेका छौँ, जहाँसम्म हामीले प्रकृतिसँग जोडिएर आज बाढी पहिरोसँग भएको र धनधनको क्षति हुन सक्ने सम्भावनालाई पनि हामीले हेरिरहेका छौँ र त्यो नहोस् भन्ने आमना गर्छौँ। राजमार्गहरू केही बन्दहरू छन्, बन्द भएका छन्, ती बन्द भएका राजमार्गहरू केही समय लाग्ला खोल्नलाई, बाधा भइरहेको छ आवत जावत गर्नको लागि, आफ्नो समस्या यता ठाउँमै छ। सकेसम्म सरकारले पनि ती कुराहरूलाई पहल गरिरहेको छ कि सकेसम्म अलिकता ती अलिकता असुरक्षित ठाउँमा भनौँ, जान नसकिने ठाउँमा जानु हुँदैन भन्ने कुराले हामीले जोड गर्नुपर्छ, त्यसलाई पनि हामीले मान्नुपर्छ। फेरि कोही मित्र टेलिफोनमा हुनु

0: पानी पर्छ, अहिले चाहिँ सुधार भइरहेछ।
1: हजुर हजुर, सुधार भएको छ, कुनै क्षति त भएन नि, कुनै बाढी पहिरोले कुनै मानवीय क्षति त भएको छैन, सबै ठिक छ, राम्रै छ,
0: सबै ठिकै छ सर। अब अहिले हामी माथि चाहिँ बाढी पहिरोले हामीलाई केही गर्दैन।
1: हजुर,
0: अनि खोला खोला बस्ने हाम्रा डुबानमा पर्नेहरूलाई चाहिँ हिपोको कारणले गर्दा नभन्नु होला, आफै सतर्क हुनु होला भन्नु चाहिँ।
1: अनि बढी मात्रामा अहिले जुन किसिमको अब तपाईँ आफ्नो एउटा भनौँ त्यो क्षेत्रमा बस्नुहुन्छ जहाँ हरियाली छ, जहाँ जङ्गल छ, जहाँ खोला छ, नाला छ, अलि बढी मात्रामा त्यहाँ सकेसम्म मान्छेहरूले प्रकृतिसँग माया गर्न छोडे, प्रकृति दोहनमा बढी मान्छे लागेर यो समस्याहरू भोग्दै गएको छ, दिनानुदिन समस्या बढ्दै गएको छ भन्ने पनि हामी सुनिरहेका छौँ, भन्नुभएको छ यहाँहरूले पनि, यो कुरा के सत्यता हो, यसमा के भन्नुहुन्छ?
0: यो सत्यता नै हो सर। अब के गर्ने, अब समाचारमा पनि यति बेला पानी आउँछ, यति बेला पूर्व होइन पश्चिम, अब कुन कुन जिल्ला कुन पालिका सबै कुरो चाहिँ अब मौसम बिग्रे गर्दै पनि भनिराख्नु भएको छ।
1: हजुर,
0: अनि आफै चाहिँ सतर्क हुनुपर्छ भन्ने कुरा
1: हजुर
0: भन्न चाहन्छु।
1: भनेपछि वरिपरि सबै राम्रै छ, तपाईँको त्यो जिल्लाभरिमा तपाईँले केही घटनाहरू सुन्नु भएको छैन, राम्रै छ है?
0: राम्रै छ
1: सर। हजुर हजुर, धन्यवाद छ यहाँलाई फोन गर्नु हामीलाई।
0: हेलो, हुन्छ सर।
1: हस् त, लोकबहादुर मगरजीले फोन गर्नुभएको थियो उदयपुरबाट हामीलाई, उहाँ अहिले त्यहाँको अवस्था राम्रो छ भन्ने बताउनु भएको छ पानी झरीको कुरामा। अहिले हामी यतिखेर हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ र पक्कै पनि प्रेमित्रहरू हामी अघिदेखि कुरा गरिरहेका छौँ, यो प्रकृतिसँग जोडिएर बाढी खोलाको कुराहरू गरिरहेका छौँ, डुबानका कुराकानी गरिरहेका छौँ, यससँग सम्बन्धित रहेर केही मित्र हामीले धेरै फोन गर्नुभयो, कुराकानी राख्यौँ। हामी सबैको पनि एउटा कर्तव्य पनि हो र हामी सकेसम्म यस्ताबाट बस्नु पनि पर्छ र अरूलाई बचाउनु पनि पर्छ, र जहाँसम्म हामीले यस्ता कुराहरूलाई बढी मात्रा प्रशय दियौँ भने जहाँ तपाईँ खोला नालामा बस्ने र खोला नालामा बसेर चाहिँ कमसेकम अलिकता आफ्नो ज्यानलाई जोखिममा पार्ने मानिसहरूलाई हामीले सकेसम्म सचेत गराउनु पनि पर्छ र आवश्यक परेदेखि प्रशासनले पनि त्यसलाई कडाइ गर्नुपर्छ र स्थानीय तहले पनि यो विषयमा अलिकति गम्भीर भएर सोच्नुपर्छ, सोखो सोचोस् भन्ने हामी चाहन्छौँ, र सकेसम्म बाढी पहिरो भएको समयमा यो महिनामा यो दिनहरूमा पनि विशेष गरी पूर्वानुमान गरिरहेको हुन्छ, सूचना दिइरहेको हुन्छ, ती सूचनालाई पनि सकेसम्म हामीले हेर्ने गरौँ, सुन्ने गरौँ, समाचार पनि बारम्बार ती कुराहरू आइरहेका हुन्छन् त्यसलाई पनि ध्यानपूर्वक सुन्ने गरौँ, आफ्नो क्षेत्रमा के कस्तो भइरहेको छ त्यो कुरालाई पनि विशेष गरी ध्यान दिने गरौँ, र सकेसम्म आफ्ना परिवारहरू, आफूभन्दा आफन्तहरू, आफ्ना साथीभाइहरू कहाँ कसरी बसेका छन् ती कुरालाई पनि बढी मात्रामा यो बेलामा अलिकता सोचेर विचार गरेर फोन गर्ने, सम्पर्क गर्ने, र कसरी बसेका छन्, के गरेका छन् भन्ने कुरा चासो राख्नुपर्छ। यी कुरालाई विशेष गरी हामीले आफ्नो परिवारबाट कहीँ टाढा बसिरहेका पनि हुनसक्छौँ, काठमाडौँ नेपालमा भए पनि यी कुरालाई पनि विशेष गरी कुन ठाउँमा कसरी बसेको छ, के छ, कस्तो छ भन्ने कुरालाई पनि विशेष गरी हामीले बुझ्दै आइरहनु पर्छ, भन्नु पनि पर्छ। यही भन्न चाहन्छु आज कार्यक्रममा यहाँले फोन गरिदिनु भयो, कुराकानी राख्यौँ, सन्दर्भसँग जोडेर हामी केही भन्यौँ पनि। अलि समस्या पक्कै रूपमा पक्कै भन्नुपर्दा विश्वमा नै समस्या देखेका छन्, कहीँ गर्मीले मान्छेको ज्यान गएको छ होइन, यस्ता सुविधा सम्पन्न भएका मुलुकहरूमा पनि मान्छेको ज्यान गएको छ, यो हुनसक्छ प्रकृतिले धेरै कुरा दिन सक्छ, अहिले देखिएका कुराहरूलाई हामी रोक्न सक्दैनौँ तर कम गर्न सक्छौँ, यसबाट बच्न सक्छौँ, यही नै ठुलो कुरा हो, यसलाई हामीले सधैँ तपाईँको अवलम्बन गरौँ, यी कुराहरूलाई हामी सचेत रहन सकौँ, यही हाम्रो कामना छ, र आइपरेका समस्यालाई सबै मिलेर समाधान गर्न सकौँ, कसैलाई परेको दुःख पीर मार्गलाई पनि हामीले सबै मिलेर समाधान गर्न सकौँ, त्यही कामना गर्छौँ। आजको कार्यक्रम सुन्नुभयो त्यसको लागि धन्यवाद छ, यतिखेर मलाई प्राविधिक मित्र मोहम्मद असलमले साथ दिनुभएको थियो, मलाई पनि धन्यवाद दिन चाहन्छु, अर्को मङ्गलबार फेरि पनि यहाँ माझमा आउनेछौँ, हवस् त, नमस्कार नमस्कार नमस्कार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। वर्षाका कारण अवरुद्ध राजमार्गहरू क्रमिक रूपमा खुल्न थालेका छन्। अहिले काठमाडौँको प्रमुख नाका नागढुङ्गामा रोकिएका सवारीहरूलाई प्रहरीले समन्वय गरी गन्तव्यतर्फ पठाउने काम सुचारू गरेको छ। त्यसै गरी अन्य राजमार्गहरू पनि क्रमिक रूपमा खुल्न थालेको प्रहरीले जनाएको छ। मनसुन सक्रिय भएपछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा राजमार्ग पनि प्रभावित भएका थिए। सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अघि बढाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। अन्य सार्वजनिक पदाधिकारी राजनैतिक नियुक्तिमा रहेका व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन परीक्षण र अध्ययनको काम भने नियमित रूपमा अगाडि बढाइने आयोगले प्रष्ट पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलन का बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनु भएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनु भएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता शङ्कास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको रासोपाले जनाएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो जारी गर्नुभएको विज्ञप्तिमा राज्यको चौथो अङ्गका रूपमा स्थापित सञ्चार माध्यममाथि कुनै पनि प्रकारको दबाव वा त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिएको उल्लेख छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै काङ्ग्रेसका सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अघि बढेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनु भयो। आफ्नो घर अघि गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनु हुँदै उहाँले यो कार्य सरकारले गरेको भए त्यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी र बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीसँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको उप अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा राखेर सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउँदै सत्ता पक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो। नयाँ प्रविधि मार्फत उच्च
विशेषता सहितको विद्युतीय र आदानी वितरण शुरू भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलिया मुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटिको राहदानी सेवा सोमबारदेखि प्रदान गर्न सुरु भएको हो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मध्य प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि हिजो छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन हिजो सरकारलाई निर्देशन दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप आक्रमण जारी राखेको छ। इरानी सञ्चार माध्यमका अनुसार जाम, केस्मा टापु, बुसेहर र बन्दर अबास क्षेत्रमा विस्फोट भएका छन्। इरानले कुवेत स्थित अमेरिकी सैन्य अड्डाहरू तथा अमेरिकी पक्षको जहाजमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही घण्टाभित्र इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरिने र हर्मुज जलमार्गमा आवतजावत गर्ने जहाजको सुरक्षा अमेरिकाले लिँदै 20% शुल्क लिने पनि घोषणा गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन

caso. केही समयहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा. कार्यक्रम शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ. समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ. करिब एक बजेसम्म एक बजे समाचार प्रसारण हुनेछ. एक बजेको समाचारपछि हिज बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ. कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ. करिब दुई बजेसम्म दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ. दुई 15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ. यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ. अब प्रस्तुत छ कार्यक्रम शुभेच्छा.

नमस्कार, कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। आज पनि हामीले तपाईँहरूकै लागि भनेर अब केही मिठा गीतहरू लिएर आएका छौँ। त्यस्तै गरी तपाईँहरूसँग कुराकानी पनि गर्छौँ। 42 11 7 21, 42 11 7 36 यी दुईवटा नम्बरहरू तपाईँहरूका लागि हामीले छुट्याएका छौँ। देशैभरिको मौसमको कुरा गर्ने हो भने अहिले त काठमाडौँमा पानी परेको छैन, तर अन्यत्र पानी परिरहेको खबरहरू आइरहेको छ। विभिन्न बाटोहरू बन्द गरिएको छ। मकवानपुर यताबाट काठमाडौँबाट दक्षिणकाली हुँदै जाने बाटो, अनि फेरि अर्को बाटो सिस्नेरी कतातिर बाँड्ने जाने बाटो, यी बाटोहरू पनि बन्द भएका छन्। बिपी राजमार्गको कुरा गर्ने हो भने बाढी आएर बाटो अब खोलै खोला जानुपर्छ। बिपी राजमार्ग त लगभग 2.5-3 घन्टा त खोलै खोला रोसी खोलाको बिचबाटमा जानुपर्छ, त्यो पनि बन्द छ। यता मुगली नारायणघाटको कुरा गर्ने हो भने पनि बिचबिचमा पहिरो आएको छ। त्यसैले तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने कमसेकम मौसमका बारेमा जानकारी लिनुहोस्, अनि आफू हिँड्ने गन्तव्यमा कस्तो किसिमको छ त बाटोघाटोको अवस्था, त्यो थाहा पाएर मात्र सुरक्षित यात्रा गर्नुहोला, यो मेरो कामना। त्यस्तै गरी जो जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यो पानी परेपछि अस्वस्थ हुनुभएको छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरूले नयाँ काम गर्दै हुनुहुन्छ, तपाईँहरूको कार्य सफल रहोस् यो कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42 11 7 21, 42 11 7 36 दुईवटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। अगाडि पनि भनिसकेँ, टिप्न नभ्याएको भए भनेर फेरि पनि दोहोऱ्याएर भने, अब यो फोन नम्बरमा आउने साथीहरूले जम्मा 8 जना साथीभाइहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। कृपया नियमको पालना गरिदिनुहोला भनेर मैले हात जोडेर बसेको छु, दसैँ औँला जोडेर बसेको छु। अनि त्यस्तै गरी जो साथीहरू अघिल्लो साता फोन गर्नुभएको छ नि, तपाईँहरूले चाहिँ मनमा राखिराख्नुहोस्, ओहो मैले यो साता फोन गरिसकेँ, अर्को साता त अर्को नयाँ साथीहरूको पालो हो भनेर तपाईँहरूले नयाँ साथीहरूलाई पालो दिनुहोला र फोन नगरिदिनुहोला, यो पनि आग्रह गरी। आज अब यो महिनाको अन्तिम कार्यक्रम हो, अथवा भनौँ असार महिनाको अन्तिम कार्यक्रम हो। असारे भाकाहरू असार महिनामा मात्रै सुहाउँछ नि त, अरू बेलामा त सुहाउन्न नि। त्यही भएर आज पनि हामीले असारे भाका तपाईँहरूलाई सुनाउनका लागि लिएर आएका छौँ। पक्कै पनि अब कतिपय ठाउँमा अहिले भर्खर मात्र रोपाइँ

सुरु भएको छ। कतिपय ठाउँमा त यो धानहरू हरियो भएर कस्तो राम्रो भएको छ, दुई दुई बोट धान रोपेको ठाउँमा भुक्क भुक्क भएर गाछी हालेको छ भन्छन्, क्यारे गाछी भन्छन् जस्तो लाग्छ मलाई, हालिसकेको छ। कति ठाउँमा त धानको त्यो उम्रिन के भन्छ त्यो सेतो सेतो गरेर फुलफुल्या जस्तो गरेर हुन पसाउन थालिसकेको छ। अनि कतिपय ठाउँमा त कोदो रोप्ने तयारी पनि गरिरहेको पनि हामीले थाहा पाएका छौँ। अब पहिला पहिलाको वर्षको दाँजोमा यो वर्ष चाहिँ अलिकति पानी कम पर्छ, तर जोखिमको हिसाबले फेरि पनि जोखिम धेरै नै छ भनिरहँदा तपाईँहरू सुरक्षित रहनुहोस् जहाँ हुनुहुन्छ। अब बाढी आउने ठाउँ अथवा डुबान पर्ने ठाउँ अनि त्यस्तै गरी पहिरो जाने ठाउँमा तपाईँहरूको घर छ भने त त्यो अनुसार नै एकदम चनाखो भएर बस्नु पर्यो नि त। अनि यात्रा गर्दाखेरि पनि चनाखो त हुनु परिहाल्यो, देशैभरिको मौसमको कुरा गर्ने हो भने त अब पानी पर्न त पर्छ नै, किनभने रोपाई गर्नु पर्यो। अब कतिपय ठाउँमा त मकै भाँचिसकेपछि चैते धान काटिसकेपछि मात्रै धान रोपाई हुन्छ नि त, श्रावणमा रोपाई हुन्छ। अब कतिपयमा चाहिँ अहिले रोपाई दमादम भइरहेको छ। देशैभरिको कुरा गर्ने हो भने चाहिँ 30-35% मात्र रोपाई भएको भन्ने खबरहरू आइरहेको छ नि त। यो समयमा त लगभग 60-65% चाहिँ रोपाई भइसक्नुपर्ने हो, तर यसपालि चाहिँ अब आकाशे खेतीको भरमा पर्नुपर्नेहरूले त रोपाई गर्न पाउनु भएको थिएन। अब यो दुई तिन दिन आइतबारदेखि परेको पानीले चाहिँ थुप्रै किसानहरूलाई चाहिँ टेवा पुगेको छ। पानी परेपछि उहाँहरू खेतबारीमा दौडादौड गरेर आली लाउने, रोपाई गर्ने, बिउ उखेल्ने मजा भइरहेको होला। त्यसैले पनि हामीले असारे गीतहरू आजको कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गरेका छौँ। यो पहिलो गीत हामीले नवीन कुमार खड्का, पुस्तका खड्का, बलराम समाल र साथीहरूको स्वरमा रहेको राख्दैछौँ। यो लय सङ्कलन चाहिँ नवीन कुमार खड्काको छ। यो चाहिँ हामीले असारे भाका लिएका छौँ अरुण उपत्य त्यकाको। पक्कै पनि यो गीत तपाईँलाई मनपर्नेछ। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यो असारे भाकामा साँच्चै नै खेतमा हिलो भएको खेतमा रोपाई गर्न पाए कति रमाइलो हुने रहेछ भनेर म त ताली बजाउँदै नाच्दै थिएँ। हाम्रो प्राविधिक मित्रले चाहिँ ए साथीहरू आइसक्यो कि कति ताली बजाइरह भनेर मलाई जिस्काउनु भयो। अनि मैले ताली बन्द गरेर तपाईँहरूसँग कुराकानी गर्ने जमरको कसी सबैभन्दा पहिले को आउनु भएको छ त स्वागत गर्छु है त। हेलो
1: नमस्ते गुड मर्निङ।
0: नमस्ते हजुर गुड मर्निङ, कहाँदेखि को बोल्नु भयो?
1: म मेखु भोजपुरबाट।
0: मेखुजी के छ हालखबर?
1: मेरो खबर सबै ठिकै छ। भोजपुरतिर हिजोदेखि पानी परिरहेछ है, रोकिएकै छैन भनौँ न है। तपाईँको अनि त्यताको के छ सुनाउनु न।
0: काठमाडौँमा त अस्ति हिजो चाहिँ दिनभरि पानी पर्यो, आज चाहिँ अब अलिअलि घाम लाग्या जस्तो चाहिँ भएको छ, तर अब कुन बेला पानी पर्छ भन्न चाहिँ सकिन्न। अनि त्यता भोजपुरतिर रोपाई गर्नेहरूको लागि काम पुग्ने गरी पानी आयो त्यसो भए?
1: जस अब पुग्ने गरी चाहिँ नभनौँ होइन, खासै पानी परेको छैन नि त म बसेको ठाउँमा चाहिँ। अनि लगभग अब रोपाई गर्ने तरिकाको चाहिँ आएको छैन, लगभग अब भिजिरहेछ बारीहरू चाहिँ होइन। रोपाई गर्नलाई त ठुलो पानी भल बग्ने गरी आउनुपर्छ नि त। अनि जस अब सिमसिम पानी चाहिँ हिजोदेखि रोकिएकै छैन क्या, आइरहेको छ भनौँ न है।
0: जे हो शीतल छ।
1: हजुर
0: ल ठिक छ। अब मेखुजीले आफ्ना साथीभाइ आफन्त आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: हजुर फर्स्टमा त मिठो बोल्ने तपाईँलाई बाँकी दिन शुभसँगले बिताउनु होला शुभ दिन भन्न चाहन्छु। अनि व्रतको पनि धेरै शुभकामना दिन चाहन्छु। अनि हाम्रो प्राविधिक दाईलाई पनि बाँकी दिन शुभसँगले बिताउनु होला शुभ दिन। अनि हिजो बर्थडे मनायो मेरो प्यारी बहिनी हुनुहुन्छ चन्द्रवती राईलाई, जन्मदिनको ढिलै भए तापनि जन्मदिनको शुभकामना दिन चाहन्छु। अनि आज मेरो बर्थडे साथीहरूले बर्थडे विस गरिरहनु भएको छ, सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको माया ममता यसरी नै पाइराखौँ भन्न चाहन्छु। अनि अस्वस्थ हुनुहुन्छ मेरो मम्मीलाई गेटोल छन् भन्न चाहन्छु। अनि प्यारी साथी लक्ष्मी राई हुनुहुन्छ, अनि सानो सम्झना एक्सन ब्राज राई हुनुहुन्छ, लगायत हाम्रो अरुण नदी खत्री नरेन्द्र रिमाल लगायत धेरैजना साथी हुनुहुन्छ, सबैलाई शुभ दिन भन्दै बाई बाई।
0: बाई बाई। मेखु राईले हामीलाई भोजपुरबाट फोन गर्नु भएको हो। मेखुजीको आज जन्मदिन, जन्मदिनको धेरै धेरै शुभकामना मेखुजी। तपाईँले चालेका पाइलाहरू सधैँ सफलतातिर लम्किँदै जाओस् हाम्रो कामना। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो
0: नमस्कार हजुर।
2: हेलो नमस्ते दिदी।
0: कहाँदेखि को बोल्नु भयो? कस्तो फ्यामिली एपिसोड लाग्यो ल भनिहाल्नुहोस् नाम।
2: म भोजपुरबाट बरन जान्छन्।
0: ए त्यही त मैले सुनिरहे नै स्वर हो भन्ने त लागेको थियो बरुनजी। आजकल त कस्तो लामो लामो समय पछि आउनुहुन्छ, के हो धेरै नै माया माग्न थाल्नु भएको जस्तो लाग्यो।
2: नै त्यसो भन्न मिल्थेन नि दिदी, अब कहिले काहीँ यसो अरूलाई नि पालो दिन पर्यो होइन। अब कहिले फेरि यो यति बेला ठ्याक्कै असारको चटारोले अलिक टाइम हुन्न थियो चाहिँ खासमा। अनि अब आज त औँसी पनि रहेछ, अनि अब रोपाई पनि हामीले चाहिँ सकाइयो क्या खासमा, अनि अलिक फ्री फ्री भइयो, त्यही भएर अब सुन्न नि पाइयो, अनि यसो कल पनि ट्राई गरेको लाग्यो, तपाईँसँग बोल्न पाएँ त्यही हो।
0: तपाईँ भोजपुरको कुन ठाउँमा हो त?
2: म यता भोजपुरको सडानन्द नगरपालिका दुईमा पर्छ, हाम्रो चाहिँ पहिलाको साबिक अब
0: मेखुजी बसेको ठाउँमा चाहिँ पानी राम्रोसँग परेको छैन, त्यही भएर रोपाई गर्न पाएको छैन भनेर भन्नुभयो नि त। अनि त्यही भएर तपाईँले चाहिँ रोपाई सकाए भन्नुभयो, अनि भोजपुरै हो कसरी रहेछ भनेर सोध्न खोजेको।
2: उहाँहरूको चाहिँ दक्षिण साइड पर्छ, हाम्रो चाहिँ उत्तर साइड पर्छ होइन। अनि हाम्रोतिर त पानी त दिदी कत्रो कत्रो, अब पहिला त अब हामी साउन 20-22 रोपाई गर्थ्यौँ, अब किनकि अब धेरै खेती थियो, अनि अब पालो सिस्टमले रोप्न पर्थ्यो क्या, पानी हुँदैन थियो। यसपालि त पानी भएर कति हो दिदी, अब अहिले पनि के अरे पानी त पटाउनु पर्छ क्या खेतमा धेर भएर।
0: अनि बरुनजीले रोपाईको लागि मलाई एकजना रोपा भए पनि कम हुन्थ्यो, निम्तो नै गर्नु भएन।
2: अब अर्को वर्ष दिदी
0: ल अब धान काट्ने बेलामा आउँछु ल त।
2: ए हस् हुन्छ हुन्छ।
0: धान काट्ने बेलामा चाहिँ खाजा के खुवाउनुहुन्छ पहिला भन्नुहोस्, अनि खाजा सुनेर मात्र आउँछु।
2: त्यतिखेर त अब के हुन्छ भन्ने कुरै थाहा हुँदैन दिदी त्यतिखेर।
0: धान रोप्ने बेलामा त यसो आलुहरू अनि त्यो पछि चाम्रे अनि दही सही राखेर खुवाउनुहुन्छ थाहा छ, अब धान काट्ने बेलामा चाहिँ के खुवाउनुहुन्छ त थाहा नै थिएन।
2: अब त्यतिखेर अब खाताको बन्दोबस्त गरेर भन्छु ल
0: तपाईँलाई। ल ठिक छ, अब वरुणजीले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: विशेष गरी त अब तपाईँलाई नि एकदम गुड मतलब गुड डे, अब एकदम आज तपाईँको व्रत पनि छ है, तपाईँलाई एकदम शुभकामना भन्न चाहन्छु। अनि हाम्रो प्राविधिक मित्रलाई अनि विशेष साथीहरू सम्झिनु पर्दा चाहिँ हाम्रो आज मेकु राईको जन्मदिन रहेछ, उहाँलाई चाहिँ एकदम जन्मदिनको धेरै धेरै शुभकामना मेकुजी भन्न चाहन्छु। अनि मेरो बहिनी हिमा राईको जन्मदिन आउँदैछ, बहिनीले पनि एडभान्समा ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि मेरो एकदम प्रिय साथी छ काठमाडौँतिर हाम्रो आशिष नयन बस्नेत अनि प्रकाश न्युटेल सुशेलले हुनुहुन्छ, अनि ढकाल धर्मराज हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो नगेन्द्र रिजाल हुनुहुन्छ, अनि त्यसै गरी प्रतीक्षा बान्ता हुनुहुन्छ उदयपुरतिर, उहाँलाई पनि एकदम आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि सुमी लिम्बू लगायत अब धेरै साथीहरू हुनुहुन्छ जो जति साथीहरूले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, हाम्रो लक्ष्मी छेत्री मिसलाई पनि आजको दिन शुभ रहोस् भन्दै सबै सबैलाई अब
0: हस् धेरै धेरै धन्यवाद। भोजपुरबाट वरुण चञ्चले राईले हामीलाई फोन गर्नुभएको हो, उहाँको चाहिँ रोपाई सबै सकेर ढुक्कले बस्नु भएको छ अरे कार्यक्रम सुनेर। उहाँ चाहिँ उत्तरतिर पढ्नुहुँदो रहेछ भोजपुरको, अनि मेकुजी चाहिँ दक्षिणतिर, त्यहाँ चाहिँ पानी परेको छैन भनेर भन्नुभयो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो
3: हेलो नमस्कार हजुर, नवलपुरदेखि साजन महतो।
0: साजन महतो कहाँ, नवलपुरबाट?
3: हजुर,
0: अस्ति पनि फोन गर्नुभएको थियो नि?
3: अस्ति होइन,
0: त्यही त अनि तपाईँसँग अनि कुरा गर्न नमिलेको भएर मैले टेलिफोन बाई बाई भनेर काटिहालेँ।
3: हजुर हजुर,
0: अनि तपाईँ आज त बाहिर हुनुहुन्न जस्तो, घरैमा हो?
3: बाहिर हजुर,
0: अहिले पनि बाहिर हुनुहुन्छ?
3: हजुर,
0: अस्ति त घन्टी सुनिएको थियो, आज सुन्निएन अनि त्यही भएर घरैमा हुनुहुन्छ कि भन्ने?
3: होइन अहिले चाहिँ भैँसीसँग अलिकति राखेको छ कि।
0: ए अनि कस्तो छ साजनजी नवलपुरको मौसम, रोपाईहरू भयो कि भएन त्यतातिर?
3: ए रोपाई चाहिँ नि तपाईँको असारको 15 गते नै भएको। हजुर,
0: ओहो त्यसो भए त त्यो धान गाछी गाछी भइसक्यो होला मोटो मोटो। ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
3: ल सर्वप्रथम हाम्रो है विजय चौधरीजीलाई,
0: हजुर
3: साहब कोटा,
0: हजुर
3: रामबहादुर खड्का, मन्जु थापा, सुनिल लिम्बू, नरेन्द्र रिमाल, सुन्दर भण्डारी, सङ्गीता मगर, उदयराज महतो, राम पुकर राई, अनि मनको साथी जीवन कुमार कार्की।
0: सक्यो, हस् धेरै धेरै धन्यवाद। साजन महतोले हामीलाई नवलपुरबाट फोन गर्नुभएको हो। नवलपुरको कुरा गर्ने हो भने असारको 15 नै रोपाई भ्याइसक्नु भएको रहेछ, अहिले चाहिँ ढुक कले बस्नु भएको छ उहाँहरू। अब गोडमेल त गर्नु पर्यो, धान गोड्नुपर्छ, दुईचोटिसम्म पनि गोड्नुपर्छ नि त, घाँसहरू आउँछ। अहिले चाहिँ अब रोपाइसकेपछि त ढुक्कै भयो नि त, मानो रोपेर मुरी फलाउने महिना भनेर असारलाई चिनिन्छ। उहाँहरू मानो रोपेपछि ढुक्कैले बस्नु भएको छ, मुरी फल्छ भनेर। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
4: हजुर, दर्शन नमस्ते, साथमा गुड मर्निङ, नमस्ते भने है हजुर।
0: नमस्कार हजुर, नमस्कार, कहाँदेखि को बोल्नु भयो?
4: म राजु कटवाल बोल्दैछु, यता भोजपुरदेखि नै भन्नुपर्छ
0: हो। राजु कटवाल,
4: हजुर एकदम।
0: राजुजी तपाईँको टेलिफोन राम्रोसँग सुनिरहेको छैन, फेरि काटिन्छ होला।
5: अहिले चाहिँ सुन्यो।
0: तपाईँले पहिला शुभकामना शुभेच्छा दिनुहोस् त, टेलिफोन काट्यो भने नमजा होला।
5: हजुर हुन्छ नि त, आजको हजुरलाई भन्न चाहन्छु
4: प्राविधिक रूपमा रहेर साथ दिनुहुने।
0: हेलो राजुजी, फेरि अहिले राम्रोसँग आयो, फेरि एकछिन बोल्दाखेरि राम्रो आउँदैन, अहिले राम्रो आयो, ल फटाफट भन्नुहोस् त।
5: हुन्छ मिस, हजुरहरूलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। त्यसमा केही साथीहरूलाई सम्झिन पर्दाखेरि मन कुमारी दिदी हुनुहुन्छ, आजको दिन शुभ रहोस् भन्न चाहन्छु। युवराज पोखरेल दाई हुनुहुन्छ, आजको दिन शुभ रहोस् उहाँहरूलाई पनि भन्न चाहन्छु। त्यसमा शङ्कर ढकल दाई हुनुहुन्छ, अनि सीता भण्डारी हुनुहुन्छ, उहाँहरूको आजको दिन शुभ रहोस् भन्दै जान्छु। नमस्ते,
0: हस् धेरै धेरै धन्यवाद। राजु कटवालले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो, कहिले सुनिने कहिले नसुनिने भयो, उहाँको नेटवर्कको समस्या जस्तो लाग्यो। अहिलेलाई भने कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
6: हजुर नेपाली नमस्कार रिता बहिनी म्याम
0: नमस्कार मैले पनि नेपाली नमस्कार फर्काए हजुरको शुभ नाम
6: मेरो शुभ नाम रेडियो नेपालको एक चिरपरिचित श्रोता नै बोल्दैछु चक्रबान्त वराई
0: चक्रजी
6: हजुर
0: भोजपुरमा हुनुहुन्छ आमचोक
6: हजुर भोजपुर आमचोकको आफ्नै प्यारो झुपडीमा छु
0: अनि खेतबारीको काम सक्यो कि सकेन त नि
6: अब लगभग सकिँदैछ भन्नुपर्छ तर अलिक बाहिर पानी झमझमाउँदैछ यताभित्र रेडियो नेपालसम्म सुन्दै बसिराखेको गर्दै जानुपर्छ मान्छेको काम जिन्दगीमा सकिँदैन गर्दै जानुपर्छ
0: अब झमझम पानी परेको भए त आजको असारे भाकाहरू त एकदम सुहाएको छन् नि तपाईँहरूतिर त
6: मनक्कै रमाइलो छन् मनक्कै रमाइलो समय सान्दर्भिक
0: ल ठिक छ अनि सन्चै हुनुहुन्छ नि तपाईँ
6: हजुर एकदम अच्छा छु तपाईँलाई कस्तो छ
0: म पनि एकदम अच्छा छु अनि अहिले अब तपाईँसँग कुरा गरिरहँदाखेरि त्यो भोजपुरमा रोपाईहरू कसरी भइरह होला भनेर सम्झिँदैछु हाम्रो वरुणजीले त रोपाई सबै सकिसक्यो भनेर भन्नुभएको थियो अब तपाईँको पनि आधा उधी सकिसकेको खबर आइहाल्यो त्यही भएर
6: हजुर हजुर मेरो पनि त्यही खबर आयो
0: ल ठिक छ अब तपाईँले शुभकामना शुभेच्छा दिइदिहाल्नुहोस्
6: ल शुभकामना शुभेच्छा दिने क्रममा सर्वप्रथम तपाईँलाई हाम्रो रेडियो नेपाल परिवारलाई शुभ दिनकै शुभकामना भन्ने म्यासेज आफ्नै तोते आवाजबाट छोडे अनि उदयपुर निवासी जीवन जोरी भाइ प्रदीप बान्तवा प्रतिमा प्रतीक्षा अनि टङ्क किराँतलाई एकदम विशेष सम्झना कता छौँ भाइ कस्तो छौँ भन्न चाहन्छु उदयपुर निवासी नै बहिनी करुणा चामलिङ अस्मिता बान्तवा भाइ रोशन कुलाङ राजेश कुमार माझी शङ्खा सभा निवासी बहिनी पवित्र राईसँगै उहाँको सपरिवार अनि अब कार्यक्रमभित्र रहनुहुने म चक्रबान्तवा राईको नाम र आवाजसँग परिचित सबैजना रेडियो प्रेमी साथीहरूको दिन अच्छा रहोस् सबैलाई शुभ दिनको शुभकामना भन्ने म्यासेज पस्काउँदै बिदा भएँ हवस् त बाई बाई
0: हस् धेरै धेरै धन्यवाद चक्र बान्तवा राईले हामीलाई भोजपुर आमचोकबाट फोन गर्नुभएको हो हामीले पाँचजना साथीहरूसँग कुराकानी गरिसकेका छौँ अब फेरि पनि एउटा असारे भाका सुनाउने तर्खरमा छौँ कृष्ण बस्नेत सङ्गीता साक्य र साथीहरूको स्वरमा रहेको छ सङ्कलन कृष्ण बस्नेतको

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामी छौ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँ रिता तिमल सिन्हा। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट तपाईँहरूले कार्यक्रम शुभेच्छा सुनिरहनु भएको छ। अहिलेलाई भने फेरि पनि हाम्रो टेलिफोन नम्बर 42117121 42117336 सम्पर्कमा आउने साथीहरूसँग कुराकानी गर्न चाहिँ कहाँबाटको हुनुहुन्छ स्वागत गरौँ। हेलो
4: हेलो दिदी नमस्ते।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो?
4: नमस्कार, म उदयपुरबाट वीरेन्द्र राय दिदी।
3: उदयपुरबाट वीरेन्द्र जी, उदयपुरको मौसम कस्तो छ?
4: उदयपुरको मौसम भन्नु पर्दा दिदी एकदमै अहिले चाहिँ घाम लागेर पानी परेर मन्दा मन्दा छ भन्नु पनि होइन दिदी।
3: ए, मन्दा मन्दा घाम लागेको छ?
4: हजुर हजुर,
3: हिजो चाहिँ त्यसो भए दिनभरि पानी पर्यो।
4: हजुर, दिनभरि नै पानी परेर अहिले भर्खर गएर मन्दा मन्दा घाम लागिरहेछ भन्नु पर्यो।
3: त्यो पानीले कृषकहरूलाई चाहिँ कतिको फाइदा गर्यो?
4: ठिक ठिकै दिदी, अब किनभने मकै भाँच्ने बेलामा चाहिँ बेफाइदा छ, अब अलिक खेत रोप्नेलाई चाहिँ फाइदा छ भनौँ।
3: 50-50% काम लाग्ने भयो हो कि? ल ठिक छ, अब वीरेन्द्रजीले 8 साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
4: हुन्छ दिदी, शुभेच्छा दिनु पर्दाखेरि फर्स्टमा त हाम्रो भैँसा दानी हाम्रो दिदी हुनुहुन्छ, अनि त्यसपछि हाम्रो प्रविधि हाम्रो दाई, अनि एकदमै कार्य सफलताको शुभकामना भन्न चाहेँ। त्यसपछि हाम्रो मेखु साथीको हुनुहुन्छ रहेछ जन्मदिन, उहाँको जन्मदिनको लागि चाहिँ एकदमै लाख लाख शुभकामना भन्न चाहेँ, उहाँको ह्याप्पी बर्थडे टु यु भने, अनि हाम्रो मेखुजीलाई। अनि त्यसपछि अनि हाम्रो हुनुहुन्छ एकदमै अप्सरा राई हुनुहुन्छ, रिदम राई अनि रितु राई, उहाँहरूको चाहिँ एकदमै इक्जाम हुँदैछन्, उहाँहरूको एकदमै सही सफलताको शुभकामना भन्न चाहे। हाम्रो अन्जिता राई हुनुहुन्छ शङ्खसभातिर हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै सम्झिरहेको छु भन्दै बिदा चाहन्छु। ओके, बाई बाई दिदी।
3: हस्, धेरै धेरै धन्यवाद वीरेन्द्र राईले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो
5: हेलो, भेरी रिफ्रेशिङ, गुड आफ्टरनून दर्शन, नमस्ते। नमस्कार
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: मैले आफ्टरनून भने नि,
3: मर्निङ नै छ अझै।
5: हजुर, मर्निङ नै हो।
3: कहाँदेखिको बोल्नुभयो?
5: अन्जित बान्टा, आज लगभग 2 अन्तराल पछि हजुरसँग फेरि कुराकानी गर्नको लागि आइपुगेको छु, भोजपुरको हटपाघारी गाउँपालिकाबाट है।
3: भोजपुरबाट?
5: हजुर।
3: अनि 2 चाहिँ किन हराउनु भएको?
5: यस्तो समय सन्दर्भमा आफ्नो काम कार्यहरू क्षेत्रहरूमा कुदिराख्नु पर्ने अवस्थाहरू पनि हुन्छ होइन, अनि त्यो समयमा मैले हजुरहरूलाई नसुनेको त सायद अन्जित बान्टावाले प्रोग्राम सुनेन र भनेर सायद भगवान बिर्साइदिनुहुन्छ त्यो समयमा, तर कल गरेर चाहिँ तपाईँसँग भलाकुसारी गर्न
3: नपाएको।
5: हजुर,
3: अनि तपाईँ बसेको ठाउँमा रोपाई मकै भाँच्ने काम कतिको सकियो त नि?
5: मकै भाँच्ने काम चाहिँ होइन, मकै चाहिँ हामी एकदमै बादरसँग चाहिँ यो के अरे मेरो र तेरो गर्दै हामी लडाकै लडाइ चाहिँ खेलिरहेको छौँ अहिलेसम्म होइन। म जित्छु कि त जित्छ कि म जित्छु भन्ने खालको कुरो,
3: बादर आतंकले पनि हैरानै पारिसक्यो नि कृषकहरूलाई।
5: हजुर हजुर, अब मारेर पनि अब सरकारले नै मार्ने नदिने भएपछि अलिकति आफूले सहज गरेर फेक्नु त पर्यो होइन, त्यसलाई कारवाही त गर्नै पर्यो होइन, अनि जस्तो मकै खानु नदिने कारवाही त गर्नै पर्यो। अनि त्यस अहिले त्यसमा चाहिँ त्यस्तै काम गरेर अलि छ, अघि मात्र हाम्रो मेखुले भन्दै हुनुहुन्थ्यो पानी पुगेको छैन भन्दै हुनुहुन्थ्यो, हो सही हो, हाम्रो क्षेत्रतिर चाहिँ अलिकति सानो खोलाहरू भएको कारणले गर्दाखेरि राम्रो तरिकाले सहज तरिकाले चाहिँ धान रोप्ने भएको छैन, तर अगाडिको दिनहरूमा अलिअलि मकैहरूलाई चाहिँ राहत दिँदै थियो पानीले, अहिले चाहिँ 2 भयो अस्तिको दिनदेखि चाहिँ, अब चाहिँ हामीले कृषक चाहिँ एकदमै रमाइरहेको छौँ भन्नुपर्छ, अलिअलि भए पनि राहत मिलिरहेको छ है।
3: ल ठिक छ, अन्जीवजीले अब आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् 8
5: हुन्छ, तपाईँ लगायत हाम्रो रेडियो एभन नेपाल सबै इन्टरटेन होली परिवारलाई शुभ दिनको कामना गर्न चाहे, अनि एकदमै झडिलो मौसम छ यो भिर पहाडतिर, एकदमै ढुङ्गामुढा खस्न सक्छ, कतै के गर्नु हुन सक्छ, सबै राम्रो आफ्नो स्वास्थ्यलाई सुरक्षा गरेर बसौँला भन्ने कामना सहित हो। अनि साथीहरू भन्नुपर्दाखेरि आज मात्र मैले सुन्दैछु यो होइन, मेकुराईलाई चाहिँ म के भन्न चाहन्छु भने आफै आफै लुकेर होइन छुपेर त खानु नपाए आफ्नो बर्थडे, आजसम्म मैले जानकारी भएको थिएन तर आज तपाईँको आवाजबाट जानकारी भयो, एकदमै ह्याप्पी बर्थडे टु यु मिनी हेप्पी रिटर्न अफ द डे, सोचेको आटेको चिताको चालेको थालेको सबै काम कार्यहरू पूर्ण रूपमा पुरा होस्, तपाईँले आजसम्म सोचेको अधुरो कामहरू अपुरो कामहरू अबको दिनहरूमा पूर्ण रूपमा पुरा होस्, एकदमै तपाईँ म मनदेखि नै निस्तल एकदम कञ्चन खुसी रहनुहोला, सुखी रहनुहोला, एकदमै जन्मदिनको म लगायत मेरो अल फ्रेन्डको साइड अनि मेरो घर परिवारको साइडबाट लाखौँ करोड अन्य गन्ती जन्मदिनको शुभकामना भन्न चाहे। अनि हिना राई हाम्रो वरुण चञ्चलले मेरो आदरणीय मित्र पनि हुनुहुन्छ, उहाँसँग हाम्रो भेटघाट पनि भएको हो, जे होस् उहाँको बहिनी हाम्रो बहिनी एकदमै हिना राईको चाहिँ जन्मदिन आउँदै रहेछ, एकदमै अग्रिम रूपमा जन्मदिनको लाखौँ करोडौँ शुभकामना दिन चाहे। अनि त्यसै गरी बिरामी हुनुहुन्छ करुणा चामलिङ उदयपुर निवासी, उहाँलाई गेट विल्सन भन्न चाहन्छु, मनकुमारी कान्छी एकदमै सोलुको मृत्युर हुनुहुन्छ, उहाँ चारजना त भइहाल्नु भयो, उहाँहरूलाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु, हुनुहुन्छ गीता राई हुनुहुन्छ, शर्मिला चोखाङ, अनि हाम्रो इन्द्र तस्बेरा राज बान्टावा हुनुहुन्छ, प्रतिमा प्रत्यक्ष र प्रदीप बान्टावा, थुप्रै साथीहरू हुनुहुन्छ, विशेष मलाई अञ्जित बान्टावा भनेर चिन्नुहुने, जाँदा जाँदै हाम्रो हरपल रश्मी र जेनी बान्टावालाई पनि मिस गर्दै छुट्टिन्छु ल, नमस्ते।
3: धेरै धेरै धन्यवाद अजीव बान्तवाले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ, हेलो
6: हेलो, म रामकृपाल ठाकुर जलेश्वर बाराबाट बोल्छु।
3: अनि रामकृपाल जी, तपाईँहरूले रोपाई गर्नुभयो कि भएन?
6: हजुर हजुर, भर्खरै सुरु भएछ, 10 दिनदेखि सुरु भएछ।
3: ए, सुरु चाहिँ भयो?
6: भगवानको कृपा, आरो बोर्डिङहरू छ, त्यो बेला चसीमा के अरे मान्छेहरू अलिकति अब नहरको भएपछि खोलाको पानी आएपछि रातो खोलाको ठिक हुन्थ्यो, त रातोमा फाटक छैन, त अब के हुन्छ अब त मान्छे अब बोर्डिङ चलाएर काम गर्छ, भगवान्को पनि पशुपतिनाथको कृपा छ, अलिअलि पानी आउँछ, काम चलिरहेछ।
3: ल ठिक छ, अब राम कृपालजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
6: सबभन्दा पहिले पनि तपाईँलाई र मेरो टेकेश्वर मित्रलाई धेरै धेरै दिलदेखि धन्यवाद, मेरो पहाडमा हुनुहुन्छ पहाड राम पुकार राईजी, सिन्धुलीबाट ध्रुव छेत्रीजी, उहाँ राम प्रसाद निरौलाजी, अनि ओली सर हुनुहुन्छ, प्रतीक्षा राई हुनुहुन्छ, जयकुमारी राई हुनुहुन्छ, अब तराईतिरको भरसा राम दुला ठाकुर, के अरे चाहिँ त्यो मलाई नचिन्ने नचिन्ने सबै साथीलाई गोविन्द मगर झकास, म बदिवास रेडियो स्टेसनबाट म बोल्दैछु, मेरो आफ्नो रेडियो, धन्यवाद सबैलाई, शुभकामना जन्मदिनको, जत्राको, सबैको धन्यवाद।
3: हस्, धेरै धेरै धन्यवाद राम कृपाल ठाकुरले हामीलाई जलेश्वरबाट फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ, हेलो।
7: हेलो दिदी, नमस्ते।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
7: म तपाईँको प्यारो भाइ दिदी भक्त
3: प्रदीप जी।
7: हजुर दिदी,
3: अस्ति मैले सोधिरहेको थिएँ प्रतीक्षालाई,
7: अनि
3: मैले काठमाडौँमै हो कि उदयपुर हो भने त उदयपुर रे, अनि मैले पैसा छाप्नको लागि आइपुग्नु भएको होला भनेर हँसाउँदै थिएँ।
7: एक महिना भयो अनि म धरानतिर गएको थिएँ विशेष कामले, त्यही भएर बोल्न पाएँ दिदीसँग, तपाईँ हाम्रो त्यहाँ पछि एकदम कुरा भएको थियो, लगभग 6 महिनापछि कुरा हुँदैछ फेरि।
3: ए त्यही त नि, अनि के अरे तपाईँसँग सेल्फी खिच्न मन छ, प्रदीपले त सेल्फी खिचेर ल्याएको पर भनेर भन्दै हुनुहुन्थ्यो त मलाई, देखाउनु भयो तपाईँले? ल ठिक छ,
7: हो
3: त्यही भन्दै हुनुहुन्थ्यो, मैले अनि काठमाडौँ आउनुहोस् फोन गर्नुहोस् अनि भेटौँला नि त भनेर भनिदिएको छु। अनि साँच्चै नै के अरे मासहरू छर्न थाल्नु भयो कि भएन, पानी पर्यो कि परेन तपाईँहरूको ठाउँमा?
7: पानी पर्दैछ दिदी, निरन्तर 3 दिन भइसक्यो पानी परेको, माछहरू छर्ने पारि भएको छैन, मकैहरू उठाएको छैन,
3: जारी नै मकै भाँचेपछि मात्रै छर्नुहुन्छ?
7: हजुर हजुर, गराउनु छ यो
3: ए ल ठिक छ, त्यसो भए तपाईँ यो छरुन्जेल चाहिँ उही बस्नुहुन्छ उदयपुर, अनि बल्ल काठमाडौँ आउनुहुन्छ?
7: हजुर
3: ल ठिक छ, राम्रोसँग तपाईँले आफ्नो काम सकाउनुहोस् प्रदीपजी। अब आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
7: हजुर दिदी, फर्स्टमा त दिदी हजुर रेडियो विशेष शुभ दिन सबैलाई।

0: म इलामबाट मुना मुखिया बोल्दैछु है।
1: इलामबाट मुनाजी, के छ हाल खबर?
0: एकदम ठिकै छ दिदी, राति चाहिँ पानी परेको थियो, अहिले चाहिँ खुलिया छ भन्नुपर्छ है त इलामतिर।
1: अहिले चाहिँ खुलिया छ?
0: हजुर हजुर, जे होस् अहिले चाहिँ खुलिया छ, घाम पनि लागेको छ भन्नुपर्छ है त।
1: ल ठिक छ। अनि मुनाजी, तपाईँहरूको खेतबारीको काम चाहिँ सक्यो कि सकिएन?
0: खेतबारी दिदी, हामी खेतहरू चाहिँ रोप्दैनौँ, कोदोहरू रोप्छौँ।
1: कोदोको काम सक्यो कि सकेन त?
0: कोदोको कामहरू सक्यो, लगभग हामी 7-8 कतिदेखि थाल्छौँ, एक घरको एक दिन गर्छौँ, पालै पाली गर्छौँ भन्नुपर्छ है त।
1: अनि कोदोको लागि त धानलाई जस्तो धेरै पानी चाहिन्न नि?
0: चाहिन्न चाहिन्न दिदी, चाहिँदैन पानी धेरै।
1: रोप्न चाहिँ रोप्नु नै पर्यो कोदो पनि, बिउ
0: रोप्नु पर्यो, तर हल्का फल्का मात्रै रोप्छौँ भन्नुपर्छ है त।
1: ल ठिक छ। अब तपाईँले आफ्ना साथीभाइ आफन्त 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
0: हुन्छ, फर्स्ट अफ अल त हाम्रो रिचा दिदीको एकदमै शुभ रहोस्, हाम्रो टेक्निसियन सरलाई पनि नमस्कार सुनाइदिनु होला। रेडियो नेपाल तिमीलाई कार्य सफलताको शुभकामना शुभ दिन भन्न चाहन्छु। मेरो केही साथीहरूलाई सम्झनु पर्दाखेरि साथी हुनुहुन्छ सुमी लिम्बू, आशिष नयन, टङ्क किराँत, गुरा सरस उसारा, लक्ष्मी छेत्री, कमला मुखिया, सिर्जना मुखिया, निश्चल निर्माणिम, काली कमला अणिम, पूर्वी आकाशाई, खड्क सुब्बा, लवली विमल दी, दाई स्काई नवीनलाई र इष्टप्र श्रेष्ठलाई, अरुण नदी खत्रीलाई भन्दै
1: धेरै धेरै धन्यवाद। हामीलाई इलामबाट मुना मुखियाले फोन गर्नुभएको हो। आजको शुभेच्छाको अन्तिम साथी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, कहाँबाट को होला? हेलो
2: हेलो, गुड मर्निङ, नमस्कार दी।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म यता मोरङबाट दिलु सानी याम्फु।
1: दिलुजी, के छ हाल खबर?
2: मेरो हालखबर सबै ठिकै छ, वेदरको कुरा गर्नुपर्दा पानी परेर अहिले भर्खरै रहिरहेको छ भन्नुपर्छ है दी हजुर।
1: अनि मोरङ तपाईँ बसेको वरिपरि चाहिँ खेतबारीको काम कतिको सकिएको देखिन्छ त नि?
2: खासै छैन, हाम्रोतिर हाम्रो अलिक लेक पर्छ, माथि पर्छ, त्यही भएर तल तल त हुँदै होला। हाम्रोतिर त कोदो मात्रै रोप्छौँ।
1: रोप्नुभयो त कोदो?
2: छैन नि।
1: किन, पानी नपरेर?
2: होइन, हामी रोप्दैनौँ, यहाँ छिमेकमा चाहिँ रोप्नुहुन्छ गाउँघरमा।
1: ए गाउँघरमा अरूले रोपे कि रोपेनन् त?
2: रोप्दै हुनुहुन्छ।
1: ल ठिक छ। अब दिलु सानो याम्फुजीले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: हुन्छ, फर्स्टमा मिठो बोल्नुहुन्छ हजुरको लागि, हाम्रो टेन्सनमा रहनुहुने दाईको लागि, रेडियो नेपाल इन्डिया टिमलाई शुभ दिनको कामना, कार्य सफलताको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि मेरो लाइफ पार्टनर हुनुहुन्छ धनराज याम्फु, अनि छोरा रोजन, अनि साजन, अनि प्यारी साथी हुनुहुन्छ अञ्जन यात्री, प्यारी साम्पाङ, कमला मुखिया, अनि हाम्रो रत्ना भाजु थापा दाई, पूर्वेली आकाश राई, आशिष नयन बस्ने, दाजु चक्रवान्तवा, रोशन फुलाङ, अनि कमला मुखिया, मुना मुखिया,
1: लगायत
2: धेरै साथी हुनुहुन्छ। सम्पूर्णलाई मिठो सम्झना गर्दै हजुरलाई भन्छु, टेक केयर, बाई
1: बाई। हामीले भर्खरै कुराकानी गर्यौँ मोरङबाट दिलु सानो याम्फुसँग। अब हामी बिदा हुने बेला भएको छ। आज हामीले जम्मा 11 जना साथीहरूसँग कुराकानी गर्यौँ, सबै साथीहरूसँग मजाले कुरा गर्न भ्याइयो, धेरै धेरै धन्यवाद। जो साथीहरू सम्पर्कमा आउनुभयो तर कुराकानी गर्न पाएन, रिसाउनुभयो, तपाईँहरूलाई पनि धन्यवाद। जो साथीहरूको फोनै लागेन, रिसाउनु भयो, तपाईँहरूलाई पनि धन्यवाद। रेडियो सुनेर साथ दिने सम्पूर्ण साथीहरूलाई धन्यवाद। त्यस्तै गरी टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई पनि धन्यवाद। अहिले जाँदा जाँदै लालबहादुर खाती, तीर्थकुमारी र चन्द्रकला शाहको स्वरमा रहेको यो असारे भाका तपाईँहरूलाई सुनाउँछौँ। लालबहादुर खातीको सङ्कलन रहेको छ यो बसाइबाट, यो शुभेच्छाको बसाइबाट। म रिता तिमल सिन्हा बिदा हुन्छु। 12 बजे सुन्नुहुनेछ समाचार, समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। अहिलेलाई भने नमस्कार, टेक केयर, बाबा।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदहरू आफ्नो ठाउँबाट उठेर विरोध गर्नुभयो। त्यसपछि सभामुख अर्यालले नेकपा एमालेका सांसद गणेश ठगुन्नालाई बोल्न समय दिनुभयो। सांसद ठगुन्नाले हाम्रा पुर्खाहरूले नेपालको भौगोलिक अखण्डता जोगाउनु भएको उल्लेख गर्दै दुई देशको सीमाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले बोल्ने क्रम जारी छ। बैठकमा विभिन्न विधेयक एवं प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची पनि रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबारस्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि दृश्य श्रव्य दृश्य सामग्री तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले

सबै भन्छन् दुःख नराम्रो हुन्छ, जहिले आउँछ रुवाएर जान्छ, तर होइन साथी, दुःख नराम्रो होइन, राम्रो पनि हुन्छ। जब आउँछ नयाँ जीवन जिउने तरिका सिकाएर जान्छ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजीको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउनेछौँ र सुनाउनेछौँ। सफलताका सूत्र र सान्दर्भिक सन्दर्भहरू पनि हामीले यहाँहरूमाझ राख्दै आएका छौँ। यसै क्रममा आउनुहोस्, कार्यक्रम जीवन सुखको आजको यो श्रृङ्खलामा स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट।

बरसातको मौसम छ, जहाँ जता हुनुहुन्छ सुरक्षित रहनुहोला, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। अनि आज यो बरसातको मौसम भन्ने बित्तिकै आज गीति सौगात पनि पानीसँगै सम्बन्धित, वर्षासँगै सम्बन्धित हामी राख्नेछौँ र सन्दर्भ पनि त्यही छ। तर आजको यो गीति सौगात सुनाउनु अगाडि, सन्दर्भमा जोडिनु अगाडि एउटा आग्रह गर्न मन लागेको छ। हामी जीवन सुखका लागि अनेक कुरा गर्छौँ नि त, होइन? आफ्ना सुख सहेलका धेरै कुराहरू सोध्छौँ खोज्छौँ पनि, तर यो सबै प्रकृतिको संरक्षण गरेपछि मात्र हुन्छ। हामी प्रकृतिसँग जोडिएका छौँ, यसैले यो बरसातको मौसममा कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट आग्रह गर्न मन लागेको छ। खेती योग्य जमिन बगाएर लान सक्छ यति बेला, यसैले माटो जोग्नबाट, माटो बग्नबाट कसरी जोगाउने त्यसको पनि खोजी गरौँ न, त्यसको पनि तयारी गरौँ। अनि डाँडा काँडा र खोला किनारमा रुख रोप्न सक्छौँ यति बेला हामीले। माटोको उर्वर शक्ति कायम राख्न अर्ग्यानिक मलको प्रयोग गरौँ है भन्न मन लागेको छ। वर्षायाममा जमिन खाली नराखौँ, हरियाली बनाएर माटोको संरक्षण गरौँ। गोरेटो बाटोको व्यवस्थापन गरे माटो कटान हुनबाट पनि हामी जोगाउन सक्छौँ। यी कुराहरू असाध्यै हाम्रो जीवनसँग अन्तर्निहित छन्, अन्तर्सम्बन्धित छन्। वर्षाको बेलामा यहाँहरूको लागि यो आत्मीय आग्रह राखे र जहाँ जता हामीलाई सुनिरहनु भएको छ, केही समय हामीसँगै रहनु को लागि पनि फेरि अर्को आत्मीय आग्रह गर्छु। र बरसातको समयमा वर्षासँगै पानीसँगै सम्बन्धित गीति सौगात यहाँहरूको लागि रोजेर खोजेर ल्याएको छु। र आज यो बरसातको मौसम हामीलाई कस्तो लाग्छ, के कुरा हाम्रो जिन्दगीसँग जोडिएको हुन्छ, त्यो सन्दर्भलाई राख्नेछौँ। अहिलेको लागि भने मिठो साङ्गीतिक भेट यहाँहरूमा आज राख्दैछौँ। थुप्तेन भुटिया र सञ्जीवनीको युगल स्वरमा रचना, बलदेव मजगैयाको

थोरै घाम थोरै पानी वर्ष वर्ष वर्षा रानी बर्सिरहेको छ। यो वर्षाले कहीँ कतै बाढी पहिरोको सामना गर्न नपरोस्, बस यही कामना छ। जहाँ जता रहौँ सुरक्षित रहौँ, सुरक्षित रहनको लागि बनाउनको लागि सकेको पहल पनि गरौँ, सहयोग र साथ पनि दिउँ। यात्रा गर्दै हुनुहुन्छ भने अलिकता सजग रहनु पनि आवश्यक छ, होइन? यो बर्सातको मौसममा यही बाढी पहिरोको झमेला मात्र होइन नि त, कृषि कर्मको कुरा आउँछ, हरियालीको कुरा आउँछ, पानी हाम्रो जीवनसँग कति अन्तर सम्बन्धित छ त्यो कुरा पनि आउँछ। बर्सात मौसमको फेरि छुट्टै रमाइलो छ। हुन त तपाईँलाई कस्तो लाग्छ, मलाई चाहिँ जुन मौसम आउँछ नि साँच्चै त्यही मौसम रमाइलो लाग्छ। त्यही मौसमको रमाइलो पक्ष के छ भनेर खोज्न थाल्छु कि। तपाईँहरूले चाहिँ खोज्ने गर्नुभएको छ कि छैन? अनि एउटा कुरा नि, यो बाढी पहिरोको जोखिम नरहने हो भने यात्रा गर्दाखेरि यो बर्सातको याममा यात्रा गर्नुको मजा यति रमाइलो हुन्छ, यति हरियाली पानी न धुलो होइन, त्यो हरियाली बिचबाट यात्रा गर्नुको छुट्टै रमाइलो छ। तर के गर्ने, यो बर्सातको समयमा सकेसम्म अब कामै नपरिकन होइन निस्किनु चाहिँ नपरोस्, किनकि अहिले अलिकति जोखिम छ बाढी पहिरोको। त्यो भएर पनि बर्सातको मौसमको रमाइलोको कुरा आज अलिकति गर्न पनि मन लागेको छ। हामी मानव जीवन र ऋतुसँग अर्थात् अझै भनौँ बर्सातको मौसमसँग निकै गहिरो र सुन्दर सम्बन्ध छ। यो सुन्दर सम्बन्धलाई बिर्सिएर डर तरास मात्र सम्झेर पनि कहाँ हुन्छ र होइन। यो मौसमले प्रकृतिमा नयाँ ऊर्जा भरेको हुन्छ, मानव जीवनका विविध पक्षलाई प्रत्यक्ष प्रभाव पार्छ यसले, र सकारात्मक प्रभाव र सुन्दर पक्ष यसको हो। बर्सात पछिको मौसम र आँसु पछिको मान्छेको जीवन उस्तै हुन्छ भन्छन् होइन, जसले नयाँ आयाम थपिदिन्छ अरे, फेरिदिन्छ अरे। अनि वर्षापछि खुलेको सफा आकाश र घमाइलो रमाइलो मौसम, यो बर्सात मौसमको विशेषता पनि त हो नि। इन्द्रेणी हेर्न कम्ता रमाइलो लाग्छ, जब कालो बादलले मजाले पानी पार्छ अनि त्यो आकाश सफा हुन्छ, त्यो आकाश हेर्न कम्ता मजा लाग्छ होइन। यसैले बर्सातको रमाइलो पनि छ, हरियाली, मनमोहक दृश्य, चिसो हावा, यो वर्षाको समयलाई विशेष बनाउने कुरा हुन् नि त। अनि वर्षाको आनन्द लिन र यसलाई अझ रमाइलो बनाउने उपायहरू कति छन् तर हामीले खोज्यौँ, जान्यौँ, प्रयास गऱ्यौँ कि गरेनौँ कि, यो कुरा चाहिँ हामी आआफूमै निर्भर रहन्छ। प्रकृतिसँग नजिक हुने हो भने झरी पर्दा हरियाली जङ्गल झरना हेर्नुको मजा कति बेग्लै हुन्छ, एकचोटि हेरेर हेरौँ न, प्रकृति नजिक गएर हेरौँ न। अनि घरमै बसेर सुरक्षित ठाउँमा पुगेर चियाको चुस्की लिँदै मौसमको आनन्द पनि हामी लिन सक्छौँ नि त होइन। मनपर्ने गीत सुन्नको लागि बर्सातको मौसम अति नै रमाइलो हुन्छ, अझ सुमधुर र आफूलाई मनपर्ने अझ पुराना गीतहरू, सदाबहार गीतहरू सुन्न यो बर्सातको मौसम अझै रमाइलो हुन्छ। अनि कहाँ कति बेला भारी वर्षा हुन्छ, कहाँ के कस्तो खालको मौसम हुन्छ, यात्रा गर्नु अगाडि त्यो सोचेर जानकारी लिएर यदि हिँड्ने हो भने यात्राको बेग्लै रमाइलो पनि छ, र केही सावधानी त अप्नाउनै पर्छ। पहाडी क्षेत्रमा पहिरो, तराई क्षेत्रमा हावाहुरी, डुबानको जोखिम हुन सक्ने, यसमा चाहिँ अलिक सतर्क रहनु पर्यो, बचाउ गर्नु पर्यो, सुरक्षित रहनु पर्यो होइन। यी यस्तै कुरा बिच पनि बर्सातको मौसममा अप्नाउनु पर्ने सावधानी, बर्सातको मौसमका रमाइलाहरू, बर्सातको मौसम रमाइलो बनाउनु पर्ने उपायहरू, यो सन्दर्भमा आज हामी यो सन्दर्भलाई कार्यक्रम जीवनसुखको यो साङ्गीतिक यात्राभर क्रमशः राख्दै जानेछौँ। अहिलेको लागि भने फेरि पनि रेडियो नेपालबाट कार्यक्रम जीवनसुख सुनिरहनु भएको विशेष त तपाईँकै लागि अर्को एउटा गीत सौगात राख्दैछौँ। बर्सातको मौसम आए कि झरी लाई सम्झाइदिने यो गीत सौगात, ए झरी, नवीन के भट्टराईको स्वरमा, रचना डाक्टर अरुण सायमीको, सङ्गीत रहेको छ सम्भुजित बास्कोटाको।

झरी नझरी देऊ यसरी, हामीले चाहे जस्तै गरी झरी झर्छ झर्दैन थाहा छैन, तर त्यो झरीलाई हामीले कसरी लिन्छौँ यसमा चाहिँ सबैभन्दा ठुलो कुरा यसमै निर्भर रहन्छ। र मौसम, झरीको मौसमलाई नि कसरी रमाइलो बनाउने, कसरी उपयोगी बनाउने, यसका यो झरीको मौसममा अप्नाउनु पर्ने सावधानीका कुरा, रमाइला कुरा, यी सबैलाई जोडेर आजको यो सन्दर्भ यहाँहरूमा हामीले राखिरहेका छौँ। बर्सातको मौसमलाई पनि रमाइलो बनाउन सकिन्छ, रमाइलो हुन्छ भनिरहँदा मलाई चाहिँ घरमा बसेको होस्, झमझम पानी परोस्, यति रमाइलो लाग्छ। अनि कतिलाई त निन्द्रा लाग्दैन भन्छ राति पानी पर्दा, तर मलाई चाहिँ त्यो पानी परेको आवाज पनि एउटा मिठो सङ्गीत जस्तो महसुस हुन्छ। त्यही हो मनले कसरी लिन्छ भन्ने कुरा होइन। यसैले राम्रो तरिकाले सकारात्मक सोचले हामीले हेर्ने हो भने मौसम अनुसारका रमाइला पक्ष हामीले लिन सक्छौँ, हेर्न सक्छौँ। बर्सातको मौसमलाई रमाइलो बनाउन घरभित्र परिवार सँगै बसेर तातो तातो सुप, चिया, कफी खानुको मजा छुट्टै छ नि त होइन। चिसो मौसममा घरमै तातो तातो पकौडा अझै कति रमाइलो हुन्छ। यो समयमा बाहिर निस्किनबाट आफ्नो मनपर्ने जुन कुराहरू हुन्छ त्यो बाहिर निस्किनु पर्दाखेरि, जस्तो अब कहिलेकाहीँ हामीलाई यो बर्सातको मौसममा फोटोहरू, अब यदि फोटोग्राफीको सोख छ र घुमघामको सोख छ भने एकैचोटि पुरा गर्न सकिन्छ। पानी झमझम परेर रोकियोस्, मौसम सफा होस्, आकाश खुलोस्, ओ कस्तो रमाइलो हुन्छ। यो समयलाई हामीले सदुपयोग गर्न सक्छौँ। पानी परेको मौसममा समयमा प्रकृतिमा रमाउने हरियाली र शीतल दृश्यलाई हामीले सुन्दर फोटोमा राख्न सक्छौँ। नजिकैको पार्कमा जान सक्छौँ, अनि घर नजिकै यदि क्याफे छ भने त कहिलेकाहीँ क्याफे जानुको पनि छुट्टै रमाइलो हुन्छ है यो मौसममा। अनि कहिलेकाहीँ बिना काम पनि पानी परिरहेको सिमसिम पानीमा झरीमा छाता ओढेर खुट्टाले पानी खेलाउँदै हिँड्नुको मजा पनि त छुट्टै छ नि होइन। अर्को कुरा चाहिँ अब उपयोगिताको कुरा पनि गरौँ न होइन। बर्सातको मौसममा पानी सङ्कलन गरेर घराइसी काम र नयाँ सिप सिकेर समय सदुपयोग गर्न सकिन्छ। यसलाई बर्सातको पानी सङ्कलन गरेर पानीको किफायत प्रयोग गर्न सकिन्छ र बर्सातको समयलाई अझै प्रभावकारी बनाउनको लागि हामीले धेरै कुराहरू गर्न सक्छौँ है। जस्तो कि बोटबिरुवा रोप्ने समय पनि यो हो नि त, तपाईँको घर बारीमा अनि बगैँचामा गमलामा जहाँ जता यदि फलफुलको फुलको बोटबिरुवा लगाउनु छ भने अहिले लगाउनुहोस्, कति राम्रोसँग सर्छ नि त होइन। करेसा बारीमा यो मौसम अनुसारको बिरुवा लगाउनलाई अहिलेको यो मौसम, बर्सातको मौसम असाध्यै उपयोगी मानिन्छ। हामीले कार्यक्रमको सुरुमा पनि भनेको थियौँ, खोलाको नदीको किनारमा जति सकिन्छ हामीले बर्सातको याममा जमिनलाई खाली नराखेर हरियाली बनाएर माटोको संरक्षण गर्न सक्छौँ र डाँडाकाँडा खोलाको किनारमा हामीले रुख बोट बिरुवा रोप्न सक्छौँ। खाली जमिन छ भने समूह मिलेर, आफ्नो टोलवासी मिलेर पनि वृक्षारोपण गर्न सकिन्छ। अहिले रोपेको बिरुवाले 2-3 वर्षमा नै कति हरियाली बनाएर कति रमाइलो बनाउँछ त्यसको कुरा गरेर साध्य छैन। र घरमै बसेर अनलाइन कोर्स लिन पनि सकिन्छ यदि बाहिर निस्किने त्यो मौसमले साथ दिएन भने। नयाँ भाषा सिक्न सक्छौँ, पुस्तक पढ्न सक्छौँ, आफ्नो रुचिअनुसारको सृजनात्मक काम गर्न सक्छौँ। पानी परिरहेको बेलामा झ्याल नजिकै बसेर मनपर्ने किताब पढ्नुको मजा छुट्टै हुन्छ नि त होइन। अनि कृषि कार्यको त झन् मेरुदण्ड नै हो नि त, अहिले कति ठाउँमा धान रोपिसक्यो होला, कति रोप्दै हुनुहुन्छ होला, कहीँ कतै ढिला हुन्छ भने रोप्ने तयारीमा हुनुहुन्छ होला। नेपाल जस्तो कृषि प्रधान देशमा बर्सातको मौसमै रोपाइँको पनि मुख्य बेला हो नि त, जसले देशको अर्थतन्त्र नै धान्ने गर्छ, खाद्य सुरक्षा धान्छ, प्रकृतिको पुनर्जन्म खडेरीले सुकेका डाँडाकाँडाहरू हरियालीमा परिणत गराइदिन्छ। बर्सातमा कम शक्ति छ त, बर्सातको मौसममा अपार शक्ति छ, तर यो अपार शक्तिले विघ्न बाधा र विनाश नबनाओस् यसको लागि भने सजग र सचेत रहनु आवश्यक देखिन्छ। गर्मीबाट राहत पनि त आखिर यही वर्षाकै बेला हुन्छ नि होइन।
धुवाँ धुलोबाट मुक्ति पनि त यही बर्सातकै बेलामा मिल्छ नि त। के रमाइलो कुरा छन् होइन। यसैले यी रमाइला कुरा र सन्दर्भलाई, सावधानीका पक्षलाई हामी जोड्दै जानेछौँ। अहिलेको लागि भने फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमा आज हामी राख्दैछौँ। प्रमिसा लुइटेलको स्वरमा रहेको यो वर्षासँगै सम्बन्धित गीत सौगात, रचना हरिहर तिमल सिन्हाको, सङ्गीत रहेको छ नोर्बु छिरिङको।

रिमझिमा रिमझिमा बादल वर्षा. आज हामी बादलको, वर्षाको, पानीको, हरियालीको कुरा गर्दैछौँ. यी सबै सन्दर्भलाई जोडिरहेछौँ किनकि अहिले हामी बर्सातको मौसममा छौँ नि त, होइन? तपाईँलाई कस्तो लाग्छ भनेर सोध्न मन लागेको छ. मलाई सोध्नुहुन्छ भने त असाध्यै रमाइलो लाग्छ. हो, हरेक मौसमको रमाइला नरमाइला, जोखिमका कुरा, फाइदाका कुरा, उपयोगिताका कुरा हुन्छन् नि, होइन? यसैले वर्षाका रमाइला कुराहरूलाई, सन्दर्भहरूलाई सम्झेर मलाई चाहिँ रमाइलो लाग्छ भनेर रमाउँछु पनि. साँच्चै भनेको पानीसँग को नरमाउला, प्रकृतिसँग को नरमाउला, हरियालीसँग को नरमाउला. बाँकी रह्यो जोखिमका कुरा पनि त छ नि त, होइन? कहीँ कतै यात्रा गर्दा बाटोमै रोकिनु पर्ने बाढी पहिरोको जोखिम, कहाँ कति धनजनको नोक्सान गर्छ पत्तै नपाए थाहा छैन, होइन? तराईमा डुबान, पहाडमा पहिरो, यो हामीले नेपालीहरूले सधैँ बर्सात याममा खेप्नु परेका यी कुरा हुनु. तर सावधानी अप्नाउन पर्छ हामीले समयमै, र बाढी पहिरोबाट बस्न के गर्न सकिन्छ यो प्रयास पनि हामी बाटै हुनुपर्छ पनि भन्छौँ. र यो मौसमको कुराहरू गर्दाखेरि बर्सातको मौसममा स्वास्थ्यको पनि हामीले अलि विशेष ख्याल राख्नुपर्छ भनौँ न. पानी, हामीले पानीको कुरा भन्यौँ, तर खाने पानीमा असाध्यै सचेत रहनु आवश्यक छ. उमालेर मात्र पानी खानु पऱ्यो यति बेला, होइन? किनकि बर्सातको महिनामा फुड पोइजनिङ मात्र होइन कि त्यो झाडा पखाला लाग्ने, होइन, यो टाइफाइडको, डेङ्गी, हैजा यिनीहरूको पनि समस्याहरू छन्. यसबाट बस्नको लागि अब सबैभन्दा मुख्य कुरा भनेको चाहिँ त पानी उमालेर खानु पऱ्यो. डेङ्गी, लामखुट्टे यिनीहरूबाट जोगिनको लागि घर वरपर पानी जम्न दिनु भएन, सफा राख्न सक्नु पऱ्यो. र नचाहिने झाडीहरू पनि किन राख्ने, होइन? त्यसलाई पनि हटाउन सक्नु पऱ्यो. बासी सडे गरेको नखाने, सडक छेउमा खुल्ला राखेका खानेकुरा बर्सात याममा असाध्यै जोखिम हुन्छ, यो पनि नखाने. शुद्ध पानी पिउने, पानीमा चाहिँ एकदमै ध्यान दिन हामी आग्रह गर्छौँ. जहाँ पाए दिएको पानी पनि हामीले नखाऊँ, कहाँ के मिसिएको हुन्छ थाहा हुँदैन. र अलिकति हामीले स्वास्थ्यमा सावधानी अप्नाउनै पर्छ. र अर्को, बर्सातको मौसममा यात्रा गर्दा सुरक्षामा विशेष सतर्कता अप्नाउनुपर्छ. बाढी पहिरो तथा डुबानको जोखिमबाट बस्न पूर्व तयारी हामीले के गर्न सक्छौँ गर्नु पऱ्यो. पानीजन्य रोगहरूबाट हामीले भनिहाल्यौँ, झाडा पखाडा, डेङ्गुबाट जोगिनको लागि हामीले सरसफाइमा र खानामा विशेष अनि शुद्ध पानीमा जोड दिनु पऱ्यो. र खानपान र सरसफाइमा ध्यान दिन सधैँ, हामी त फेरि पनि भन्छौँ, पटक पटक भन्छौँ, उमालेको शुद्ध पानी मात्र पिउनुहोस्, सडे गलेका खानेकुरा नखानुहोस्, घर वरिपरि पानी जन्म नदिनुहोस्. यसले लामखुट्टेको प्रजनन रोक्न मद्दत गर्छ, डेङ्गु मलेरियाबाट बचाउँछ. यात्रा गर्दाखेरि को समयमा सावधानी अप्नाउनुपर्छ. सडक चिप्लो हुने हुँदा सवारी साधनको गति कम गर्ने, यसै गरी हेडलाइट तथा ब्रेकको अवस्था अनिवार्य चेक जाँच गर्ने. भारी वर्षाको समयमा पहिरो र बाढीको जोखिम उच्च हुने भएकोले असुरक्षित क्षेत्रको यात्रा स्थगित वा कमै गरौँ. र भारी वर्षाको सम्भावना के हुँदैछ मौसमको पनि जानकारी लिनुपर्छ, सावधानी अप्नाउनुपर्छ. र आकस्मिक वर्षाबाट भिज्न र चिसो लाग्नबाट बस्न यति बेला छाता, रेनकोट आफ्नो साथमा राख्न चाहिँ नभुल्नुहोला है. हामीलाई तपाईँको माया छ नि त, तपाईँको सुरक्षाको कुरा पनि त छ नि, होइन? सुरक्षित रहेन जीवन छ, स्वस्थ रहेन सुखद जीवन छ. यसैले पनि यी कुराहरू यहाँहरूमा आज राखिरहेका छौँ. बर्सातको मौसम, बर्सातको मौसमका रमाइला पक्ष, बर्सातका मौसमका जोखिमका कुराहरू, सावधानीका कुराहरू, यस्ता कुराहरू हामी राखि नै रहनेछौँ अहिलेको लागि पनि. फेरि पनि यो बर्सातको मौसममा अर्को एउटा झरीसँगै अन्तर सम्बन्धित गीत सौगात यहाँहरूमा आज राख्दैछौँ. अभिषेक श्रेष्ठको स्वरमा रचना अनि सङ्गीत प्रतीक थापाको.

सङ्गीत मार्फत, गीत मार्फत, शब्द सुरमा हामीले झरीलाई त कति आग्रह गऱ्यौँ है, झरीलाई पनि अनुरोध गऱ्यौँ, नबर्सिदेऊ, कहिले बर्सिदेऊ, कहिले रिमछिम बर्सिदेऊ, कहिले बर्सातकै सुन्दरताको वर्णन होइन, सङ्गीतले के समेटेको छैन, यसरी त भनिन्छ सङ्गीतको शक्ति अपार छ भनेर होइन। र यो काठमाडौँको कुरा गर्दा, अझ भनौँ सहरी क्षेत्रको, मुख्य देशका सहरी क्षेत्रमाको कुरा गर्दाखेरि, अफिस आउँदा अथवा जाँदा अथवा कुनै काममा आउँदा जाँदा अथवा विद्यालय कलेज आउँदा जाँदाको कुरा गर्दाखेरि अहिलेको समस्या भनेको के हो भने, त्यो भेलभित्र कहाँ खाल्डो हुन्छ, कहाँ ढलो हुन्छ थाहा नै हुँदैन। यसैले आउँदा जाँदाखेरि पानी ठुलो परिरहेको छ भने, भेल बगिरहेको छ भने एकछिन पर्खेर मात्रै हिँड्नु, किनकि एकैछिन मात्र पर्खिँदा पानी एकैछिन रोक्यो भने त्यो पानी तर्किन्छ र हामीले देख्न सक्छौँ कहाँ खाल्डो छ के छ भनेर। कतिपय मोटरसाइकलहरू गाडीहरू पनि दुर्घटनामा परेको हामीले देखेको सुनेको छौँ नि त होइन, समाचारमा पनि परिरहेको हुन्छौँ। यसैले पानी ठुलो परेको बेलामा चाहिँ भिजिने डर पनि भयो, अर्को दुर्घटना हुने जोखिम पनि भयो, त्यो दुवैबाट जोगिनको लागि हामी के गर्न सक्छौँ त? अलिकति छिटो हिँड्दा फाइदा हुन्छ कि ठुलो वर्षा भइरहेको छ, पानी ठुलो परिरहेको छ भने त्यति बेला चाहिँ रोकिनु नै राम्रो भनेर हामी भन्छौँ। र अर्को कुरा, यो बाढी तथा पहिरोबाट बस्न पूर्व तयारी, अब नदी खोला किनारमा जहाँ बाढी आउने सम्भावना छ नि, तल्लो तटीय क्षेत्र अथवा सुरक्षित क्षेत्रमा बसोबास गर्ने, सुरक्षित स्थानमा जाने तयारी अवस्थामा रहनु पनि पर्छ। कति बेला के हुन्छ थाहा हुँदैन। यसै गरी महत्त्वपूर्ण कागजात, मोबाइल, अत्यावश्यक औषधिहरू सुरक्षित राख्ने, पानी नछिर्ने वाटरप्रुफ ठाउँमा वा झोलामा राख्न सकिन्छ। रातिको समय जहाँ जे हुनसक्छ यसो हेर्नु पऱ्यो भने, कहाँ कता भेल बगिरहेछ के छ भनेर हेर्नको लागि बत्ती पनि झ्याप्प जान सक्ने हुन्छ, त्यसको लागि टर्च लाइटको व्यवस्था गर्नु पनि राम्रो हुन्छ। र बाढीको बेला बाढी बगेको अथवा डुबेको बाटोमा अथवा भेल बगेको बाटोमा त्यो जोखिम मोलेर नहिँड्नु नै सबैभन्दा राम्रो। र दैनिक जीवनमा जुन बाधा पुर्याउँछ नि बर्सातले, कस्तो हुन्छ भने हिलो हुन्छ, यातायातमा अवरोध हुन्छ, बाटोघाटो बन्द हुन्छ, दैनिक ज्यालागारी गर्नेहरू र यात्रुहरूलाई त्यति बेला निकै शास्ति हुन्छ। त्यसैले दैनिक जीवनमा आइपर्ने यी बाधाहरूलाई कसरी सहजीकरण गर्न सक्छौँ, त्यसको पनि पहिला नै तयारी हुनु राम्रो हो। र चुनौती र नकारात्मक पक्ष पनि छन् यसका केही, जस्तै प्राकृतिक विपत्ति, अत्याधिक वर्षाको कारण पहाडमा पहिरो, तराईमा बाढीको जोखिम, डुबानको जोखिम, जसले धनजनको क्षति पुर्याउँछ। अहिले पनि हामीले कति सुन्यौँ होइन, विगतमा पनि कति बाढी पहिरो र डुबानमा परेका थियो, त्यति बेला चाहिँ परेको सहयोग र साथ दिने, तुरुन्त सुरक्षामा खटिने, यी कुराहरू पनि गर्नुपर्छ। र यस्तो बेलामा अझ बालबालिकाको लागि प्रजनन स्वास्थ्य र विशेष अवस्थामा रहेका हाम्रा आमा दिदीबहिनीहरूको स्वास्थ्यको पनि ख्याल हामीले त्यत्तिकै गर्नुपर्ने हुन्छ। र त्यस्तै वृद्ध आमा बुवा हजुरबा हजुरआमाको स्वास्थ्यको ख्याल र उहाँहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, सुत्केरी गर्भवती हाम्रा दिदीबहिनीहरूको सुरक्षाको कुरा, खानपानका कुरा, यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ। किनकि भनिरहेछु नि होइन, हामी भन्छौँ पनि जीवन रहे सबै कुरा छ, स्वस्थ रहे सबै कुरा छ, सुरक्षित रहे मात्र सबै कुरा छ। सानो गल्तीले, सानो लापरवाहीले ठुलो दुर्घटना ननिम्तियोस्, यसको लागि बर्सात मौसमलाई कसरी सुरक्षित राख्ने, कसरी उपयोगमा ल्याउने, यी कुराहरूमा चाहिँ हामीले सावधानी अपनाउनै पर्ने हुन्छ, होइन र हो भने। फेरि पनि कार्यक्रम जीवन सुखको आजको यो बर्सात विशेष यो प्रस्तुतिमा यहाँहरूमाझ हामी राख्दैछौँ अर्को एउटा रमाइलो गीत सौगात, यहाँहरूमाझ महेश काफ्ले र मिलिना राईको युगल स्वरमा रचना अनि सङ्गीत रहेको छ, महेश काफ्लेको।

नाचुफ्रिरी हजुर, आज बर्सातको यो मौसममा बर्सातसँगै सम्बन्धित सन्दर्भ र गीत सौगात यहाँहरूमा आज राख्यौँ हामीले। र एउटा भन्नै पर्ने कुरा छुट्ला के भनेर मैले हतार हतार गरेर भए पनि यो कुरा चाहिँ सुनाउनै मन लागेको छ। हामीले धेरै सावधानीहरूको कुरा त गऱ्यौँ होइन, सुरक्षित रहने कुराहरू गऱ्यौँ, रमाइलो पक्षहरूको पनि कुरा गऱ्यौँ, तर बर्सात याममा घरको मर्मत पूर्व तयारी चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। पानी जमेर घर चुहिने समस्याबाट बस्न कौशी र पानीको निकास हुने ढल तथा पाइपहरू यति बेला सफा राख्नुपर्छ र त्यसको निकास हुने बाटो पनि खुल्ला होस् र विद्युतीय उपकरणको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ। बिजुलीका तारहरू ओसिलो ठाउँमा यतिकै नछोड्ने होइन, करेन्ट लाग्नबाट जोगिनको लागि र समयमै त्यसको मर्मत सम्भार पनि गर्नु नै पर्छ। र अर्को कुरा चाहिँ यो बालबालिका तथा घरपालुवा जनावरको हेरचाह हामीले विशेष रूपमा गर्नु पर्ने हुन्छ। यति बेला हाम्रो कुकुर बिरालो जसलाई हामीले माया गरेर हामीले पालेको हुन्छौँ नि होइन, तिनीहरूलाई पनि पानीमा भिज्न दिँदा धेरै उनीहरूमा समस्या हुने हुनाले त्यसको पनि हामीले ख्याल राख्नुपर्छ। सानो कुरामा ख्याल राख्यो भने ठुलो ठुलो समस्याबाट हामी जोगिन सक्छौँ नि त, होइन र? आज बर्सातको रमाइलो पक्ष, उपयोगिता, सावधानीका पक्ष, यी सबै सन्दर्भहरूलाई जोडेर यहाँहरूमा आज वर्षासँगै सम्बन्धित गीत सौगात पनि सुनायौँ। जसरी हुन्छ जीवन सुरक्षित रहनु पर्यो, जीवन खुसी हुनु पर्यो, जीवनमा समस्या त आउँछन् नै तर समाधानका उपायहरूको पनि त खोजी गर्नुपर्ने नि त, होइन? यही कुरालाई ध्यानमा राखेर आज हामीले यो सन्दर्भ सामग्री राख्यौँ र अबको पालोमा एउटा गीत सौगात यहाँहरूमा आज राख्दैछौँ। अस्मिता अधिकारी र मिलन अरियालको युगल स्वरमा रचना अनि सङ्गीत रहेको छ प्रेम सागर पौडेलको।

जाँदा जाँदै भन्न मन लागेको छ, चिसो चिसो पानीमा मरिलानु के छ र जिन्दगानीमा, होइन? आज पानी, वर्षा, बादल, हरियालीसँग सम्बन्धित रहेर बरसात याममा को रमाइला पक्ष, सावधानीका उपायहरू र सुरक्षित रहने तरिकाहरू, यी सबै कुराहरूको सन्दर्भलाई यहाँहरूमा आज हामीले राख्यौँ मिठो गीत सौगातसँगै। र हामी फेरि पनि भन्छौँ, यो बरसातको मौसम यहाँहरूको लागि सुरक्षित रहोस्, सुखद रहोस्, यो कामना पनि छ। र यही कामनासँगै आजको लागि भने कार्यक्रमबाट बिदा माग्नुपर्ने सङ्केत स्टुडियोको घडीले दिइसकेको छ। सदा चाहिँ दिउँसो 1 बजेको समय समाचारको रहनेछ। फेरि आत्मीय आग्रह गर्न मन लागेको छ, सुन्दै रहनुहोला रेडियो नेपाल भनेर हामीसँगै रहिदिनुको लागि आग्रह गर्छौँ। र हाम्रो साथमा रहेर यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूलाई मनदेखिकै धेरै धेरै धन्यवाद। र जाँदा जाँदै मिठो गीत सौगात यहाँहरूमा आज राख्दै आजको लागि प्राविधिक साथी पराग पोखरेललाई धेरै धेरै धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सांसदहरूले आत्मदाहको घटना, काठमाडौँमा उत्पन्न समस्या, बाढी पहिरो दुर्घटना लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले गणेश नेपाली सहित 3 जनाले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु हुँदै देशमा उत्पन्न समस्याको समयमा नै समाधान गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले देशका विभिन्न भागमा अविरल वर्षापछि बाढी पहिरोको समस्या बढिरहेको र बाढी पहिरोबाट धेरै मानिस जोखिम रहेको भन्दै नागरिकको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न र पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले पछिल्लो समय कर्मचारीहरूले सेवाबाट राजीनामा दिने क्रम बढिरहेको तथा निजामती विधेयकमा प्रस्तावित व्यवस्था, राजनीतिक हस्तक्षेप र काम गर्ने अवस्था नरहेका कारण समस्या उत्पन्न भइरहेको भन्दै पुराना र अनुभवी कर्मचारीलाई पनि सँगै लिएर कर्मचारी प्रशासनमा आधुनिकीकरण गर्नु आवश्यक रहेको बताउनुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढीले डुबाएको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राखेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबार स्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि, दृश्य, श्रव्य दृश्य सामग्री, तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले राष्ट्रिय स्तरमा ओझेलमा परेका तर स्थानीय समुदायमा अझै प्रचलनमा रहेका जैविक ज्ञान, मौलिक औषधि, घरेलु उपचार तथा परम्परागत सिप जस्ता अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो असार 29 गतेबाट सरकारले विद्युतीय राहदानी सेवा सुरु गरिएको जानकारी गराउनुभयो। सर्वसाधारणलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको सो सेवा नेपाल बाहिरका विभिन्न दूतावासहरूबाट समेत उपलब्ध गराउन थालिएको सचिव राईले बैठकमा जानकारी गराउनुभयो। 2081 सालमा विद्युतीय राहदानी छपाईका लागि सरकारले ठेक्का आह्वान गरेका, 2082 सालमा फ्रेन्च कम्पनीसँग राहदानी छपाईका लागि विभागले सम्झौता भएको थियो। प्रतिवटा $8 दरले छपाई हुने अनुमान गरिएपछि अन्तिम छपाई गर्दा प्रति राहदानी छपाई बापत $10.13 परेको सचिव राईले बैठकलाई जानकारी गराउनुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरूबीच अहिले 12 निजगढमा छलफल भइरहेको छ। न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका मिटर ब्याज पीडितहरूसँग छलफल गर्न आज गृहमन्त्री गुरुङ बुद्ध यर्को विमान मार्फत सिमरा विमानस्थल हुँदै निजगढ पुग्नु भएको हो। मिटर ब्याज पीडितहरू सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै जनकपुरधामबाट काठमाडौँ केन्द्रित पैदल न्याय मार्चमा सहभागी छन्। गृहमन्त्री र पीडितबीचको छलफलमा मिटर ब्याज सम्बन्धी समस्या, पीडितका माग तथा सरकारका आगामी कदमबारे कुराकानी भइरहेको जनाइएको छ। देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याहसम्म 21 सडक प्रभावित भएका छन्। त्यसमध्ये 3 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने 18 एकतर्फी रूपमा सञ्चालन भएको सडक विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार पहिरोका कारण कोशी राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग र बुर्तिबाङ ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ। विभागका सूचना अधिकारी सुभाञ्जन दाहालले पहिरोका कारण सडक अवरुद्ध, सडक खुलाउन सम्बन्धित कार्यालयको पहिरो पन्साउने कार्य गरिरहेको जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो एन्टी टिभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले होमुर जलमार्गमा दुई पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एकजनाको हत्या गर्नुका साथै आठजनालाई घाइते तुल्याएको साउदी अरेबियाले आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जलमार्गमा हिँड्ने इरानी पानी जहाजलाई 20% कर लगाउने बताउनु भएको बेला इरानले यो आक्रमण गरेको बताइएको छ। अमेरिकी राष्ट्रपतिले इरान विरूद्ध तेस्रो दिन पनि सशक्त आक्रमण जारी रहेको बताउनु भएको छ। इरानी विदेश मन्त्रीले अमेरिकाले नाकाबन्दीकै रूपमा घोषणा गरेको नयाँ शुल्कको कुरालाई व्यवस्था गर्दै होमुर जलमार्गमा इरानी नियन्त्रण कायमै रहेको बताउनु भएको छ। र अमेरिकाका एकजना न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर परीक्षणमा उन्मुक्ति दिने गरी ट्रम्प र संघीय निकायबीच भएको सम्झौता बद्दर गर्नुभएको छ। अमेरिकी जिल्ला न्यायाधीश क्याथलिन विलियम्सले सरकारले पूर्वाग्रही ढङ्गले निशाना बनाएको दावी गर्नेहरूलाई क्षतिपूर्ति दिन खडा गरिएको 1 अर्ब 80 करोड डलरको कोषको पनि औचित्य नरहेको निर्णय गर्नुभएको। राष्ट्रपति ट्रम्पले अमेरिकाको आन्तरिक राजस्व विभाग विरूद्ध 10 अर्ब डलरको क्षतिपूर्ति दावी गर्दै यसअघि दायर मुद्दामा समझदारी गर्दै सो क्षतिपूर्तिको बदला 1 अर्ब 80 करोडको एन्टी बेपनानाइजेसन कोष बनाइने सहमति भएको थियो। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 मा बाख्रा पालन सँगै फुल खेती गर्दै आउनुभएका कृषक राम बहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
4: 17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए। के गर्ने त, अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै ज्यामी कामहरू गरियो, 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो, अनि त्यसपछि होटल व्यवसाय गरौँ यो भन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख सक्दिनँ म भने, अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि उहीँ मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 वटा टनल खरिद गरेँ मैले। 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेर 5 वटा टनल यस्तै किने। आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो।
3: सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
4: पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाएँ, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती, त्यसपछि अब उमेर झल्किँदै गयो, गरुङ बोकेर हिँड्नु पर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ, खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले, एकदम रहर थियो। यो एरियामा माछा पाल्नलाई साहुहरूलाई जग्गा माग्दाखेरि होइन माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ, नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ, 9,500 ल्याएर आजसम्म 12 वर्ष भयो, 12.5 वर्षमा मैले एउटा बाख्राबाट 35 वटासम्म बनाएँ, 35 वटासम्म बनाएँ, अहिले 25 वटा छन्, अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
3: कुनै समय घर खर्च चलाउन समेत धौधौ परेको थियो, तर अहिले साग फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
4: आमदानी जस घर खर्च त 2-4 पैसा नि जोड्या छु अहिले मैले, 2-4 पैसा जस बाख्राहरू खसीहरू बेच्छु, वर्षमा दसैँमा धन्नै 8-10 वटा त खसी पाठाहरू वर्षमा त्यति त बेच्छु मैले, बेचेर जस अहिले चाहिँ त मलाई धेरै नै फाप भइरहेछ, पहिला त म डुब्या थिएँ, अहिले त अलिअलि यति गर्नाले धन्न मेरो सास आइरहेछ, कृषिले मलाई गरेको छ, मैले साउलाई भाडा तिरेर 2-4 पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन जस 2-4 पैसा जोगाएको छु, मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ, म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भनेर जस्तो लाग्छ अहिले चाहिँ।
3: उत्पादनदेखि बजारसम्मको ज्ञान भएका राम बहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
4: खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने, सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ, अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन, म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ, धेरै उत्पादन भयो कि, अनि त्यसपछि म यसलाई लस गर्छु, फुललाई अहिले लस गरेर म साग लगाउँछु, सागबाट लिन्छु बर्खामा, सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ, बिउहरू दल राखेर तयार गरेका थिएँ, फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ, ल्याएर 4500 रुपियाँ 1000 सिटको 4500 पर्थ्यो, ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ, बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ, यहाँ त्यो बगारै भन्दो रहेछ यतातिर चाहिँ खसी लिन आउने, खसी बोका खोज्दै आउनेहरूले बगारे भन्दो रहेछ, उहाँहरू पनि आइरहनुहुन्छ, खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ, अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट खसी बजारबाट, तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन, मैले अन्दाजले यति दिनुहोस् लैजानुस् भन्छु कि, हचुवाको भरमा मैले दिन्छु।
3: अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ, यही अवस्थालाई ध्यानमा राखेर रा, कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नु भएको छ।
4: हुन त मेरो युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ, अनि मैले अझ मल पनि बिक्री गर्छु, नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिदिनु पर्छ, त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर फेरि पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा, यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु गाडी आउँछ भन्नुभएको, त्यो यो पनि पुर्याउनै सकिरहेको छैन, अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ, मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त।
3: कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ।
4: साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु, यो 45,000 तिर्छु, तल फुल खेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रोपनी त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु, अनि अरू 2 रोपनी चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहने किसान काम गर्नुहुन्छ, राम्रो काम गर्नुहुन्छ, गरेर खानु मलाई भाडा पर्दैन भनेर यो वाइडगुमा माथि 2 रोपनी चाहिँ साहुले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न।
3: उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ। माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ।
4: हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ। 3 जनाको उसबाट नै यसरी नै गरिरहेका छौँ। कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु, तिनीहरू गर्छन्। नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म। दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु। अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु। अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहार सुरु गर्ने घाँस पानी कुँडो पानी त्यही गर्छु। अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि, फेरि फुलहरू तरकारीहरूतिरै त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो, त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छु।
3: बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्। उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ।
4: यिनीहरूले खाए कि खाएन, म खान्न पर म भोकेर केही पनि हुँदैन। यिनले खाए कि खाएन होला, आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ। अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ, मेरो अरूको लेखी हेरेर मेरो यो ऊहरू चाहिँ वस्तुहरू चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ त्यो हुन्छ। म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्न, परिवार नै हामी खानु मान्दैनौँ। पठाउने बेला यिनीहरू त रुन्छन्, हेर्नुहोस् छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ। अब एउटा माउले 5 वटासम्म पायो बच्चा जन्मायो, 3 र 4 वटा पाउँदा रेगुलरै सबै नै पाउँछन्। दुध पुग्दैन, दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चा जस्तै हुँदो रहेछ के, हेर्नुहोस् बच्चा जस्तै काखमा लुटुपुटु भइहाल्छ दुध खान आउँदाखेरि।
3: नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
4: आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त। मैले त जसरी नि गर्नुपर्थ्यो, मेरो काम त ल्याउनुहोस् ल्याउनुहोस् ल्याउनुहोस् भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले 2-4 वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ। आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ। यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिर मान्छे हुनुहुँदैछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि मलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे हो नि, हामी बाहिर भनेको कहाँ साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ। मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
3: किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
4: आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100, 150, 200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि टाइम टाइममा आएर हाम्रो पशुभाउहरू खेतीपातीहरू कस्तो भएको छ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि, हाम्रो छाती त कत्रो हुन्थ्यो। ओहो सरकारले हेरिदिनु भएको छ हामीले, हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है, हामीले हामी खुसी हुनुपर्छ, सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नि उक्साउँछौँ नि।
3: हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
4: हरेस नखौ गरम, मैले पनि 0 नै सुरु गरेँ, म अहिले यतिसम्म आएँ, मलाई यो किसानबाट धेरै नै, मैले अरू अरू काम गरेँ मलाई फाप भएन, किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ, माटोबाट पाइन्छ, किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ, हामी फाइदामै जान्छौँ। यस्तो वस्तुभावहरू, खेतीपाती, फुल खेतीहरू, यो बाह्र पाटा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैनौँ। हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ, त्यो के किसिमले र के मिलेन होइन, त्यसो किसिमको मिलेन होला, दाना पानी मिलेन, घाँस पानी, अब मौसम, बाह्र पाटालाई ओबानो ठाउँ खोज्छन्, चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन। विदेश पनि त्यस्तै हो, सबै म दाजुभाइलाई के भन्छु भने विदेश पनि गरुन्जेल मात्रै विदेश हो, हुन त यहाँ पनि गरुन्जेल नै हो, तर भए पनि आफ्नै ठाउँमा मल जल गरेर माटो चलाएपछि माटोले दिन्छ।
3: हो, कृषिमा सम्भावना छ, तर त्यसलाई सफलतामा बदल्न लगन, धैर्य र निरन्तरता चाहिन्छ। यिनै गुणका कारण आज राम बहादुर थापा धेरै किसानका लागि प्रेरणाको स्रोत बन्नु भएको छ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कार्यक्रम सुने संसारमा यहाँलाई हार्दिक स्वागत गर्छौ। म रमा ढुङ्गाना र प्राविधिक सहकर्मी उत्तम पाण्डे। कार्यक्रम सुने संसार हरेक मंगलबार यही समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँगको कुराकानी र गीत संगीत सुनाउनेछौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सुरु गर्नुभन्दा अघि कार्यक्रमको शुरूआत गर्छौ यो साङ्गीतिक कोसलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। तपाईँको साथमा छु तपाईँहरूको नै प्रस्तुता म रमा ढुङ्गाना। कार्यक्रम सिने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुन्छ। तपाईँ यति बेला हाम्रो रेडियो नेपालको एफएम ब्यान्ड 98.1 र 103 MHz साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत सुनिरहनु भएको छ। कार्यक्रममा हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्रको समीक्षा, कलाकारसँगको कुराकानी र गीत संगीत सुनाउनेछौ। अब हामी अगाडि बढ्छौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: अभिनेत्री तथा फिल्म निर्देशक दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। मंगलबार माइतीघाट स्थित अन्नपूर्ण न्युरो अस्पतालमा बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो। अहिले दिपाश्रीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उनका सहकर्मी दीपक राजगिरीले जानकारी दिएका छन्। दीपकका अनुसार दिपालाई आइसियूबाट निकालिएको छ भने एक सातापछि डिस्चार्ज गर्ने तयारी रहेको छ। दुई साता अघि दिपाको ब्रेन ट्युमरको पहिचान भएको थियो। अझै एक साता हस्पिटलमा राखेपछि डिस्चार्ज गर्ने तयारी रहेको छ। अभिनेता रियर राई आगामी नेपाली फिल्म कंगाल करोडपतिमा अनुबन्धित भएका छन्। फिल्ममा यस अघि मुख्य भूमिकामा अभिनेता मुकुन भूषाल र सलिना तामाङ अनुबन्धित भइसकेका छन्। राजु श्रेष्ठको निर्देशन रहने फिल्म पाठशाला प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो। प्रस्तुतकर्ता प्रवीण आचार्य हुन् भने निर्माता अनिल कुमार बुढाथोकी छन्। फिल्ममा छिरिङ तामाङ, प्रवीण राई र प्रवेश सापकोटा सह निर्माताका रूपमा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सूरज कुमार लाइन प्रोड्युसर हुन्। फिल्मको पटकथा सुमन गजमेरले लेखेका हुन्। हाल छायाङ्कनका लागि विभिन्न स्थानको लोकेशन रेकी भइरहेको छ। साथै केही कलाकार छायाङ्कन हुने क्षेत्रबाटै चयन गरिने तयारी रहेको जनाइएको छ। अन्य कलाकार तथा छायाङ्कन सम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गर्ने जनाइएको छ। निर शाह निर्देशित फिल्म कमला मिसको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अंगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ। पोस्टरले आमा छोराको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ। मनोवैज्ञानिक कथावस्तुमा आधारित कमला मिसको पोस्टर सार्वजनिक भएसँगै दर्शक माझ चलचित्र प्रति उत्सुकता थपिएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होसबाट प्रेरित फिल्ममा शाहसँगै रमेश बुढाथोकी, वासना तिमल सिन्हा, शिवम सराफ छेत्री, आरव दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय छ। दर्शकपछि निर्देशनमा फर्किएका शाहले यो फिल्मबाट सामाजिक यथार्थ र पारिवारिक भावनाको कथा पेश गरेको जनाइएको छ। यसअघि वासुदेव, 25 बसन्त, राजमती, बसन्ती, मसान र सेतो बाघ जस्ता कालजयी र कतिपय कृतिमा आधारित फिल्म निर्देशन गरेका शाहको यो पछिल्लो निर्देशकीय प्रोजेक्ट हो। विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई छन्। पुष्कर लामा लाइन प्रोड्युसर हुन्। अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड इन्फा 2026 का उत्कृष्ट 5 मनोनयन सार्वजनिक गरिएको छ। आयोजित पत्रकार सम्मेलनमा मनोनितलाई प्रमाण पत्र प्रदान गरियो। इन्फा इभेन्ट्स UK र इन्फा नेपालले संयुक्त रूपमा अवार्ड आयोजना गरेका हुन्। वैशाख 1, 2082 सोही वर्षको चैतसम्म हलमा प्रदर्शनमा आएका कथानक फिल्मले अवार्डमा प्रतिस्पर्धा गरिरहेका छन्। अवार्डको जुरीमा फिल्म कर्मी हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा छन्। अवार्ड संयोजक मनिष कार्कीका अनुसार यस वर्षको अवार्ड नेपालमा हुनेछ। यस वर्षको पहिलो त्रैमासमा चलचित्र लाली बजारले सबैभन्दा बढी ₹9,32,09,925 र सबैभन्दा कम जाडले ₹1,26,000 आमदानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने सूचनामा 28 गते आइतबार बेलुकीसम्म सिनेमा 2 बक्स अफिसमा सो कुरा उल्लेख छ। अभिनेत्री स्वस्तिमा खड्का लगायत अभिनेता रविन्द्र सिंह बानिया, समाइरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, पुरस्कार, प्रशंसा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ। यस वर्षको पहिलो 3 महिनामा सबैभन्दा कम कमाउने चलचित्र जाड बनेको छ। सार्वजनिक विवरण अनुसार उक्त चलचित्रले ₹1,26,000 आमदानी गरेको छ। राजु शाहले निर्देशन गरेको उक्त चलचित्रमा सानवी खतेडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मन्जु श्रेष्ठ, सुभाष गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन्। त्यसै गरी गत जेठ 15 गते प्रदर्शन भएको चलचित्र रोल नम्बर 1 रु 1,77,06,583 कमाई गरेको छ। सो चलचित्र जोन योन्जनको निर्देशनमा तयार भएको हो। चलचित्रमा मुकुन भूषाल, सुशाङ मैनाली, रेणु योगी, एवन राज उप्रेती, सृजना अधिकारी, निर्विक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्। यही असार 5 गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र आइएम जित बहादुरले घरेलु बजारमा राम्रो कमाई गर्न सकेन। यस अवधिमा सो चलचित्रले जम्मा ₹31,36,112 कमाएको छ। कलाकार जितु नेपालले निर्माण तथा अभिनय गरेको उक्त चलचित्रमा नेपालसँगै वर्षा रावत, प्रियङ्का कार्की लगायतको अभिनय रहेको छ। माया भनेको यस्तै होला भदौ 26 गतेबाट प्रदर्शनमा आउने फिल्म हो। फिल्मको प्रदर्शन मिति नजिकै गर्दा निर्माण युनिटले मुख्य कलाकार सबै समेटेको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा फिल्ममा दिल श्रेष्ठ हल्दी डे बनाइरहेका छन् भने त्यसमा मदन कृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ समेत अटाएका छन्। विवाह पूर्व मनाइने यो हल्दी डेमा उपस्थिति सबै प्रफुल्ल मुद्रामा छन्। हल्दी डेका लागि सजाइएको झकी झक स्पेस र उपस्थितिहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रश्न पारेको छ। नम्रताको हातमा बधाईका लागि हुनेवाला दुलाहालाई दिने ल्याएको बुके छ। मदन कृष्ण भने व्हील चेयरमा छन्, यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ। पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फ्यामिली ड्रामा रहेको बताएको छ। फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गरेकी हुन्। रेखाको 8 वर्षपछि निर्देशन कमब्याक भएको हो। उनले यसअघि हिम्मत वाली, मालिका जस्ता फिल्म निर्देशन गरिसकेकी छिन्। दिया एन्ड अमो फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मदन कृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालका सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्कीको पनि अभिनय छ। लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ। दिया एन्ड अमो फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्। फिल्ममा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ। फिल्म देशभर रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफटी कम्पनीले वितरणको जिम्मा लिएका छन्। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। अजय देवगन अभिनीत बलिउड कमेडी फिल्म धमाल 4 प्रदर्शनको दोस्रो दिन बक्स अफिसमा उल्लेखनीय उछाल देखाएको छ। भारतीय बक्स अफिस ट्र्याकिङ वेबसाइट स्याक्निलको प्रारम्भिक अनुमान अनुसार फिल्मले शनिबार भारतमा करिब 22.50 करोड भारू कमाएको हो। यसअघि फिल्मले पहिलो दिन 14 करोड भारूको ओपनिङ गरेको थियो। यो सँगै फिल्मको 2 दिनको कुल भारतीय कमाई 36.50 करोड भारू पुगेको छ। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्पार्टसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन्। विवाह समारोहबाट ताजा तस्विर सार्वजनिक भएको छ, जहाँ आमिर गौरी सहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ। आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन्। झरीको बावजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन्। आमिरको यो तेस्रो विवाह हो। यसअघि उनले रिना दत्त र किरण रावसँग विवाह गरेका थिए। पछि यी दुईजनासँगको वैवाहिक सम्बन्धमा दरार आयो। गौरीको पनि यो दोस्रो विवाह हो। अघिल्लो विवाहबाट गौरीका 1-7 वर्षका छोरा छन्। कार्यक्रममा अब नेपालो भएको छ साङ्गीतिक कोशीलीको।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो।

0: बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। अबको पालो कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: आजको सिने संसारमा हामीसँग हुनुहुन्छ फेस अफ नेपाल 2025 विजेता तथा प्रतिभाशाली मोडल योगेश शर्मा। फेस अफ नेपाल 2025 उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेपछि उहाँले नेपाली मोडलिङ क्षेत्रमा नयाँ पहिचान बनाउनु भएको छ। यस प्रतियोगिता मार्फत उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गर्नुभएको छ। यस विशेष कुराकानीमा हामी योगेश शर्माको मोडलिङ यात्रा, फेस अफ नेपाल 2025 अनुभव र भविष्यको योजना को बारेमा विस्तृत रूपमा कुरा गरेका छौँ।
2: योगेशजी, रेडियो नेपालको सिने संसार कार्यक्रममा स्वागत छ यहाँलाई।
3: हेलो, नमस्ते।
2: ग्ल्यामर क्षेत्रमा आए पछाडि धेरै जसो मोडलहरूको गन्तव्य चाहिँ ठुलो पर्दा हुन्छ, चलचित्र हुन्छ, होइन? के योगेश शर्मालाई पनि हामी चाँडै नेपाली चलचित्रमा देख्न पाउँछ?
3: हजुर, मलाई पनि त्यस्तै लाग्छ। किनभने मैले नै लाइक मोडलिङ फिल्डमा आउनुको उद्देश्य चाहिँ भोलिको दिनमा गएर पर्दामै आउने हो, किनकि अब मुभी फिल्ड भनेपछि सबैको अब रुचि मान्छेहरूको भोलि ठुलो पर्दा सिल्भर स्क्रिनमा आउने अभियसली एकदमै खुसीको कुरा पनि हो। लेट्स होप राम्रै होला।
2: यदि भविष्यमा चलचित्रमा काम गर्ने मौका मिल्यो भने कस्तो खालको भूमिका चाहिँ निभाउनुहुन्छ होला? रोमान्टिक, एक्सन, कस्तोमा रुचाउनुहुन्छ?
3: म देख्दा अलिक चक्लेटी नै छु, मेरो दिदीहरूले नि त्यही भन्नुहुन्छ। सो आई गेस रोमान्टिक नै लभ स्टोरीको मुभी भयो भने चाहिँ द्याट वुड बी ग्रेट फर मी।
2: आज भोलि चलचित्र उद्योगमा प्रवेश गर्न चाहिँ बलियो माध्यम भनेको म्युजिक भिडियो बनेको छ, होइन? उपाधि जितेपछि कुनै ठुलो ब्यानरको म्युजिक भिडियोबाट अफरहरू आएका छन् कि?
3: अफर त आउनु चाहिँ अलिक धेरै नै आएको थियो, तर लोकदोरीबाट चाहिँ, अनि अलि मैले लोकदोरी चाहिँ अब यो फेस लगाएर लोकदोरीमा
2: जस्तो लाग्यो,
3: अनि त्यही भएर अब हेरिरहेको छु, स्टिल इन प्रोसेस भनौँ न। कुनै राम्रो म्युजिक भिडियो अहिलेको लाइक यङ जेनेरेसनलाई डेडिकेट गरेर भयो भने चाहिँ डेफिनेटली अब देख्न सक्नुहुन्छ, मलाई त्यही भन्छु म चाहिँ।
2: योगेशको नजरमा फेसन के हो?
3: मेरो नजरमा फेसन इज नट जस्ट ओन्ली लाइक ड्रेसिङ यताउता, त्यो भनेको एउटा कन्फिडेन्स, आफूलाई कसरी मान्छेले क्यारी गर्छ, भोलिको दिनमा कुनै पनि गाह्रो परिस्थिति आफूलाई कसरी ह्यान्डल गर्ने, अनि त्यहाँ पछाडिदेखि आफूले लगाएको आफू जुन रूपमा छ त्यही रूपमा आफूलाई कसरी एक्सेप्ट गर्ने भन्नेलाई चाहिँ म फेसन भन्न चाहन्छु।
2: तपाईँ ब्रान्डेड कपडामै विश्वास गर्नुहुन्छ कि आफूलाई कम्फर्टेबल हुने पहिरनमा?
3: अब त्यो भन्नुपर्दा चाहिँ कम्फर्टेबल भन्दा नि ड्रेसिङ कस्तो हुन्छ भन्दाखेरि हामीले जुन लुगाले लगाए त्यसलाई आफूले कसरी क्यारी गर्ने भन्ने हुन्छ। अब वेदर इट्स ब्रान्डेड हो कि सिम्पल हो, तर आफूले जसरी क्यारी गर्ने छ त्योमा चाहिँ बेस्ट देखिन्छ नि त।
2: हजुर, चलचित्र उद्योगमा तपाईँलाई सबैभन्दा बढी मनपर्ने कलाकार को हो त?
3: अब सबैले सबैको चर्चामै हुनुहुन्छ उहाँ चाहिँ, हाम्रो अनमोल केसीजी नै भन्छु मैले। पछिल्लो समय मुभी नै एकदमै राम्रो एक्टिङ गर्नुभएको छ, आई होप इन फ्युचर मैले नि काम गर्ने मौका पाऊँ उहाँसँग।
2: त्यही हो एक्टर भयो, एक्ट्रेस
3: एक्ट्रेस हाम्रो मलाई अलिक रुचि लाग्ने भनेको चाहिँ पहिले चाहिँ आचल शर्मा मन पर्नु हुन्थ्यो, अहिले चाहिँ मेरो गरिमा शर्मा।
2: आचलजी मन नपर्नुको कारण के हो?
3: अब अहिले मेजर हुँदै गयो, अब आचलजी चाहिँ बिहे पनि भइसक्यो, अब हामी बिहे नभएकोले हेर्ने भनेर।
2: हाम्रो योगेशजी सिङ्गल हुनुहुन्छ कि मिङ्गल?
3: यस्तो कुरा मिडियामा खुलायो भने अलिक भोलि पर्सि मलाई चाहिँ गाह्रो पर्ला, त्यही भएर यो कुरालाई चाहिँ यतिकै राखौँ, मैले प्राइभेसीमै राखौँ।
2: अब हामी ऱ्यापिड फायरमा जान्छौँ,
3: डर लाग्यो मलाई चाहिँ।
2: र्याम वा कि फोटोसुट?
3: फोटोसुट।
2: क्याजुअल पहिरन कि सुट प्यान्ट?
3: सुट प्यान्ट अभियसली।
2: ब्रान्डेड कपडा कि कम्फर्टेबल कपडा?
3: विल गो फर कम्फर्टेबल अब चाहिँ।
2: ओके। सधैँ परफ्युम लगाउने कि घडी बान्ने?
3: परफ्युम मेबी स्मेल राम्रो हुनु पऱ्यो नि त, स्मेल गुड इज बेस्ट थिङ, होइन?
2: कपालको स्टाइल बिरेको मन पर्दैन कि जुत्ता फोर भएको?
3: यो फिल्डमा आइसकेपछि मेबी म दुइटै भन्न चाहन्छु। ओके, त्यसो भए ध्यान चाहिँ प्रायः कपालमै जान्छ, त्यही भएर फेसतिर कपालै भयो।
2: नेपाली चलचित्र के, हलिउड बलिउड?
3: म नेपाली चलचित्र नै रुचाउने मान्छे हो, म 1980s नै म्युजिक सुन्छु अहिले पनि, सो अभियसली नेपाली चलचित्र नै भनौँ।
2: एक्सन मुभी कि रोमान्टिक मुभी?
3: रोमान्टिक मुभी।
2: अफर आयो भने भिलेनको भूमिका कि साइड हिरो?
3: बेटर भिलेनको भूमिका।
2: भिलेन?
3: या, अब साइड आउनुभन्दा बेटर चाहिँ भिलेनको पनि त छुट्टै एउटा उस हुन्छ नि त। सो
2: तपाईँको फिल्म उद्योगमा क्रस अभिनेत्री को हुन्?
3: ओहो, मेरै कास्टको हुनुहुन्छ अरे,
2: नाम रिभिल गरिदिऊ
3: हो के? तर अहिले चाहिँ जसिता गुरुङ भनौँ न, अहिले अनमोलजीले ड्याङ काटेको हाल्नु होला।
2: एकजना अभिनेता जसको जस्तो अभिनय र पर्सनालिटी बनाउन मन लाग्छ?
3: निर्सा जस्तो, एकदमै या। उहाँको एक्टिङ एकदमै रुचाउँछु मैले. एन्ड रिसेन्टली उहाँको मुभी पनि आएको थियो परान भन्ने, म हलभरि रोएको छु त्यो मुभी हेर्दै उहाँको एक्टिङ हेर्दै. सो आई होप एक्टिङमा त्यति निखारो म आफूलाई भविष्यको दिनमा, त्यही छ मेरो चाहिँ अहिले.
2: बिहान छिटो उठ्ने कि ढिलो सुत्ने?
3: बिहान छिटो उठ्ने.
2: जिममा बढी समय बिताउने कि डाइटिङमा?
3: जिममा.
2: चिया कि कफी?
3: कफी आई गेस.
2: काठमाडौँको भिडभाड कि गाउँको एकान्त?
3: मलाई चाहिँ काठमाडौँको भिडभाड नै मनपर्छ, हसल हुन्छ नि त्यो, अब लाइफ कसरी अघि बढ्ने यताउता सबै कुराहरू.
2: धेरै पैसा कि धेरै नाम?
3: धेरै नाम. नाम भएपछि पैसा अभियसली भइहाल्छ, त्यही भएर धेरै नाम.
2: आइना हेर्दा पहिलो नजर कहाँ जान्छ, कपालमा कि अनुहारमा?
3: मेरो आफ्नै आँखामा.
2: प्रेममा लुक्स महत्त्वपूर्ण हुन्छ कि बानी?
3: अभियसली बानी नै. सुरुमा त लुक्स नै हो, अब पछि गएर चाहिँ बानी.
2: सामाजिक सञ्जालमा सबैभन्दा बढी के चलन हुन्छ, इन्स्टाग्राम कि टिकटक?
3: इन्स्टाग्राम. पहिले चाहिँ टिकटक र अहिले चाहिँ इन्स्टाग्राम. अहिले
2: एकदमै धेरै रमाइलो कुराकानी भयो र अन्तमा योगेश शर्मा भनेर चिनाउनु पर्दा के भनेर चिनाउन चाहनुहुन्छ?
3: थ्याङ्क
2: यू सो मच. यस्तो व्यस्त समयको बावजुद पनि थोरै समय हाम्रो रेडियो नेपालको लागि निकालिदिनु भयो, थ्याङ्क यू.
3: धन्यवाद.
0: कार्यक्रममा अब नेपालो भएको छ सांगीतिक कोशीलीको.

कार्यक्रममा आऊ भने बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण र प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्म म रमा बिदा हुन्छु। हस्त, नमस्ते।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
4: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
3: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
6: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
5: हल्लाको पछिना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
6: रेडियो नेपालद्वारा जनहितका लागि।
7: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, प्रान 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई।

केही दिनमा सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्न सक्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले कार्यक्रम बागमती सेरोफेरोको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान. सूर्य थुलुङ र साथीहरूको स्वरमा रहेको छ यो स्वदेश गान. रचना र सङ्गीत रहेको छ गणेश रसिकको. स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा हामी दुई उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ हाम्रो ब्युटिफुल दिदी हुनुहुन्छ, आज एकदमै ब्युटिफुल भएर आउनुभएको छ। यति भनिसकेपछि बुझिसक्नु भएको छ होला, नाम भन्न पर्दैन होला, तर म नाम भनिदिन्छु, राधिका ओझा, अनि म त सधैँ विद्या चौधरी। यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एप 792 किलो हर्जबाट यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी कार्यक्रमको साथमा चारवटा गीत दिएर उपस्थित भइसकेका छौँ। यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त खुसी भएर बस्नुहोला। यो बर्खाको मौसम रहेको छ, यात्रा गर्दै हुनुहुन्छ भने सुरक्षित यात्रा गर्न आग्रह गर्न चाहन्छौ। जुन ठाउँमा जाने सोच बनाउँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ होइन, या एक दुई दिन अगाडि पछाडि जानु छ भनेपछि त्यस ठाउँको विषयमा चाहिँ मजाले जानकारी लिनुहोला र यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। नत्र भने एकदमै धेरै दुःख पाउँछौँ। जताततै पानी परिरहेको छ, पानी परेको कारणले धेरै ठाउँहरूमा पहिरो गइरहेको छ होइन, त्यसकारण सुरक्षित यात्रा गर्न हामी निरन्तर आग्रह गर्छौँ। र यो बर्खाको सिजनमा एकदमै स्वच्छ पानी पिउनुहोला, सकभर त होइन, उमालेर उमालेको पानी पिउन आग्रह गर्न चाहन्छौँ। यहाँहरूको घरमा जो जतिको घरमा छिमेकमा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति बालबालिकाहरू हुनुहुन्छ, उहाँहरूको एकदमै ख्याल गर्नुहोला। र सँगसँगै अहिले चाहिँ बर्खाको मौसममा जति प्रकृति प्रेमीहरू हुनुहुन्छ होइन, प्रकृति लभर हुनुहुन्छ, उहाँहरू जतिजना घुम्न जानुभएको छ, घुम्ने ठाउँहरू हाम्रो देश नेपालमा यति धेरै ठाउँहरू छ होइन, सामाजिक सञ्जालहरूमा यस्तो राम्रो राम्रो ठाउँमा हरियो होइन, जताततै अब बुकी फुलहरू वनफुलहरू फुलिरहेको हामी देखिरहेका छौँ। कतिजना साथीहरू त त्यहीँ पुगेर पनि हामीलाई मजाले सुन्दै हुनुहुन्छ होला, कोही यात्रा गर्दै सुन्दै हुनुहुन्छ होला, कोही काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला। तर जतिजना घुम्न जानुभएको छ होइन, त्यहाँ घुम्न गइसकेपछि चाहिँ हामीले अब खाएको फोहोरहरू हुन्छ नि, त्यो फोहोरको व्यवस्थापन चाहिँ हामीले आफैबाट व्यवस्थापन गर्न सिक्यौँ भने त्यस ठाउँमा चाहिँ फोहोर नै हुँदैन होइन। धेरै ठाउँमा हामी घुम्न गएका छौँ, यति धेरै के चाउचाउको खोस्टाहरू, पानीको बोतल, कोकहरू, अरू अरू होइन, कोल्ड ड्रिङ्क्सको बोतलहरू के जताततै फ्याँकेको देख्दा चाहिँ त्यो जुन प्रकृति, जुन ठाउँको सुन्दरता हामी चाहिँ इमेजिन गरेर ठाउँ देखेर गएका हुन्छौँ नि, त्यहाँ चाहिँ रियालिटी अलग हुन्छ, फरक हुन्छ। त्यसकारण त्यो फोहोर चाहिँ कुरूप किन बनाउने त्यति राम्रो ठाउँलाई होइन, त्यो कुराहरूलाई चाहिँ एकदमै विचार गरौँ। हामी चाहिँ एउटा सभ्य नागरिकको पहिचान दिउँ र ट्राफिक नियमको एकदमै धेरैभन्दा धेरै पालना गर्न पनि आग्रह गर्छौँ। अब भने हामी ढिला नगरिकन कार्यक्रमको सुरुवात गीतबाट गर्छौँ, त्यसपछि भने यहाँहरूसँग प्रत्यक्ष रूपमा यहाँहरूकै सुमधुर आवाजमा गीत सुन्न र सुनाउनका लागि आउने नै छौँ। अहिलेलाई राख्दैछौँ, अहिलेको एकदमै चलेको गीत राख्दैछौँ, सुरेश अन्जान अञ्जिता विश्वकर्माको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ सुरेश अन्जानको, 0142117 र 736 को लाइन पनि हामीले खुल्ला गरिसकेका छौँ।

हजुर लौन नि तिमी बिना एकछिन पनि बाँच्न सकिन बस्न सकिन भन्दै हुनुहुन्थ्यो सुरेश अन्जान अन्जिता विश्वकर्माले। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने 0142117736 लाइन खुला गरिसकेका छौँ। भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। फेरि पनि हामी गीत सङ्गीततर्फ लाग्दैछौँ। विष्णु खत्री देवी घरती मगरको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ विष्णु खत्रीको।

हजुर, निरन्तर कार्यक्रम स्वर साधनामा यहाँहरूलाई गीतहरू सुनाइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ, बसन्त थापा, राजन गुरुङ, देवी घरती मगर, जुना श्रेष्ठको स्वरमा रहेको छ भने बसन्त थापाको शब्द सङ्कलन रहेको छ।

हजुर, हामी कार्यक्रम स्वर साधनामा यति बेला रमाइला रमाइला गीत सङ्गीतहरू सुनाइरहेका छौँ। गीत सङ्गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। प्रशान्त सेवाको टी शान्ति श्री परियारको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुषमा सिग्देलको रचना रहेको छ, दिवेश राईको सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ 3 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम बागमती सेरोफेरोको पुनः प्रसारण सुन्नुहुनेछ भन्दै हामी दुई कार्यक्रम

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 वा

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सभामुख डोलप्रसाद अर्यालद्वारा सरकारको ध्यान आकर्षण। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा छ बुधे बाका बारेमा पहिलो चरणको वार्ता सम्पन्न। र इरानले होमबुट जलमार्गमा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको साउदी अरेबियाको आरोप। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीड़ित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरण गर्न सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सभामुख अर्यालले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका घटनाहरू बढेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम सञ्चार माध्यम, दलका नेताका घर र न्यूरोड लगायतका स्थानमा गाडी तेर्स्याइएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउन खोजिएको भन्दै सबै सञ्चार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढीले डुबाएको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग गर्नुभयो। सांसदहरूले महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी, कालो बजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन शाह जनप्रतिनिधिको सर्वोच्च संसदमा उपस्थित भएर सांसदहरूले उठाएको जवाब दिन माग गर्नुभयो। सांसदहरूले भदौ 23 र 24 गतेको घटनाका विषयमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षीय दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राखेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसदको रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका छ बुधे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकालाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज बिहान बाराको निजगढ पुग्नु भएको थियो। निजगढ स्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको छ बुधे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति राम स्वाय प्रसाद यादवले भेटवार्ता गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादव आज 3:30 बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ। उहाँ कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लाग्नु भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबार स्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि दृश्य श्रव्य दृश्य सामग्री तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले राष्ट्रिय स्तरमा ओझेलमा परेका तर स्थानीय समुदायमा अझै प्रचलनमा रहेका जैविक ज्ञान, मौलिक औषधि, घरेलु उपचार तथा परम्परागत शिव जस्ता अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय र आदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो असार 29 गतेबाट सरकारले विद्युतीय र आदानी सेवा सुरु गरिएको जानकारी दिनुभयो। सर्वसाधारणलाई सहज रूपमा र आदानी सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यो सेवा नेपाल बाहिरका विभिन्न दूतावासहरूबाट समेत उपलब्ध गराउन थालिएको सचिव राईले बैठकलाई जानकारी दिनुभयो। 2081 सालमा विद्युतीय राजधानी थप छपाईका लागि सरकारले ठेक्का आह्वान गरेकोमा 2082 सालमा फ्रेन्च कम्पनीसँग राजधानी छपाईका लागि विभागले सम्झौता भएको थियो। प्रतिवटा $8 दरले छपाई हुने अनुमान गरिएपछि अन्तिम छपाई गर्दा प्रति राहदानी छपाई बापत $10.13 परेको सचिव राईले बैठकलाई जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदीय समितिमा छलफल गर्न नहुने भन्दै राहदानी छपाईको पारदर्शिता र टिप्पणीको आधिकारिकताबारे पनि सरकारले समितिमा जानकारी गराउनुपर्ने विचार राखेपछि समितिका सभापति भरत बहादुर खड्काले बैठक स्थगित गर्नुभयो। मधेश प्रदेशमा डिप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेश प्रदेशमा हाल 49% जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ। सुरु गरिएका डिप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशकै पानीको भर पर्नुपर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको यो रिपोर्ट।
1: खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मधेस प्रदेशमा 49% जग्गा मात्रै सिंचित रहेको छ। सरकारले सिंचाइ समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 का किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसङ्ख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिंचाइ सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढिरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रुपियाँको लागतमा डिप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिँचाइ गर्न पाउन सकेको छैन। सखरी डिप ट्युबवेल जल उपभोक्ता समिति महोत्तरीका अध्यक्ष सञ्जय झा,
2: डिप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशे खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
1: पछिल्लो 5 वर्षमा महोत्तरीमा 33 र धनुषामा 22 गरी 55 वटा डिप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महोत्तरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ड्रिलर ट्युबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाइ विकास महोत्तरीका निमित कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
3: सरकारले बजेट विनियोजन गर्दाखेरि सुरुमा 20 लाख 25 लाख विनियोजन गर्ने यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्युबवेल सञ्चालनमा आउँछ। तर विडम्बना के छन् भने कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ। प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिएन भने त्यसको
1: मधेसमा खेतीयोग्य 388,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाइ समस्या समाधानका लागि किसानलाई सेल ट्युबवेल वितरण गर्दै आइरहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अज अजय गेवालीले बताउनुहुन्छ।
4: हामीले सेलरोटीको लो कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा परिसकेको छ, हामीले सिँचाईको सेलरोटीको लागि सूचना जारी गऱ्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ। तर अहिले फेरिबाट सूचना जारी गरेर माग सङ्कलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो सडक 220-250 सडकको आधारमा आवेदन परेको छ।
1: सरकारले डिप बोर्डिङमा ठुलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भने नारा प्रदेश सरकारलाई गुन्ज्याइरहेको छ। मन्जित कुमार राम, रेडियो नेपाल महोत्तरी।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: अब रात तपाईँको नेपाल टेलिकम
0: राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरूबीच अहिले 12 निजगढमा छलफल सकिएको छ। न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका मिटर ब्याज पीडितहरूसँग छलफल गर्न आज गृहमन्त्री गुरुङ बुद्ध यरको विमान मार्फत सिमरा विमानस्थल हुँदै निजगढ पुग्नु भएको थियो। देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याहसम्म 21 सडक प्रभावित भएका छन्। त्यसमध्ये 3 सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् भने 18 एकतर्फी रूपमा सञ्चालन भएको सडक विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार पहिरोका कारण रोसी कोशी राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग र बुर्तिब्याङ ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ। विभागका सूचना अधिकारी सुभाञ्जन दाहालको भनाई अनुसार पहिरोका कारण सडक अवरुद्ध, सडक खुलाउन सम्बन्धित कार्यालयले पहिरो पन्साउने कार्य गरिरहेको जानकारी दिनुभयो। नवलपरासीको सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन नारायणी नदीमा निर्माण कार्य भइरहेको तटबन्धको कामले तीव्रता पाएको छ। विगत लामो समयदेखि वर्षायाममा डुबान र कटानको उच्च जोखिममा पर्दै आएको सुस्तालाई सुरक्षित बनाउन सुरु गरिएको यो आयोजना अहिले अन्तिम चरणमा पुगेको छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त सञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्ने संकेत भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त सञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजुदा एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती सुरु भएको छ। कुरिलो खेतीका कारण जग्गा भाडा, प्राङ्गारिक मल र बिउ खरिद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती सुरु गरेका हुन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको यो रिपोर्ट।
7: बर्दियामा कुरिलो खेती सुरु गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतवनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतहनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती सुरु गरिएको हो। कुरिलो खेतीका लागि 18 जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर सुरु गरिएको बेतवनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनुभयो। कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ। यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूका लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रीता थारूले बताउनुभयो।
8: पहिला त कुरिलोको बारेमा केही पनि थाहा थिएन। हेर्दाखेरि युट्युबमा यताउता गर्दाखेरि देख्यो अनि सिक्यो अनि गर्न खोजेको। अब के हुन्छ पछि?
7: आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नभएकाले कुरिलो खेती सफल हुने विश्वास रहेको छ। कुरिलो खेतीका लागि सम्वर्धन परियोजनाले जग्गा भाडा, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ। यज्ञ प्रसाद सापकोटा, रेडियो नेपाल, बर्दिया।
0: यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका एकजना न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर परीक्षणमा उन्मुक्ति दिने गरी ट्रम्प र संघीय निकाय बीच भएको सम्झौता बद्दर गर्नुभएको छ। अमेरिकी जिल्ला न्यायाधीश क्याथिलिन विलियम्सले सरकारले पूर्वाग्रही ढंगले निशाना बनाएको दावी गर्नेहरूलाई क्षतिपूर्ति दिन खडा गरिएको 1 अर्ब 80 करोड डलरको कोषको पनि औचित्य नरहेको निर्णय गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकाको आन्तरिक राजस्व विभाग विरूद्ध 10 अर्ब डलरको क्षतिपूर्ति दावी गर्दै यसअघि दायर मुद्दामा समझदारी गर्दै सो क्षतिपूर्तिको बदला 1 अर्ब 80 करोडको एन्टी वेपनाइजेसन कोष बनाउने सहमति भएको थियो। र इरानले होमुर जलमार्गमा 2 पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी 1 जनाको हत्या गर्नुका साथै 8 जनालाई घाइते तुल्याएको साउदी अरेबियाले आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जलमार्गमा हिँड्ने इरानी पानी जहाजहरूलाई 20% कर लगाउनु भएको बताउनु भएको बेला इरानले यो आक्रमण गरेको बताइएको छ। अमेरिकी राष्ट्रपतिले इरान विरूद्ध तेस्रो दिन पनि सशक्त आक्रमण जारी रहेको बताउनु भएको छ। इरानी विदेश मन्त्रीले अमेरिकाको नाकाबन्दीकै रूपमा घोषणा गरेको नयाँ शुल्कको कुरालाई व्यवस्था गर्दै होमुर जलमार्गमा इरानी नियन्त्रण कायमै रहने बताउनु भएको छ। अब मौसम। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सभामुख डोलप्रसाद अर्यालद्वारा सरकारको ध्यानाकर्षण। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा 6 बुधे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न। र इरानले होमुर जलमार्गमा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको साउदी अरेबियाको आरोप। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषाको समाचार सुन। सभामुख डोल प्रसाद अर्यालले विपदकबाटै अखलार घटना कारण अखै पार्लर मानुस लग तसु भौतिक नाश हट्यालै सोलारी विपद पहिलाक तयारी व्यवस्था गरेर सरकार ध्यान कारा दिल र छ। प्रतिनिधि सभा आजको बैठकमा सांसद लखे परिधरल पानी सँगै बाढी पैरा तसु डुबान घटना लग बढ्ला विषयमा ध्यान काराने सु सभामुख अर्याले सरकार पनि ध्यान काराल हो। सभामुख अर्याले विपदक घटनामा पर्लार राहत तसु उद्धारक व्यवस्था गरेलै तसो सजिलो जुगलाको मोटर गाडी आए ज्याले व्यवस्था मिल्यालै सरकार ध्यान तान दिल र छ। येमाज प्रतिनिधि सभाग आजको बैठकमा सांसद लखे आफ्नै मर्लार घटना काठमाडौँ मानिसकला समस्या बाढी पैरा दुर्घटना सहितक विषयमा सरकार ध्यान कारा दिल हो। आजको बैठकमा सांसद लखे गणेश नेपाली सहित तीनजना आफ्नै मर्ल विषयमा सरकार ध्यान काराती देशमा निस्कल समस्या समयमा नै समाधान गरेलै सरकारसँगै माग गर्ल रहेछ। सांसद लखे गणेश नेपाली घटना तसु उसे पछि राजधानीमा अख्ल घटनालग निकै गहिरो अख्लवास्ती आम सञ्चार माध्यम दलग नेता घर तसु न्युरो सहितक ठाउँमा गाडी तेर्साल विषयमा सत्य तथ्य छानबिन गरेलै माग गरिरहेला। बैठकमा सांसद लखे देशक भिन्न भिन्न भागमा परिधरल पानी पाछे बाढी पैराक समस्या बढी धरल तसु बाढी पैराकबाट धेरै मानुस खतरामा रहल बास्ती मानुसक सुरक्षाको लागि सोलारी पाइला चालेले तसु पहिलाक तयारी गरेले सरकारसँगै माग गर्न रहेछ। यीसँगै सांसद लखे प्रधानमन्त्री बालेन्द्र शाही सीमा बारे बास्ल कुरोले सच्याले माग गर्थे सुकुम्बासिक पनि सही व्यवस्थापन गरेले माग गरिरहेला। प्रतिनिधि सभा अर्थ समिति आज सिंहदरबारमा बस्ल बैठके नेपाल बिमा प्राधिकरणसँगै आर्थिक वर्ष 2082-83 नेपाल बिमा प्राधिकरणबाट अख्ल कर्ल मुख्य मुख्य काम कारवाही बारेमा जानकारी लिइरहेलिक। बिमा ठाउँमा नियमनमा नीतिगत तसु काम कर्ला समस्या अंश चुनौती बारेमा बिमितक हित जो कलारको तसु बिमा व्यवसाय खतरा हटालार बारेमा हक्ल प्रयास लग नेपाल सरकारक स्वामित्वमा रहल बिमा संस्थान तसु कम्पनी 3 वर्ष काम सिद्धालय स्थिति तसु काम सिद्धालयको बिमा प्राधिकरणक पहलबारे जानकारी लिल हो। समितिक सचिव लक्ष्मण अर्याले बैठकमा अख्ल छलफल तसु सांसदले उठाल विचारक सभ्य प्रतिवेदन तयार पारेको 10 दिनभित्र समितिलाई बुझ्यालय समितिक सभापति डाक्टर कृष्णहरि बुढाथोकीबाट निर्देशन अख्ल बाजल रह। गृहमन्त्री सुधन गुरुङ तसो मिटर ब्याज पीडित बीच बाराक निजगढमा आज दिन खनि पहिला चरणक वार्ता भइरहेक। सरकारकबाट मिटर ब्याज पीडितसँगै वार्ता गरेले बाराक निजगढ पुग्ल गृहमन्त्री गुरुङे पीडित लखे धरल 6 बुधे मागक बारेमा पहिला चरणक वार्ता गर्ल हो। अब अखलार दोस्रा चरणक वार्ताक लागि सरकार तसो आन्दोलनमा रहल पक्ष दुयता भित्रे काममा जुटी धरल बाजल र लिख्छ भने अग्नि छलफल सिद्धी सिधारे लिख। छलफलमा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडिते भोक्ते आइल समस्या न्यायिक माग तसु सरकारसँगै रहल आशाबारे जानकारी काराती ज्ञापन पत्र समेत बुझारेला। उही ज्ञापन पत्र बुझ्दै पीडित लखक समस्या तसु गुनासो सुनैले नै आफ्नै निजगढ आइल बाजिरेलग। राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरिरहेल। आज राष्ट्रपति भवन शीतल निवासमा अख्ल भेटमा उपराष्ट्रपति यादवले आफ्नै कतार घुमे जेलर बारेमा जानकारी काराल राष्ट्रपति सचिवालय जनारेलिक। उपराष्ट्रपति यादव अख्नि 3:30 बजे पाछे कतार जैतिरहेस। उसे कतारक पहिलाक अमिर शेख हमद बिन अलिफाक अल थानी बितलमा नेपालकबाट शोक सम्वेदना व्यक्त गरेले उतै ज्यालाग्लो हो। उपराष्ट्रपति यादवले कतारक अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलकबाट शोक सन्देश दिलार कार्यक्रम रचिक। उसे यी असार 32 गते वा पर्सु स्वदेश फर्कलार तालिका रचिक। संस्कृति पर्यटन तसु नागरिक उद्यान मन्त्री खड्ग राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा जोगालार बारेमा उयसँगिक सामुदायिक निर्णायक सहभागिता तसु स्थानीय तहक भूमिका विशेष रहलार बाजिरेलग। सिंहदरबारक प्रतिनिधि सभाक अन्तर्राष्ट्रिय सम्बन्ध तसु पर्यटन समिति आज बस्ल बैठकमा मन्त्री पौडेलले ठाउँ समुदाय तसु परम्परा अनुसार संस्कृति फेरै पार्ला रखेको अभौतिक सांस्कृतिक सम्पदा विवरण धर्थे। स्थानीय तहक समुदायक पुरानो ज्ञान सिप तसु कला चैलार आधार रखलार बाजल हो। बैठकमा सांसद लखे अभौतिक सांस्कृतिक सम्पदा कानुन छलिएको चोरालार तसु तस्करी रोकेले थप नीतिगत सुधार गरै पर्ल प्रष्ट पार्दै विदेशी संस्थाबाट अखलार खतरा हट्यालै डिजिटल अभिलेखीकरणलाई आगो धरेले जोड दिती राष्ट्रिय स्तरमा ओझेलमा पर्ल तर स्थानीय समुदायमा अझै पनि चलनमा रहल जैविक ज्ञान मौलिक औषधि घरेलु जहाज तसु परम्परा सुकुने सिक्ल सिप थिके अभौतिक सांस्कृतिक सम्पदा जोगालार अध्ययन तसु छानबिनले हौसला देले आवश्यक वित्तीय स्रोत पक्का गरे पर्लापा सरकार ध्यान तान्दिल र छाट यस निके प्रतिनिधि सभाभित्र सार्वजनिक लेखा समितिमा अनलाइन पासपोर्ट छाप्लार बारेमा छलफल भइरिलिक समिति गाजु बस्ला बैठकमा परराष्ट्र मन्त्रालय सचिव अमृत बहादुर राई जैल कानुसो सरकारी अनलाइन पासपोर्ट सेवा सुरु गर्न जानकारी दिलर छाट 2081 सालमा अनलाइन पासपोर्ट छापेले सरकारी ठेक्का बोल्नमा 2082 सालमा फ्रेन्च कम्पनीसँगै पासपोर्ट छापेले विभागे सम्झौता गर्लर लिग बागमती प्रदेश समस्या आख्ल सहकारी व्यवस्थापन समिति कार्यालय आज सोको पाँचवटा समस्या आख्ल बचत तसु ऋण सहकारी संस्था चुट्ने बचत करलारक बचत फिर्ता कर्तिर छिक समस्या आख्ल घोषित सिभिल बचत तसु ऋण सहकारी संस्था दर्शन बचत तसु ऋण सहकारी संस्था सुमेरु बचत तसु ऋण सहकारी संस्था नेसनल नमोबुद्ध बचत तसु ऋण सहकारी संस्था तसु लालीगुराँस बचत तसु ऋण सहकारी संस्था चुट्ने बचत करलारक धेरैमा 1,00,000 रुपियाँ सम्म बचत पैसा फिर्ता गराइ लाग्ला समितिक सदस्य रामेश्वर ढकालले जानकारी दिलर छाट उही यी असार मसान्त भित्र चुट्ने बचत करलारक पैसा फिर्ता करलारको तयारी भइधरल सुरा जानकारी दिलर छाट देशक भिन्न भिन्न भागमा पर्ल पानी कारण आइल बाढी तसु पैराकबाट आज दिन खनिसम्म 21 बाढ प्रभावित भइरहेलिक उमध्ये 3 बाट खण्ड पूरा रूपमा रोकन जैरेलिक भने 18 बाट एक बाटे चालाटे आइल सडक विभागक तथ्याङ्कमा उल्लेख रहेछ विभाग अनुसार पैराक कारण कोशी राजमार्ग कान्ति राजपथ मेची राजमार्ग तसु बुर्तिबाङ ढोरपाटन राजमार्ग कठुकठु रोकन जैरेलिक विभागक सूचना अधिकारी सुभाञ्जन दाहालले पैराक कारण बाट रोकन जैल खुल्याले उयसँगै कार्यालय पैरा पञ्छालार काम करिधरल जानकारी दिलर छाट पानी तसु मौसम विज्ञान विभागे मुलुकक भिन्न भिन्न ठाउँमा आज पनि बर्के पानी परे पाला रखेको सतर्कता अपनाएले अनुरोध गर्लर छिक आत्महत्या करलार प्रयास गर्ल सर्लाही गोतैडा नगरपालिका विवेक मण्डल स्वास्थ्य जाँचकर्ता गति आज बितिरैलक जैल शुक्रबार सर्लाहीमा आफ्नै मरे खोज्दै मण्डलक हेलिकप्टरकबाट उद्धार गरेको काठमाडौँ किर्तिपुरक वर्ण अस्पतालमा जाँच गरिधरल अवस्थामा आज बिहानी बित्ल जिल्ला पुलिस परिसर काठमाडौँ प्रवक्ता एसपी पवन कुमार भट्टराई जानकारी दिलर छाट यमाज नेपाल विद्युत प्राधिकरण धरान कार्यालय मोटर दुर्घटना आख्ते दुईजना ज्यान जैरेलिक भने एकजना घाइते भइरहेलक धरान इटहरी कोशी लोकमार्ग भित्र इटहरी उपमहानगरपालिका बिसक सेउती पुल नजिक जैलराती धरानकबाट इटहरीपट्टि जैटिकर्ल स्कार्पियो गाडी दुर्घटना आख्ल हो दुर्घटनामा परेको गाडी चालालार धरान 13 बिर्खर राई तसु नेपाल विद्युत प्राधिकरण कर्मचारी धरान 16 सुमन आचार्य ज्यान जैल जिल्ला पुलिस कार्यालय सुनसरी सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्कै जानकारी दिलर छाट दुर्घटनामा घाइते अख्ल धरान बिसक पदम राई बिपी प्रतिष्ठानमा स्वास्थ्य जाँच भइधरल जिल्ला पुलिस कार्यालय सुनसरी जनारेलिग आजुलै दनवारी भाषाक सञ्चार सिद्धिलिग हस्त सेवा ढोकरिनु
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज

0: जीवनको उत्तरार्धमा जब शरीर थाक्छ मन अझै माया खोजिरहन्छ, तर आजको समाजमा धेरै वृद्ध वृद्धा त्यही माया त्यही अपनत्वबाट टाढा छन्। कतिपय देशमा रोजगारी नहुँदा युवा पुस्ता विदेशीनाका कारण पनि आमा बुवाहरू एक्लो बस्नुपर्ने बाध्यता छ भने कतिपय परिवारका सदस्यले आमा बुवा प्रति आफ्नो जिम्मेवार वहन नगर्दा धेरै आमा बुवाहरू आश्रमको सहारामा बस्न बाध्य छन्। आफ्नो घर आफ्नै सन्तान भएर पनि एक्लोपनको भारी बोकिरहेका छन्। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सबैलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.1 र 103 MHz तथा इन्टरनेट रेडियो नेपाल .gov.np तथा रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक साताको मंगलबार दिउँसो 3 बजेको समाचार पछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेशका नीति योजना र विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, समसामयिक विषयवस्तुहरू र जनसरोकारका विषयवस्तुहरूलाई प्रस्तुत गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामीले बागमती प्रदेशभित्र वृद्ध वृद्धामा बढ्दो एक्लोपनको समस्याका बारेमा रहेर कुराकानी गर्नेछौँ। कुराकानीका लागि हामीले काठमाडौँको पशुपति क्षेत्रभित्र रहेको समाज कल्याण केन्द्र वृद्धाश्रम कि कार्यालय प्रमुख शशि पौडेलसँग कुराकानी गर्नेछौँ। त्यसै गरी 25-26 वर्षदेखि आश्रमको सहारामा बस्दै आउनुभएकी एकजना आमासँग गरेको कुराकानीलाई पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी एक्लोपनले चाहिँ शारीरिक अथवा मानसिक रूपमा कस्ता किसिमका समस्याहरू निम्त्याउँछ, मानसिक रोग विशेषज्ञ डाक्टर केदार मरहट्टासँग गरेको कुराकानी पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी वृद्ध वृद्धामा बढ्दै गएको यो एक्लोपनलाई चाहिँ राज्यले कसरी लिएको छ, कसरी हेरिरहेको छ, नीति तथा कार्यक्रम बनाउने क्रममा यस्ता विषयहरू समेटेको छ कि छैन, यी र यस्तै विषयमा रहेर हामीले बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबिराम अधिकारीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुमा हामीले काठमाडौँको पशुपति क्षेत्रभित्र रहेको समाज कल्याण केन्द्र वृद्धाश्रम, जहाँ सयौं आमा बुवा जीवनको उत्तरार्ध बिताइरहेका छन्, ती मध्ये धेरैको पीडा एक्लोपनै रहेको छ। आज हामीले वृद्धाश्रममा आश्रय लिएर बस्नुभएकी आमासँग गरेको कुराकानी कार्यक्रममा प्रस्तुत गर्नेछौ। सुनौ सही कुराकानी। चिन्जान चाहिँ भएकै छैन, तै पनि हजुरसँग कुरा गर्न मन लाग्यो अनि यसो कुरा गरौँ भनेर नि। हजुरको नाम के हो आमा? आश्रममा बस्नु भएको छ हजुर, आश्रमसम्म चाहिँ कहाँदेखि आउनु भएको?
1: म चरीकोट,
0: चरीकोटबाट आउनु भएको। कति भयो हजुर यहाँ बस्न थाल्नु भएको?
1: 26 वर्ष भयो।
0: 26 वर्षदेखि आश्रममै हुनुहुन्छ है?
1: हजुर, यहाँ।
0: ए हजुर, आएपछि नयाँ आमाहरू नयाँ बुवाहरू पनि आउनु भएको छ होला, कति चाहिँ घर फर्किनु पनि भयो होला, हजुरले देख्नु भयो है? हजुर, आश्रमसम्म आउँदाखेरि चाहिँ परिवारका सदस्य हुनुहुन्थ्यो कि हुनुहुन्न थियो?
1: म त आश्रमकै सहारा भएको, मेरो त कोही पनि छैन। हजुर, आमा बाउ पनि बितिहाल्यो, दाजुभाइ छैन, अनि खेरि साह्रै दुःख पाएँ। अनि खेरि अब जाउँदीको सास लाएर आएर अनि खेरि काठमाडौँमा काम गरेर खाएँ, अनि अब नसकेपछि बुढाबुढी भएपछि अनि खेरि म यहीँ सहर गरेर बसेको। हजुर,
0: काठमाडौँ आउँदा हजुर कति वर्षको हुनुहुन्थ्यो आमा?
1: म 60 वर्षकी थिएँ।
0: 60 वर्षको उमेरमा काठमाडौँ आएर काम पनि गर्नुभयो है हजुरले?
1: हजुर, मैले काम पनि गरेँ, 30 सालमा आएको म।
0: पछि अहिले चाहिँ अब काम गर्न नसक्ने अवस्था भएपछि चाहिँ आश्रममा बस्नु भएको छ है?
1: हजुर।
0: अहिले हजुर गाउँ फर्किनु भएको छ?
1: कोही पनि छैन, किन फर्किनु र? कोही भएको आफ्नो दिदी बहिनी दाजुभाइ कोही छैन, नानी किन फर्किनु?
0: कहिले काहीँ आफू बसिरहेको आफूले गरिरहेको गाउँ जान मन त हुन्छ होला नि है?
1: हजुर, जान मन त हुन्छ नि। हाम्रो हाम्रो म्यामहरूले पठाउनुहुन्न,
0: सुरु सुरुमा त एक्लो भएको महसुस पनि हुन्थ्यो होला है आमा हजुरलाई? यहाँ
1: एक्लो भएको महसुस पनि थियो नै, भए पनि अब आफ्नो कर्म यसै थियो, महसुस चाहिँ भएन, बलियो मन गरेर बसेँ।
0: नयाँ आउने आमा बुवाहरूलाई पनि सम्झाउनु हुन्छ होला हजुरले, आफैलाई त्यति बलियो मन गरेर बसे भन्दै हुनुहुन्छ।
1: अब बाबामा जन्म दिने बाबामा त मरिहाले यिनै आश्रमकै बुबा मम्मी दाजु भाइ गरेर बसेको छु भने खाँकी मैले पनि अति माया गरेको छु पहिलाको जस्तै गरेको छ अहिलेको मेमोरीले पनि मलाई.
0: नयाँ आउनेलाई चाहिँ के भन्नुहुन्छ तपाईँ, सम्झाउनु पनि हुन्छ होला नि?
1: सम्झाउन त सम्झाउँछु नै, अब म बुढीले भनेको किन मान्छे र मान्दैन.
0: बुढाबुढीले भनेको झन् मान्छन् नि.

0: तपाईँ त्यहाँ आएर बसिकन चाहिँ तपाईँलाई गाउँका मान्छे यदि काठमाडौँ आयो भने तपाईँलाई भेट्न आश्रमसम्म पुग्नु भएको छ कि छैन? उहाँहरू
1: आउँछन्, गाउँका मान्छे त आउँछन्,
0: भेटघाट हुन्छ है?
1: हजुर, काठमाडौँ कोही कोही आउँछन्, दिदी बहिनीहरू यसो सानो परेका कोही कोही भेट्न आउँछन्।

0: चिन्ता नगर्नु भन्छु।
1: यस्तो गरिदिए हुन्थ्यो हामीलाई अफिसले भन्ने त्यस्तो केही छ?
0: अशोका सबै छ राम्रो छ हजुर। यो बेलुकाको मन्दिर चाहिँ बनाइदिएदेखि हुन्थ्यो, हामी सास हुँदैदेखि राम्रो पारेदेखि हुन्थ्यो भन्ने मात्रै छ।
1: ए मन्दिरलाई
0: भुइँचालाले अलि बाङबुङ पारिरहेछ, चर्काइरहेछ, अनि रनगोकन गरिदिएदेखि हुन्थ्यो भगवान्को मन्दिरमा हामी देख्न पाए हुन्थ्यो भन्ने ध्याउने छ।
1: तपाईँ बिहान कति बजे उठ्नुहुन्छ आमा?
0: 4 बजे उठ्छु।
1: 4 बजे उठेर बेलुका कति बजे सुत्नुहुन्छ?
0: बेलुका त 5-6 बजे नै सुत्छु।
1: अन्य आमा बुवाहरूसँग कुराकानी चाहिँ के हुन्छ खासमा तपाईँहरूको?
0: दिउँसो चाहिँ भेट हुन्छ अनि अब दिदी बहिनी सबै हुन्छौँ, चिया खाने बेलामा भात खाने बेलामा जम्मा हुन्छौँ। राम्रो गर्नुपर्छ, राम्रो गरी बस्नुपर्छ, नियमहरूलाई राम्रो वचन गर्नुपर्छ, राम्रो बोली गर्नुपर्छ।
1: भजन कीर्तन पनि गर्नुहुन्छ होला कहिले काहीँ त? अब त्यही रमाइलो, त्यही ठट्टा मजाक होइन?
0: हजुर, भजन कीर्तन त अहिले छैन, पहिला थियो, भुइँचाल आएपछि पनि अलिक पछि पनि थियो, भजन गर्ने पनि छैन, बुढोहरू सबै मरिहाले, अनि पुरानो जति मरिहाले अति नआएछन्, बुढा बुढी भन्दैनन् भजन भन्दैनन्।
1: मन्दिरमा आएर बसेपछि मन्दिरकै पिर हुने रहेछ होइन आमा?
0: देउताको अलि अब नम्बरले लडिहाल्छ कि लडिहाल्छ कि भन्ने हुन्छ।
1: आफ्नो चाहिँ पिर कति लाग्छ आमालाई?
0: आफ्नो पिर त कति पनि लाग्दैन, अब के मरे पनि आनन्दै छ, बाँचन दिने स्याहार गर्ने, खाना राम्रा दिने छँदैछन् म्यामहरू।
1: हुन्छ आमा, धेरै धेरै धन्यवाद।
0: हजुरलाई धेरै धन्यवाद, गर्न मन लागेको छु, बोल्न पाएँ।
1: अहिले हामीले सुनेको आवाज यो कुनै एउटा आमाको कथा होइन, यो आज हजारौं आमा बुवाको साझा पीडा बनेको छ। आश्रममा बस्न आउँदा र समय बित्दै जाँदा वृद्ध वृद्धाको मनोभावनामा के कस्ता परिवर्तनहरू देखिन्छन् हामीले सोध्यौं समाज कल्याण केन्द्र वृद्ध आश्रम पशुपतिका कार्यालय प्रमुख शशि पौडेललाई। सुनौ उहाँसँग गरिएको कुराकानी।
2: नमस्कार, म शशि पौडेल, कार्यालय प्रमुख समाज कल्याण केन्द्र वृद्ध आश्रम पशुपति।
1: वृद्धहरू चाहिँ प्राय किन त्यहाँ आइपुग्नुहुन्छ?
2: धेरै जसो त छोरा छोरी नभएकै हुनुहुन्छ, कोही नभएर बेसारा भरै हुनुहुन्छ धेरै जसो, अधिकांश
1: हजुर।
2: कोही कोही चाहिँ छोराछोरी भएका पनि हुनुहुन्छ, अब त्यो छोराछोरी हुने चाहिँ थोरै नै हुनुहुन्छ, जो अधिकांश छोराछोरी नहुने नै हुनुहुन्छ।
1: हजुर, यो घरमा हुँदा र त्यहाँ आएपछि उनीहरूको यो मानसिक अवस्थामा चाहिँ फरक कतिको हुँदो रहेछ, तपाईँहरूले केही अनुभव गर्नु भएको छ?
2: बिल्कुल फरक त हुन्छ नै एकदमै, अब धेरै जसो अलिकति मेन्टल समस्या त्यहीँ आइसकेपछि पनि, म गएको 2 महिना भयो, 2 महिना म जानु जाँदाखेरि नर्मल अवस्थामा हुनु भएको एकजना बुवा हुनुहुन्छ सिन्धुकालचोकको होइन, उहाँ अहिले निकै 2 महिनामा पनि उहाँ अलि मेन्टल अलि हुनुभएको हो कि जस्तो मैले फिल गर्छु के, जतिखेर उहाँले के भन्नुहुन्छ भन्दाखेरि लिन आइज भन्न, मलाई छिटै लिन आइज भन्न भन्दै, त्यो फोन एउटा हाम्रो पब्लिक फोन रिसिभ गर्ने एउटा फोन छ, त्यहाँ गएर फोन खिचेर अनि त्यो भनेर बस्नुहुन्छ के, भनेपछि त्यो भनेको उहाँको घर प्रतिको त्यो मुख हो नि एउटा, त्यो एकदमै फरक एकदम मैले फिल गरेकै छु भने त्यो हुन्छ। उहाँको कोही पनि छैन अरे, बुझ्दाखेरि एकजना आउनुभएको थियो छिमेकी, अनि बुझ्दाखेरि कोही पनि हुनुहुन्न उहाँको, उहाँलाई स्याहारसार गर्नु कोही हुनुहुन्न, एक्लो हुनुहुन्छ आश्रममा आश्रय लिन आउनु भएको, तर जहिले पनि उहाँको मसिन्दुकालचोक जान्छु, मलाई सुकुटे लैदिनु भनेर भन्नुहुन्छ कि, त्यो त्यो हुन्छ एकदमै, त्यो त
1: हजुरले भन्दाखेरि नै हामीलाई त्यो गाह्रो हुन्छ है, लिन आइज भन्न भन्नु भनेको थियो, त्यो त सबै
2: मेरो ठ्याक्कै मेरो कार्यकक्षको यतापट्टि एउटा हाम्रो त्यो पब्लिक फोन रिसिभ गर्ने हुन्छ, त्यहाँ जहिले मैले मेरो कार्यकक्षबाट सुनिरहेकी हुन्छु कि, छिटै लिन आइज भन्न, छिटै लिन आइज भन्न भन्दैन, छिटो लिन आइज भन्न भन्नुहुन्छ कि, अहिले यो लास्ट उहाँको त्यो छिमेकी भेट्न आइसकेपछि त झन् एकदम उहाँ मेन्टल्ली एकदमै हुनु भएको के बिचरा,
1: आइदिए हुन्थ्यो आउँछन् कि भन्ने आशा पनि हुँदो रहेछ है?
2: एकदम एकदमै, त्यो जहिले नि हुन्छ त्यहाँ धेरैजनाले, अब कोही कोही हुनुहुन्छ अब यही हो मेरो ठाउँ, यहीँ बस्नुपर्छ म जसरी पनि भनेर एकदम त्यो मेन्टल्ली प्रिपेयर हुनुभएको चाहिँ आधा आधी जस्तो हुनुहुन्छ होला, आधा आधी भन्दा बढी त घरै आफ्नै ठाउँमा जानु पाए हुन्थ्यो, कोही छैनन् उहाँहरूको होइन, तर पनि आफ्नो माटोमा भए पनि त्यो आफ्नो ठाउँमा जानु पाए पनि हुन्थ्यो भन्ने जस्तो खालको फिल चाहिँ हुन्छ उहाँहरूलाई,
1: त्यहीँ गएर दुःख गर्दै भए पनि बस्न पाए हुन्थ्यो भन्ने नै चाहना बढी हुन्छ है?
2: एकदमै एकदमै, तपाईँको धर्म हुन्छ हाकिम साहब, मलाई पुऱ्याइदिन्न डोल्पा हुनु, डोल्पाको हुन्छ एकजना हाकिम साहब, बिन्ती छ हजुरको, म खुट्टा ढोक्छु, मलाई डोल्पा पुऱ्याइदिन्न भन्नुहुन्छ, तर हामीले डोल्पा पुऱ्याइदिएर उहाँको उहाँको छोरी हुनु, भाइको छोरी हुनुहुँदो रहेछ, फोन सम्पर्क गरेको, नल्याइदिनुहोस् नपठाइदिनुहोस् यहाँ कोही छैन, म पनि बिहा गरेर अन्त गइसकेँ, उहाँको हेर्ने कोही छैन, नपठाइदिनुहोस् भनेर भन्नुभयो होइन, साह्रै गाह्रो लागेर कि हामीले पनि त्यो सुन्दा सुन्दा एकदमै उलाएर कोही हेर्ने हुनुहुँदैछ भने पुर्याइदिउँ न त, पारिवारिक पुनर्मिलन गर्न सकियो भने त पनि राम्रै कुरा हो भनेर सम्पर्क गर्दा कोही हुनुहुँदो रहेछ। तर उहाँको दिनदिनै म अफिस पुगेपछि म 10 मिनट ढिलो भए पनि उहाँको पुरै हाकिल छ, बल्ल आउनुभयो, ए मलाई अब फागुनको महिना त पुर्याइदिनु है जसरी पनि भनेर भन्नुहुन्छ के। त्यो एकदम त्यो त त्यहाँको सबैभन्दा मलाई एकदमै पीडा लागेको, त्यहाँको एउटा एक्सपिरियन्स लिउँ भनेर गएको होइन, मलाई त्यो कुरामा त एकदम पीडा लाग्छ मलाई पनि। त्यो होम प्रतिको होम सिकनेस त्यो त एकदमै हुँदो रहेछ कि।
1: आफूले त्यो देख्दै गर्दा त कहिले काहीँ त्यो आफूले गरिराखेको त्यो कार्यप्रति पनि नबस्न पाए हुन्थ्यो भन्ने पनि लाग्छ होला हगि।
2: त्यो फिल हुँदैन, यो एउटा फरक एक्सपिरियन्स रहेछ, यो पनि बुझियो भोलि अब जसको पनि त्यो वृद्धाश्रममा आश्रय लिन पर्ने त जसको पनि अवस्था हुन सक्छ होइन। वृद्ध वृद्धाको त्यसरी गर्न पाउनु, उनीहरूसँग नजिक भएर बुझ्न पाउनु यो पनि एउटा अवसर हो। त्यस्तो नबस्न पाए हुन्थ्यो भन्ने चाहिँ आजसम्म मलाई फिल भएको छैन।
1: कति त मेन्टली रूपमा अब मेरो म यहीँ बस्ने हो भनेर आउनुहुन्छ, उहाँले आफैले आफैलाई सहज बनाउनुहुन्छ होइन। कति चाहिँ लगिदिनुहोस् मलाई त्यहाँ भनेर जस बिन्ती नै टक्राउनुहुन्छ भन्नुभयो। त्यस्ता किसिमका ती वृद्धहरूलाई चाहिँ त्यहाँ अब कुन किसिमको वातावरण बनाएर उहाँहरूको मन भुलाउने काम चाहिँ गरिन्छ?
2: त्यहाँ अब हामीले कहिलेकाहीँ नाटक साटक हेर्न लगिन्छ, पिकनिकहरू जस्तो लगिन्छ, अनि अब भजन कीर्तन त्यहीँ त्यो पनि गरिन्छ। बेला बेलामा त्यहाँ एउटा मेडिकलसँग कन्ट्याक्ट गरेका छौँ, उनीहरूले महिनाको एकचोटि क्याम्पहरू ल्याउँछन्, अनि सिक्नको लागि त्यो इन्टर्नसिपहरू जस्तो गर्न आउँछ। उहाँहरूले पनि त्यस्तै उहाँहरूसँग भुल्ने रमाइलो गर्ने नाचगान त्यस्तो खाले गर्नुहुन्छ, त्यस्ता एक्टिभिटी पनि गरिन्छ।
1: हजुर हजुर, अब उहाँहरूको त परिवारको साथ छैन होइन, स्वास्थ्य समस्या हुँदाखेरि चाहिँ अब उहाँहरूले लिने त त्यही भित्रकै व्यक्तिहरूको सहारा हुन्छ। आफू समस्यामा परेका बेला चाहिँ उहाँहरूले कस्तो महसुस गर्नु?
2: त्यहाँ स्याहार सुसार राम्रो राम्रो छ, हाम्रो सुसारी दिदीहरू हुनुहुन्छ। बिरामी भयो भने तुरन्त एम्बुलेन्स बोलाउने हो, हस्पिटल पठाइहाल्ने हो होइन, अनि त्यो त्यस्तो खालको अप्ठ्यारो भयो भन्ने फिल गर्नुभएछ जस्तो लाग्दैन है मलाई।
1: हजुर,
2: त्यो त्यस्तो गाह्रो फिल चाहिँ गर्नुभएको छैन। त्यहीँ पनि नर्स हुनुहुन्छ, अलिअलि सामान्य हुँदाखेरि त्यहीँ नर्सले गरिहाल्नुहुन्छ, अलिक ठुलो केही भयो भने लगिहाल्छौँ हस्पिटल। त्यो बिरामी हुँदैको केसमा त्यस्तो अप्ठ्यारो चाहिँ छैन। अब परिवारको त्यो ठाउँको प्रतिको मोह त्यो घर जान पाए हुन्थ्यो भन्ने त्यो खालको फिलिङ्स चाहिँ मैले पाउँछु।
1: धेरै छोरा छोरीहरू चाहिँ कामको बाध्यताले बाहिर बस्नुपर्ने अथवा रोजगारीका सिलसिलामा बाहिर जानुपर्ने भएको कारणले गर्दाखेरि पनि यो चाहिँ अवश्य बढ्छ नै भनिरहनु भएको छ होइन। एक्लोपन अहिले अहिलेको तुलनामा चाहिँ हिजो हेरिकन अलिक बढेको हो कि होइन, तपाईँले चाहिँ के महसुस गर्नु भएको छ?
2: त्यो त हो नि, त्यो त अघि हजुरले भनिसक्नु भयो। त्यो छोराछोरीहरू आफ्नो बाध्यताले बाहिर जाने, बा आमा यहाँ हुने, त्यो हिसाबले त त्यो अवश्य पक्कै बढ्छ नि। यो त त्यो भनेको बाहिर गएका मान्छे अधिकांश उतै सेटल हुने, यता नआउने त्यो ट्रेन्ड नै छ। एक्लो सन्तानबाट त एक्लै हो कि आश्रमकै आश्रय लिनु पर्यो होइन एउटा, त्यो हिसाबले अब यो बढ्ने नै सम्भावना बढी छ।
1: खास समस्याहरू चाहिँ के छन्? अब हामीले आश्रमहरूलाई कस्ता किसिमका बनाउनु पर्छ? अहिले समस्या भएको समस्या चाहिँ के छ?
2: अब अहिले हाम्रो ठ्याक्कै वृद्ध मैत्री संरचना चाहिँ त्यो छैन होइन। पहिलाको संरचना भूकम्पले भकेर अनि अब यतापट्टि सारेको, हुन त पहिलाको पनि त्यो वृद्ध फ्रेन्डली त छैन, अलिकति सिँढी चढेर जानुपर्ने अनि माथिल्लो तलामा जानुपर्ने होइन, त्यस्तो खालको त्यो डिसेबल फ्रेन्डली वृद्ध फ्रेन्डली चाहिँ छैन क्या संरचना। त्यो त एउटै तलामा ठुलो स्पेसमा बिचमा एकदम पहाडिला कोठाहरू हुने गरी होइन, अनि एउटै फ्लोरमा हुने गरी ठुलो स्पेसमा त्यसरी बनाउनु पर्छ। अहिलेको चाहिँ सेकेन्ड तलामा पनि बस्नुहुन्छ कि हाम्रो त्यहाँ बुवा आमाहरू होइन, अनि त्यो वृद्ध अवस्थामा त त्यो सम्म ठाउँमा त हिँड्न गाह्रो हुन्छ भने, अनि फेरि चढ्नु परेपछि त अभियसली गाह्रो भइहाल्छ होइन।
1: अहिले कति आमा बुवा हुनुहुन्छ त्यहाँ चाहिँ?
2: अहिले 63 जना हुनुहुन्छ।
1: 63 जना हुनुहुन्छ है?
2: हजुर हजुर।
1: परिवारका सदस्य आएर भेटघाट गरेर जाने बेलाको त्यो दृश्य पनि देख्नु भएको छ होला नि? हजुर,
2: एकदमै एकदमै आउँदा खुसी हुनुहुन्छ बिचरा, जाँदाखेरि गइसकेपछि त्यो कहिले काहीँ त हामीलाई के हुन्छ भने हत्तेरी बरु भेट्न नआएको भए उहाँहरू बरु शान्त भइरहनु भएको थियो, बिर्सिरहनु थियो, आइसी झन् आत्तिनु हो भने जस्तो त्यस्तो खालको फिल पनि हुन्छ कि। त्यो झन् आत्तिनुहुन्छ कि आएर गएपछि बिचरा, त्यो झन् याद हुने होला होइन, झन् आत्ते जस्तो गर्नुहुन्छ।
1: कतिले चाहिँ जस्तो आश्रममा ल्याएर राखेका बुवा आमा फेरि फिर्ता लानु भएको अथवा फेरि घर फर्किनु भएको घटनाहरू पनि
2: छन्। गत अब 5 जनालाई चाहिँ त्यसरी पारिवारिक पुनर्मिलन पनि गराएको रहेछ म जानुभन्दा अगाडि, अहिले म गइसकेपछि त त्यस्तो छैन।
1: अब त्यसमा चाहिँ आमाहरूको संख्या बढी छ कि अब बुवाहरूको संख्या बढी? छ?
2: आमाहरूको संख्या बढी छ, आमा 42 जना हुनुहुन्छ, बुवाहरू 21 जना हुनुहुन्छ, डबलै रहेछ।
1: वृद्ध हुँदै गइसके पछाडि धर्म कर्म प्रति पनि त्यतिकै ऊ होला, त्यतातिर पनि जान सक्ने वातावरणहरू त्यस्तो पनि सिर्जना गर्न सकियो भन्ने चाहिँ त्यही बात।
2: त्यो हामीले पनि त्यहाँ गरिराखेका पनि छौँ म्याडम, पशुपतिनाथ मन्दिर त्यही छ, कति कति आमाहरूले त त्यहाँ एकदम आफ्नो कोठाकै उसमा मन्दिर जस्तो बनाएर त्यहाँ दिदीनी पूजा गर्ने, अस्ति त्यो स्वस्थानीको व्रत 1 महिनाभरि पूजा गर्ने गर्ने त्यो पनि गर्नुहुन्थ्यो।
1: त्यहाँ मृत्यु भइसके पछाडि परिवारका सदस्य आउनुहुन्छ कि आउनुहुन्न?
2: त्यहाँ हुनु परिवारका सदस्य हुनुहुन्छ भने त आउनुहुन्छ, म गइसकेपछि 1 जना बुवाको डेथ भयो, उहाँको चाहिँ कोही पनि हुनु रहेछ, हामीले यसो खोज्यौँ कोही ठेगाना कसैको छ कि सम्पर्क नम्बर भनेर, हेर्दाखेरि कसैको पनि सम्पर्क नम्बर नपाएपछि अनि हामीले चाकारमा लग्यौँ, हुनेको त्यहाँ भएसम्म खोजेर हामी सम्पर्क गर्छौँ, आउनुहुन्छ, त्यो हेर्नै गरेर आएको भन्ने भाव चाहिँ देखाउनुहुन्छ त्यहाँ, तर घर जान पाए हुन्थ्यो भन्ने खालको भाव चाहिँ हुन्छ। अब त्यो छोराहरू भएका मान्छेले फेरि भन्नुहुन्न है, फेरि घर जान पाए हुन्थ्यो भन्ने, फेरि
1: त्यो
2: अब के हो त्यो त्यस्तो छ।
1: यसै गरी एक्लोपन केवल भावनात्मक समस्या मात्र होइन, यसले वृद्ध वृद्धाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ र असरहरू देखिएका छन्। यही विषयमा हामीले कुरा गरेका छौँ मानसिक रोग विशेषज्ञ डाक्टर केदार मरहट्टासँग। उहाँसँग गरिएको कुराकानी अब सुनौ है त। यो वृद्ध उमेरमा एक्लोपनले मानसिक र शारीरिक रूपमा कस्तो असर पारेको हुन्छ?
3: राज्यको स्रोत पनि त्यति छैन जुन बुढेसकालमा दिने चाहिँ सपोर्टको लागि, जुन परिवारमै भर पर्ने अवस्था थियो भने अब परिवार पनि साथमा नरहने कारणले गर्दा एक्लोपनको समस्या चाहिँ बढ्दै गइरहेको छ। बुढेसकालमा एक्लोपन हुने अनि आफ्नो कुराहरू चाहिँ भन्न नपाउने लगायतका कुराहरूले गर्दा मानसिक समस्या, डिप्रेसन जस्ता समस्याहरू चाहिँ बढ्दै जाने सम्भावना चाहिँ देखिएको छ। डिप्रेसन र अर्को कुरा बिर्सने जस्तो समस्याहरू, जुन दिमागलाई राम्रोसँग प्रयोग गरेर सक्रिय नहुँदाखेरि बिर्सने लगायत समस्याहरू पनि बढ्न सक्ने सम्भावना चाहिँ।
1: वृद्ध आश्रममै बस्नुपर्ने बाध्यता भएका आमा बुवाहरूमा अब उहाँहरूमा देखिएको मानसिक समस्याहरू निर्मूलन गर्नको लागि चाहिँ कस्तो किसिमको भूमिका खेल्नु पर्ला त्यो संस्थाले, अथवा परिवार बाहिर भएर यदि त्यहाँ बस्नु भएको छ भने पनि उहाँहरूले चाहिँ कस्तो भूमिका खेल्नु पर्ला?
3: यसमा विभिन्न किसिमले चाहिँ बा आमाको मानसिक स्वास्थ्यमा चाहिँ ख्याल गर्नुपर्छ। वृद्ध आश्रममा राख्दाखेरि उहाँहरूलाई अलिकति सक्रिय जीवनयापन बिताउने वातावरण बनाइदिनुपर्छ, एउटा महत्त्वपूर्ण कुरा त्यो हो। अलिअलि हिँडुल गर्ने, हिँडुल गर्दा पनि उहाँहरूलाई हिँडुल गर्नलाई छुट्टै खालको, जस्तै खुड्किलाहरू भएको ठाउँमा लड्ने सम्भावना हुन्छ, कार्पेटहरू चाहिँ बेरिएर चाहिँ त्यहीँ अल्झिने सम्भावना हुन्छ, धेरै औषधि खाँदाखेरि आफै लड्ने सम्भावना हुन्छ होइन। अर्को चाहिँ अब मानसिक स्वास्थ्यको लागि विशेषत अलि एउटा उमेर पुगिसकेपछि बिर्सने रोगको बेला बेलामा चाहिँ बिर्सने समस्या छ कि छैन भनेर जाँच गर्नुपर्ने, र अरू अवस्थामा चाहिँ उहाँहरूको भावनामा, मनमा होइन बानी व्यवहारमा केही विचारहरू छ भने बेला बेलामा चिकित्सक अथवा काउन्सलर अथवा वरिपरि जो स्वास्थ्य कर्मी हुनुहुन्छ उहाँहरूले चाहिँ बेला बेलामा जाँच गर्ने र समस्या छ भने उपचार गर्ने व्यवस्था चाहिँ गर्नुपर्छ। सामान्यतया चाहिँ उहाँहरूलाई उहाँले चाहेको होइन समूहमा चाहिँ सहभागी गराउने, आफ्नो कुराहरू भन्ने, यदि परिवारको सदस्यहरू हुनुहुन्छ भने बेला बेलामा उहाँहरूसँग फोन सम्पर्क चाहिँ गराइदिने।
1: अब आश्रममा बसिरहेका आमा बुवाहरूसँग बुझ्दा चाहिँ फोन गर्नुहुन्छ, पैसा पठाइदिनुहुन्छ, पैसा छ छैन सोध्नुहुन्छ, भन्नुहुन्छ, तर वृद्धलाई वास्तवमै चाहिँ के बढी चाहिन्छ? अब माया, आफ्नो परिवारको साथ, अथवा पैसा मात्र पठाएर पनि त्यही पैसाले नै म्यानेज गर्ने अवस्था पनि हुन्छ र
3: एउटा पैसा महत्त्वपूर्ण कुरा हो, किनभने खर्च पर्च चाहियो, खानु पर्यो, बस्नु पर्यो, लगाउनु पर्यो होइन, त्यसको लागि एउटा हदसम्म त त्यो चाहियो नै चाहियो, भनेको अलिकति आत्मीयता, माया ममताका कुराहरू हुन्, दुःख सुख भएको बेलामा सोधिदिने कुराहरू हुन्, अथवा आफूलाई दुःख परेका कुराहरू भनिदिने कुराहरू चाहिँ हुन्। त्यसैले गर्दा पैसा त चाहियो, तर पैसा मात्रैले पनि पुगेन, अब बाध्य भएर राख्नै पर्ने अवस्था छ भने पनि परिवारको सदस्यले बेला बेलामा भेट्नुपर्ने कुराहरू गर्नुपर्ने होइन, नाति नातिना उहाँहरूको सन्तानलाई लगेर भेटाइदिनु पर्ने, अलिकति माया ममता प्रकट गराइदिनु पर्ने चाहिँ महत्त्वपूर्ण हुन्छ।
1: अब यो देखिने समस्या भनेको चाहिँ त्यही डिप्रेसन, एन्जाइटी, अरू केही जटिल समस्याहरू चाहिँ कस्तो हुन सक्ला?
3: मुख्य मुख्य मानसिक स्वास्थ्य समस्यामा एक्लोपनसँग हुने चाहिँ डिप्रेसन नै हो, जुनमा एकदम दिगदारी भइराखे, बोल्न मन नलाग्ने, आफ्नो कामहरू गर्न मन नलाग्ने, होइन, यो खालको चाहिँ जुन दिगदारीपनका लक्षणहरू मुख्य हुन् भने, अर्को मैले अहिले भने बुढेसकालमा हुने अर्को मुख्य समस्या चाहिँ बिर्सँदै जाने हो कि रोग, हुँदा हुँदा बिर्सदा बिर्सदा बिहान के खाएको पनि बिर्सिने, होइन, लुगा कसरी लाउने हो पनि बिर्सिने, डुलेर आएपछि बाटो के हो पनि बिर्सने गर्दै डेमेन्सिया जस्तो समस्याहरू पनि आउन सक्छ। यी दुईटा मुख्य समस्या हुन् भने यावत अरू मानसिक स्वास्थ्य समस्याहरू पनि यस समयमा हुन्छन् र शारीरिक स्वास्थ्य समस्या अझ, होइन, ब्लड प्रेसर, सुगर लगायत अरू शारीरिक समस्या त झन् छँदै नै छ, त्यो बेलामा झन् बढी नै हुन्छ छ, होइन, तर उहाँहरूलाई राख्दा फेरि कमसे कम सुरक्षित हुनु पर्यो, लड्ने अनि अघि हामीले छलफल गरेको कुराहरू नि, हिँडुल गर्ने, लड्ने, होइन, त्यस्तो हुनु भएन, खानपान सफा स्वस्थ हुनु पर्यो, बेला बेलामा स्वास्थ्य जाँचको व्यवस्था हुनु पर्यो, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, र बुढेसकालमा अलिकति धर्म कर्ममा इच्छा हुनसक्छ, त्यो खालको चाहिँ उहाँहरूको चाहिँ आवश्यकता त्यही अनुसार फुलफिल गराइदियो भने कमसे कम आधारभूत सुविधाहरू चाहिँ सुनिश्चित हुनुपर्छ।
1: बुढौलीमा औषधि भन्दा पनि माया ममता चाहिँ ठुलो कुरा रहेछ, यसले मानिसको स्वास्थ्यमा चाहिँ धेरै ठुलो असर पार्ने रहेछ भन्ने कुरा भर्खरै गरिएको कुराकानीबाट पनि हामीले बुझिसक्यौँ। कार्यक्रममा अबको पालोमा भने हामीले नीति र राज्यको भूमिकाका विषयमा अब हामी कुराकानी गर्नेछौँ। बढ्दै गएको वृद्ध एक्लोपनलाई राज्यले चाहिँ कसरी लिएको छ? बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबिराम अधिकारीसँग हामी कुराकानी गर्नेछौँ। लागौँ कुराकानीतर्फ। स्वागत छ यहाँलाई कार्यक्रममा।
4: नमस्कार, हजुरलाई धन्यवाद।
1: प्रदेश सरकारले अहिले बागमती प्रदेशभित्र वृद्ध आमा बुवाहरूको एक्लोपनलाई कसरी हेरिरहनु भएको छ?
4: अब खास गरेर राम्रो जिज्ञासा नै राख्नुभयो। वास्तवमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले ज्येष्ठ नागरिकहरूको सम्मान संरक्षणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। त्यो मध्ये खास गरेर अब यो जुन एक्लोपनाको कुरा आयो, यो अहिले अब बागमती मात्रै नभएर पनि हाम्रो देशकै सन्दर्भमा एउटा जटिल समस्याको रूपमा एउटा सुरमा अगाडि बढिरहेको छ। यो एउटा चुनौतीको रूपमै छ, यसलाई अब कर्मचारी बढ्दो पनि छ, यसलाई एउटा नजिकबाट अध्ययन गरेर यसलाई सम्बोधन गर्नुपर्छ भन्ने सोचमा बागमती प्रदेश सरकार छ।
1: हजुर, अब हेर्दा चाहिँ सामान्य लाग्ने भए पनि अब वृद्ध वृद्धाको सन्दर्भमा त यो जटिलै समस्या हो नि, होइन?
4: हो, एकदम एकल हुँदाखेरि एकदम समस्या हो। वृद्धको जुन बेला सेवा के अरे उहाँहरूलाई सहयोग चाहिन्छ, जुन बेला अलिकति चाहिने बेलामा एकल बन्नु हुनु भनेको स्वाभाविक रूपमा उहाँहरूको मानसिक रूपमा शारीरिक रूपमा समस्या नै पर्छ।
1: कतिपय चाहिँ अब नेपालमै हुँदाखेरि छोरा बुहारी अथवा छोराछोरी नेपालमै हुँदाखेरि पनि त्यो वृद्ध आश्रमसम्म गएर बस्नुपर्ने बाध्यता पनि छ। अब स्थानीय सरकारहरूले चाहिँ त्यस्तो समस्याहरू चाहिँ निर्मूल गर्नको लागि चाहिँ तत्काल पहल कदमी पनि गर्न सक्छ होला, होइन सायद?
4: अब स्थानीय सरकारकोले अब केहीले गर्नु भए पनि छ होला, यो तिनै तहबाट ओभरल्यापिङ नहुने गरी नदोहोरिने गरी एकीकृत रूपमा जानुपर्छ, त्यस्तो ज्येष्ठ नागरिक होस् चाहे बाल भएको सबैको हकमा। उहाँले स्थानीय तहसँगकोमा केही गरिरहनु भएको छ, केही कुराहरू हामीलाई जानकारी छ, तपाईँ सबै स्थानीय तहको बारेमा हामीलाई पनि अब प्रदेशलाई सबै जानकारी हुँदैन, तर यद्यपि हामी यो नागरिकको सन्दर्भमा नागरिकको खास गरेर सम्मान कुरा संरक्षणको कुरा होइन उहाँहरूलाई चाहिँ जुन अध्ययन उहाँहरूको जुन ज्ञान अनुभवको पनि हामीले पुष्टान्तरण गर्ने कुरा छ, त्यो सबैको हकमा हाम्रो कामहरू अगाडि बढेको छ। र एकदमै सबै स्थानीय तहलाई हामीले केहीसँग त सकाएको छ, सबै स्थानीयसँग हामी पुग्न सकेका छैनौँ। त्यसले गर्दाखेरि यसमा छ त्यो अवश्य पनि स्थानीय सरकारको हजुरभन्दा बढी रोल भूमिका चाहिँ अवश्य हुन्छ कि नजिकको सरकार भएको हुनाले
1: जहाँ चाहिँ जस्तो आश्रमहरू चलेका छन् अलिकति एउटा साङ्गठनिक हिसाबले वृद्धहरूलाई बसोबास गर्ने व्यवस्था गरिएको छ, त्यसमा प्रदेश सरकारले खेल्नुपर्ने भूमिका चाहिँ निर्वाह गरिरहनु भएको
4: छ। एकदमै हामीले ज्येष्ठ नागरिक आश्रमहरू हेरचाह केन्द्रहरू निर्माणमा पनि सहयोग गरिरहेका छौँ, त्यसलाई सञ्चालन गर्न चालु अनुदानदेखि लिएर त्यहाँ चाहिँ समस्यालाई, त्यसपछि नर्सिङ सेवाको लागि नर्सको लागि अनुदान हामीले उपलब्ध गराइरहेका छौँ। यस्तो चाहिँमा प्रदेश सरकारले केही चाहिँ सुरुवात गरेका छ र केही त्यसमा पालिकाहरूको लागि सहयोग गरिरहेका छ।
1: विशेष गरी चाहिँ त्यहाँ बस्ने आमा बुवामा देखिएको मानसिक स्वास्थ्य छ नि जुन, त्यो मानसिक स्वास्थ्यका सन्दर्भमा पनि प्रदेश सरकारले स्थानीय तहहरूलाई केही जिम्मेवारी?
4: अब यसमा यस्तो छ, वास्तवमा हाम्रो अब तिनवटा तहका सरकार अलिकति स्वायत्त पनि छन्, अब स्थानीय तहको सरकार आफ्नै आफ्नै एउटा पनि स्वायत्त सरकार पनि हो। आफ्नो बुवा आमादेखि अरू ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने, समर्थन गर्ने, हाम्रो माया गर्ने, त्यो चाहिँ हाम्रो कर्तव्य पनि हो, सबै नागरिकलाई त सिकाउनु पर्ने नि छ। आगामी दिनमा सबै सरकारी गैर सरकारी स्थानीय सबै मिलेर
1: प्रदेश सरकारले अब आगामी दिनमा पनि प्राथमिकताका विषयमा पारेर जान्छ। जानुपर्ने चाहिँ देखिएको छ। एकदम
4: हामीले जस नागरिक नीति बनाएका छौँ त्यसलाई पनि हामी त्यही हिसाबले कानुन गरेर लैजान्छौँ, त्यो हिसाबले हामीले चाहिँ अगाडि बढ्ने सोच छ हाम्रो।
1: यो एक्लोपन मात्र नभएर वृद्धाहरूमा देखिएको समस्यामा चाहिँ थप नीति नै बनाएर अगाडि बढ्नु पर्ने तपाईँले पाउनु भएको छ कि छैन?
4: हाम्रो नीति बना तयार गरेका छौँ, हामीले जस नागरिक संरक्षणको लागि नीति नै बनाइसकेका छौँ, त्यसलाई अब हामीले अलिकति हाम्रा योजनाहरूमा पनि के राखेका छौँ, अब कार्यक्रमहरू लगायतमा हामी प्रत्येक वर्ष प्राथमिकता आधारमा हामी अगाडि बढ्ने हाम्रो सोच छ है त।
1: हजुरको यो समय र संवादका लागि धेरै धेरै
4: धन्यवाद।
1: श्रोता, आजको कार्यक्रममा हामीले बढ्दै गएको वृद्ध एक्लोपनका समस्याका विषयवस्तुमा रहेर कुराकानी गर्यौं। कुराकानीमा हामीले लामो समयदेखि आश्रमको सहारा लिएर बस्नुभएकी आमासँग गरेको कुराकानी प्रस्तुत गर्यौं, आमाले भोगेका समस्या र आमाका अनुभवहरूलाई कार्यक्रममा प्रस्तुत गर्यौं। त्यसै गरी पशुपति क्षेत्रभित्र रहेको समाज कल्याण केन्द्र वृद्ध आश्रमकी कार्यालय प्रमुख शशी पौडेलसँग गरेको कुराकानी पनि हामीले कार्यक्रममा प्रस्तुत गरिसक्यौं। मानसिक रोग विशेषज्ञ डाक्टर केदार मराठासँग गरेको कुराकानी पनि कार्यक्रममा प्रस्तुत गर्यौं। त्यसै गरी कार्यक्रममा हामीले भर्खरै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबिराम अधिकारीसँग भर्खरै मात्र कुराकानी गर्यौं। वास्तवमा आमा बुवा हुनु भनेको केवल जन्म दिनु मात्र होइन, उनीहरू हाम्रो संस्कार हुन्, हाम्रो इतिहास हुन्। आज उनीहरू यदि एक्लो छन् भने त्यो केवल परिवारको समस्या मात्र होइन, त्यो चाहिँ राज्यकै समस्या हो, त्यो चाहिँ समाजकै समस्या हो, र राज्य र समाज सबैको यो साझा जिम्मेवारीको पनि विषयवस्तु हो भन्ने कुरा पनि कार्यक्रमबाट बुझिसक्यौं। त्यसैले हामीले हाम्रा आमा बुवाहरू प्रति गर्ने दायित्व र आश्रममा रहेका आमा बुवाहरूलाई टाढा भएका परिवारका सदस्यहरूले गर्नुपर्ने जिम्मेवार अथवा आश्रमले गर्नुपर्ने जिम्मेवारका विषयवस्तुमा पनि कार्यक्रममा धेरै कुराहरू आइसकेको छ। आजको कार्यक्रमले दिने सन्देश भनेको हाम्रो सानो फोन, हाम्रो सानो भेटघाट, केही समयको मायाले पनि बुढौलीलाई चाहिँ सहज बनाउन सक्छ भन्ने कुरा चाहिँ हामीले जानकारी पाइसक्यौँ। यति भन्दै कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो ठेगाना रेडियो नेपाल प्रोग्राम @gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि म कार्यक्रम प्रस्तुता कल्पना वास्तुलालाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

0: छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।
1: वाह,

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा मन्त्री परिषदको बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी बाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सेवा दल विधेयक 2083 सभाले तफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोक सेवा आयोगको 66 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। नारायणगढ मुगलिन सडकको 15 ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारू भएको छ। सोमबार दिउँसोबाट सुरु भएको बर्सातका कारण साँझ 7 बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो। ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमरेले जानकारी दिनुभयो। सडकमा खसेको पहिरो पन्छाउन राति नै 2 लोडरसहितका उपकरण प्रयोग गरिएको थियो। इन्जिनियर घिमरेका अनुसार सो सडक खण्डको भतेरी खोर खोला 15 किलो 11 किलो 16 किलो 19 किलो सेती दोभानका 2 घुमाउने सिमल तालका 2 25 किलो जलबिरे नाम्सी खोला र तुइन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो। त्यसमध्ये सेती दोभान पूर्ण रूपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो। राति 1 बजेसम्ममा गाडी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनु परेको थियो। सो सडक खण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरूबीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका 6 बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज बिहान 12 निजगढ पुग्नु भएको थियो। निजगढ स्थित उद्योग वाणिज्य सङ्घको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको 6 बुँदे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीडित सङ्घर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 39 जिल्लामा बग्ने साना र नदीको प्रभाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढीविद विनोद पराजुलीले बुधबार र बिहिबार 7 ससाना नदी प्रभाव बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। हर्मुज जलमार्गको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका इरान बीच तनाव चुलिरहेका बेला इरानी संसदमा उक्त रणनीतिक समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापन सम्बन्धी विधेयक दर्ता गरिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले यो विधेयकलाई देशको रेड लाइन संरक्षणतर्फको पहिलो कदम भएको बताउनु भएको छ। अजिजीले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी ड्रोन खसालिएको घटनापछि हर्मुज जलमार्ग र पर्सियन खाडीको सुरक्षा तथा दिगो प्रगतिका लागि रणनीतिक कार्य सम्बन्धी विधेयक औपचारिक रूपमा संसदमा दर्ता गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ धर्मपाल शाहसँगै उद्घोषणतर्फ गणेश थापा अनि मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान सङ्घीय शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभयो। कानुनी दोहोरोपना अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको पनि अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सेवा दल विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समिति पठाएको छ। यस्तै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोक सेवा आयोगको 66 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकको सुनै विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले सरकारले 100 दिनभित्रै कतिपय ऐन संशोधन गरी सुधारको मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। केही दिन अघि घटेको आत्मदाहको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री लम्सालले यस्ता घटनाको पछाडि लामो समयदेखिको आर्थिक अभाव, न्यायमा पहुँचको कमी र सामाजिक विकृति लगायतका मुख्य कारण रहेको उहाँले उल्लेख गर्नुभयो। सार्वजनिक खरिद ऐनको कमजोरीका कारण निर्माण व्यवसायहरू बीच अस्वस्त प्रतिस्पर्धा बढेको र त्यसको समग्र अर्थतन्त्रलाई नै धराशयी बनाएको भन्दै मन्त्री लम्सालले यस्ता समस्या समाधानका लागि सरकारले ऐन संशोधन गरी एभरेज बिल्डिङको व्यवस्था कानुनमा ल्याएको जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरूबीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका छ बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री गुरुङ आज बिहान बाराको निजगढ पुग्नु भएको थियो। निजगढ स्थित उद्योग वाणिज्य सङ्घको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको छबुँदे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीडित सङ्घर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अफगानिस्तानमा 1,70,00,000 भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्र सङ्घीय कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयलाई उद्धृत गर्दै आज स्वास्थ्य, सुरक्षा र अन्य आवश्यक सेवाहरूको बढ्दो आवश्यकताका साथ महिला तथा बालबालिकाहरू देशको मानवीय सङ्कटको बोझ झेलिरहेको जनाइएको टोलो न्युजले जनाएको छ। महिला स्वास्थ्य कार्यकर्ताको अभाव, घट्दो कोष र स्वास्थ्य सेवामा सीमित पहुँचले अफगानिस्तानको मातृ शिशु स्वास्थ्य सेवा प्रणालीलाई बढ्दो तनावमा पारेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले बताएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अबलाई हामी लोक दोहोरी गीतहरू सुनाउँदैछौँ करिब 5:45। पहिलो गीत समीक्षा अधिकारी र नरेश खातीको स्वर, नरेश खातीको लय शब्द सिर्जना।

भर्खरै सुन्नुभयो रामजी खाँड अनि टिका पुनको स्वरमा रहेको लोक दोहोरी गीत। यसमा शब्द सिर्जना रोशन सिंहको भने लय सुदीप सागरको। यो क्रममा अबलाई मदन परिया र माया पाण्डेले गाउनु भएको लोक दोहोरी गीत सुनाउँदैछौ। लय शब्द सिर्जना श्रीकृष्ण बम मल्लको।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक दोहोरी गीतहरू। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। साँझको छ बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कोशी प्रदेश सरकारले 14 प्रकारका घातक रोग विरुद्ध निशुल्क खोप लगाउन आग्रह गरेको छ। स्थानीय सरकारले तोकेको निश्चित स्थानबाट क्षयरोग, ब्यागुते, लहरे खोकी, धनुष टङ्कार, हेपाटाइटिस बी, होमोफिलस इन्फ्लुएन्जा टाइप बी, पोलियो, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, रोटा भाइरस, टाइफाइड र पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप निशुल्क लगाउन आग्रह गरेको छ। लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय तालिकाअनुसार पाउनुपर्ने उक्त खोपहरू पाए यकिन गर्ने काम स्थानीय सरकारले गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रदेशलाई पूर्ण खोप सुनिश्चितता भएको यकिन गरी कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभएको छ। स्थानीय क्षेत्रमा छुट भएका 15 महिना उमेर समूहका 14 जिल्लामा पर्ने स्थानीय निकायका 3712 जनालाई पूर्ण खोप प्रदान गरी कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपाल र जनकपुर धाम उपमहानगरपालिकाले जनकपुर नगर प्रहरीलाई विपद जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य विषयमा प्रशिक्षित तुल्याएको छ। उक्त बल र उपमहानगरपालिकाको समन्वयमा समुदाय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालित विपद स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको छ। तालिम समापन समारोहमा उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले तालिमबाट प्राप्त ज्ञान, सिप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी वहन गर्ने सिलसिलामा उच्चतम रूपमा प्रयोग गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले विपदको समयमा उद्धार, राहत, जनचेतनाभिवृद्धि, जोखिम न्यूनीकरण तथा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सके जनधनको क्षति घटाउन सकिने धारणा राख्नुभयो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले पछिल्ला 20 वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, डुबान, आगलागी, चट्याङ, सडक दुर्घटना लगायतका विपदका घटना बढ्दै गएकाले यस्ता तालिमले समुदायलाई विपदसँग जुझ्न सक्षम बनाउने बताउनुभयो। सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर विष्टले बलले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद व्यवस्थापन, खोज तथा उद्धार र नागरिक सेवामा निरन्तर योगदान दिँदै आएको बताउनुभयो। आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारको क्रममा आज निधन भएको छ। गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेको मण्डलको हेलिकप्टरमा फत उद्धार गरी काठमाडौँको किर्तिपुर स्थित वन अस्पतालमा उपचार अवस्थामा आज बिहान निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। 25 वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको 80% बढी भाग जलेको थियो। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढीको मध्यदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेप्लाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्न र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। गोर्खा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइएको छ। बाढीविद विनोद प्राजुलीले बुधबार र बिहिबार सात प्रदेशका साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउनु अनुरोध गर्नुभएको छ।
नेपाल विद्युत प्राधिकरण धरानको स्कर्पियो गाडी गए राति धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका 20 स्थित सेउती पुल नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते हुनुभएको छ। धरानबाट इटहरीतर्फ जाँदै गरेको बा एक य 1651 नम्बरको स्कर्पियो गाडी गए राति करिब 12 बजे आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। दुर्घटनामा गाडी चालक धरान 13 बिर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारको लागि धरान स्थित बिपी कोइरालालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति 1 बजे चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खड्काले बताउनुभयो। मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढी पहिराका कारण 8 राजमार्ग अवरुद्ध भएका छन्। बाढी पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका 2 हुलाकी राजमार्ग सडक खण्ड मा पर्ने ढडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्ध भएकोमा आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार काभ्रे प्लवाञ्चोक सिन्धुली खुरकोट नेपालथोक कटुन्जेल बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू बिपी राजमार्गमा सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। सोमबार बिहान ललितपुरको बागमती गाउँपालिका 3 भेडे डाँडा स्थित पाङदुर टारकुचे र भालु खोला सहित 3 ठाउँमा अविरल वर्षातको कारण कान्ति लोकपथ सडक खण्डमा पहिरो गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यही असार 23 गते इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण बाटो हिलो भई सवारी साधन आवत जावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। अबलाई हामी आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी गराउँदैछौँ। केही बेरमा नै लोकगीत सुनाउनेछौँ। करिब 6:40 6:40 सदाझै कृषि कार्यक्रम प्रसारण हुनेछ। साँझ 7 बजे समाचार, समाचारपछि आधुनिक गीत सङ्गीत करिब 8 बजेसम्मलाई, बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछिको समय पनि निरन्तर लोकगीत नै सुनाउनेछौँ। राति 9 बजे समाचार, 9:15 खेल संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। अनि कार्यक्रमपछि केही गीत सङ्गीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार, समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

यो समय हामी पुराना लोकगीत सुनाइरहेका छौँ। भर्खरै गणेश रसिक कमला श्रेष्ठको स्वरमा रहेको लोकगीत सुनायौं कलाकारकै संकलनमा। यो क्रममा अबलाई अर्को लोकगीत राख्दैछौ मोतीराज बमको स्वर रणबहादुर रोकायाको संकलनमा।

झलकमान र लालबहादुरको स्वरमा रहेको लोकगीत सुनायौं। गन्धर्व कलाकारहरूको यो स्वरसँगै संकलन पनि रहेको छ। अबको लागि अन्तिम लोकगीत तीर्थकुमारी श्रेष्ठ, सुन्दर श्रेष्ठ र साथीहरूको स्वर, सुन्दर श्रेष्ठको संकलनमा। यसपछि कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
3: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बराल
4: अनि म चित्रकला चौहान।
3: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा हामी कोसे बालीहरूमा जीवाणु मल, झारपात र कोसे गवारो व्यवस्थापनका उपायहरू बारे चर्चा गर्नेछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। कोसे बाली दलहन बाली अन्तर्गत पर्ने महत्वपूर्ण बालीहरू हुन्। यी बालीका सुकेका दाना वा गेडागुडीलाई विशेष गरी दालका रूपमा प्रयोग गरिन्छ। दाल, भात, तरकारी नेपालीहरूको प्रमुख दैनिक आहार भएकाले यी बालीको विशेष महत्व रहेको छ। कोसे बालीमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन तथा खनिज तत्व पाइने भएकाले यसलाई पौष्टिक आहारको मुख्य स्रोत मानिन्छ। बालीले मानव स्वास्थ्यमा मात्र नभई कृषि प्रणालीमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ। यी बालीका जरामा रहेका राइजोबियम जीवाणुले वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गरी माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्छन्। नेपालमा मुसुरो, चना, राजमा, मुङ, मास, अरहर, केराउ, भटमास, बोडी, खेसरी, मस्याङ, गहत आदि प्रमुख दलहन बालीहरू खेती गरिन्छ। यी बाली तराईदेखि पहाडसम्मका विभिन्न हावापानीमा सफलतापूर्वक उत्पादन गर्न सकिन्छ। कोसे बाली खाद्य तथा पोषण सुरक्षाका साथै कृषकको आमदानी वृद्धि गर्न महत्वपूर्ण मानिन्छ। यसका अतिरिक्त यी बालीले बाली चक्र प्रणाली सुधार गर्ने, रासायनिक मलको आवश्यकता घटाउने तथा वातावरणीय सन्तुलन कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्दछन्। साथै कोसे बाली खेती गर्दा वर्षायाम र हिउँदमा बाँझो रहने जमिनहरूको सदुपयोग हुने, कम खनजोत तथा कम रोपाई खर्च लाग्ने, सिंचाईको आवश्यकता नपर्ने र न्यून मात्रामा मलखाद प्रयोग हुने भएकाले उत्पादन लागत कम लाग्ने र बढी फाइदाजनक हुने गर्दछ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोसे बालीहरू 2,58,300 हेक्टर क्षेत्रफलमा खेती गरिन्छ र कुल 2,76,520 टन रहेको छ। यस आधारमा कोसे बालीको औसत उत्पादकत्व 1,071 किलो प्रति हेक्टर रहेको देखिन्छ। छिमेकी देशहरू जस्तै भारत, बङ्गलादेश र पाकिस्तानको तुलनामा नेपालमा कोसे बालीको उत्पादन वा उत्पादकत्व केही मात्राले बढी देखिए तापनि देशमा वृद्धि गर्न सकिने उत्पादन र उत्पादकत्वको लाभ नेपाली कृषकहरूले लिन सकिराख्नु भएको देखिँदैन, जसले गर्दा नेपालले वर्षेनी कोसे बाली तथा दलहन जन्य वस्तुहरूको आयातमा 15 अर्ब रुपियाँ भन्दा बढी खर्च गर्ने गरेको छ र अझ यसमा भटमासको आयातलाई जोड्ने हो भने करिब 1.5 खर्ब पुग्ने अनुमान गर्न सकिन्छ। नेपालमा कोसे बाली उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न गुणस्तरीय तथा उन्नत बिउको उपलब्धताको सुनिश्चित गर्नुका साथै रोग तथा किरा व्यवस्थापन, झारपात तथा सिंचाई व्यवस्थापन, राइजोबियम तथा सन्तुलित मलखादको प्रयोग, जलवायु अनुकूल कृषि प्रविधिको विकास र विस्तार तथा अनुसन्धान एवं कृषि प्रसार सेवाको सुदृढीकरणमा विशेष जोड दिन आवश्यक छ। साथै किसान मैत्री नीति, बजार व्यवस्थापन र उत्पादनमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले कोसे बाली क्षेत्रको दिगो विकासमा टेवा पुर्याउनेछ। यी प्रयासहरूको समन्वित कार्यान्वयनबाट कोसे बालीको उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई आयात निर्भरतामा न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षाको सुदृढीकरण, माटोको उर्वरा शक्ति संरक्षण संरक्षण तथा कृषकहरूको आय स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ। राइजोबियम एक किसिमको फाइदाजनक ब्याक्टेरिया हो। यो दलहन बालीको जराभित्र पसी जरामा गाँठाहरू बनाउँदछ, जहाँ यसले वातावरणमा भएको नाइट्रोजनलाई बिरुवाले लिन सक्ने नाइट्रोजन तत्वमा परिणत गर्दछ। यस प्रक्रियालाई नाइट्रोजन स्थिरीकरण भनिन्छ। त्यसैले यसलाई कोसी बालीहरूमा जैविक मलको रूपमा प्रयोग गर्न सकिन्छ। साथै यसले बिउ अङ्कुरण र बिरुवाको वृद्धि विकासमा मद्दत पुर्याउँदछ। जरामा भएका गिर्खाहरू नाइट्रोजन जम्मा गर्ने हुन् कि होइनन् भनेर छुट्याउन यिनलाई चिमटेर हेर्दा नरम हुन्छन् र भित्र गुलाबी रङका हुन्छन्। कोसे बालीले कति नाइट्रोजन स्थिरीकरण गर्छ भन्ने कुरा बाली जात, माटोको उर्वरा शक्ति, माटोको पीएच मान, तापक्रम, चिस्यान, सूक्ष्म जीवाणुको संख्या आदिमा भर पर्ने गर्दछ। साधारणतया मुसुरोको 80-115, चनाको 80-105, भटमासको 60-170, सिमीको 40-85, बोडीको 75-350, मुङको 60-340, गहतको 40-55, केराउको 50-75 र अरहरको 168-280 किलो प्रति हेक्टरसम्म नाइट्रोजन स्थिरीकरण गर्ने क्षमता हुन्छ। कोसे बालीका जराले 100 किलो नाइट्रोजन स्थिरीकरण गर्नु भनेको करिब 217 किलो युरिया मल माटोमा मिसाउनु हो भन्ने बुझ्नुपर्छ। राइजोबियम जीवाणु मललाई प्रयोग गर्नु अघि उपयुक्त राइजोबियमका प्रजातिहरू छनौट गर्ने, जस्तै मुसुर र केराउको लागि राइजोबियम लिगुमिनोसेरम, भटमासको लागि राइजोबियम जापोनिकम, चनाको लागि राइजोबियम सिसेरी, मुङ बोडीको लागि राइजोबियम मिसेलानीको छनौट गर्नुपर्दछ। बिउलाई उपचार गरेर छर्नको लागि 1 लिटर पानीमा 100 ग्राम चिनी वा सक्खर राखेर हल्का पकाउने र सेलाउन दिनुपर्छ। त्यसपछि यसमा राइजोबियम 50 ग्राम, बिउ 10 किलोलाई राम्रोसँग मिसाउने, तर मिसाउँदा प्रत्येक बिउमा राइजोबियम टाँसिएको हुनुपर्दछ। मिसाइसकेपछि बिउलाई छायामा सुक्न दिनुपर्दछ र त्यसपछि छर्नु पर्दछ। यदि विषादीले बिउको उपचार गरेको छ भने करिब 10-15 दिनपछि मात्र राइजोबियमले उपचार गर्नु पर्दछ। माटोमा प्रयोग गर्नका लागि 1 किलो राइजोबियम प्रति 100 किलो गोठे मल वा कुनै प्राङ्गारिक मलमा मिसाएर चिस्यान भएको खेतबारीमा छर्नु पर्दछ।
5: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी पोसे बालीमा झारपात व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसको बारे चर्चा गर्न गइरहेका छौँ। धेरै जसो कोसे बालीको झारपात व्यवस्थापनको लागि प्रभावकारी समय छरेको वा रोपेको 20-40 दिनसम्मलाई मान्न सकिन्छ र झारपात व्यवस्थापन बिना यी बालीबाट उच्च उत्पादन लिन सम्भव देखिँदैन। झारपात व्यवस्थापन एउटा महत्वपूर्ण कार्य हो। वर्षायाममा देखा पर्ने प्रमुख झारपातहरूमा मोथे, दुबु, सामा, बन्सो, दे, चरी अमिलो, पुनर्नवा, भृङ्गराज, कृष्ण नील, भेडे कुरो, काने, पिरेझार, थुकझार, जलप्याउली, बनमारा जस्ता झारहरू पर्दछन् भने हिउँदमा देखा पर्नेमा सत्यानासी, गन्दे, दुबु, मोथे, बेथे, लुडे, अक्ति, कुटिलकोसा, कालीगेडी, थाकल, सेतो बेहुली र हलहले जस्ता झारहरू पर्दछन्, जसको नियन्त्रण गर्न निकै गाह्रो हुने गर्दछ। हातले गोडाई गर्ने विधिले झारपात पूर्ण रूपमा हटाई बालीको वृद्धि र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने भएकोले उत्पादन बढी भएको देखिन्छ। यसैले हातले गोडाई गर्ने विधि झारपात नियन्त्रणका लागि प्रभावकारी र विश्वसनीय उपाय भएको पाइन्छ। तर हातले गोडमेल गर्नु झन्झटिलो, धेरै समय लाग्ने तथा खर्चिलो हुने र झारपात गोड्नको लागि मानव श्रम शक्तिको अभाव भएकोले झारनाशक विषादीको प्रयोग पनि प्रभावकारी विकल्पका रूपमा लिन थालिएको छ। त्यसैले रासायनिक झारनाशक विषादीको सिफारिस गरिएको समय र मात्रामा सुरक्षित तरिकाले प्रयोग गरी झारपात नियन्त्रण गर्नु वैकल्पिक र व्यावहारिक उपायका रूपमा देखिन्छ। समग्रमा दलहन बालीहरूको खेतीबाट उच्च र दिगो उत्पादन लिनको लागि एकीकृत झार व्यवस्थापन विधि अप्नाउनु आवश्यक देखिन्छ, जसमा उपलब्ध श्रम, लागत र वातावरणीय पक्षलाई ध्यानमा राखी हातले गोडाई, मेसिनको सहायताले गोडाई र रासायनिक झारनाशक विषादीको उपयुक्त संयोजन र प्रयोग सिफारिस गर्न सकिन्छ। दलहन खेतीमा मुख्यतया दुई प्रकारका झारनाशक जहरनाशक विषादीहरूको प्रयोग गर्न सकिन्छ। जहरनाशक विषादी प्रयोग गर्दा बाली उम्रनु अघि प्रयोग गरिने जहरनाशक विषादी बिउ रोपेको अर्को दिन प्रयोग गरी झारपात व्यवस्थापन गरिने विषादीहरू मुख्यत पेन्डिमिथालिन र मेट्रिब्युजिन हुन्। यी दुई विषादीहरू दलहन बाली रोपेको अर्को दिन वा बढीमा 72 घण्टा भित्र प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गर्दा माटोमा पर्याप्त चिस्यान हुनु अनिवार्य हुन्छ। एक हेक्टर क्षेत्रफलका लागि पेन्डिमिथालिन 30% इसी करिब 1.5 लिटर विषादी 500 लिटर पानीमा मिसाएर माटोमा छर्नु पर्दछ। त्यसै गरी मेट्रिब्युजिन 70% WP प्रयोग गर्दा 1 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। यी झारनाशक विषादी छर्दा जहाँ पाइला टेकिएको हुन्छ ती स्थानमा झार उम्रन सक्ने भएकोले सधैँ पछाडि छर्दै विषादी छर्नु पर्दछ। त्यसै गरी दलहन बालीमा झारनाशक विषादीहरूको प्रयोग गर्दा बाली उम्रिसकेपछि प्रयोग गरिने झारनाशक विषादी पनि फरक हुने गर्छन्। बाली उम्रेपछि प्रयोग गरिने झारनाशक विषादी विशेष गरी भटमास, मुङ, मास, बोडी आदिमा बाली रोपेको 20 दिनको हाराहारीमा वा झारपात 2-3 पाते भएको अवस्थामा सिधै बालीमा प्रयोग गर्न सकिन्छ। यस्ता विषादीहरू जस्तै इमाजी थाइपर 10% SL हो। यसको प्रयोगले प्रारम्भमा 4-5 दिनसम्म बालीमा हल्का असर देखिए पनि दीर्घकालीन रूपमा यसले झार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दछ। एक हेक्टर क्षेत्रफलका लागि करिब 1 लिटर विषादी 500 लिटर पानीमा अर्थात 2 ml प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। यस विषादीको प्रयोग गर्दा विशेष सावधानी अप्नाउनु पर्दछ किनकि ढिलो प्रयोग गर्दा वा सिफारिस गरिएको मात्रा भन्दा बढी प्रयोग गरियो भने बालीमा नकारात्मक असर पर्न सक्दछ र अपेक्षित उत्पादन प्राप्त हुँदैन। श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी चना र अरहर कोसे बालीमा लाग्ने गवरो किराको व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसको बारेमा चर्चा गर्न गइरहेका छौँ। कोसे गवारोले चना र अरहर दुवैमा असर गर्दछ। कोसे गवारोको कारण यी बालीहरूको उत्पादन र क्षेत्रफलमा ह्रास हुनुको मुख्य कारक तत्त्वको रूपमा रहेको छ। गवारोको अत्याधिक प्रकोपले 90-100% उत्पादनमा असर पुर्याउने गर्दछ र यसको नियन्त्रण गर्न किसानहरूलाई निकै गाह्रो परिरहेको छ। यो किराको वयस्क अवस्था एक किसिमको पुतली हो। यो किराको वयस्क, फूल, लार्भा र प्युपा गरी 4 अवस्था हुन्छन्। पुतलीको शरीर गाढा खैरो रङको हुन्छ। पोथी पुतलीले बालीको कोपिला, फूल र कोसामा फूल पार्दछ। फूलबाट लार्भाहरू उत्पन्न भई कोसाहरू खान थाल्दछन्। गवारोले अरहर र चनाको कोपिला, फूल र कोसा खाएर क्षति गर्दछ। यदि फूल र कोसाहरू नपाएमा यिनीहरूले बिरुवाको पातको नरम भाग खान्छन् र नसाहरू मात्र बाँकी रहन्छ। कोसामा लार्भेहरूले ठूलो प्वाल बनाएर आधा शरीर भित्र पसाई कलिला र पाक्न लागेका दानाहरू सम्पूर्ण रूपले खान्छन्। कहिले काहीँ नोक्सान भएका दानाको केही भाग र बोक्रा भने बाँकी रहन्छ। गवारो किराले अधिकांश कीटनाशक विषादीहरूलाई सहन गर्न सक्नुको साथै यसको व्यवस्थापनको लागि अत्याधिक रासायनिक विषादीहरूको प्रयोगले मानव तथा वातावरणमा नकारात्मक असर पुर्याउने हुँदा सुरक्षित र समझदार रूपले यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले यसको व्यवस्थापन 3 किसिमले गर्दा प्रभावकारी हुने गर्दछ। गवारो किरा व्यवस्थापनको लागि मिश्रित बाली लगाउनु पर्छ। मिश्रित बाली लगाउँदा चनासँगै पातलो गरेर तोरी वा धनियालाई मिसाएर लगाउनु पर्दछ। तोरीले कोसे गवारोको पुतलीलाई आवत जावतमा अप्ठ्यारो पार्दछ भने धनियाँको गन्ध यसलाई मन नपर्ने हुँदा यसको प्रकोप कम गर्न सकिन्छ। त्यसै गरी कोसे बाली लगाएको ठाउँमा चरा बस्ने ठाउँ बनाउनु पर्दछ। चराले गवारो र त्यसका पुतलीहरूलाई आहारको रूपमा खाने हुँदा चना वा अरहर लगाएको क्षेत्रको ठाउँ ठाउँमा 4-5 वटा प्रतिरोपणी चना वा अरहरको बोटको उचाइसँग मिल्ने गरी चराहरू बस्ने ठाउँहरू बनाउनु पर्दछ। त्यसै गरी मोहिनी पासोको प्रयोग पनि गर्नु उपयुक्त मानिन्छ। मोहिनी पासोले कोसे गवारोको भाले पुतलीहरूलाई आकर्षित गर्ने हुँदा यिनलाई पासोमा फसाएर नष्ट गर्न सकिन्छ। साथै चना वा अरहर लगाएको क्षेत्रमा कोसे गवारोको संख्या एकिन गर्न र बढी भएमा कीटनाशक विषादीको प्रयोग गर्न पनि यसको प्रयोग गर्नुपर्दछ। साधारणतया 2-3 वटा प्रतिरोपणीका दरले मोहिनी पासोको प्रयोग गर्नु उपयुक्त मानिन्छ। गवारो किराको व्यवस्थापनको लागि विषादीको प्रयोग गर्नु पनि अनिवार्य हुन्छ। ब्यासिलस थ्युरिन्जेन्सिस कुर्स्टाकी 2 ग्राम प्रति लिटर वा न्युक्लियर पोलिहाइड्रोसिस भाइरस 0.5 देखि 1 ml प्रति लिटरको दरले पानीमा मिसाई घोल बनाएर बेलुकी पख बोट राम्रोसँग भिज्ने गरी छर्कनु पर्दछ। त्यसै गरी स्प्यानोस्याड 0.5 ml प्रति लिटर वा इमामेक्टिन बेन्जोएट 5 ग्राम प्रति 16 लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्दा पनि यसको नियन्त्रण गर्न सकिन्छ। कोसे बालीहरू नेपालको खाद्य तथा पोषण सुरक्षासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण दलहन बालीहरू हुन्। यसले मानव आहारा प्रोटिन कार्बोहाइड्रेट भिटामिन तथा खनिज तत्वको आपूर्ति गर्नुको साथै माटोको उर्वरा शक्ति संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। नेपालमा कोसे बालीको उत्पादकत्व अपेक्षाकृत कम रहेको तथा दलहन जन्य वस्तुहरूको आयात निरन्तर बढिरहेको सन्दर्भमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उपायहरूको खोजी गर्न आवश्यक देखिन्छ। कोसे बाली उत्पादनमा प्रभाव पार्ने प्रमुख प्राविधिक पक्षहरू अन्तर्गत राइजोबियम जीवाणु मलको प्रयोग, झारपात व्यवस्थापन तथा कोसे गवारो व्यवस्थापनका उपायहरू अपनाउन अति आवश्यक छ। राइजोबियम जीवाणुले वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गरी बिरुवाको वृद्धि तथा माटोको उर्वरा शक्ति सुधारमा योगदान पुर्याउँदछ। त्यसै गरी एकीकृत झारपात व्यवस्थापन अन्तर्गत हातले गोडाई, यान्त्रिक विधि तथा उपयुक्त झारनाशक विषादीहरूको सुरक्षित प्रयोग प्रभावकारी उपायका रूपमा देखिएका छन्। कोसे गवारो व्यवस्थापनको लागि मिश्रित बाली प्रणाली, विशेष गरी चनामा चराहरू बस्ने वासस्थानको व्यवस्था गर्ने मोहिनी पासो तथा जैविक एवं रासायनिक विषादीहरूको सन्तुलित प्रयोग अपनाउन आवश्यक छ। समग्रमा गुणस्तरीय बिउ, राइजोबियमको प्रयोग, प्रभावकारी झारपात तथा किरा व्यवस्थापन, किसान मैत्री नीति र बजार व्यवस्थापनको समन्वित कार्यान्वयनबाट कोसेबालीको उत्पादन तथा उत्पादकत्व वृद्धि भई आयात निर्भरता न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण तथा कृषकको आयस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।
3: आज हामीले कोसे बालीहरूमा जीवाणु मल, झारपात र कोसे गवारो व्यवस्थापनका उपायहरू बारे चर्चा गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा

0: रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
3: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
4: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्यालको सरकारलाई ध्यानाकर्षण, जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। रातो पासपोर्ट दुरुपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 जना सदस्य दोषी ठहर। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण र फिफा विश्वकपको सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा

0: मा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
0: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
0: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रतिकार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीवधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार का साथै सम्मान पत्र प्रदान गर्ने नेपाल वायु सेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने, बिउ बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका छ बुधे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको हो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज बिहान 12 निजगढ पुग्नु भएको थियो। निजगढ स्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको छ बुधे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले डोटीको सायल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको उचित जोखिम उच्च रहेकाले प्रभावित परिवारलाई उचित सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सभामुख अर्यालले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका घटनाहरू बढेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम सञ्चार माध्यम, दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाडी तेर्स्याइएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई बसाउन खोजेको भन्दै सबै संचार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग गर्नुभयो। सांसदहरूले सांसदहरूको महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी कालो बजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जनप्रतिनिधिको सर्वोच्च संसदमा उपस्थित भएर सांसदहरूले उठाएको जवाब दिन माग गर्नुभयो। सांसदहरूले भदौ 23 र 24 घटनाका विषयमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राख्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिई संसदको रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बैठकको शून्य विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले सरकारले 100 दिनभित्रै कतिपय ऐन संशोधन गरी सुधारको मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। केही दिन अघि भएको आत्मदाहको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री लम्सालले यस्ता घटनाको पछाडि लामो समयदेखिको आर्थिक अभाव, न्यायमा पहुँचको कमी र सामाजिक विकृति लगायतका मुख्य कारण रहेको उल्लेख गर्नुभयो। सार्वजनिक खरिद ऐनको कमजोरीका कारण निर्माण व्यवसायीहरू बीच अस्वस्थ प्रतिस्पर्धा बढेको र त्यसले समग्र अर्थतन्त्रलाई नै धराशायी बनाएको भन्दै मन्त्री लम्सालले यस्ता समस्या समाधानका लागि सरकारले ऐन संशोधन गरी एभरेज बिडिङको व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। कानूनी दोहोरोपना अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको पनि अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सेवा दल विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82 न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोक सेवा आयोगको 66 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वयक खड्क बहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपुजान राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका 3 सदस्यलाई जनही 5 महिना कैद र 500 जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय 2071 जेठ 21 सुनाएको थियो। पहिलो संविधान सभा 2064 3 सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादव आज कतार प्रस्थान गर्नुभएको छ। उपराष्ट्रपति यादव कतारका पूर्व अमीर शेख हमद बिन खालिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको 3 दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार 31 गते कतारका अमीर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ यही असार 32 गते स्वदेश फर्कनुहुनेछ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्रागिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँहरूले विश्वविद्यालय अन्तर्गतका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई दलीय राजनीतिबाट अलग राखी अनुशासनलाई प्राथमिकता दिँदै विशुद्ध रचनात्मक तथा प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी उपकुलपतिहरूले स्पष्ट कार्ययोजना सहित प्रशासनिक, आर्थिक तथा प्राज्ञिक क्षेत्रमा व्यापक सुधार गर्ने, सुशासनलाई जोड दिई वित्तीय अनुशासन कायम गरेर बेरुजु फर्स्यौट गर्ने र पारदर्शी एवं जवाबदेही ढङ्गबाट नेतृत्व प्रदान गरी विश्वविद्यालयको गुणात्मक सुधार गर्ने अठोट गर्नुभयो। विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढी पहिरोका कारण 7 राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार बिपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक, सिन्धुली, खुरकोट, नेपालथोक, कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। हिजो बिहान ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाङदुर, टारकुचे र भालु खोला सहित 3 ठाउँमा अविरल वर्षाको कारण कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यही असार 23 गते इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सवारी साधन आवजावत गर्न नसक्ने भएकाले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार अर्घाखाँचीको पाणिनी 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बाटोको माथिबाट ढुङ्गा खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी काली गण्डकी करिडोर अवरुद्ध भएको छ। हिजो गुल्मीको काली गण्डकी 4 पूर्ति घाट स्थित काली गण्डकी करिडोर सडक खण्डमा पातु खोलाको बहाव बढी भएपछि बाटो अवरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्ति अनुसार मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हिजो कास्कीको मादी 4 भैँसे स्थित मध्य पहाडी लोकमार्ग अन्तर्गत भैँसेबाट इदी जाने भित्री सडकमा ओख्रे भिरबाट झरेको लेदो सडकमा आउँदा पूर्ण रूपमा अवरुद्ध भएको हो। यस्तै आज दिउँसो सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्गमा करिब 15 सडक भाँसिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढी पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका 2 हुलाकी राजमार्ग सडक खण्डमा पर्ने ढेडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्ध भएकामा आज दिउँसोबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एसोसिएसन अफ ऱ्याफ्टिङ एजेन्सिज नारा बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायु सेवा सञ्चालक सङ्घ नेपालसँगको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ। सर्वोच्च अदालतले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत 18 गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ। मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइटेलले सरकारले निजी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चार माध्यमहरूबाट मात्रै प्रकाशित एवं प्रसारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो। बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका 5 सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त घोषणा भएका 5 सहकारीका 42 बचतकर्तालाई करिब 17 लाख रुपियाँ वितरण गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ 22 गते सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो। पहिलो चरणमा 10,000 देखि 1 लाख रुपियाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न सुरु गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबारस्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि, दृश्य सामग्री, तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो असार 29 गतेबाट सरकारले विद्युतीय राहदानी सेवा सुरु गरिएको जानकारी दिनुभयो। सर्वसाधारणलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यो सेवा नेपाल बाहिरका विभिन्न दूतावासहरूबाट समेत उपलब्ध गराउन थालिएको सचिव राईले बैठकलाई जानकारी दिनुभयो। बैठकमा सांसदहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदीय समितिमा छलफल गर्न नहुने भन्दै राहदानी छपाईको पारदर्शिता र कम्पनीको आधिकारिकताबारे पनि सरकारले समितिमा जानकारी गराउनु पर्ने विचार राखेपछि समितिका सभापति भरत बहादुर खड्काले बैठक स्थगित गर्नुभएको थियो। मधेस प्रदेशमा डिप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेस प्रदेशमा हाल 49% जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ। सुरु गरिएका डिप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मन्जित कुमार रामको रिपोर्ट।
3: खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मधेस प्रदेशमा 49% जग्गा मात्रै सिँचित रहेको छ। सरकारले सिँचाइ समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसङ्ख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो। तर समयमा वर्षा नहुँदा सिँचाइ सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढिरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रुपियाँको लागतमा डिप बोरिङ जडान गरिएको छ। तर किसानले अझै त्योबाट सिँचाइ गर्न पाउन सकेको छैन। सखरी डिप ट्युबवेल जल उपभोक्ता समिति महतरीका अध्यक्ष सञ्जय झा।
4: डिप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशे खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
3: पछिल्लो 5 वर्षमा महतरीमा 33 र धनुषामा 22 गरी 55 वटा डिप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महतरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ड्रिलर ट्युबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाइ विकास महतरीका निमित्त कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
5: सरकारले बजेट विनियोजन गर्दाखेरि सुरुमा 20 लाख 25 लाख विनियोजन गर्ने, यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्युबवेल सञ्चालनमा आउँछ। तर विडम्बना के छन् भने, कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ। प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिएन भने त्यसको कम्तीमा कन्टिन्यू गरिदिनु पर्ने बजेटको।
3: मधेसमा खेतीयोग्य 381,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाइ समस्या समाधानका लागि किसानलाई सेल ट्युबवेल वितरण गर्दै आइरहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
6: हामीले सेल ट्युबवेलको कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा परिसकेको छ, हामीले सिंचाइको सेल ट्युबवेलको लागि सूचना जारी गर्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ। तर अहिले फेरिबाट सूचना जारी गरेर माग सङ्कलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो 220-250 सडकको आरआरएमा आवेदन परेको छ।
3: सरकारले डिप बोरिङमा ठूलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भन्ने नारा प्रदेश सरकारलाई गुन्ज्याइरहेको छ। मञ्जित कुमार राम, रेडियो नेपाल महोत्तरी।
2: अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त सञ्चार केन्द्रमा कुन रगत समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त सञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवालाई पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँच थर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे प्लाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रभाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने जनाएको छ। गोर्खा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती सुरु गरिएको छ। कुरिलो खेतीका लागि जग्गा भाडा, प्राङ्गारिक मल र बिउ खरिद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती सुरु गरेका छन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
7: बर्दियामा कुरिलो खेती सुरु गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतौनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतहनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती सुरु गरिएको हो। कुरिलो खेतीका लागि 18 कट्ठा जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर सुरु गरिएको बेतौनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनु भयो। कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ। यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूका लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रीता थारूले बताउनु भयो।
8: पहिला त कुरिलोको बारे बारेमा केही पनि थाहा थिएन। हेर्दाखेरि युट्युबमा यताउता गर्दाखेरि देखियो अनि सिक्यो अनि गर्न खोजेको, अब के हुन्छ पछि।
7: आफ्नै स्थानमा कुरुलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 जना नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नभएकाले कुरुलो खेती सफल हुने विश्वास रहेको छ। कुरुलो खेतीका लागि संवर्धन परियोजनाले जग्गा भाडा, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ। यज्ञ प्रसाद सापकोटा, रेडियो नेपाल, बर्दी।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण गरेको छ। होर्मुज जल क्षेत्र खुलाउने सहमति भए पनि इरानले विभिन्न शर्तसहित पुनः जलमार्ग बन्द गरेपछि दुई देश बीच तनाव चुलिएको हो। अमेरिकाले इरानी सहरहरू बुरेन, बुसेर, बन्दर अब्बास महसर र अब्दानमा व्यापक हवाई आक्रमण गरेको छ। यसैबीच इरानले पनि कुवेत, बहराइन, जोर्डनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण गरेको जनाइएको छ। युएईले आफ्ना दुईवटा राष्ट्रिय भण्डारण केन्द्रमा इरानले आक्रमण गरेको पुष्टि गरेको छ। युएईमा रहेका तेल भण्डारण केन्द्रहरूमा इरानले गरेको आक्रमणको कतारले निन्दा गरेको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपाल निर्माण व्यवसाय महासङ्घले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासङ्घले मंगलबार एक विज्ञप्ति जारी गरी संशोधित ऐनले सबैभन्दा कम मूल्यमा ठेक्का दिने लो बिडिङ प्रणालीको अन्त्य गर्नुले निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने र पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरेको जनाएको छ। महासङ्घले स्रोत सुनिश्चित नगरी खरिद प्रक्रिया सुरु नगर्ने, जग्गा प्राप्ति, मुआवजा, निर्माण स्थल र वातावरणीय प्रतिवेदन स्वीकृत भएपछि मात्रै बोल कबोल आह्वान गर्ने लगायतका व्यवस्था सकारात्मक भएको जनाएको छ। कार्य सम्पादन जमानत 5% सीमित गरिनु, कम्पनी एकीकृत भएपछि योग्यता गणना हुने व्यवस्था गरिनु, बोलपत्र पेश गर्ने समय बढ्नु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यकारी बनाउनुलाई महासङ्घले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा नेपालमा करिब 21.20 अर्ब रुपियाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनाको अवधिमा 21.20 अर्ब रुपियाँ भन्दा बढी विप्रेषण आप्रवाह भएको छ। यो विप्रेषण आप्रवाह गत आर्थिक वर्षको तुलनामा 38.2% बढी भएको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब 2.04 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको जेठमा जम्मा 1.76 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको थियो। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा भदौसम्मका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाले भिजिबिलिटी कम हुँदा भदौको पहिलो सातासम्म यात्रुका लागि उडान स्थगित गरिएको जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो। यस अवधिमा नियमित उडान नहुने भए पनि आवश्यकता अनुसार आपतकालीन र चार्टर उडान भने हुन सक्ने जोमसोम विमानस्थलले जनाएको छ।
2: उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
10: जारी फिफा विश्वकप अन्तर्गत स्पेन र फ्रान्स बीचको सेमिफाइनल खेल आज राति 1:15 टेक्सासको एटीएनटी स्टेडियममा हुँदैछ। स्पेन आफ्नो फुटबल इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। खेल अघि आयोजित पत्रकार सम्मेलनमा डेला फेन्तले फ्रान्सका खेलाडीहरू व्यक्तिगत र सामूहिक रूपमा थप परिपक्व बनेको बताए। सन् 2024 युरोकप सेमिफाइनलमा स्पेनले फ्रान्सलाई 2-1 पराजित गरेको थियो। त्यसपछि स्पेनले फाइनलमा इङ्ल्यान्डलाई पनि 2-1 नै हराउँदै उपाधि जितेको थियो। गत वर्ष युएएफए नेसन लिगको सेमिफाइनलमा दुई टोली पुनः आम्ने सामने हुँदा स्पेनले रोमाञ्चक खेलमा फ्रान्सलाई 5-4 नै हराएको थियो। जारी विश्वकपमा एम्बापे, डेम्बेले, उलिसे डुए र ब्रान्डली बाकुलाले संयुक्त रूपमा 16 र 12 असिस्ट गरेका छन्। बाबेले मात्रै 8 गरेका छन् भने उलिसले 5 असिस्ट दिएका छन्। फ्रान्सले विश्वकपमा 6 16 गर्दा केवल 2 बेहोरेको छ। स्पेनले जारी विश्वकपमा फ्रान्सभन्दा 5 कम गरेको छ। यद्यपि स्पेनले प्रतियोगिताभर केवल 1 मात्र बिहोरेको छ। फ्रान्स र स्पेनलाई प्रतियोगिताका प्रमुख उपाधि दावेदार टोली मानिएको छ। फिफा वरियतामा फ्रान्स पहिलो र स्पेन तेस्रो स्थानमा छन्। स्पेन र फ्रान्स बीचको विजेताले जुलाई 19 न्युजर्सीको ईस्ट रदरफोर्डमा हुने फाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जारी विश्वकपको कुल पुरस्कार राशि इतिहासकै सबैभन्दा ठूलो हुनेछ। यस संस्करणका लागि फिफाले कुल 871 मिलियन अमेरिकी डलर करिब 1,33,77,00,00,000 रुपियाँ पुरस्कार छुट्याएको छ। विश्वकप विजेताले 50 मिलियन डलर 7,66,50,00,000 रुपियाँ पाउनेछ भने उपविजेताले 33 मिलियन डलर 5,05,89,00,000 रुपियाँ र तेस्रो स्थानमा हुनेले 29 मिलियन डलर 4,44,57,00,000 रुपियाँ प्राप्त गर्नेछन्।
2: उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशको हिमाली पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29, न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, पोखराको अधिकतम 30.5, न्यूनतम 22.5, वर्षा 127.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34.3, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 14.8 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35.2, न्यूनतम 26.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोलप्रसाद अरियालको सरकारलाई ध्यानाकर्षण, जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड, मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय, रातो पासपोर्ट दुरुपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 सदस्य दोषी ठहर, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण र फिफा विश्वकपको सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अबको लागि भने हामी आधुनिक गीत सङ्गीत सुनाउँदैछौँ। पहिलो गीत निर्मला श्रेष्ठको स्वर, किरण खरेलको रचना, अम्बर गुरुङको सन्दर्भ।

ज्ञानधोज प्रधानले गाउनु भएको गीत सुनायौं रमेश धितालको रचना नाथिकाजीको संगीतमा। यो क्रममा अबलाई हिरण्य भोजपुरेको स्वर उहाँकै रचना संगीतमा रहेको गीत सुनाउँदैछौं।

भर्खरै द्वारिकालाल जोशीको स्वर राख्यौं देव बज्राचार्यको रचना द्वारिकालाल जोशीकै संगीतमा। अबको लागि रमेश ताम्राकारले गाउनु भएको गीत राख्दैछौ किरण खरेलको रचना गायक स्वयंकै संगीतमा।

फतेमानले गाउनु भएको गीत सुनायौं ईश्वर बल्लभको रचना अम्बर गुरुङको संगीतमा। यो क्रममा अबलाई मीरा राणाको स्वरमा रहेको गीत राख्दैछौ, कृष्ण सिटौलाको रचना, सीके रसाइलीको संगीत।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

समय त बित्यो, तर यी भाकाहरूले हिजोका तीता मिठा पलहरूलाई आज पनि कति कति ताजा बनाइदिन्छन्, राखिदिन्छन्। के कसो पूर्णबहादुर गन्धर्वले गाउनु भएको लोकगीत सुनायौं शम्भु राईको संकलनमा। अबलाई मन्जु लम्सालको स्वर, नारायण लम्सालको संकलन।

रेडियो नेपालबाट लोकगीत सुन्दै हुनुहुन्छ। सहरको भिडभाडमा हराइरहँदा कहिलेकाहीँ अहिले बजिरहेका यी भाकाहरूले, यी धुनले हामीलाई आफ्नै गाउँको त्यो शीतल चौतारीमा पुर्याइदिन्छ। विष्णु कुमारको स्वरमा रहेको लोकगीत सुनायौं गायक स्वयंकै संकलनमा। अबको लागि बसन्त खड्काको स्वर, मिरमिरे परिवारको संकलन।

रेडियो नेपालबाट तपाईँ लोकगीत सुनिरहनु भएको छ। श्याम अर्यालले गाउनु भएको लोकगीत सुनायौं गायक स्वयंकै संकलनमा। मोबाइल र इन्टरनेट नहुँदा रेडियोको ट्युनर घुमाउँदै यस्तै गीत पर्खेर बस्ने ती दिनहरू पनि कति आत्मीय थिए। पहिला पहिला कति धेरै यी लोकगीतहरू तपाईँले रेडियो नेपालबाट मात्रै सुन्नुहुन्थ्यो होला। यी गीत सङ्गीतसँग ती बालापानका सम्झना छन्, ती यौवनकालका सम्झनाहरू छन्, ती सम्बन्धहरूभित्रका सम्झना छन्। जे होस्, गीत सङ्गीत मार्फत तपाईँ अझ पुराना लोकगीतबाट तपाईँ रमाउनुहुन्छ, मनपर्छ, यो समय सुनिरहनु भएको छ भने पक्कै ती दिनहरूसम्म पुग्नु भएको छ होला। अबको लागि भने सूर्य थुलुङले गाउनु भएको गीत बुलुमुकारुङको

झलकमान गन्धर्वको स्वर रघुनाथ खड्काको संकलनमा रहेको लोकगीत सुनायौं। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यो क्रममा अबको लागि मनोहरी थापाले गाउनु भएको गीत नन्द प्रसाद निरौलाको संकलनमा।

यो गीत सुनिरहँदा के कुराले तपाईँलाई सोचमग्न बनायो त? कसको यादले सतायो होला? आफ्नो मनको बह गीत सङ्गीतमा पोखिँदा ती दिनहरूको सम्झना गरिरहनु भएको होला। कुमार ध्वज कार्कीले गाउनु भएको गीत सुनायौं उहाँकै संकलनमा। अबलाई पुण्य प्रसाद अरियालको स्वर र संकलन।

रेडियो नेपाल सुन्दै हुनुहुन्छ। रघुनाथ राज भण्डारीको स्वरमा रहेको गीत सुनायौं उहाँकै संकलनमा। यो क्रममा अबलाई सावित्री शाहको स्वर अम्बिका मानन्धरको संकलनमा रहेको लोकगीत सुनाउँदैछौ।

लोकगीत कुनै लोकको धुन सुनाउने, कुनै लोकको भाका सुनाउने, कुनै लोकको शब्द ठेट शब्द सुनाउने, अनि त्यति बेलाका सम्झनाहरू सुनाउने, ती भावनाहरूलाई गीत सङ्गीतमा उनिएका छन्। लोकगीत सुनाउने क्रमको अन्तिममा भने नरबहादुर खड्काको स्वर र संकलनमा रहेको लोकगीत राख्दैछौ। यसपछि ठिक 9 बजे समाचार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: गजल गंगा।
1: पक्कै केही न केही गुमाएर निस्किएको छ, कि त उसले यथार्थ लुकाएर निस्किएको छ। हिजोसम्म त घर सजाउँछु भन्दै थियो रे, हिजोसम्म त घर सजाउँछु भन्दै थियो रे, आज आफ्नै त्यो घर जलाएर निस्किएको छ। कि त उसले यथार्थ लुकाएर निस्किएको छ, सायद हतियारले धोका दिएको हुनुपर्छ, सायद हतियारले धोका दिएको हुनुपर्छ, नत्र किन कलम समाएर निस्किएको छ। कि त उसले यथार्थ लुकाएर निस्किएको छ, लाग्छ ऊ पनि अब कहिल्यै निदाउने छैन, लाग्छ ऊ पनि अब कहिल्यै निदाउने छैन, सुतेकाहरूको चिहान बनाएर निस्किएको छ। कि त उसले यथार्थ लुकाएर निस्किएको छ, पक्कै केही न केही गुमाएर निस्किएको छ।

नमस्कार अनि गजलीय अभिवादन। कपिल अन्जानका यिनै गजलांशसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि विद्या निर्दोष पहाडीको तर्फबाट हामी गजल गङ्गामा डुबुल्की मार्न आइपुग्छौँ। मंगलबारको रात्रिकालीन प्रहरमा 10 बजेको हिन्दी समाचार पछि झण्डै 45-50 मिनट गजलमा डुब्न अनि गजलका मिठा ओजिला बानकी शेरहरू रसास्वादन गर्न साथमा निकै मिठा गजल संगीतहरू त रहने नै छन्। आजको बसाईमा पनि तपाईँ हामी सँगै रहिदिनु हुनेछ भन्ने विश्वास मनभरि सङ्गाल्दै आजको बसाईमा हामी गजलकार कपिल अन्जानसँग कुराकानी गर्नेछौ। उहाँका निकै मिठा गजलका बानकीहरू, गजलका शेरहरू सुन्नेछौ र सुनाउनेछौ। कार्यक्रमको शुरुआतमा राखौ, यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिले दुखेको छैन। गजल कपिल अन्जानको हो, स्वर र संगीत हरिलम सालको।

0: हजुर, यो शिर कसैको द्वारमा झुकेको छैन, यस कारण दिल कहिले दुखेको छैन। हामीले गजल राख्यौं, कपिल अञ्जनको गजल थियो, स्वर र संगीत हरिलमसालको रहेको थियो। आजको बसाईमा हामी यही गजलकार रचनाकार गजलकार कपिल अञ्जनसँग कुराकानी गर्ने जमर्को गर्दैछौ। यहाँलाई गजल गंगामा हृदयत स्वागत छ।
1: धन्यवाद विद्याजी। सबैलाई यति बेला जसले रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरूलाई मेरो तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्दछु।
0: कस्तो चल्दैछ जिन्दगी?
1: यो एउटा खोला जस्तै हो, समय आफ्नै रफ्तारमा बगिरहेको छ। रोकिनु पर्ने कहीँ छैन, गन्तव्य समुद्रमा गएर मिसिने हो, र जहाँसम्म यो सास चल्छ त्यहाँसम्म पुग्ने भन्ने छ, निरन्तर चलिरहेछ।
0: जिन्दगीको यात्रा सँगसँगै लेखनीको यात्रा?
1: मजाले लेखनको यात्रा छ, आफ्नै जिम्मेवारी छ, काम छ, चलिरहेको छ।
0: सुरुवातमा हामीले गजल जोडेका थियौँ, यो शिर कसैको द्वारमा झुकेको छैन, यस कारण दिल कहिले दुखेको छैन। यो गजल लेखनी र रेकर्डिङको यात्रामा जोडिँदै गर्दा केही अनुभवहरू छन् यसका?
1: मलाई यो गजलमा चाहिँ अलिकति मेरो थोरै भन्नै पर्ने छ जस्तो मलाई लाग्छ। पहिला मलाई लाग्थ्यो गजल सकेसम्म यो अन्दाजे भयाँ, मैले एउटा लेख्छु बुझ्नेले कसरी बुझ्नुहुन्छ भन्ने लाग्थ्यो। तर यो गजलको सन्दर्भमा अलिक फरक छ मेरो पाटो चाहिँ। यो जति बेला रेकर्ड हुनुपर्ने बेला भयो त्योभन्दा अलिकति अगाडिको समय हो, यो तस्विर गजल सङ्ग्रहमा समाहित छ। र मैले यो गजल म कहीँ पनि सुनाउँदिनँ, किनकि यस्तो गजल मैले सुनाउनु नपरोस् भनेर आफूले आफैले एउटा कमिटमेन्ट गरेको थिएँ। समय कस्तो हुँदो रहेछ भन्दा, जुन चिज म गर्दिनँ भन्ने हुँदो रहेछ त्यो सबैभन्दा बढी सुनाउनु पर्ने, त्यसैको वकालत गर्नुपर्ने, समीक्षा गर्नुपर्ने हुँदो रहेछ। यसमा एउटा सेयर छ जुन म कहिल्यै पनि कसैलाई सुनाउँदिनँ, जुन मैले जे कुरा भोगेँ त्यो कुरा म अरूलाई सेयर किन गरौँ, नगर्दा पनि त हुन्छ नि भन्ने भएको थियो।
0: आमासँग सम्बद्ध सेयर
1: हो, आमासँग सम्बन्धित म थोरै जोड्छु है। यसमा यो कार्यक्रम गर्नुपर्ने भयो काठमाडौँमा महफिल, त्यति बेला बाबुजीहरूले संयोजन गर्नुभयो। पहिलो श्रृङ्खलामा बसौँ भन्नुभयो, भ्याइएन। दोस्रोमा पनि भ्याइएन, समय म्यानेजै गर्न सकिएन। तेस्रो श्रृङ्खलामा त अब अति भयो, बस्नुपर्छ है भन्नुभयो। अनि भावनाजी र मेरो त्यति बेला विवाह भएको थिएन, ल वाचनमा जाने भन्ने कुरा रह्यो। वाचनमा जानुभन्दा अगाडि केही समय अगाडि म बाजुरा मार्तडीमा भिडियो सुटिङको दौरानमा थिएँ, अनि हरिलमसाल सरलाई अब एउटा गजल दिनुपर्ने, म बाहिर छु, अनि मेरो त्यति बेला गजल भावनाजीले दिनुभएछ। यो गजल मलाई थाहा पनि थिएन, क्यामेरा अपडेट गरेर आएको थिएँ, पछि तपाईँको वाट्सएपमा एउटा अडियो डमी आएको छ, यसो सुनेर खबर गर्नुहोस् त भन्नुभयो। अनि के आएको छ र भयो, एउटा गजल छ सुनेर प्रतिक्रिया दिनुहोस् न भन्नुभयो। कसको हो भन्ने कुरा गऱ्यो, मेरो हो भन्नुभयो उहाँले तत्कालको लागि। अनि मैले सुने, अनि मैले त्यो ख्याल गरिनँ, त्यो शब्द मेरै हो भन्ने पनि मैले बिर्सिसकेको रहेछु। अनि कस्तो छ भन्नु, राम्रो छ भने, राम्रो रहेछ भन्ने कुरा गर्नु। अनि केही समयपछि उहाँले तपाईँ आफ्नो गजल पनि चिन्नुहुन्न भन्ने कुरा, ए त्यो मेरो गजल हो भने, हो नि भन्ने। म त लेख्ने काम थियो लेखेँ, तर सङ्गीतमा यसरी आउँछ मैले सोचेको थिइनँ, र त्यही गजल नै आउँछ भन्ने फेरि मैले सोचेको थिएन। पछि मेरोले भावनाजीले त्यो पठाइदिनु भयो टेक्स्ट, अनि म त के भन्छ, एउटा छाँगादेखि खसे जस्तो फिल भयो। अनि यो गजल लेख्ने बेला, त्यसको रचना गर्भमा म जति बेला यो गजल लेखेँ, म निदाको थिएँ, एक दुई बजेतिर जस्तो लाग्छ मलाई समय, रातिको समय, मैले सपना देखेँ, जुन सपना मेरो लागि भयानक सपना थियो, मैले मेरो आमा जल्दै गरेको सपना देखेपछि म आत्तिएर पैठन परे जसरी उठेँ। अनि म त एकदम नराम्रो, यो विपना होइन भन्ने त्यसपछि मलाई फिल भयो, नहोस् भन्ने भयो, र यो कहीँ सुनाउँदिनँ भन्ने भयो। अनि त्यति बेला एउटा सेन्स आयो, म गजलमा उतार्छु भनेर एक लाइन लेखिहालिदियो। मेरो आमालाई जलेको मैले कसरी कल्पना गर्न सक्छ, एउटा सन्तानले आफ्नो आमा जलेको कल्पना गर्न सक्दैन जस्तो लाग्छ मलाई। त्यो लेभलमा लेखेँ, त्यसपछि सुनाउनु नपरोस् भन्ने लाग्थ्यो, समयवश त्यही गजल रेकर्ड भएपछि अझ सुनाउनै पर्ने भएको। यो सन्दर्भमा मैले यो गजलमा जोडेँ, जुन एउटा आमासँग सम्बन्धित एउटा शेर छ।
0: यो गजल सुनिरहँदाको प्रसङ्ग सँगसँगै आएका नामहरू, बाबु भन्ने शब्दले बाबु त्रिपाठी गजलकारलाई जनाउँछ, भावना भन्ने शब्दले भावना पाठक गजलकारलाई जनाउँछ, जो अहिले कपिल अञ्जन को जीवन साथी हुनुहुन्छ भनेर जोडौँ। अब गजल सुनाउन यहाँको,
1: म एउटा गजल सुनाउँछु। मेरो गजल यसरी सुरु हुन्छ, थाहा छैन के पाउने अवसरमा राखियो, थाहा छैन के पाउने अवसरमा राखियो, यो जिन्दगीलाई डुबाएर जहरमा राखियो, थाहा छैन के पाउने अवसरमा राखियो, यो जिन्दगीलाई डुबाएर जहरमा राखियो, बाँचुन्जेल बेघर बनाइएको थियो, मरेपछि भने मुर्दा घरमा राखियो, बाँचुन्जेल बेघर बनाइएको थियो, मरेपछि भने मुर्दा घरमा राखियो, तिमी माथि नै थियो मेरो पुरै आस्था, तिमी माथि नै थियो मेरो पुरै आस्था, त्यो आस्था आज पत्थरमा राखियो, त्यो आस्था आज पत्थरमा राखियो, थाहा छैन के पाउने अवसरमा राखियो, आऊ छर्किएर जाऊ प्यारको एक थोपा,
0: आऊ छर्किएर जाऊ प्यारको एक थोपा,
1: अरे आऊ छर्किएर जाऊ प्यारको एक थोपा, आफैलाई लगेर तिम्रो बगरमा राखियो, आफैलाई लगेर तिम्रो बगरमा राखियो, थाहा छैन के पाउने अवसरमा राखियो, सम्झनुस् यो पनि एउटा हौसला हो, सम्झनुस् यो पनि एउटा हौसला हो। अन्तिम शेर सम्झनुहोस्, यो पनि एउटा हौसला हो, दुश्मनलाई उठाएर टक्करमा राखियो। सम्झनुहोस्, यो पनि एउटा हौसला हो, दुश्मनलाई उठाएर टक्करमा राखियो, थाहा छैन कि पाउने अवसरमा राखियो, जिन्दगीलाई डुबाएर जहरमा राखियो,
0: जिन्दगीलाई डुबाएर जहरमा राखियो। गजल लेख्दा हजुरले वातावरणसँग अनुन्यासित रहेर लेख्नुहुन्छ, भावनामा रहेर लेख्नुहुन्छ, अथवा कल्पना गरेर लेख्नुहुन्छ, अथवा जे देख्यो त्यही लेख्नुहुन्छ, कसरी लेख्नुहुन्छ?
1: सबैभन्दा महत्त्वपूर्ण लेखनीको पाटोमा जस्तो फरक फरक मान्छेको फरक विचार हुन्छ होला। मेरो त कस्तो लाग्छ भन्दाखेरि यो समयले होइन, नजिकका सङ्गतले, अलिकति भोगाईले सबैभन्दा बढी त्यसले छुन्छ कि लेखनीमा भन्ने मलाई चाहिँ लाग्छ। अब कतिपय कुराहरूमा कल्पना गरेर जस्तो एक दुई शेरले तत्काल छोयो भने अब त्यो पुरा गर्नको लागि अरू शेर नछोए पनि फरक पर्दैन, किनकि अरू त अब यो गजलमा अटाउनको लागि त सोच्दा भइहाल्छ नि अरू नयाँ विषयवस्तु। जुन सुरुमा छुन्छ नि एउटा शेर, त्यो चाहिँ भयानक हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यो जरुरी छैन त्यो मतला नै हुनुपर्छ, मक्ता नै हुनुपर्छ, या बिचको शेर हुनुपर्छ भन्ने छैन, तर एउटा शेर चाहिँ जबरजस्त हुनुपर्छ जसले लेख्न प्रेरित गर्छ, त्यसपछि त अरू त लेखिँदैन।
0: गजल लेख्दै गर्दा कतिपय व्यक्तिहरू भन्नुहुन्छ होइन प्रेममा लेख्नुपर्छ गजल, कतिपय व्यक्तिहरू भन्नुहुन्छ होइन गजल भनेको त सामाजिक यथार्थबाट लेख्ने हो, साहित्य भनेको समाजको दर्पण हो, त्यो देखाउनुपर्छ। कतिपयले भन्नुहुन्छ होइन गजल भनेको त दर्शन हो, आफ्नो विचार दिनुपर्छ होइन। कतिपयले भन्नुहुन्छ गजल त श्रृङ्गार नै लेख्ने हो, त्योभन्दा माथि गजल हुन सक्दैन, गजलको विधा नै श्रृङ्गार मार्फत आएको हो होइन। गजल लयमै बग्नुपर्छ होइन, काव्य हुनु पर्यो नि त, गजलमा ओज हुनु पर्यो नि काव्यको भन्नुहुन्छ। यी यावत कुराहरू भइरहँदा, यी यावत छलफलहरू भइरहँदा कपिल अन्जानले गजल लेखिरहेको मेलो कतापट्टिको?
1: यो बडो राम्रो गजबको प्रश्न तपाईँले राख्नु भएको। म त तपाईँसँग वर्षौँ अगाडिदेखि सङ्गतमा छु, तपाईँ सुर्खेत रहँदा हामी त कति त्यो गल्लीहरू हिँडेर दौडिएर कार्यक्रममा पनि भेट भएका छौँ। यो विषयमा तपाईँ हाम्रो त अन्तरसम्वाद धेरै पटक भएको छ व्यक्तिगत रूपमा, अब यो सार्वजनिक रूपमा सुनाउनु पर्ने भएको हुनाले पनि अलिकति त्यो कुरा जोड्छु। अब यो गजल केमा लेख्ने या कसरी लेख्ने भन्ने कुरा सबैभन्दा पहिला मैले अघि जोडेँ, भोगाईका कुराहरू हुन्छन्, तपाईँले कुन चिज समात्नुहुन्छ भन्ने हुन्छ। यो काठमाडौँ एउटा यस्तो सहर हो, यहाँ धेरै किसिमका अप्सनहरू छन् होइन, तपाईँ चाहेको बेला म यो चाहिँ चिजलाई रोकेर अर्को चिजमा ढल्किन्छु भन्न पाउनुहुन्छ होइन। तर पश्चिम क्षेत्र कस्तो छ, तपाईँ त भोगेर यहाँ काठमाडौँ आउनु भएको छ, हामी त अहिले पनि भोगिरहेका छौँ त्यही बसेर होइन। त्यहाँ धेरै विकल्पहरू छैनन्, तपाईँ लयको मात्रै कुरा गर्नुभयो भने लयको मात्रै हुन्छ, या गैर व्यवहारको कुरा गर्नुहुन्छ, या स्वच्छन्द लयको कुरा गर्नुहुन्छ, त्यो मात्रै हुन्छ। धेरै स्रोतहरू हामी सिक्ने धेरै स्रोत नभएको हुनाले मान्छेलाई मैले जे जानिरहेको छु अर्को मान्छेलाई मैले त्यही नै सिकाउँछु, काठमाडौँमा त्यस्तो छैन, किनकि हरेक किसिमको वातावरण, हरेक किसिमको स्रोतहरू छ। त्यो कारणले मैले बुझेको चाहिँ मेरो अलिकति फरक पाटो छ त्यसमा। अब यो गजल लय बहर यी कुराहरू चाहिँ संरचनागत कुराहरू लाई कति बेला कहाँ सजिलो हुन्छ, सुइटेबल हुन्छ, त्यसरी लिनुपर्छ भन्ने। माहौलले सृजना गर्ने कुराहरू, सङ्गतले सृजना गर्ने कुराहरूले चाहिँ फरक पनि पार्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: यो भनिरहँदा प्रज्ञा प्रतिष्ठान लगायतका गजलका क्षेत्रमा काम गर्ने संस्थाहरू अन्य पनि प्रज्ञा प्रतिष्ठानले समग्र साहित्यको बारेमा हेर्छ, त्यहाँ हजुरहरू जस्तै गजलकारहरू बसेर कहिले कसो वर्षेनी पनि आउँछ, कहिले कसो दुई चार वर्षमा एकचोटि फेरि बसेर सम्झौता गर्नुहुन्छ,
1: घोषणापत्र
0: निकाल्नुहुन्छ। अनि यो जरुरी छ कि छैन एउटा गजलकारको हिसाबले, गजल लेखनीको लामो, दुई दशकभन्दा लामो लेखनीको यात्रा कपिल अन्जानको, यी छलफलहरू, यी बसहरू, हस्ताक्षरहरू भइरहनु पर्छ, यो गजलका लागि सुखद हो होइन? ठिकै छ, चलिरहेकै छ, लेख्नेले लेखेकै छन्, नलेख्नेले नलेखि नै रहन्, विवाद गर्नेहरू गर्दै गरून्, हामी लेख्दै गरौँ, के धारणा हो यहाँ?
1: मलाई
0: यतातिर इङ्कित गर्न खोजेको हजुर, अलिकति मिठासतिरै लाग्नुभयो होइन।
1: यो त्यसको साक्षी त्यो कार्यक्रममा म पनि आएँ, नेपाल प्रज्ञा प्रतिष्ठानले गजल उत्सव, गजल महोत्सवको आयोजना गरेको बेला म पनि आएँ, केही घोषणापत्रहरू जारी भए। फरक यति थियो कि त्यो घोषणापत्र जारी गर्ने बेला अधिकांश साथीहरू काठमाडौँकै हुनुहुन्थ्यो ल्याप्चे लगाउनेमा होइन। पश्चिम क्षेत्रमा पनि गजल लेखिराख्नु भएको छ, अब पश्चिम क्षेत्रको माहौल कस्तो छ, पूर्वको कस्तो माहौल छ भनेर उहाँले प्रतिनिधिमूलक भन्नुहुन्थ्यो, छलफलमा ल्याउनुहुन्थ्यो, बहस हुन्थ्यो, या एक हप्ता अगाडि कतै सामाजिक सञ्जालमा राखेर अथवा यो सम्बन्धी तपाईँहरूको फरक धारणा के छन्, यी धारणाहरू आउँदैछन् भने एउटा हालिदिनु भएको भए त्यसको कस्तो मजाले मन्थन हुन्थ्यो होला कि होइन। एउटा कार्यक्रम आयोजना गरेर तत्काल बसेर यसो एउटा हलले पारित गर्ने गरी गरेका ल्याप्चेले कुनै सान्दर्भिक हुन्छ भन्ने मलाई चाहिँ लाग्दैन। यो साक्षी बस्ने काम पनि कस्तो रहेछ भन्दाखेरि धेरैले लेख्नु पनि भएको छ नि त, यो पर्खाल लगाएपछि धेरै राम्रा कुराहरू बाहिर पर्छन् भन्ने कुराहरू होइन। एउटा गजलको आफ्नै अनुशासन छ, त्यो अनुशासन त जसले पालन गर्ने पनि हुन्छ नि। जरुरी यो छैन कि यो गजल गाउनकै लागि लेख्नुपर्छ, वाचनीय प्रभावकारी हुनुपर्छ भन्ने परेन कि। अब त एकदम मजाले टक्क छोयो, तपाईँले मलाई भन्नुभयो, म प्रभावित भए त सक्यो त, विद्या निर्दोष पहाडी तर्फको मेरो सोच चाहिँ कस्तो दृष्टिकोण बनिदिन्छ भन्दा ओहो उहाँले यस्तो राम्रो कुरा गर्नुभयो भन्दाखेरि मलाई आउनु पर्यो नि त भित्रबाट होइन त्यो तपाईँले भन्दा मलाई लाग्नु पऱ्यो भने चाहिँ लाग्छ नि त त्यो चाहिँ चिज त्यो झट्ट लाग्ने चिज चाहिँ हुनुपर्छ गजलमा नत्र यस धेरै घोषणापत्रले ल्याप्चे लगाएर के हुन्छ भन्ने मलाई लाग्दैन म त त्यो बारेमा चाहिँ क्लियर छु घोषणापत्र भन्दा नि राम्रो लेखौँ भन्ने हो
0: गजलको आफ्नो एउटा परम्परागत सिद्धान्त छँदैछ र सँगसँगै त्यो सँगै विकसित हुँदै सिद्धान्त त परिष्कृत हुँदै हुँदै जान्छ परिमार्जन पनि हुँदै जाला र त्यसले स्थानीय स्वरूप पनि ग्रहण गर्नुपर्छ भन्ने बहस पनि
1: छ
0: त्यो सँगसँगै नेपाली गजलले अहिले आफ्नो पन दिइसक्यो आफ्नै सिद्धान्त अनुसार आफ्नै संरचना अनुसार चल्नुपर्छ र संरचनामा रहेर आफ्नो मौलिकतामा चल्नुपर्छ भन्ने बहसहरू पनि भइरहेको भएर
1: म बिचमा तपाईँलाई एकछिन यहाँनिर रोकेँ एकछिन केही दिन अगाडि रूपक अलङ्कार जय गौडेल र म बस्यौँ सम्य कस्तो हामी यो ठट्टेउली पारामा बस्यौँ अनि रूपकजी भन्नुहुन्छ रूपक अलङ्कार म जय गौडेलको सङ्गत लागेर म चाहिँ लयमा अथवा गायन हुनुपर्छ भन्नेमा लागेँ त्यो बिचमा जय गौडेलको सङ्गत नलागेको भए अरू कुनै अथवा तपाईँको सङ्गत लागेको भए म चाहिँ त्यो झट्का दिने खालको अथवा त्यो टाइपको चाहिँ लेख्थेँ होला भन्ने कुरा भयो कि तपाईँ सङ्गत कस्तो गर्नुहुन्छ नजिकमा तपाईँलाई पर्याप्त मात्रामा कसले गाइड गर्छ अथवा तपाईँ के रुचाउनुहुन्छ भन्ने कुरा सङ्गतले पनि फरक पार्छ कि लेखनमा यदि हामी के भन्छौँ भन्दाखेरि ओहो लय नै हुनुपर्छ बहर नै हुनुपर्छ यस्तो हुनुपर्छ उसो हुनुपर्छ भन्ने मात्रै हुँदैन कि सङ्गतले धेरै कुरा फरक पार्छ कि तपाईँ कोसँग उठबस गरिराख्नु भएको छ भन्ने फरक पार्छ
0: गजल गङ्गाको यो क्वालिटीमा यी प्रसङ्गहरू किन पनि उठाउन जरुरी छ भन्दा लेखिरहनु भएका व्यक्तिहरूले त आफ्नो लय समातेर लेखिरहनु भएको
1: छ
0: जसले सुरुवातमा गजल लेख्दै हुनुहुन्छ कुन पाटोलाई मैले अङ्गीकार गर्ने अथवा कसरी गजललाई अगाडि बढाउने गजलबाट म कसरी चिनिने भन्ने श्रोताहरू पनि गजल अनुरागीहरू पनि यति बेला गजल गङ्गाको माहौलमा सुनिरहनु भएको छ र बसिरहनु भएको छ गजलमा एउटा स्थापित नाम कपिल अन्जानको दृष्टिकोण के रहेछ भन्ने बुझ्न पनि उहाँहरूलाई सहयोग पुग्ला भनेर मैले प्रसङ्ग उठाएँ फेरि गजल सुनाउन
1: एउटा गजल सुनाउँछु मेरो गजल यसरी सुरु हुन्छ कोही मेरै हुनुपर्छ भन्ने कर लाग्दैन कोही मेरै हुनुपर्छ भन्ने कर लाग्दैन तिमी नहुनुको पनि त असर लाग्दैन कोही मेरै हुनुपर्छ भन्ने कर लाग्दैन तिमी नहुनुको पनि त असर लाग्दैन बरु उज्याला मान्छेहरूसँग डर लाग्छ बरु उज्याला मान्छेहरूसँग डर लाग्छ म अन्धो हुँ अँध्यारोसँग डर लाग्दैन बरु उज्याला मान्छेहरूसँग डर लाग्छ म अन्धो हुँ अँध्यारोसँग डर लाग्दैन तिमी नहुनुको पनि त असर लाग्दैन बनाउन त त्यो महल मात्रै बनाएछौ बनाउन त त्यो महल मात्रै बनाएछौ बामा बिनाको घर घर लाग्दैन बनाउन त त्यो महल मात्रै बनाएछौ बामा बिनाको घर घर लाग्दैन कोही मेरै हुनुपर्छ भन्ने कर लाग्दैन तिमी खास लाग्नुमा पनि केही अर्थ छ तिमी खास लाग्नुमा पनि केही अर्थ छ म त पानी हुयार पानीमा तर लाग्दैन तिमी खास लाग्नुमा पनि केही अर्थ छ म त पानी हुयार पानीमा तर लाग्दैन कोही मेरै हुनुपर्छ भन्ने कर लाग्दैन भो नखोल्नुहोस् विश्वासका पोकाहरू भो नखोल्नुहोस् विश्वासका पोकाहरू मलाई म बाहेक कसैको भर लाग्दैन मलाई म बाहेक कसैको भर लाग्दैन तिमी नहुनुको पनि त असर लाग्दैन अन्तिम शेर हेर्नुहोस् म दुखेर पनि एकदमै खुसी छु मलाई हेर्नुहोस् हेर्नुहोस् म दुखेर पनि एकदमै खुसी छु दुख्नु र नदुख्नुमा कुनै अन्तर लाग्दैन तिमी नहुनुको पनि त असर लाग्दैन
0: गजलको एउटा आयाम अर्को आयाम विविध आयामहरू मध्ये गायन एउटा आयामको कुरा हामीले गरिसक्यौँ श्रृङ्गारको गरिसक्यौँ भाव पक्ष विचार सबै गरिसक्यौँ यी हुँदा हुँदै पनि अहिले पछिल्लो समय नेपाली गजल व्यावसायिक बनिरहेको छ यो अर्थमा कि एउटा गजलकारले गजल कार्यक्रम आयोजना गर्न नमस्ते गर्दै पुरस्कार दिनका लागि कार्यक्रम गर्दै पुस्तक पसलमा गएर होइन हजुर हामी कार्यक्रम गर्दैछौँ पुरस्कारका लागि एउटा पुस्तक सौजन्य गरिदिनु पर्यो भनेर कोलपुरदेखि राजापुरदेखि बर्दियाको राजापुरदेखि कैलाली कञ्चनपुरदेखि
1: होइन
0: काठमाडौँका विभिन्न गल्लीहरूमा कपिल अन्जानले गरेका दुःखहरू भनौँ या सुखानुभूति भनौँ होइन यसलाई जसरी व्याख्या गर्दा पनि होला र अहिले एउटा गजलकार गमक्क परेर मलाई यति पैसा दिनुहुन्छ भने म तपाईँको कार्यक्रममा आएर गजल वाचन गर्छु नभए म गर्दिन भन्नेसम्म कोही अवस्था आउनका पछाडि कपिल अन्जान लगायतका साथीहरूले कसरी काम गरे होलान् साङ्गठनिक कामको विषय गजल पत्रिका निकाल्ने विषय यो अलिकति केही सुनाउन
1: कस्तो मिठो तपाईँले प्रश्न राख्नुभयो प्रत्यक्ष यो भोगाई हो मेरो कोलपुरमा मलाई अहिले पनि राम्रोसँग याद छ, कसैले भन्नुभयो भने मजाले भन्न सक्छु भन्ने लाग्छ। जहिले पनि हामी यो नेपालगञ्जको भर पर्नुपर्ने, कहिले पनि यो के भन्छ केन्द्रसँग रिलेटेड कुराहरू धेरै हुन्छन्। त्यति बेला साहित्यको प्रभाव नेपालगञ्जमा थियो, 67 सालपछि होइन यो कोलपुरमा पनि त राम्रो जमघट हुन सक्ने सम्भावना छ भनेर मैले लिस्ट बनाएँ, झन्डै 80 जना जतिको लिस्ट बनाएँ। त्यसमा आधा जति साहित्य अनुरागी हुनुहुन्थ्यो, आधा जति चाहिँ मैले बोलाएर सम्बन्धको रूपमा आइदिनुहुन्छ नि उहाँहरू भन्नेको लिस्ट थियो। झन्डै 80 जना जतिको लिस्ट बनाएर गजल साँझ भन्ने गरायौँ, पुरानो पूर्णिमा साहित्य समूह भन्नेलाई बिउतायौँ, मैले अभियान चलाएको गजल साँझमा राख्यौँ, होइन अरू साथीहरूको विविध सङ्गठनहरूलाई जोडेर एउटै बनायौँ। त्यति बेलासम्म इभन अहिलेसम्म पनि भनौँ न, हामीभन्दा अघिल्लो पुस्ताले दुःख गर्नुभयो होला, हामी धेरै जानकार छैनौँ, केही वर्ष होला त्यो बिचको पिरियड भन्छु म, किनकि उहाँहरूले पनि जति गर्न सक्नुभयो गर्नुभयो, त्यसपछि आर्थिक स्रोत त हो। अनि जस्तो मैले गजल सुनाउनको लागि त्यो प्लेटफर्मको या कार्यक्रमको आयोजना म आफैले गर्नुपर्ने अवस्था आयो कि, म त त्यो झेलेर आएको हो नि त, अहिले त्यो अवस्था छैन। अहिले त हाम्रो एउटाले प्लेटफर्म बनाइदिन्छ, अर्को आएर वाचन गर्छ जान्छ कि, कति सजिलो छ नि त। तपाईँले भनेको सत्य हो, विज्ञापन छाप्ने सवालमा हो कि होइन, त्यो साथीहरूलाई सङ्गठित पार्ने सवालमा हो कि, अथवा संस्थालाई हाँकेर एउटा कार्यक्रम आयोजना गर्ने त्यही माहौलमा पनि आफू रचना वाचन गर्न पाइन्छ, सुनाउन पाइन्छ भन्नेसम्मको यो बिचको धेरै लामो समय हामीले त्यहाँ खर्च्यौँ, बनायौँ, माहौल बन्यो भन्ने लाग्छ मलाई। त्यो बडो सङ्घर्षपूर्ण समय हामीले बिताइसक्यौँ, र अहिले पनि म कार्यक्रमहरूमा त बहुत कम जान्छु, कहिले होइन वाचनमा बस्नु पर्यो भनेपछि ल हुन्छ म बस्छु भनेर आफूले सुरुमा भनेर, तपाईँले चाहिँ यति पैसा चाहिँ दिनुपर्छ है, रकम दिनुपर्छ, त्यो किन भन्दाखेरि यति दिन मैले छोडेर आउनुपर्छ या मेरो ठाउँमा अरू कोही भए पनि छोड्नुपर्छ भनेर उहाँसँग एउटा उहाँलाई कन्भिन्स गर्छु, अनि त्यो कन्भिन्स भएपछि म भ्याउँदिनँ, अर्को एकजना राम्रो मान्छेलाई रिकमेन्ड गर्छु भन्छु, म अर्कोलाई रिकमेन्ड गरिदिन्छु कि भन्छु, अर्को एकजना साथीको मेरो त सुनिरहेको छ नि त भन्ने हुन्छ, नसुने पनि मैले नसुनाउँदा के नै फरक पर्छ, नेपाली गजलमा लेखिरहेको छु भन्ने हुन्छ, म चाहिँ अरूलाई अलिकति यसो हुक गर्दा उहाँको राम्रो रचना छ भने उहाँलाई चाहिँ त्यो प्लेटफर्म अझै पनि जोडिदिन्छु। म चाहिँ कम जान्छु सुनाउनको लागि, तर माहौल बन्दैछ, केही वर्ष भयो बन्दैछ, अब चाहिँ पैसै तिरेर हामीले रचना सुन्नुपर्छ भन्ने माहौल बन्दैछ। तपाईँहरू जस्तो गजल गङ्गा निरन्तर चलाउनु भयो, त्यत्रो सुर्खेतमा तपाईँले दुःख गर्नुभयो, त्यो सबैको श्रेय हो कि, त्यो म मात्रै कपिलञ्जनले होइन कि, तपाईँ हामी सबैको श्रेयले यो नेपाली गजल यहाँ पुगेको मलाई त्यस्तो लाग्छ है।
0: मैले यो जोड्नुको पछाडिको कारण चाहिँ अहिले सामाजिक सञ्जालहरू छन्, विभिन्न सामाजिक सञ्जालहरू, टिकटक भयो, फेसबुक भयो, आज गजलको संरचना बुझे व्यक्ति एक हप्ता पछि निकै पहुँचमा पनि पुगेर उसले राम्रा शेरहरू लेख्न सक्ने भयो नि,
1: अझ एआईले हेर्नुहोस् न लेखिदिन्छ अहिले।
0: अब यो चुनौती पनि त छ नि एकातिर, मैले यो जोड्न खोजेको
1: एकदम छ नि,
0: कपिल अन्जान गजलकार बन्ने गरेको सङ्घर्ष र अब अहिलेको पुस्ता, जो पुस्ता एक महिनामा आफ्नो नाम सामाजिक सञ्जालदेखि टिकटकदेखि हरेक क्षेत्रमा चाहिँ
1: स्थापित गर्न सक्छ,
0: गजलकारका रूपमा परिचित हुन्छ, यो फेरि नराम्रो पक्ष त होइन,
1: राम्रो हो, एकदम राम्रो।
0: तर जति साधनाले खारिएको व्यक्ति र प्रविधिसँग संयोजित भएर अगाडि आउनुमा केही फरक पर्छ, अथवा लेखनीको साधनाको अन्तर कुन्तरको विषय, अथवा प्रविधिको फड्को विषय, अघि एआईको विषय पनि जोड्नु, यसले लेखनीमा केही प्रभाव पार्ला दीर्घकालमा, खोजी नीतिमा अथवा व्यक्तिको क्षमतामा?
1: यो एकदम राम्रो कुरा हो तपाईँले उठाउनु भएको, यो समय सान्दर्भिक पनि हो, हिजोको समय एउटा यस्तो थियो, अझ हामीले त के गर्यौँ होला र जति बेला मोतीराम भट्टले गजल लेख्नुभयो के पनि थिएन, लेख्नुभयो, थन्काउनु भयो, त्यसपछि भीमनिधि तिवारीहरूले सुरुवात गर्नुभयो अलिअलि त्यो समयमा लेख्नुभयो, त्यसपछि बिचमा रोक्यो ज्ञानवकर पौडेलले त्यसलाई अलिकति हुक गर्नुभयो। अब अहिले त सजिलो छ कि, चरण चरणमा आइसकेपछि हामी त एउटा अलिअलि हाम्रो पुस्ता, तपाईँ हाम्रो पुस्ता भनेको त केही प्रविधि पनि अलिक राम्रो फड्को मार्ने, पुरानो त्यो हुलाक अथवा चिठी पत्रको समय पनि जाने र प्रविधि आउने बेला पर्यो। अब अहिले त एकदम विकसित भइसकेको समय भयो, सजिलो त एकदम सजिलो छ, अहिले स्थापित हुन पनि सजिलो छ, हामीले गाह्रो थियो नि त खल्तीमा होइन, किताब बोकेर एउटा खाम बोकेर हुलाकमा गएर चिठी पठाएर गजल लेखेर आएर अथवा त्यो पत्र मित्रता गरेर त्यसरी पनि चित्त बुझाउनु पर्ने अवस्था त्यति बेला थियो, अब अहिले त्यो छैन। अहिले स्रोतहरू धेरै छ, मान्छेले सिक्नको लागि, पढ्नको लागि, अनुसन्धान गर्नको लागि, हामीले तपाईँ हामीले गरेको हिजोको दुःखले अब यो नयाँ पुस्तालाई सजिलो भएको छ, उहाँहरूले एउटा पाटो चाहिँ के बिर्सनु हुँदैन नयाँ पुस्ताले भनेपछि, ऊ हिजोको प्लेटफर्म उहाँहरूले बनाइदिनु भयो र अहिले चाहिँ हाम्रो समय बचत भएको छ सिक्नको लागि, मान्छे हामी सकेसम्म न्यायपूर्ण लेख्नुपर्छ होला भन्ने चाहिँ त्यसरी क्रेडिट लिनुपर्छ भन्ने मलाई लाग्छ क्रेडिटको सवालमा, नत्र हाम्रो पुस्ताले दुःख गरिसक्यो नि।
0: प्रविधि सँगसँगै आफ्नो साधनालाई पनि निरन्तरता दिनु पर्यो, गुगल र अहिले त एउटा गजल मलाई बनाइदेऊ न एआई भन्यो भने
1: बनाइदिन्छ,
0: गजल बनाउँछ,
1: मजाले बनाइदिन्छ।
0: यो जटिलताका बीचबाट एउटा अब्बल गजलकार बन्नका लागि गर्ने सङ्घर्षहरू त छँदैछन्, योभन्दा अगाडिको पुस्ताले पनि निकै सङ्घर्ष गर्यो भन्ने हेतुमा कुनै व्यक्ति विशेष शेरहरू लेखिरहँदा कपिल अन्जानको एउटा मलाई शेर याद आउँछ, आउँथे जान्थे राजापुरी बाटो दुर्गम छ कहिले भनेन।
1: म यो सुनाउँछु, तपाईँले एक शेर भन्नु, म सुनाऊ
0: हुन्छ,
1: दुई तिन शेर मलाई याद छ, म यो प्रसङ्ग पनि जोड्छु। श्रद्धेय प्रेम प्रकाश मल्ल, श्रद्धेय प्रकाश राजापुरी, उहाँहरूप्रति मलाई अहिले पनि सम्मान छ। प्रेम प्रकाश मल्लले त थुप्रै गीतहरू पनि गाउनुभयो, होइन, उहाँ नेपालगञ्ज भेट हुन्थ्यो, उहाँसँग उहाँकै घरमा जान्थ्यौँ, बस्थ्यौँ। प्यारालाइसिस भएको हुनाले उहाँले सक्नुहुन्थेन र बोली पनि अझ राम्ररी पहिला स्पष्ट थिएन, पछि त हामी निरन्तर कार्यक्रमहरू गर्दै गयौँ, त्यसपछि उहाँले अलिक सहज रूपमा बोल्नु थाल्नुभयो। त्यही पनि बुझिन्थेन, नयाँ कुनै मान्छे जानुभयो भने उहाँले बुझ्नुहुन्थेन, अब हामी त अभ्यस्त भइसकेका थियौँ उहाँहरूको बोली। एउटा यस्तो बेला थियो प्रकाश राजापुरी पछि मैले त्यो गजल लेखेँ, सायद पहिला लेख्न पाएको भए उहाँले आफ्नै नाममा लेखेको गजल पढ्न पाउनुहुन्थ्यो होला भन्ने मलाई लाग्यो। 68 सालतिर हो जस्तो लाग्छ मलाई प्रकाश राजापुरीले, 68 त्यस्तै बेला हो जस्तो लाग्छ, मैले ठ्याक्कै यकिन भएन, मैले बिर्सेँ त्यो समय। उहाँको निधन भइसकेपछि उहाँको स्मृतिमा एउटा पुस्तक निक्लिनु पर्ने भयो, पत्रिका, अनि त्यो गजल लेखौँ भन्ने कुरा भयो। त्यसपछि मैले एउटा गजल लेखेँ, त्यो तपाईँले अघि सुनाउनु भएको दुई चाहिँ सुनाउँछु म। प्रकाश राजापुरीलाई दम थियो, दमको रोगी हुनुहुन्थ्यो उहाँ, म त्यो गजल सुनाउँछु। मलाई दम छ कहिल्यै भनेनन्, बाँच्नु कम छ कहिल्यै भनेनन्, मलाई दम छ कहिल्यै भनेनन्, बाँच्नु कम छ कहिल्यै भनेनन्, आउँथे जान्थे राजापुरी, जानु दुर्गम छ कहिल्यै भनेनन्, आउँथे जान्थे राजापुरी, जानु दुर्गम छ कहिल्यै भनेनन्, मलाई दम छ कहिल्यै भनेनन्, बाँच्नु कम छ कहिल्यै भनेनन्। मैले दुई सेर सम्झेँ, उहाँको दमको रोगी हुनुहुन्थ्यो, बर्दियाको राजापुरमा बस्नुहुन्थ्यो, गजलको कार्यक्रम मुसाएर भन्ने बित्तिकै कस्तो मजाले आउनुहुन्थ्यो, हिन्दीमा लेख्नुहुन्थ्यो, नेपालीमा, अङ्ग्रेजी साहित्य पनि उहाँको उत्तिकै राम्रो थियो। र त्यो सन्दर्भ कस्तो भयो भन्दा, प्रेम प्रकाश मल्लको घरमा म गएको बेला त्यो किताब कतैबाट पाउनुभयो उहाँले, अनि कपिल म तिमीलाई गजल सुनाउँछु भन्नुभयो प्रेम प्रकाश मल्लले, हुन्छ बुवा सुनाउनुहोस् भने, अनि त्यो उहाँले कण्ठस्थ पार्नु भएको रहेछ, मलाई थाहा थिएन, होइन कण्ठस्थ पार्नु भएको थियो, अनि मलाई दम छ कहिल्यै भनेनन्, बाँच्नु कम छ कहिल्यै भनेनन् भन्नु मजाले, त्यो उहाँले त्यो कण्ठ पार्न पनि, अथवा त्यो त्यति समयको मान्छे, मतलब त्यति वृद्ध हुनुहुन्थ्यो, शारीरिक रूपमा अस्वस्थ पनि हुनुहुन्थ्यो, बसिराख्नुहुन्थ्यो, उहाँले मेरो रचना कण्ठस्थ पारेर मलाई सुनाउन पनि केही दिन त मजाले लाग्यो होला भन्ने लाग्छ मलाई, कतिपटक अभ्यास गर्नुभयो होला उहाँले, सुनाउनु भयो, म त एकछिन अवाक परेर हेरेँ, खुसी पनि लाग्यो। अनि त्यति बेला सायद उहाँको अपेक्षा, मैले त्यो अपेक्षा सायद पुरा गर्न सकिनँ, उहाँले पनि ओहो मेरो बारेमा पनि यो मान्छेले यस्तै लेखिदिनुपर्छ कि भन्ने सेन्समा उहाँले भन्नुभएको हो कि भन्ने मलाई अहिले फिल हुन्छ, र मैले लेख्न चाहिँ सकेको छैन प्रेम प्रकाश मल्लको बारेमा, त्यो तपाईँले भन्नुभएको सन्दर्भ त्यो गजलको त्यो चाहिँ हो।
0: यो जोड्नुको पछाडिको एउटा कारण, एउटा गजलकारले अर्को गजलकारको धेरै जसो सामाजिक सञ्जालहरूमा टिका टिप्पणी गरिरहने होइन, विरोध गरिरहने छ नि त अहिले चलन, तर एउटा यस्तो जेनेरेसन पनि छ, एउटा यस्ता व्यक्तिहरू पनि छन्, सर्जकहरू पनि छन्, जसले कुनै एउटा स्रष्टालाई सम्मान गरेर उसको नाममा शेरहरू पनि लेख्न सकिँदो रहेछ, चलन रहेछ, हुन्छ लेखेपछि भन्ने प्रसङ्ग पनि हो कि भनेर गजल अनुरागीहरूलाई, गजल गङ्गा सुनिरहनु भएकालाई केही न केही अलिकति भयो नि मिठास मिल्छ कि, सम्बन्धको मिठास, सिर्जनाको मिठास, आत्मीयताको मिठास, होइन
1: त्यो त उर्दूमा हेर्नुहोस् न कति धेरै शायरहरूको बारेमा कति लेख्ने प्रचलनै छ नि त, होइन गालिबको, इकबालहरूको, उनीहरूको शेरमा हेर्नु कति कति छ, हाम्रो मात्रै ठ्याक्कै नेपाली साहित्यमा त्यो पनि गजलमा अझै प्रयोगमा छैन, मैले चाहिँ मेरो लागि लेखेँ कि भन्ने लाग्छ एउटा, त्यसपछि मैले सकिनँ लेख्न चाहिँ, खास थियो।
0: अब गजल सुनाउँ त।
1: प्रहार गरेको मलाई पनि हो, दुखेको भने तिमीलाई पनि हो, प्रहार गरेको मलाई पनि हो, दुखेको भने तिमीलाई पनि हो, यो कस्तो दोधारे प्रेम गरेछौ, यो कस्तो दोधारे प्रेम गरेछौ, हो पनि भन्छौ नाइ पनि हो, यो कस्तो दोधारे प्रेम गरेछौ, हो पनि भन्छौ नाइ पनि हो, प्रहार गरेको मलाई पनि हो, ऊ मेरो नजरमा पागल प्रेमी हो, ऊ मेरो नजरमा पागल प्रेमी हो, अरूको नजरमा पराई पनि हो,
0: अरूको नजरमा पागल प्रेमी हो,
1: ऊ मेरो नजरमा पागल प्रेमी हो, अरूको नजरमा पराई पनि हो, प्रहार गरेको मलाई पनि हो, दिल हो सजिलै तोड्न सक्यो अन्तिम शेर, दिल हो, अरे दिल हो सजिलै तोड्न सक्यो, प्रगति होस् र बधाई पनि हो, दिल हो सजिलै तोड्न सक्यो, प्रगति होस् र बधाई पनि हो, दुखेको भने तिमीलाई पनि हो, प्रहार गरेको मलाई पनि।
0: तस्विर पछि अब गजल संग्रहको तयारी हुँदैछ कि?
1: मैले 73 सालमा गरेँ, तयारी नै गरेँ, पाण्डुलिपि छ, झन्डै 2-3 संग्रह निकाल्न मिल्ने पनि छ, त्यो कलेक्सन गरेर छानेर अब निकाल्छु भनेर राखेँ, बिचमा केही प्रकाशकहरूलाई दिएँ, उहाँहरूले अब त्यस्तै भयो, ढिलो भयो उहाँहरूबाट, अनि एक खाली बिचमा आउला आउला भन्ने आश्र, अनि त्यसपछि म काठमाडौँमा बस्थेँ, काठमाडौँमा बसाइसकेर कोलपुर गएँ, अनि कोभिडको समय काल रह्यो, त्यति बेला पनि त्यो काम गर्न सकिएन, अनि जति बेला गर्छु भन्ने बेला लय समात्न सकिएन, त्यो ट्युनिङ मिलेन भनेपछि रोकिँदो रहेछ, अनि त्यो निकै लामो समय रोकियो, अहिले पनि पाण्डुलिपि छ, अब चाहिँ निकाल्नुपर्छ कि भन्ने लाग्यो।
0: यो प्रसङ्ग किन जोडेको मैले भन्नुहुन्छ भने, कविता भयो, आख्यान भयो, गैर आख्यानहरूमा पनि प्रकाशकहरूले होइन ल्याउनु न भनेर तुलनात्मक रूपमा गजलका कृतिहरू भन्दा बढी, अब यो शब्द बोल्न मिल्छ मिल्दैन होइन, यहाँहरू लेखकहरू नै बुझ्नु होला, बढी विश्वास चाहिँ अन्य विधाहरूलाई गर्ने गजलकारहरू भन्दा, तर बजारमा गजलकारहरू संख्या गन्ने हो भने म गजलकार हुँ भन्नेहरू भनौँ न, लेख्ने हिसाबले अर्कै अर्थ लाग्ला, फेरि राम्रो लेख्ने होइन काव्यिक लेख्ने त्यो छुट्टै पाटो होला। गजल कृतिहरू कम निस्किनुको पछाडि स्वयं गजलकार जिम्मेवार छ अथवा पाठकहरू छैनन् यसका, या त प्रकाशक गृहहरूलाई गजलकारहरूले विश्वासमा लिन सकेका छैनन् अथवा प्रकाशक गृहहरूले गजलकारहरूलाई विश्वास गरेका छैनन्, यसलाई कसरी हेर्न सकिन्छ?
1: प्रकाशकहरूले गजल लेख्नुहुन्न, सबैभन्दा बढी चुनौतीपूर्ण कुरा जति पनि प्रकाशकहरू हुनुहुन्छ उहाँले गजल पढ्नु भएको छैन त के निकाल्नुहुन्छ त? जुन बाटोमा त्यो मान्छे हिँडेकै छैन ऊ मान्छेले त्यो बारेमा सोच्ने कुरै भएन। सबभन्दा पहिला म यो भन्छु, अब त म गजल लेख्ने साथीहरूलाई विनम्र अनुरोध चाहिँ के गर्छु भनेपछि, म्याक्सिमम एउटा गजल सङ्ग्रह निकाल्न कति लाग्छ होला? 60-70-80 हजार। राम्रो निकाल्यो भने, राम्रो फाइन क्वालिटीको निकाल्यो भने 70-80 हजारमा कम्प्लिट निक्लिन्छ। केही गर्न पर्दैन, 4-5 जनाको ग्रुप बनाऊ, 10 जनाको, अनि यसो 5-7 हजार, सक्नेले 5-7 हजार आफ्नो चिया खाजा खर्च म्यानेज गरेर देऊ एउटा कुनै छापाखानालाई। जरुरी भएन पब्लिकेसनबाट निकाल्नु पर्ने, निकाल उसले निकाले पनि आखिर दिने 15% हो रोयल्टी, म्याक्सिमम दिएछ नि 15% होइन भने 10% हो। त्यो 10%को लोभले आफूले सङ्ग्रह ननिकाल्न भन्दा त बरु साथीसँग साथीभाइसँग सहयोग माग्ने नि होइन, अनि त्यो भएपछि किताब पनि चढाइ निक्लिन्छ। हामीले यो गर्न सकिरहेछौँ, यो बुझाउन सकिरहेछौँ, प्रकाशले निकालिदिएन अनि निक्लिएला, प्रकाशले स्थापित गरिदिएपछि म भयङ्कर ठुलो गजलकार भइहाल्छु कि भन्ने भ्रम छ, यो वाहियात कुरा हो। त्यही भएर आफै निकाल्नुपर्छ जस्तो लाग्छ मलाई, होइन प्रकाशक पुगेन त, अब हामी त पुग्यौँ प्रकाशकसँग, प्रकाशक हामी कहाँ पुगेन भन्छ, अब यो बिचमा यो कनेक्सनै नगर्ने कि आफै निकाल्ने भन्छु म चाहिँ। त्यो भयो भने कमसेकम एटलिस्ट एउटा स्रष्टाको राम्रो किताब निक्लिन्छ, त्यसपछि बल्ल नजरमा पो परिन्छ कि उनीहरूको।
0: स्वयं गजलकारहरूले आफ्नो कृतिका लागि आफै प्रकाशक भएर निकाल्दा पनि
1: मजाले
0: खासै फरक पर्दैन, चिज भयो भने गजल ओजनदार भयो भने त चर्चा पनि हुन्छ, खोजी नीति पनि हुन्छ, समीक्षा पनि हुन्छ, स्थान पनि पाइन्छ।
1: अझ तपाईँलाई अर्को कुरा भनिदिन्छु, एउटा हामीले चाहिँ कहाँनिर मिस्टेक गरिरहेछौँ भनेपछि, गजल सङ्ग्रह निकाल्छौँ, त्यो निकालेको भन्दा बढी पैसा बाहिरबाट साथीहरू ल्याएर बसाएर होटलको खर्च राखेर होइन कार्यक्रम आयोजना गरेर हामीले अरू 50-60 हजार खर्च गर्छौँ कि, त्यो बिल्कुल गर्न जरुरी छैन, केही गर्न पर्दैन। 5 जना बसौँ कुनै एउटा क्याफेमा, चिया बसौँ कतै सार्वजनिक ठाउँमा, मजाले यसो सार्वजनिक गरेर एउटा किताब उठाउँ, ल आजबाट मेरो किताब सार्वजनिक भयो। जरुरी छैन कि त्यो समाचारमा छापेर पत्रिकामा आउनुपर्छ, अनलाइनमा आउनुपर्छ भन्ने पनि जरुरी भएन। भोलि गजलगङ्गामा त्यो किताब आइपुग्यो भने तपाईँले 2 गजल त वाचन गर्नुहुन्छ नि त, तपाईँले गर्नुहुन्छ नि त, हो त्यो हो कि सबभन्दा महत्त्वपूर्ण कुरा। त्यसपछि त्यो गजल त बिस्तारै रूपमा देशभित्र देश बाहिर जान्छ भने चाहिँ अहिले पनि हामीले त्यो बुझिरहेका छैनौँ, हामीले एक्स्ट्रा पैसा खर्च गरेर अब चाहिँ मैले निकाल्ने प्रत्येक किताबहरू म अब त्यसरी विमोचन गर्दिनँ। 5 जना बसेर मजाले देखाएर मेरो सङ्ग्रह विमोचन भयो भन्ने हो, ताकि त्यसले खर्च पनि बच्छ, साथीले दुःख गर्नु परेन, बरु स्टेसनरीहरूमा पठाइदिने, लाइब्रेरीहरूमा पठाइदिने, ई कपी दिने, बरु ल पढ्नुहोस् भन्ने, प्रतिक्रिया दिनुहोस् भन्ने, कार्यक्रममा बोलाएर ल्याएर भात खुवाएर सुताएर पठाउने बेलासम्म यो टेन्सन धेरै बोक्न हुन्न भन्ने लाग्छ मलाई।
0: प्रकाशन गृह र गजलकारहरू अझ भनौँ समग्रमा साहित्यकारहरूको बीचको दूरीलाई बढाउन भन्दा आफ्नो स्वविवेकले आफ्ना कृतिहरू प्रकाशन गर्यो भने दुइटै सम्बन्ध राम्रो पनि भयो होइन। भोलि होइन सर्जकहरूले के गर्न थाल्यो भनेर प्रकाशक आफै आइपुग्ने स्थिति पनि आउला होइन भन्नेतिर पनि यहाँको विचार इङ्कित रह्यो। पुनः गजल सुनाउन।
1: जिउँदैछु भन्ने हल्ला चलाउने काम गर्छु, जिउँदैछु भन्ने हल्ला चलाउने काम गर्छु, आफैलाई चिमोठेर उठाउने काम गर्छु। जिउँदैछु भन्ने हल्ला चलाउने काम गर्छु, आफैलाई चिमोठेर उठाउने काम गर्छु, म मरे पनि तिमीलाई कमी नहोस् मेरो, म मरे पनि तिमीलाई कमी नहोस् मेरो, बाँचुन्जेल हरेक दिन सताउने काम गर्छु। म मरे पनि तिमीलाई कमी नहोस् मेरो, बाँचुन्जेल हरेक दिन सताउने काम गर्छु, जिउँदैछु भन्ने हल्ला चलाउने काम गर्छु, वर्षौँ भयो भोकसँग मैले युद्ध लडेको, वर्षौँ भयो भोकसँग मैले युद्ध लडेको, नखाएर आजकाल अघाउने काम गर्छु, नखाएर आजकाल अघाउने काम गर्छु, थाहा छैन कुन दिन मेरो अन्तिम हुनेछ, थाहा छैन कुन दिन मेरो अन्तिम हुनेछ, म हरेक दिन उत्सव मनाउने काम गर्छु, थाहा छैन कुन दिन हाम्रो अन्तिम हुनेछ, थाहा छैन कुन दिन हाम्रो अन्तिम हुनेछ, म हरेक दिन उत्सव मनाउने काम गर्छु, आफैलाई चिमोटेर उठाउने काम गर्छु। अन्तिम शेर घाटमै भेट्नु भन्ने त्यो अन्तिम बोली थियो, घाटमै भेट्नु भन्ने त्यो अन्तिम बोली थियो, घाटमै भेट्नु भन्ने त्यो अन्तिम बोली थियो, म वर्षौँदेखि चिता जलाउने काम गर्छु। घाटमै भेट्नु भन्ने त्यो अन्तिम बोली थियो, म वर्षौँदेखि चिता जलाउने काम गर्छु, जिउँदैछु भन्ने हल्ला चलाउने काम गर्छु। धन्यवाद।
0: निकै मिठो गजल हामीले सुन्यौँ, निकै धेरै गफ गर्ने मन पनि थियो। कपिलञ्जनसँग कुराकानी गर्दै गर्दा, गजल सुन्दै गर्दा दुई घन्टै बित्दा पनि, उज्यालो हुँदा पनि, भएकै पनि थियो होइन। अब यहाँ चाहिँ हामी कार्यक्रमको समयावधिमा छौँ, आखिरी आखिरीमा छौँ। आखिरी आखिरीमा अलिकति केही भन्नुपर्ने, भन्नुपर्ने त धेरै छ, आखिरी आखिरीको औपचारिकता केही छ?
1: म आफूलाई भाग्यमानी भन्छु, हुन त अरूले पनि भन्नु होला, हो कति पटक गएर गजल गङ्गामा उहाँको गजल सुने, किन पनि भन्नन् भन्नु होला उहाँहरूले। म नवीन दाईको पालामा आएँ, राम सरको पालामा आएँ, अहिले विद्याजीको पालामा छु। मेरो लागि तेस्रो पटक, हुन त यो तेस्रो पटक आउँदा दशकौँ लामो समय भइसकेको छ, धेरै पटक सायद आउनु पर्ने थियो कि भन्ने लाग्छ मलाई चाहिँ अझै पनि। होइन, मलाई सबैभन्दा बढी खुसी लाग्ने कुरा, काठमाडौँमा आएपछि धेरै मान्छे हराउँछन् होइन, मसँगैका लेखेका साथीहरू, लेखिराख्नु भएका, पश्चिममा बसिराख्नु भएका साथीहरू पनि लेख्दा लेख्दै कामको व्यस्तताले हराउने त्यो प्रचलन छ। तपाईँ त्यस्तो भाग्यमानी मान्छे जस्तो मलाई फिल हुन्छ, जो सुर्खेतमा बसेर पनि अहिले फेरि त्यही कर्ममा, अरू काम गरे पनि फेरि गजलकै कर्ममा तपाईँ लाग्नु भएको छ। म जति खुसी अरू को होला, हिजो पनि म तपाईँसँग गजल सुन्थे सुनाउँथेँ, आज पनि सुनाउने अवसर पाएको छु, आज तपाईँ मार्फत धेरैलाई सुनेरा छु भनेपछि म एकदम भाग्यमानी मान्छे हुँ। मेरो यो रचनाहरू सुनिदिनु भयो, देशभित्र देश बाहिरका सम्पूर्ण साहित्य अनुरागी मित्रहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु, प्रविधि संयोजनका प्राविधिक मित्रहरू यहाँलाई पनि विशेष आभार व्यक्त गर्दछु, धन्यवाद।
0: हुन्छ, आइदिनु भयो, हाम्रो निम्तोलाई स्वीकार गरिदिनु भयो र आफ्ना निकै मिठा ओजिला गजलहरू वाचन गरिदिनु भयो, झन् सुन्दर आफ्नो विचार पनि आम गजल अनुरागीलाई सुनाइदिनु भयो र सँगसँगै आफ्नो आगामी यात्राको बारेमा पनि निकै मिठो ढङ्गले प्रस्तुति राख्नुभयो र साथमा तपाईँको संचार कर्मको यात्रा, लेखनीको यात्रा, समग्र जिन्दगी सफल रहोस्, सुखद रहोस्। हुन्छ, धन्यवाद।

हवस् त, आजलाई गजल गङ्गा यति नै। यहाँलाई गजल गङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने अरूलाई खबर गर्नुहोला। अलिकति केही भन्न मन छ भने सुटुक्क हामीलाई खबर गर्नुहोला। gazalganga@gmail.com यहाँहरूका लागि खुल्ला छ। सँगसँगै विद्या निर्दोष पहाडीलाई तपाईँले सर्च गरेर पनि इनबक्समा आफ्ना सुझावहरू सजिलै राख्न सक्नुहुन्छ। तपाईँलाई पनि आफ्ना गजलहरू सुनाउन मन छ भने हाम्रो स्टुडियोसम्म पाल्नुहोला। यहाँहरूलाई हामी सदैव हृदय ओछ्याएर स्वागत गर्नेछौँ। जाँदा जाँदै गजलकार कपिल अन्जानको गजल, राजेन्द्र बजगाईको सङ्गीत, स्वर रीता केसीको रहेको छ, म हराएकी हुँ यो सहरबाट, हराएको छैन कसैको नजरबाट, त्यो गजल छोड्दै प्रविधि संयोजनतर्फ साथ दिने लक्ष्मण विष्टलाई हृदयता आभार व्यक्त गर्दै विद्या निर्दोष पहाडी पनि

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने समेत निर्णय गरेको छ। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरूबीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका 6 बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। विपदको समयमा नागरिकसम्म पूर्व सूचना छिटो, भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानूनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो। छलफलमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेको विपद पूर्व सूचना प्रणालीको अवस्थाबारे जानकारी लिनुहुँदै अहिलेको प्रणालीलाई अझ प्रभावकारी बनाउन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवश्यक निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति

0: आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल आयल निगमले भोलिदेखि साबिकै 14.2 किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले भोलिदेखि सिलिन्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिन्डर 2060 रुपियाँ तोकेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडाबाट काठमाडौँ जाने दुई सड़क मार्गमा भोलि बिहान 5 बजेसम्मका लागि सवारी साधन आवागमनमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गर्नुभएको सूचनामा हेटौडा भैंसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ जाने कान्ति राजमार्गमा आज साँझ 6:30 बजेदेखि भोलि बिहान 5 बजेसम्मका लागि सवारी साधन आवागमनमा रोक लगाइएको उल्लेख गरिएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: रेडियो नेपालको 24 घण्टा प्रसारण
1: बिहान 5 बजेदेखि राति 11 बजेसम्मको नियमित प्रसारणका अतिरिक्त राति 11 बजेदेखि बिहान 5 बजेसम्म थप रात्रिकालीन प्रसारण सहित अब रेडियो नेपाल 24 घण्टा।
0: पूर्वाञ्चलको भेरीटारबाट एफएम 100 MHz,
1: मध्यमाञ्चलको बर्दिवासबाट एफएम 103 MHz र मकवानपुरको सिमभन्ज्याङ तथा काठमाडौँबाट एफएम 100 MHz,
0: पश्चिमाञ्चलको पोखरा र नवलपरासीको दाउन्नेबाट एफएम 100 MHz,
1: मध्य पश्चिमाञ्चलको सुर्खेत हर्रेबाट एफएम 100 MHz
0: र सुदूर पश्चिमाञ्चलको कैलाली बुढीटोलाबाट एफएम 103 MHz।
1: साथै अनलाइन www.radionepal.gov.np मा संसारभर 24 घण्टा सुन्न सक्नुहुनेछ रेडियो नेपाल।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 31 गते बुधबार, असार शुक्लपक्ष प्रतिपदा तिथि, तदनुसार जुलाई महिनाको 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला थो। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी रमा ढुङ्गेल,

अहिले सुनायौ आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौँ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 समय हो अखबार कार्यक्रमको, 6:30 सुनाउनेछौँ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 7:25 कानुनका कुरा कार्यक्रम प्रसारण गर्नेछौँ, 7:40 सुन्नुहुनेछ सुदेश गान करिब 8 बजेसम्म, 8 बजे सुन्नुहुनेछ

अङ्ग्रेजीमा समाचार 8:15 प्रसारण गर्नेछौ आजका नारी कार्यक्रम। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ विश्व परिवेश कार्यक्रम, 9:45 करिब 10 बजेसम्म यहाँहरूले सुन्नुहुनेछ चलचित्रका गीतहरू, 10 बजे सुनाउनेछौ समाचार, समाचारपछि करिब 11 बजेसम्म लेख विषय कार्यक्रम प्रसारण गर्नेछौ। 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, जीवनको मूल उद्देश्य के हो? कोही ईश्वर प्राप्त गर्नु मूल उद्देश्य भन्छन्, कोही ध्यान गर्नु जीवनको मूल उद्देश्य भन्छन्, कसैले सम्पत्तिलाई जीवनको मूल उद्देश्य ठानेका छन्। वास्तवमा जीवनको उद्देश्य के हो? हामी के को लागि जन्मे हो? जन्मेर गर्नुपर्ने काम के हो? सुन्दर प्रश्न छ, अलिक गहिरो प्रश्न छ। अब जीवनको यो उद्देश्य हो भन्दाखेरि पनि हामी फेरि समस्यामा जान्छौँ, किनभने उद्देश्य जहिले पनि भविष्यमुखी हुन्छ र भविष्य हाम्रो हातमा छैन। भविष्य आउँछ कि आउँदैन थाहै छैन। एक पल पछाडि के हुन्छ हामी अनभिज्ञ छौँ। एक पल पछाडि के हुन्छ थाहा छैन। अब उसले पछिको सुखको उद्देश्य बनाएर के गर्नु र? असली कुरा चाहिँ बुझ्न योग्य के छ भने, उद्देश्य भन्ने बित्तिकै सुख खोज्नु हो। उद्देश्य जहिले पनि सुखको हुन्छ, केही प्राप्त गर्ने हुन्छ। दुःख पाउने उद्देश्य त जगतमा कसरी लिएको हुँदैन। यो काम गर्छु, यो कुरा प्राप्त गर्छु अनि मैले अन्तिममा सुख पाउँछु। जस्तो कसैले जीवनको उद्देश्य ध्यान बनायो, किन बनायो? ध्यान गरेपछि सुख पाउँछ। कसैले जीवनको उद्देश्य ईश्वर प्राप्ति बनायो, ईश्वर प्राप्त भएपछि के हुन्छ? सुख हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ, कहिल्यै पनि दुःखको मुख हेर्नु पर्दैन, दुःखबाट सदा सदाको लागि मुक्ति हुन्छ, जन्म मृत्युको दुःखबाट मुक्ति हुन्छ। यस्तै मुक्त हुन्छ भने के हो, म दुःखबाट मुक्त भएँ, सुख हुन्छ। अब कसैले धेरै सम्पत्ति कमाउने उद्देश्य बनायो, सम्पत्ति कमाएर के हुन्छ? सुख हुन्छ। सम्पत्ति कमाएपछि जे जे चाह्यो आफ्नो इच्छा पूर्ति गर्न सहयोगी हुन्छ सम्पत्ति, त्यसकारण सुख हुन्छ। जे सुखै उद्देश्य बनाए पनि खोजेको सुख रहेछ, खोजेको शान्ति, खोजेको आनन्द। चाहे कसैले ईश्वर प्राप्तिको उद्देश्य बनाओस्, योगको ध्यानको उद्देश्य बनाओस्, या धन सम्पत्ति कमाउने उद्देश्य बनाओस्, या स्वस्थ रहने उद्देश्य बनाओस्, जुन सुखै उद्देश्य बनाए पनि त्यो उद्देश्यभित्रको नियत चाहिँ, उद्देश्यभित्रको मूल इच्छा चाहिँ सुख पाउने नै हो। सारा जगतले खोजेको सुखै हो। सुखको लागि भिन्न भिन्न बाटोहरू मात्रै हो। कसैले यो बाटोबाट सुख देख्यो, कसैले अर्को बाटोबाट सुख देख्यो, कसैले अर्कोबाट देख्यो। हाम्रो दृष्टि हो, प्रत्येक व्यक्तिको हेर्ने दृष्टि फरक छ। त्यसकारण आफ्नो दृष्टि अनुसार मानिसले बाटो छनौट गर्यो, तर गन्तव्य सबैको सुख हो। कुनै पनि व्यक्ति यस्तो छैन जो दुःख कमाउन हिँडोस्, जे गरे पनि सुखै कमाउन हिँडेका छ। यसको अर्थ के हो भने, जीवनको मूल उद्देश्य सुखी हुनु रहेछ, सुख कमाउनु रहेछ, सुखको लागि प्रयत्न गर्नु नै जीवनको मूल उद्देश्य रहेछ। तर यहाँ गडबडी के भएको छ भने नि, हामी सुख कमाइरहेका छौँ, सुखको लागि प्रयत्न गरेका छौँ, तर कहिलेको सुखको लागि? भोलिको सुखको लागि। व्यक्तिले आजको अहिलेको सुखको लागि प्रयत्न गरे, भोलिको सुख लागि आज ध्यान गरेँ भने भोलि शान्ति हुन्छ, आज भगवानको पूजा प्रार्थना गरेँ भने भोलि सुख पाइन्छ, भोलि भगवान् प्राप्त हुन्छ। हामी सबै कुरा भोलिलाई पालिरहेका छौँ अथवा भोलिमा पन्छाइरहेका छौँ। आज धन कमाएँ भने सुख भोलि हुन्छ। हामी यत्रो मेहनत गरिरहेका छौँ के को लागि? बाबु आज मेहनत गर, आज दुःख गर, भोलि सुख हुन्छ। आज मेहनत नगरी भोलि सुख हुँदैन। हामी भोलिको लागि गरिरहेका छौँ। समस्या के हो भने भोलिको कुनै भरोसा छैन। भोलि आउँछ कि आउँदैन हाम्रो जीवनमा भन्न सकिन्न। आयो भने पनि कुन रूपमा आउँछ भन्न सकिन्न। हाम्रो आजको कमाई भोलि काम लाग्छ कि लाग्दैन त्यो पनि भन्न सकिन्न। जस्तो हामी आज सम्पत्ति कमाइरहेका छौँ भोलिको भोगको लागि। आज मजाले कमाऊ अनि भोलि यो पैसा खर्च गरेर कतै रमाइलो ठाउँमा घुम्न जाउँला, मिठा मिठा खानेकुरा खाउँला, आफ्नो परिवारसहित रमाइलो गरौँला, सोच त हो नि। तर के थाहा भोलि घुम्न जाने अवसर आउँछ कि आउँदैन? भोलि बिरामी पो हुने हो कि? कहीँ हिँड्न नसक्ने अवस्था पो बन्ने हो कि? भोलि परिवार छुट्टिने पो हो कि? भोलिको के भरोसा छ र? कसैले भोलि देखेको छैन। हाम्रो इच्छा इच्छामै सीमित रहन्छ, नहुन सक्छ इच्छा पूर्ति भोलि। त्यसकारण बुद्धिमान मानिसले भोलि होइन आजको लागि गर्नुपर्छ। आज मात्रै होइन यो पलको लागि, यो क्षणको लागि। हिजो बित्यो, भोलि आएको छैन, अहिलेको पल मेरो हातमा छ। यतिखेर म जे चाह्यो त्यो भोग गर्न सक्छु। यो पललाई राम्रो बनाऊ। यतिखेर म खुसी हुन सक्छु, सुखी हुन सक्छु। भोलि सुखी हुन सक्छु कि खुसी हुन सक्छु कि सक्दिनँ कुनै ग्यारेन्टी छैन। तर अहिले चाहिँ म खुसी हुन सक्छु किनभने अहिले मेरो हातमा छ। यतिखेरको पललाई, यो क्षणलाई जस्तो चाह्यो म त्यस्तो बनाउन सक्छु किनभने अहिलेको पल मेरो हातमा छ। भोलिको पल म जस्तो चाह्यो त्यस्तो बनाउन सक्छु कुनै ग्यारेन्टी छैन। हुन पनि सक्छ, नहुन पनि सक्छ, भोलि के थाहा र? त्यसकारण पल पलको लागि कर्म गर्नुपर्छ, पल पलको रमाइलो खोज्नुपर्छ। यतिखेरको मस्ती, यतिखेरको आनन्द, यसको खोजी गर्नुपर्छ। यो क्षण हामी सुखसँग बिताउन सक्यौँ अथवा यो क्षण सुखी हुन सक्यौँ भने अर्को क्षण पनि सुखी नै हुन्छौँ। तर यो क्षण दुखी भएर, यो क्षण रोएर, यो क्षण तनावमा, ईर्ष्यामा, डाहामा बिताएर अर्को क्षण म सुखी हुन सक्छु कुनै भरोसा छैन। किन छैन भने समले समलाई आकर्षित गर्छ। बच्चा बच्चासँग आकर्षित हुन्छ, वृद्ध वृद्धसँग आकर्षित हुन्छ। जब व्यक्तिको यो पल आनन्दित भयो भने अर्को पलका पनि आनन्दलाई नै खिचेर ल्याउँछ आफूतिर, अर्को क्षण पनि आनन्दित हुन सकिन्छ। आजको दिन सुखमय रह्यो भने हुनसक्छ भोलिको दिन पनि सुखमय होला। तर आजको दिन दुःखमय बनाएर भोलिको दिन सुखमय बनाउन खोज्नु बुद्धिमानी हुँदैन। त्यसकारण पल पलको सुधार गर। हामी जे अभ्यास गर्छौँ त्यही प्राप्त गर्छौँ। कस्तो अभ्यास गर्छौँ त्यही पाइने हो। यो जीवन असीमित छ, हामीले प्राप्त गर्न सक्ने कुराको कुनै सीमा नै छैन। हामी आनन्दित हुन सक्छौँ यो हामीलाई थाहा छ, सुखको अनुभव गरेका छौँ थाहा छ, आनन्द भएको छ कहिलेकाहीँ कुनै घटनाले, कुनै कुराले, त्यो कुरा हामीलाई थाहा छ, हामीले भोगेका छौँ। त्यही भएर त्यही एक दुई पलको आनन्दलाई सम्झेर त्यस्तै आनन्दित हुनको लागि, त्यस्तै सुख पाउनको लागि हामी जीवनभरि दौडिरहेका छौँ, काम गरिरहेका छौँ, सुख भोगेका छ। तर एउटा कुरा के बुझेनौँ भने त्यो सुखलाई बढाउनको लागि के गर्नुपर्छ हामीले कुरा बुझेनौँ। सुख बढाउनको लागि सुखी नै हुनुपर्दो रहेछ, सुखी हुने अभ्यास गरौँ। सुख प्राप्त गर्ने अभ्यास होइन, सुख कमाउने अभ्यास होइन, सुखी हुने अभ्यास। म जे काम गर्छु जे सुकै गरौँ तर सुखी भएर गरौँ, आनन्द भावमा गरौँ। अरू आनन्दित भएको, अरू खुसी भएको देख्दैमा म खुसी हुन सक्दिनँ, म आफै खुसी हुने अभ्यास गर्नुपर्छ। हामीभित्र ईश्वरले चमत्कारै गरेको छ कि यस्तो गजब सम्भावना हालेर पठाइदियो मानिसको जीवनमा कि भन्नै सकिन्न। अथाह अथाह सम्भावना, के गर्न सक्दैन मान्छे? मानिसले अभ्यास गर्यो भने यो जगतमा गर्न नसक्ने के होला? जे चाह्यो त्यो गर्न सक्छ मान्छेले अभ्यास गर्यो भने। आफूलाई त्यति नै धेरै आनन्दित बनाउन सकिन्छ, त्यति नै धेरै खुसीले भर्न सकिन्छ, त्यति नै धेरै विद्वताले ज्ञानले भर्न सकिन्छ। व्यक्तिभित्र ज्ञानको क्षमता ईश्वरले बीज यस्तो हालिदियो नि, बिउ कि मान्छेले बढाउन चाह्यो भने कतिसम्म ज्ञानी बन्न सक्छ कुनै सीमा नै छैन। व्यक्तिभित्र शान्तिको बीज यस्तो भरिदियो ईश्वरले, यदि शान्त हुन व्यक्ति चाह्यो र शान्तिको अभ्यास गर्यो भने कति शान्त हुन्छ व्यक्ति भन्न सकिँदैन, बुद्ध बन्न सक्छ। प्रत्येक व्यक्ति बुद्ध बन्ने क्षमता लिएर जन्मेको छ। म जहाँ छु, जुन अवस्थामा छु, त्यहीँ शान्त हुने अभ्यास गर्न सकिन्छ, खुसी हुने अभ्यास गर्न सकिन्छ, प्रफुल्ल प्रसन्न हुने अभ्यास गर्न सकिन्छ। यो कुराको व्यवस्था बनोस् अनि मात्रै म खुसी हुने अभ्यास गर्छु भन्यो भने न कहिल्यै व्यवस्था बन्छ, न कहिल्यै अभ्यास हुन सक्छ। खुसी हुने अभ्यास गर्ने व्यक्तिले आज यहीँ यतिखेरै अहिले नै सुरु गर्नुपर्छ। र जुन व्यक्तिले खुसी हुने अभ्यास गर्यो उसको लागि उद्देश्य टाढा रहेन। अब उसको उद्देश्य भोलिलाई रहेन, उसको उद्देश्य त वर्तमानमा रह्यो। मलाई खुसी हुनु छ, म अहिले अभ्यास गरिरहेका छु, खुसी भइरहेका छु। र जीवनको मूल उद्देश्य के हो? खुसी हुनु, शान्त हुनु, आनन्दित हुनु। किनभने सारा जगत आनन्दको पछाडि दौड्या छ, खुसीको पछाडि दौड्या छ, सुख पाउन दौड्या छ। कुनै पनि प्राणीलाई हेर्नुहोस्, मानिस मात्रै होइन, हर एक प्राणी सुख पाउन चाहन्छ। सुख पाउन नचाहने, दुःख पाउन चाहने कुन चाहिँ प्राणी होला? जहाँ दुःख पाइन्छ भन्ने लाग्यो भाग्छ। भोलिको के भरोसा? भोलिको सुख होइन, अहिले यतिखेरै सुखी हुने अभ्यास, अभ्यास, अभ्यास। कुनै पनि कुरा प्राप्तिको लागि अभ्यासको विकल्पै छैन। र त्यही अभ्यासलाई अर्को भाषामा हाम्रा ऋषिहरूले साधना भने। साधना भनेको यही नै हो, अभ्यास हो। तिमीलाई जे चाहिन्छ त्यसको खुब खुब अभ्यास अहिले गर। शान्ति चाहिन्छ जीवनमा, शान्त हुने अभ्यास सुरु गर। खुसी चाहिन्छ जीवनमा, खुसी हुने अभ्यास अहिल्यै गर। प्रसन्नता चाहिन्छ अहिल्यै गर। तिमीलाई यदि दुःख चाहिन्छ भने दुःखी हुने अभ्यास गर। अभ्यास नै सुखको स्रोत हो, जेको अभ्यास गर्यो त्यही प्राप्त हुन्छ। यही हो जीवन। जीवनको मूल उद्देश्य भनेको सुख प्राप्त गर्नु, सुखी हुनु, र सुखी हुनको लागि भोलि होइन अहिल्यै यतिखेरै सुखी हुन प्रयत्न गर्नुपर्छ, यतिखेरैको सुखको अभ्यास गर्नुपर्छ। त्यसको लागि जानिएन तरिका, तरिका सिकाउने मानिसको खोजी गर्नुपर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

अस उर धरिले ज्ञान, सुख माने दुख मिलत है, सुख न जगत महमान। भक्ति शतक। संसार का व्यक्ति वा वस्तुमा हामी जति मात्राको सुखको अनुभव गर्छौँ त्यति नै मात्रामा तिनको वियोगमा दुखी पनि हुन्छौँ। वास्तवमा संसारमा सुख दुःख दुवै छैन भनी तत्त्ववेत्ता महापुरुषहरू बताउँछन्। त्यसैले त अरूको हानि नोक्सानीमा सम्बन्धित व्यक्तिबाहेक अरू मर्का परेको महसुस गर्दैनन्। जसलाई मर्का परेको हुन्छ उसको ती व्यक्ति वा वस्तुमा निकै आसक्ति रहेको हुन्छ। यो प्रकारले तत्त्वज्ञान साथमा राख्नाले आफ्नै लाभ एवं हानिमा पनि सुख दुःखको अनुभवबाट हृदय टाढा नै रहन्छ। त्यस प्रकारको मनलाई नै वैरागी मन भनिन्छ। दुःखमा नआत्तिने, सुखमा नमात्तिने उदासीन भाव, यही नै वैराग्यको परिभाषा हो।

0: जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित एवं सङ्गीतबद्ध सुरेश भाकरको आवाजमा भर्खरै सुन्नुभयो गुरु महिमा पद गायन। प्रेम नष्ट हुने कारण भएर पनि प्रेम नष्ट नहुनु नै प्रेमको परिभाषा हो। निष्काम प्रेम जुन हरिगुरुसित गर्नुपर्छ त्यसमा कदापि पूर्वाग्रह राखिनु हुँदैन। जगद्गुरु श्री कृपालुजी महाराजले रचना गर्नुभएका ब्रजरस माधुरीमा भनिएको छ, प्रेम मेहे सदा देना देना, सोच नाही नहीं कुछ है लेना, लेने वाला बड़ा भोला भाला, ब्रज के रसिकों में शामिल नहीं है। जो ब्रजरस को लालसाले श्री राधा कृष्ण को भक्ति गर्छ उसले हरिगुरु को निष्काम सेवा गर्नु नै पर्छ। त्यो तब मात्र सम्भव हुन्छ जब हामीलाई तत्त्वज्ञान ठिक ठिक रूपमा हृदयङ्गम हुन्छ। आदरणीय श्रोताहरू, अब समय भएको छ आजको प्रवचनको श्रृङ्खला श्रवण गर्ने।
1: हिजोको प्रवचनमा मैले तपाईँहरूलाई सम्झाए सर्वश्रेष्ठ ज्ञान सनातन ज्ञान वेद। वेद भन्छ इह चे दवेदी दथ सत्यमस्ति न चेदिहा वेदिन महती विनष्टि ही। केन उपनिषद दोस्रो खंड को पांचों मंत्र। अर्थात हे मनुष्य शरीर धारी जीवात्मा हो, ध्यान देवो कि यो मानव देह अमूल्य छ, यसको मूल्य जान, महत्व जान, भेल्यू जान। अन्यथा महान हानि हुनेछ। कति हानि हुनेछ वेदले पुनः बतायो, इह चे दशकत बोद्धुम प्राक् शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4। अर्थात यति धेरै हानि हुनेछ कि यो मानव देहको महत्त्व जानेनौ र यसको लक्ष्य के हो त्यो प्राप्ति हेतु प्रयत्न गरेनौ भने। कति हानि हुनेछ त बताइयो, कल्पौँसम्म दुःखदायी योनिमा जानु पर्नेछ। त कल्पको हिसाब मैले हिजो बताएँ तपाईँहरूलाई, 4,32,000 वर्षको कलियुग, 8,64,000 वर्षको द्वापर युग, 12,96,000 वर्षको त्रेता युग र सत्य युग हुन्छ 17,28,000 वर्षको। ध्यान दिनुहोस्, यो चार युग मिलाउँदाखेरि 43,20,000 वर्ष हुन्छ। यो 71 पटक बित्दाखेरि एक मन्वन्तर हुन्छ, अर्थात 30,67,20,000 वर्ष। यो 14 पटक बित्दाखेरि एक कल्प हुन्छ, अर्थात 4,29,40,80,000 वर्ष, जुन भनेको सृष्टिकर्ता ब्रह्माजीको एक दिन हो। एक दिन हाम्रो 4,29,40,80,000 वर्ष, त्यति नै लामो ब्रह्माजीको रात हुन्छ। त्यस हिसाबले ब्रह्माजीको उमेर जुन छ 100 वर्षको हुन्छ। 100 वर्ष यानि कि 31,53,60,000 वर्षको ब्रह्माजीको आयु हुन्छ। त यहाँ कल्प माने 4,29,40,80,000 वर्ष एक कल्प हुन्छ। त त्यस्तो कल्प हजारौँ हजार दुःखदायी योनिमा जानुपर्छ यदि हामीले यो मानव देहमा लक्ष्य प्राप्ति हेतु प्रयत्न गरेनौँ भने। यति ठुलो हानि हुन्छ र दुःखदायी योनि नरकादिकको भोग गर्नुपर्छ। कुकुर बिरालोको योनिमा जानुपर्छ। बिष्टा जुन तपाईँहरू हेर्न पनि रुचाउनुहुन्न, त्यो बिष्टामा रहेको किरा जुन छ त्यो बन्नुपर्छ। यदि हामीले यो मानव देह खेर फाल्यौँ भने बताउनुहोस् कति हानि हुन्छ? यो बताउँदैछ को? वेद। वेद के हो? वेदो नारायण साक्षात्, वेद स्वयं भगवान हो। भगवान भागवत 6:41 पढ्नुहोस् पल्टाएर। भगवान मान्दैछन् हाम्रो लागि, यो ज्ञान प्रदान गर्दैछन् र वेद अनुसार नै गीता भागवत रामायण छन्। वेद वृक्ष हो, अरू हाङ्गा बिङ्गा हुन्। गीता स्वयं भन्छ सर्वोपनिषदो गावो दोग्धा गोपाल नन्दन। गीता वेदबाट दुहेको दुध हो र दुहुने श्री कृष्ण हुन्, गोठाला हुन्। त्यो हो गीता। भागवत सर्व वेदांत सारम ही श्री भागवत मिश्यते। भागवत 12:13:15 भागवत स्वयं भन्छ म वेद को अंश हूं। रामायण नाना पुराण निगमागम सम्मतम यत रामायणे, वेद सम्मत छु म, रामायण भन्छ अंश हुँ। अर्थीयं ब्रह्मसूत्राणां सर्वोपनिषदोमपि। ब्रह्मसूत्र वेदांत दर्शन तपाईँले नाम सुन्नु भयो होला, त्यो पनि वेदकै सार हो। स्वयं वेद व्यास जी बताउँदैछन् त यी सब वेदलाई आफ्नो जनक पिता मान्ने शास्त्रहरू एक स्वरमा भन्दैछन् कि मानव देहको महत्त्व जान, यसको लक्ष्य के हो त्यो जान, प्राप्ति हेतु प्रयत्न गर। गीतामा भगवान श्री कृष्णले बताए आसुरीम योनिमापन्ना मूढा जन्मनि जन्मनि। पढ्नुहोस् गीता 16:20। हे मानव देह प्राप्त जीवात्मा हो, तुरन्त आफ्नो लक्ष्यको खोजी गर। श्री कृष्णले अझ स्पष्ट पारे लोभ लालच इत्यादिमा नफस, संसारको सब यही रहन्छन्, मर्ने बेलामा एक सियो पनि लान सक्दैनौ। र जति लोभ गर्छौ ती सब नरकका द्वार हुन्, लोभ आदि गर्नु। त्रिविधम नारकस्येदम द्वारम नाशनमात्मनः कामः क्रोधस्तथा लोभस्तस्मादे तत्रयम् त्यजेत्। गीता 16:21 खोलेर पढ्नुस्। लोभ नगर संसार बटुल्नमा। लोभ जुन छ त्यसले, जुन तिम्रो आत्मा छ त्यसको नाश गरिदिन्छ, नाश। यहाँसम्म श्री कृष्ण बताउँदैछन्। त फेरि हामीलाई दाल रोटी खान त जरुरत छ, कमाई धमाई त गर्न पर्यो। अरे त्यस सम्बन्धमा पनि श्री कृष्णले बताए खाऊ पिऊ, तर जति जरुरत छ त्यति जम्मा गर, त्योभन्दा बढी आइद। बाँकी वास्तविक लक्ष्य के हो त्यो खोजीमा लगाऊ, केवल संसार बटुल्नमा होइन। यावत् भ्रियेत जठरम तावत् स्वत्वम् हि देहिनाम् अधिकम् यो भिमन्येत सस्तेनो दण्डमर्हति। भागवत 7:14-8 त्यहाँ बताइएको छ कि जति तिम्रो पेट भर्नलाई जरुरत छ, यावत् भ्रियेत जठरम, बस त्यति बटुल संसार, त्योभन्दा बढी बटुल्न त पारै जाओस्। मेरो हो भनेर यदि कसैले पनि मान्छ भने डोन्ट माइन्ड। भागवतको सिधा शब्दको अर्थ निकाल्दैछु म, शब्द अनुसार बोल्दैछु। सस्तेनो दण्ड मर्हति, अर्थात् पेट पाल्नुभन्दा बढी यदि कसैले मान्दछ मेरो हो भनेर भने पनि त्यो चोर हो, चोर। सस्तेनो चोर हो भागवत भन्छ, त्यसलाई दण्ड दिनेछ, दण्ड मर्हति। भागवत आशय यो हो कि तिम्रो शरीरलाई परिवारलाई आवश्यक पर्ने जति नभई नहुने त्यो त बटुला, तर बाँकी समय पनि त्यही बटुल्नमा नलगाऊ। तिम्रो लक्ष्य के हो त्यसको खोजीमा लाग, यो आशय हो यसको। हेर्नुहोस्, लोभ जुन छ मुख्यतया दुई प्रकारको लोभ हुन्छ। एक संसारको पदार्थ बटुल्ने लोभ, एक हाम्रो उमेर बढिरहोस्, मर्न नपरोस्, यही दुई प्रकारको खास लोभ हुन्छ। तर यो दुवैले अन्तत्वगत दुखै दिन्छन्, हामीलाई अनुभव छ। हेर्नुहोस्, कोही व्यक्तिलाई सोध्नुहोस्, अरे सत्सङ्ग भइरहेछ, यहाँ निशुल्क कुनै केही दिनु पर्दैन, गएनौ सत्सङ्गमा? अरे जानु त हुन्थ्यो तर के गर्नु, घर कुर दिने व्यक्ति छैन, यत्रो ठुलो घर छ, सामान छ, चोरी इत्यादि भयो भने हेर्नुहोस् दुखी छौ। मतलब चाहेको बेलामा गएर सत्सङ्ग गर्न पनि पाउँदैन बिचरा, दुखी भयो। जो छैन ठाट ल्याएर श्रवण गर्छ, त फेरि तिमी के को मालिक? तिमी त नौकर भयो, चौकीदार भयो, चौकीदार घर कुर्ने पाले भयो, सब सामान इत्यादिको तिमीलाई डर छ। त्यस यो पदार्थले दुखै दिन्छ। अर्को चिज, जुन संसारमा व्यक्ति ठुलो मान्छे बन्न प्रयत्न गर्छन्, ठुल्ठुलो पोस्टमा जान, एक साधारण व्यक्ति ठाटले सडकमा हिँड्छ, कुनै प्रब्लम छैन, तर ठुलो व्यक्ति भयो, नेता भयो, मन्त्री भयो, प्रधानमन्त्री भयो, अब डर, हे त्यसले मार्ने हो कि, त्यसले मार्ने हो कि, पुलिस सेक्युरिटी, बाहिर घुम्न पाउँदैन बिचरा, जेलमा जस्तो बस्नुपर्छ हर समय, बताउनुहोस्, झन् दुखी भयो, दुःख प्राप्त भयो। धनवाला पोस्टवाला, अरे बेला नकु बेला बाहिर न निस्क, कसैले अपहरण गर्ला, कसैले डाका डाल्ला, हर समय डर दुख। त्यही प्राप्ति हेतु हामी हर समय प्रयत्नशील छौ। यो लोभ संसारी पदार्थको, पोस्टको, अर्को बाँची रहौँ, यो लोभ। कोही मर्न चाहँदैन, ध्यान दिनुहोस्। यद्यपि बोल्छन् व्यक्तिहरू, जब संसारमा कष्ट उत्पन्न हुन्छ परिवारबाट, गर्न खोजेको काम बिग्रिन्छ, तमाम प्रकारको दुःख प्राप्त हुन्छ, त मर्न पाए पनि हुन्थ्यो, यो भन्छन्, मर्न केवल बोल्छन् तर मर्न चाहँदैन। हेर्नुहोस्, एकपटक एक व्यक्ति यही भन्दै थियो, हे भगवान् मर्न पाए पनि हुन्थ्यो, दुःख कति सहनु, त यमराजजी त्यही बाटो कतै जाँदो रहेछन्। यमराजजीले सुने, यमराजजीलाई नि मजाक गर्न मन लाग्यो, यमराजजी तुरन्त त्यहाँ उत्पन्न भए भयानक शरीर लिएर। त जो व्यक्ति मर्न पाए हुन्थ्यो बोल्दै थियो, उसले यमराजजीलाई सोधेर भने, देखेर भने कि अरे को हुनुहुन्छ, किन आउनुभयो यहाँ? यमराजजीले भने, जसलाई तिमी अघि भर्खर पुकार्दै थियौ त्यही हुँ म, मृत्यु अघिसम्म भन्दै थियौ कि मृत्यु पाए हुन्थ्यो, ल आएँ म, हिँड। त उसले भन्यो, अरे कहाँ म मर्न चाहन्छु, मेरो त अझै छोराछोरी सानै छन्, घर व्यवहार छ, कहाँ मर्न चाहन्छु। यो जवाब दियो, यानि कि कोही मर्न चाहँदैन, जीवन चाहन्छ, यसको लोभ। तर चाहँदैमा प्राप्त हुन्छ।
0: आदरणीय श्रोताहरू, अत्यन्त महत्त्वपूर्ण विषयमा निरूपण गरिएको यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा पनि अवश्य सुन्नुहोला। तत्त्वज्ञानले नै साधनामा अग्रसर गराउनुका साथै हृदयमा स्वाभाविक भगवत प्रेम जगाउँदै लान्छ। अब केही बेर आनन्द लिऊ प्रेम रस मदिराबाट लिएको यो सुमधुर पदबाट। प्रस्तुत पदमा

आदरणीय श्रोताहरू, आजको लागि कार्यक्रमको समय समाप्त भइसकेको छ। भोलि पुनः सुमधुर सङ्कीर्तन एवं प्रवचनका साथ उपस्थित भई यहाँहरूलाई सत्सङ्ग प्रदान गर्ने नै छौँ। तबसम्मका लागि जय श्री राधे।